0: FM 5G.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद।

धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौ भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेतसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। तपाईँहरू आरामै हुनुहुन्छ भन्ने म विश्वास राख्दछु र तपाईँहरूको प्रार्थनाको लागि म लगायत हाम्रो इन्टायर टिमको तर्फबाट धन्यवाद पनि भन्न चाहन्छु। र आजको वचनको शीर्षक रहेको छ, साँचो पश्चाताप कसरी। र दोस्रो कोरिन्थीको पुस्तक 7 अध्यायको 10 पदले यसो भन्छ, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ र त्यसपछि पछितो हुँदैन, तर संसारिक शोकले भने मृत्यु उत्पन्न गराउँदछ भनिकन यस खण्डमा बताइएको छ। एक विश्वासीले साँचो पश्चाताप गर्ने भन्ने कुराहरू चाहिँ ईश्वरीय शोक। म परमेश्वरको अघि एक दिन न्यायमा उभिँदाखेरि जसरी मैले मेरो गवाही दिनुपर्छ, मेरो लेखा दिनुपर्छ, त्यस समय म कस प्रकारले हुन्छु भनिकन खडा हुने कुरालाई चाहिँ साँचो पश्चाताप भनेर बाइबलले बताएको छ। जोन न्युटन भन्ने एकजना सिपको पानी जहाजको क्याप्टेन हुनुहुन्थ्यो र उहाँले धेरै वर्ष एटलान्टिक सागर हुँदै यो अफ्रिकी जो दास दासीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा व्यापारमा लाने गर्नुभयो। एकचोटि यो 1748 कुरा हो, एउटा ठूलो समुद्री आँधीमा उहाँको जहाज पस्यो। त्यस अवस्थामा मसीहा येशूको अघि उहाँले पश्चाताप गर्नुभयो। पश्चाताप गरेपछि म अब यो कहिले पनि खराब व्यापार म गर्ने छुइनँ भनेपछि पश्चाताप गर्नु भएपछि उहाँले साँचो नै पश्चाताप गर्नुभयो। उहाँले त्यो जागिरै छोडिदिनुभयो र त्यो पछि त प्रभु येशु मुक्तिदाता हुनुहुन्छ भनेर प्रचार प्रसार पो गर्न सुरु गर्नुभयो। र उहाँले पछि गएर एउटा भजन लेख्नुभयो अंग्रेजीमा, एमेजिङ ग्रेस भन्ने चाहिँ भजन एकदमै पपुलर, संसारभरि अंग्रेजी भाषा भाषीहरूमा एकदमै प्रख्यात छ र यो भजन उहाँले लेख्नुभयो। र प्रियहरू, उहाँ जोन न्युटन कहिले पनि फेरि त्यही पुरानो काममा, यानि मानिसहरूलाई पशु पंक्षी जस्तै गरेर चाहिँ एक ठाउँबाट किनेर अर्को ठाउँमा लगेर बिक्री गर्ने कामहरू उहाँले गर्न छोड्नुभयो भने जस्तै यस प्रकारको कार्यलाई चाहिँ साँचो पश्चाताप भनिकन बाइबलले बताएको छ। र साँचो पश्चाताप भन्नाले आफ्नो पाप स्वीकार गर्नु हो भनिकन बाइबलले भन्दछ। हामीलाई थाहा छ, पहिलो समुएलको पुस्तकमा दाउदले बेथेस्बा भन्ने आफ्नै सिपाहीकी श्रीमतीसँग व्यभिचार गर्नुहुन्छ र उहाँ उरिया त्यो स्त्रीको श्रीमानलाई मार्न पनि षड्यन्त्रपूर्ण तरिकाले लगाउनुहुन्छ। त्यो कुरालाई परमेश्वरको दास यानि अगमवक्ताले प्रकट गर्नु भएपछि दाउदले साँच्चै नै उहाँले पश्चाताप गर्नुहुन्छ, आफ्नो पाप स्वीकार्नुहुन्छ, मैले परमेश्वरको विरुद्धमा पाप गरे भनेर चाहिँ त्यसरी स्वीकार्नुहुन्छ। हामीले दाउदको त्यो पापको स्वीकारलाई भजन संग्रहको पुस्तक 51 अध्यायमा पढ्न पनि पाउँदछौ। स्वीकार गर्नु भएपछि उहाँले त्यो प्रकारको व्यभिचारको पाप कहिले पनि दोहोऱ्याउनुहुन्न। जसरी हामीले पहिलो राजाको पुस्तक 1 अध्यायको 4 पदलाई पढ्दाखेरि यो थाहा गर्दछौ कि दाउद वृद्ध हुनु भएपछि त्यो समय एसी थिएन, हिटरहरू थिएन, त्यसले गर्दाखेरि वृद्ध राजालाई न्यानो बनाउनको लागि सबै मिलेर एउटा सुन्दरी स्त्री अभिषाक भन्ने स्त्रीलाई चाहिँ त्यहाँ ल्याएर दाउदसँगै सुताइन्छ। र त्यहाँ हामीलाई पहिलो राजा पुस्तक 1:4 बताएको छ, दाउदले त्यो सुन्दरी स्त्रीसँग उहाँले शारीरिक सम्बन्ध राख्नु भएन। दाउद जुन प्रकारले पश्चाताप गर्नुभयो, उहाँले आफ्नो पाप स्वीकार गर्नु भएर साँचो पश्चाताप गर्नु भएको यहाँ हामी पाउँदछौ। र साँचो पश्चाताप भन्नाले परमेश्वरको इच्छा अनुसारको शोक गर्नु, जसरी दोस्रो कोरिन्थीको पुस्तक 7 अध्यायको 10 पदमा अघि हामीले पढिसकेका छौ, किनकि ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गराउँदछ भनेर चाहिँ यहाँ लेखिएको छ। र दाउदले जीवन पछिको जीवन, मेरो जिन्दगीको अन्तिम समयमा जसरी प्रभुलाई मैले आफ्नो लेखा दिनु पर्दछ भनिकन परमेश्वरको भय राखेर उहाँको इच्छा अनुसार गरिएको जो शोक छ त्यसलाई चाहिँ साँचो पश्चाताप भनिन्छ। र त्यो कुरा दाउदले बुझ्नुभयो र त्यस्तै गरेर साँचो पश्चाताप भनेको चाहिँ परमेश्वरको सामु आफ्नो पाप स्वीकार गर्नुलाई साँचो पश्चाताप भनिन्छ। दाउद र साउल राजाको बीचमा हामीले उहाँहरूको पश्चातापलाई दाँच्दाखेरि दाउदले साँचो पश्चाताप गर्नुभयो, त्यो पाप फेरि दोहोऱ्याउनु भएन। साउलले चाहिँ एउटा भान मात्रै गर्थे, यसलाई अंग्रेजी भाषामा रिमोर्स भन्छ। उनले चाहिँ मानिसहरूको अघि बस्नको लागि देखावटी रूपमा परमेश्वरको अघि पश्चाताप गरे जस्तो मात्रै उहाँले गर्नुहुन्थ्यो, जसको परिणाम स्वरूप उहाँलाई अन्तिममा मृत्युले समात्यो। र यहाँ अघि हामीले दोस्रो कोरिन्थी पुस्तक 7 अध्यायको 10 पदमा पढ्दाखेरि किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ तर त्यसमा पछितो हुँदैन, तर संसारिक शोकले भने मृत्यु उत्पन्न गराउँछ। भने जस्तै यहाँ दाउदको जीवनमा चाहिँ जुन प्रकारको परमेश्वर प्रतिको शोक भयो त्यसले चाहिँ दाउदमा त्यो पक्का पक्की जीवन ल्यायो, उहाँलाई पछितो भएन, उहाँलाई क्षमा पनि भयो। तर यहाँ साउलको जुन प्रकारको पछताव छ, उनी मानिसहरूसँग मात्रै डराएर उनले ठिक काम गरेको जस्तो गर्न खोज्नुभयो, पछताव गर्नुभयो, त्यसले चाहिँ उहाँमा अन्तिममा मृत्यु ल्यायो। उहाँ लगायत उहाँका छोराहरूसँग दुश्मनको हातबाट रणभूमिमा बेइज्जतपूर्ण तरिकाले उहाँ मर्नु पर्यो, यहाँ मृत्यु ल्याउँछ भनिकन दोस्रो कोरिन्थीको पुस्तक 7:10 ख खण्डमा भनेको कुरा साउलको जीवनमा पूरा भयो, कारण साउलको जीवनमा त्यो साँचो पश्चाताप गरिएको थिएन। र साँचो पश्चाताप चाहिँ परमेश्वर तर्फ पापबाट फर्किनु भन्ने कुरालाई पनि बुझाउँदछ। जो व्यक्तिले साँचो पश्चाताप गर्नुहुन्छ त्यो व्यक्ति परमेश्वर तर्फ अब फर्किनुहुन्छ, त्यही पापलाई फेरि दोहोऱ्याइराख्नु हुँदैन। र त्यस प्रकारको पश्चातापलाई चाहिँ साँचो पश्चाताप भनिन्छ। र जो हामीले साँचो पश्चाताप गर्ने कति परमेश्वरको जनहरूमा हामीले त्यो देख्दछौ, एकजना दाउद हुनुभयो भने, दोस्रो जकाई जो म पछिको लिडमा त्यो रुखमा प्रभु येशु त्यो बाटो आउँदै हुनुहुन्छ भनेर जकाई रुखमा चढेर प्रभुलाई हेर्न चाहनुहुन्थ्यो। र प्रभु उहाँको घरमा त्यो बेलुकीको भोजमा जानु हुँदाखेरि उसले पुरानो कुराहरू सबै पश्चाताप गरेर आफूले त्यो अन्यायमा लिएको धन सम्पत्ति पनि उहाँले सबै नै फर्काइदिनु भयो, त्यो चाहिँ साँचो पश्चाताप हो। र प्रभुले भन्नुभयो आज यस घरले मुक्ति पाएको छ भनेर उहाँले भन्नुभयो। पत्रुसले प्रभु येशूको पक्राउ भएको समयमा 3 उहाँले प्रभुलाई म चिन्दै चिन्दिन भनिकन इन्कार गर्नुभयो, तर पश्चाताप गरिकन जब प्रभुतर्फ फर्किनुभयो एकैछिनमा प्रभुलाई हेर्दा हेर्दै उहाँको आँखाबाट आँसु निक्लियो र नराम्रोसँगले रुनुभयो, त्यो पश्चाताप थियो। र त्यसपछि उहाँले कहिले पनि म प्रभुलाई चिन्दै चिन्दिन भनिकन त्यो पाप दोहोऱ्याउनु भएन र पत्रुस पापबाट पूर्ण रूपमा फर्किनु भएको हामीले यहाँ देख्दछौ। र पत्रुसले गर्नुभएको जो पश्चाताप छ त्यो साँचो पश्चाताप भनिकन हामीलाई थाहा हुँदछ। र साँचो पश्चाताप भन्नाले चाहिँ परमेश्वरको क्षमामा विश्वास गर्नु भन्ने कुरालाई पनि बुझाउँदछ। पहिलो योहानको पुस्तक 1:7 येशूको रगतमा सबै पापहरूको क्षमा छ भनेर लेखिएको छ, र उहाँले क्षमा दिनुहुन्छ, ख्रिस्टको रगतमा क्षमा छ। को साथसाथै योहानको पुस्तक 8 एउटा घटना घटेको थियो, रङ्गे हात एक स्त्रीलाई व्यभिचारमा पक्राउ गरिएको थियो र मोसाको नियम अनुसार त ढुङ्गाले हानेर मार्नु पर्ने थियो र सबै मानिसहरू शास्त्री र फरिसीहरू त्यही नै चाहँदथे। र प्रभुलाई अब तपाईँ के गर्नुहुन्छ भने चाहिँ त्यो स्त्रीलाई ल्याएर प्रभुको अगाडि उभ्याएका थिए। त्यस समयमा प्रभुले भन्नुभयो जसले कहिले पनि पाप गरेको छैन उसैले सबभन्दा पहिला ढुङ्गा हानुस् भनेर चाहिँ भन्नुभयो। त्यसपछि सबै मानिसहरू त्यहाँबाट निक्लेर गएपछि त्यो स्त्री र प्रभु मात्र त्यहाँ बाँकी रहनुभयो। र प्रभुले त्यस स्त्रीलाई सोध्नुभयो कि तिमीलाई कसैले दण्ड दिएन भनेर सोध्नुहुँदाखेरि त्यो स्त्रीले प्रतिउत्तरमा भन्नुभयो प्रभु कसैले पनि दण्ड दिएन। र प्रभुले प्रतिउत्तरमा भन्नुभयो म पनि तिमीलाई दण्ड दिन्न, जाऊ र फेरि पाप नदोर्याउ भनिकन उहाँले त्यसरी प्रतिउत्तर दिनुभयो। र परमेश्वरमा क्षमा छ भन्ने कुरा यहाँ प्रभुले गर्नुभएको त्यो उदाहरणबाट पनि हामीलाई स्पष्ट हुँदछ। साथै ख्रिस्टको रगतमा सबै प्रकारको पाप क्षमा छ भनिकन पहिलो योहन्नाको पुस्तकमा हामी पढ्न पाउँदछौ। र एक साँचो पश्चाताप गर्ने व्यक्तिले ख्रिस्ट येशूमा जस्तो सुकै पापको पनि क्षमा छ भने चाहिँ त्यो कुरा बुझेको हुनुपर्छ। र साँचो पश्चातापले फल पनि फलाउने गर्दछ, किनकि एक व्यक्तिले जब साँचो पश्चाताप गर्नुभयो त्यो पछि उहाँले पाप दोहोऱ्याउनुहुन्न। एकजना प्रभुलाई विश्वास गर्नुभएको प्रचारक हुनुहुँदो रहेछ, उहाँ व्यभिचारको कार्यमा सम्मिलित हुनुभएछ। त्यसपछि उहाँले पश्चाताप गर्नुभएपछि चर्चले पशुबाबुले उहाँलाई चाहिँ टोयलेट सफा गरेर त्यही आफूलाई सहायता गर्ने कार्य जिम्मा दिनुभएछ। र यो व्यक्ति त्यत्रो अवस्थामा पुगिसकेको व्यक्तिले दैनिक टोयलेट सफा गर्ने र पशुबाबुले जे भन्नुहुन्छ त्यही गर्दै रहने त्यो प्रकारले जीवन जिउनु भएछ। र साँचो पश्चातापमा यो प्रकारको फलहरू पनि फल्दछ। र साँचो पश्चाताप भइसकेपछि एक व्यक्ति लगातार प्रभुसँग हिँड्न सुरु गर्दछ। यसको अर्थ लगातार बाइबल अध्ययन, प्रभुसँग प्रार्थनामा समय बिताउने पनि गर्नुहुन्छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैलाई जय मसीह। मेरो नाम दिनेश कुमार खड्का हो। मेरो घर सिन्धुपाल्चोक जिल्ला जलदिरे गाउँपालिका हो, वार्ड नम्बर 1। अहिले हाल म यहाँ जडीबुटी बस्छु। यो गेस्टमनी एयरपोर्ट चर्चमा चाहिँ संगति पनि सधैँ गर्दै आइराखेको छु। र मैले चाहिँ अब यीशु ख्रीष्टलाई कसरी पाएँ भन्दाखेरि, म एउटा क्षेत्री थरको मान्छे, दिवालीमा चाहिँ कुल उतार्ने सम्बन्धमा चाहिँ बाउ दुईटा छोरा लिएर जाँदाखेरि मदेखि ती अरू कुलका मान्छेहरू सन्तुष्ट थिएनन्। अलिक जग्गा सग्गामा मुद्दा मामला परेको थियो। अनि त्यस सम्बन्धमा जाँदाखेरि चाहिँ अब त्यहाँका कुल उतार्ने धामीहरू पनि चुपो लागे, सबैजना हिँडे। मैले चाहिँ आफूले चाहिँ त्यो सिंहली लिएर तीन बाउ छोरा बसेर चाहिँ देउता आओस् भनेर, देउता आउँछ कि यो कसरी देउता निकाल्ने रहेछ त भनेर चाहिँ त्यसै उफ्रिने हो कि भनेर भन्दाखेरि चाहिँ, अनि बस्यौं। बसेपछि सबै फाटाफुट्टा उनीहरू पाँच भाइ सात भाइका सन्तान सबै थुप्रो, मेरो चाहिँ एउटै बाउको, म एउटा छोरा र मेरो अब पाँचवटा छोराहरू थिए, तीनटा छोरा गएका थिए। अनि सबै उठेर हिँडिसकेपछि अब त्यहाँ फेरि कुलको धामीले पनि त्यो सिंहली लिएर यसरी कामेर चाहिँ भन्नुपर्ने रहेछ, यस्तो यस्तो भएको, यस्तो यस्तो भएको भनेर। त्यो कुलको धामीले पनि मलाई त्यो भन्न नि अब गराउन सकेन। म त उसै नगर्ने मान्छे, म अलिकति पढ्या पनि मान्छे, त्यसै गराउन नसकेपछि सबैजना हिँडिसकेपछि अनि त्यस्तो भयो। त्यसो भइसकेपछि अनि त्यहाँबाट अब यहाँ यस्तो छ उस्तो छ भनेर, अनि फेरि अब त्यहाँ अलिकति उनीहरूले चाहिँ मलाई अलिकति अब त्यस्तै दृष्टिले हेरेर नराम्रै छ किताबको कर्म गर्ने भन्ने कुरा चाहिँ, अब यता काठमाडौँमा थियो होइन, काठमाडौँमा चाहिँ मेरो श्रीमती, काठमाडौँमा श्रीमतीले तपाईँ त्यहाँ नबस्नुहोस्, तुरन्त आउनुहोस्, तपाईँलाई त्यहाँ केही अप्ठ्यारो पार्छन् भनेर काठमाडौँबाट फोन गरिसकेपछि म त्यति नै खेरि राति उठेर हिँडी उठेर म अब मेरो घर जलबिरेमा चाहिँ म आएँ। आइसकेपछि भोलिपल्ट है पर्सिपल्ट पछि म काठमाडौँ आएँ। काठमाडौँ त्यहाँबाट चाहिँ म त्यो कुल उतार्नेमा पनि गइनँ, दियालीमा पनि गइनँ। मलाई अलिक घृणा गरिसकेपछि र अलिकति त्यस्तै अवस्थामा पार्न लागिसकेपछि गइनँ। र अनि म यहाँ आएर ऊ त्यहाँ एउटा चाहिँ यो जडीबुटीमै त्यहाँ प्रधान छ, त्यो प्रधान कहाँ आएर चाहिँ ल उनीहरू पनि चाहिँ यसो मान्नेरछन् त म पनि यसो मान्छु भनेर चाहिँ, अनि मैले अब त्यहाँ चाहिँ आएर त्यो जनै लाएको जनै पनि चुनाइ दिएँ। अनि त्यहाँबाट मेरो यहाँ कोठा लिएर बसेको मेरो श्रीमतीले र मैले त्यो पूजा गर्ने चाहिँ ढलटका सबै भाँडाहरू, त्यो चढाउने पानी सानीको सबै सामान उसलाई दिएर खोला मिल्काइदियो भनेर भनी, अनि त्यहाँबाट चाहिँ मैले चाहिँ यो जुन सांसारिकको यस्तो भनौँ न बिहे दियाली अब यस्ता पूजा आजा भन्ने कुरा सबै कुरो छोडिसकेपछि अनि मैले चाहिँ एक दिन चाहिँ यहाँ बसेर चाहिँ श्रीमती र मैले प्रार्थना गर्दाखेरि चाहिँ त्यो प्रार्थना गर्ने बेलामा चाहिँ प्रार्थना गर्न बसेको यी जडीबुटी कोठामा यसरी बसेर प्रार्थना गर्न लाग्दाखेरि चाहिँ मलाई चाहिँ अब त्यसरी मैले चाहिँ यीशु ख्रीष्टलाई चाहिँ मा गाएको त्यसरी हो अनि प्रार्थना गर्न लाग्दाखेरि चाहिँ अब म बसे म र श्रीमती बसेको बसेका ठाउँबाट चाहिँ धुवाको मुस्लो हो अब यो घर भन्दा माथिको ढलान भन्दा अलि माथिसम्म धुवाको मुस्लो आयो या धुवाको मुस्लो आयो यो बिम जस्तो त्यो धुवाको मुस्लो पर बीचबाट चाहिँ म चाहिँ फाट माथि पुगिछु अनि माथि पुग्दाखेरि चाहिँ त्यहाँ धुवासा छैन त्यहाँ माथि चाहिँ एउटा सिंहासनमा चाहिँ अब एउटा अब स्वर्गको एउटा राज्यको टुकुटी होला त्यो सिंहासनमा चाहिँ एउटा विराजमान भएर चाहिँ अब सिंहासनमा राज गरी बसिआएको छ। राज गरी बसिएपछि मैले चाहिँ त्यो सिंहासनमा राज गरी बस्नेलाई कुरा गरौँ भन्यो कुरो आउँदो रहेछ। कुरो नआएर मेरो कानले चाहिँ मैले सुन्छु म त्यहाँ छैन मेरो श्रीमती ती छेउमा छ कानले चाहिँ मैले सुन्छु गरेको कानले मात्रै सुनेको छु त्यो गरेका छ म त्यहाँ पुगिया छु मैले गफ गर्नु भन्यो त्यो सिंहासनमा बस्ने छ कुरा गर्नु भन्यो खालि मात्रै आउँदो रहेछ कुरा गर्ने छु अनि पछि पछि त त्यो छोडिसकेपछि त अब त्यो सिंहासन पनि हट्यो त्यहाँ पुगेको म त तिको ती रहेछु आँसुको बलिन्द्र धारा तमासै रहेछ आँसु रहेछ अनि चाहिँ मेरो श्रीमतीले पनि ओहो तपाईँलाई त के भयो के यस्तो के भयो भनेर भन्यो म त यस्तो ठाउँमा पुर्याए मलाई त्यहाँ सिंहासन रहेछ सिंहासनमा एउटा राज्य गरेपछि रहेछ जस्तो राजदरबारमा राजा बसे जस्तै सिंहासनमा अनि त्यस्तो गरेर चाहिँ म त दङ्ग अब त दङ्ग परि त्यहाँ पुर्यायो त्यहाँ पुर्याइसकेपछि ओहो भने अनि त्यहाँबाट मैले यो संसारिक सुख सैलका जति सबै काम चट्टै छाडेर अनि म यीशु ख्रीष्टलाई मान्ने भएर यीशु ख्रीष्टमा मान्न गई मान्न जाँदाखेरि पनि मलाई चाहिँ यीशु ख्रीष्टले मलाई कहाँ लानुभयो भनेदेखि म कहिले त्यो आकाशभित्र जान्छु कहिले म हिमालमा हरमा हुन्छु कहिले म कहाँ हुन्छु म कहिले कहाँ लानुहुन्छ मलाई यी शक्तिहरू पनि दिनुभएको छ परमेश्वरले मलाई मैले आँखा चिम्लो गएर ऊ गरिसकेपछि हरेक म यो संसारमा हुन्न अन्तै हुन्छु अनि त्यस्तो त्यस्तो ठाउँमा जान्छु अनि मैले त्यो गरेको मेरो त्यो भाषा अन्य भाषाले भनेपछि अनि त्योले मैले चाहिँ प्रार्थना गर्दाखेरि बिरामीले पनि निको हुन्थ्यो पहिला अनि त्यस्तो भएर चाहिँ मलाई त्यहाँ गएर अहिले मैले प्रभु यसु पाएँ मलाई स्वर्गीय आनन्द छ मलाई स्वर्गीय आनन्द छ संसारी सुख शैल जम्मै छाडी मैले यता चाडबाड यस्ता तिथि सराप के हो संसारले गर्ने जम्मै छाडी आनन्द छ मलाई स्वर्गीय आनन्द छ खुसी छु म मेरो श्रीमती त पहिल्यैदेखि खिचमा उसलाई पनि खिचमा गयो भने म अर्को श्रीमती ल्याउँछु तैँले छाड भनेर चाहिँ त्यस्तो गरी छडाएँ अनि पछि फेरि म त्यसरी गइसकेपछि जाउँ भन्दा नमानिसकेपछि अनि फेरि मैले अनि छोरा कान्छाले पनि ल अब बुवा त गइसकेपछि आमा किन भन्यो छोरा कान्छु ख्रिस्टमा छैन तैपनि उसले त्यसो भनेपछि अहिले हामी दुवैजना त्यसमा छौँ यीशु ख्रीष्टले मलाई प्रशस्त शक्ति दिनुभएको छ यीशु ख्रीष्टले मलाई आनन्द दिनुभएको छ परमेश्वरले मलाई सबै कुरो दिनुभएको छ होला मैले परमेश्वरमा राखेका कुराहरू कोही नहोला त्यो परमेश्वरको समयमा अवश्य पनि गर्नुहुन्छ र मलाई एउटा चाहिँ छहारी पिपलको त्यो खोलाको किनारमा रोपेको पिपलको बोट जसरी सधैँ हरियो हुन्छ मेरो हातमा त्यस्तै हरियो पारिरहनु भएको छ पार्नुहुनेछ यसो प्रभुलाई धन्यवाद छ यसो खिस धन्यवाद तपाईँलाई तपाईँलाई म यो आग्रह गर्छु म प्रार्थना गर्छु तपाईँलाई धन्यवाद मलाई पनि संसारी सुख सहलबाट चक्क छाडेर मेरो छोरो बनाउँछु भनेर तपाईँले ल्याउनु भयो यीशु ख्रीष्ट तपाईँलाई धन्यवाद छ धन्यवाद छ मेरो जीवन तपाईँकै आत्मामा रहेर नै म अरू दायाँ बायाँ नलाइकन मेरो जीवन जिइराख्न पाऊ जय मसीह।
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699।
1: लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्न न बजे कोटा
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
9: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
9: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25638, 98-511-25638।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
11: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
12: फोन नम्बर 40225444, 40225444
10: र 40225472, 40225472।
13: गाउन भाडामा,
14: गाउन भाडामा,
13: हे गाउन भाडामा।
15: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
16: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-68-02 9841-68-02
9: र 9818-25-12-40 9818-25-12-40

0: आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: रोप्नका लागि परमेश्वरले तपाईलाई बिउ दिनु भएको छ। चैमसी आज सोमबार अगस्त 10 तारीक साउन 25 गते। आजको बाइबल लेखन मत्तीको पुस्तक 13 अध्यायको 31 पदबाट रहेको छ र यसरी लेखेको छ, स्वर्गको राज्य रायोको दाना जस्तो हो। यीशुले भन्नुभयो, स्वर्गको राज्य रायोको दाना जस्तो हो जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बिउहरूमा सानो हुन्छ, तर जब बढ्छ तब त्यो सबै सागपातहरू भन्दा ठूलो हुन्छ र रुख नै भइहाल्छ। आकाशका चरा चुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुड लगाउँछन्। रायोको बिउको व्यास वा चौडाई 2 मिलिमिटर मात्रै हुन्छ अनि यो मुख्य रूपमा 3 रंगको हुन्छ, पहेँलो, कालो र सेतो। त्यो बिउ भित्र भिटामिन ए, B6, B12, सी, ई र के सहित उल्लेखनीय पोषण तत्व हुन्छन्। यो क्याल्सियम, आइरन, म्याग्नेसियम, फोस्फोरस, पोटासियम, सोडियम र जिंकको स्रोत पनि हो। यसमा जलन र क्यान्सर विरूद्ध लड्ने गुणहरू हुन्छन्। यीशुले बताउनु भयो कि जब यो रोपिन्छ यो बढेर बारीको सबैभन्दा ठूलो सागपातहरू मध्ये एक बन्न सक्छ अनि आकाशका चराहरूलाई बास दिन्छ। पावलले लेखेका छन्, छर्नेलाई बिउ र खानालाई भोजन दिनुहुनेले तिमीहरूलाई बिउ दिनुहुनेछ र त्यसमा वृद्धि गराउनुहुनेछ अनि तिमीहरूका धार्मिकताको फसल बढाउनुहुनेछ। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 9:10 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरले कसलाई बिउ दिनुहुन्छ? छर्नेहरूलाई, सञ्चय गर्नेहरूलाई होइन। जब तपाईँ यसलाई रोप्नुहुन्छ तब परमेश्वरले तपाईँको बिउसँग के गर्नुहुन्छ? उहाँले यसलाई गुणात्मक रूपमा वृद्धि गर्नुहुन्छ। तपाईँले रोप्नु भएको बिउ समय, सेवा, बुद्धि, रूपियाँ पैसा, करूणा आदिको रूपमा हुन सक्छ अनि परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ कि जब तपाईँले छर्नुहुन्छ तपाईँले उहाँको आशिष कटनी गर्नुहुनेछ। परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 9:8 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई विभिन्न प्रकारका बिउ दिनुभएको छ, यसकारण तिनलाई रोप्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, तपाईँको निम्ति परमेश्वरसँग अझै पनि एउटा योजना छ। यर्मिया 29:11 भन्छ, जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु। इजरायलका मानिसहरू बेबिलोनमा दासहरूको रूपमा बसोबास गर्न पुगे किनकि तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेनन् र आफ्नै तरिकाले काम गर्ने निर्णय गरे, अनि त्यसको लागि तिनीहरूले ठूलो मूल्य चुकाउनु पर्यो। तिनीहरूले आफ्नो परिवार, आफ्नो पेसा, आफ्नो स्वतन्त्रता र आफ्नो आत्मसम्मान गुमाए। के तपाईसँग पनि त्यस्तै भएको छ? त्यसो भए शुभ खबर छ। परमेश्वरले भन्नुहुन्छ यर्मिया 29:11-14, जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्। तिमीहरूलाई आशा र भविष्य दिनलाई, तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ र कैदबाट म तिमीहरूलाई फर्काइ ल्याउनेछु। त्यसको अर्थ हुन्छ तपाईँको जीवनको निम्ति परमेश्वरसँग अझै पनि योजना छ, अनि यदि तपाईँले उहाँलाई सारा हृदयले खोज्नु भयो भने उहाँले तपाईँलाई त्यो प्रकट गरिदिनुहुनेछ। तपाईँले सोध्न सक्नुहुन्छ, परमेश्वरसँग मेरो निम्ति अझै पनि योजना छ भन्ने कुरा मैले कसरी थाहा पाउनु? किनकि तपाईँ अझै पनि जीवित हुनुहुन्छ। उहाँले सृष्टि गर्नुभएको प्रत्येक व्यक्तिको निम्ति उहाँसँग योजना छ, अनि त्यो कहिल्यै पनि पुरानो हुँदैन। सुपर मार्केटमा पाइने जुनसुकै सामानको पनि समय सीमा हुन्छ, जसभन्दा पछि त्यो प्रयोग गर्न मिल्दैन। तर परमेश्वरको योजनाको कुनै पनि समय सीमा हुँदैन। तपाईँले बाटो बिराएर उहाँको योजना वर्षौंसम्म नभेटाउनु भएको होला, तापनि तपाईँले आफ्नो जीवन उहाँमा सुम्पनु भएको र उहाँको इच्छामा सहमत हुनु भएको क्षणदेखि नै त्यो योजना सक्रिय हुन सक्छ। त्यो योजना 20 वर्ष अघि नै तपाईँले ध्यान दिनुभएको थियो भने जस्तो हुन्थ्यो त्यो भन्दा केही भिन्न हुन सक्छ, तर त्यो कुराले परमेश्वरलाई रोक्दैन। उहाँले तपाईँ लगायत कुनै पनि व्यक्तिको जीवनमा आउने कुनै पनि कुरालाई मिलाएर आफ्नो योजना पूरा गर्न सक्नुहुन्छ। यसकारण तपाईँ यो बिहानी धन्यवादी हुनुहोस्। परमेश्वरलाई सबै कुराहरूको लागि धन्यवाद दिनुहोस्, किनभने उहाँसँग तपाईँको लागि सुन्दर योजना छ र उहाँले त्यो योजना तपाईँको जीवनमा पूरा गर्नुहुनेछ। हुन सक्छ त्यो आजको दिन हुन सक्छ, त्यो भोलिको दिन हुन सक्छ, अथवा परमेश्वरले राखिदिनु भएको कुनै निश्चित अनि उचित समय हुन सक्छ, तर उहाँले आफ्नो योजना र काम तपाईँको जीवनमा पूरा गरेर नै छोड्नुहुनेछ। यो बिहानी तपाईँको लागि उत्साहको वचन र तपाईँ धन्यवादी हुँदै परमेश्वरमा र आजको दिनमा अगाडि बढ्नुहोस् भन्न चाहन्छौ र कार्यक्रम धन्यवाद बिहानीबाट म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एउटा कुरा हामीले बुझौं, हामी पूर्णतया बिउजाउनु भन्दा अगाडि नै शैतानले हामीलाई धोका दिनका लागि, हराउनका लागि विभिन्न किसिमको रणनीतिहरू उसले क्रिएट गरिराखेको हुन्छ। विश्वासी जनहरूले यो कुरा हामीले भुल्न हुँदैन। त्यसले हामीलाई बिहानै नकारात्मक सोच विचारहरू ल्याउनका लागि, त्यो एक प्रकारको हामीलाई अविश्वासी बनाउनका लागि विभिन्न प्रकारको उसले सिद्धान्तहरू कोरिराखेको हुन्छ। हामी धेरै होसियार हुनुपर्छ। हामी बिहान उठ्ने बित्तिकै हामी होसियार हुनुपर्ने कुराहरू धेरै कुरा छ। अनि परमेश्वर पनि चाहनुहुन्छ कि हामी आज शैतानको रणनीतिबाट हामी होसियार हुनुपर्छ। दाउदले यति मजाको कुरा बताउनु भएको छ, अनि जुन कुरा हेर्दै गर्दाखेरि म उत्साहित भए। हामी भजन संग्रहको पुस्तक 6:6-9 हेरौं। 6 यसरी भन्दछ, आफ्नो आर्तनादले थाकेर म लाचर भएको छु, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। 7 भन्दा शोकले गर्दा मेरो आँखा धमिला भएका छन्, मेरो शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। एकछिन मैले यहाँ रोके। यहाँनिर दाउद शत्रुहरूले गरेको विरोधको कारण, शत्रुहरूले ल्याएको समस्याको कारणले गर्दाखेरि दाउदले भन्दैछ, म थाकेर लाचार भएको छु, यस्तो अवस्थामा हरेक रात मेरो ओछ्यानहरू भिजाउँछु। परमेश्वरलाई पुकारेको कुरा छ। यहाँनिर चाहिँ बिहानै परमेश्वरलाई खोजेको कुरा छ, रातभरि प्रभुलाई खोजेको कुरा छ। किनभने दुष्ट शैतान यति चलाक छ, यति एक्टिभ छ, राति नै शैतानले दाउदको जति पनि त्यो शत्रुहरू छन् तिनीहरूलाई उलटपुलट पार्नको लागि शैतानले विभिन्न रणनीतिहरू कोरिराखेको छ। दाउदले भन्दैछ, हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु। हेर्नुहोस् त, यहाँनिर दाउदले परमप्रभुलाई पुकार्दैछ रातैभरि। 7 भन्दछ, शोकले गर्दा मेरो आँखा धमिला भएका छन्। कति चाहिँ गाह्रो भएको रहेछ, अब यहाँबाट हामीले बुझ्नुपर्छ। दाउदलाई यति गाह्रो भएको छ, ओछ्यान भिजेको कुरा छ, शोकले गर्दाखेरि आँखाहरू समेत धमिला भएका छन्, मेरो शत्रुहरूले गर्दा ती कमजोर भएका छन्। तर 8 राम्रो कुरा बताउँछ, हे सबै कुकर्मी हो, मबाट दूर हो, किनकि म रोएको परमप्रभुले सुन्नु भएको छ। परमप्रभुले दाउदलाई त्यत्तिकै छोड्नु भएन, दाउदको प्रार्थनालाई परमेश्वरले त्यतिकै खेर जानु दिनु भएन, तर प्रभुले सुन्नुभयो। दाउदको शत्रुहरूलाई पल्टाइदिनु भयो प्रभुले, तिनीहरूको रणनीतिलाई बदल दिनुभएको छ प्रभुले। किन भन्दाखेरि दुष्ट यति सक्रिय छ, राति चाहिँ उसको फौजहरूलाई प्रयोग गर्न चाहन्छ। दुष्टले आज तपाईँ र मेरो जीवनमा बिहानदेखि नै उसले विभिन्न रणनीतिहरू लिएर आएको हुन्छ। यसलाई दिनभरि यस्तो बनाउनु पर्छ, यस्तो बनाउन चाहन्छु भनेर उसले रणनीतिहरू बनाइरहेको हुन्छ। तर आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ बिउ जाँदै गर्दाखेरि तपाईँले कस्तो सोच विचारलाई लिएर तपाईँ बिउ जाँदै हुनुहुन्छ? के तपाईँको सोच विचार असल छ? किनभने दुष्टले त चाहन्छ तपाईँ बिउ जाने बित्तिकै नकारात्मक सोच विचार, नकारात्मक कुराहरू, अविश्वासको कुराहरू, धोका दिने कुराहरू, हराउने कुराहरू, यी कुराहरूलाई लिएर आउँछ। तर प्रभुले यी कुरालाई मन पराउनुहुन्न। दाउदलाई पनि थाहा थियो, त्यही कारणले गर्दाखेरि परमप्रभुलाई राति पुकार्दैछ। किनभने दुष्टले राति चाहिँ रणनीति बनाउँछ, अन्धकारमा चाहिँ, अँध्यारोको समयमा चाहिँ दुष्ट एकदम एक्टिभ हुन्छ। त्यही कारणले गर्दाखेरि दाउदले शोक गरेर प्रार्थना गर्दै गर्दाखेरि चाहिँ परमप्रभुलाई पुकार गर्दै गर्दाखेरि चाहिँ परमप्रभुले दाउदलाई सुन्नुभयो। 8 दाउदले भन्दैछन्, हे सबै कुकर्मी हो, मबाट दूर हौ, तिमी अब निस्कनु पर्छ, निस्की, किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ। मजाको कुरा छ, प्रभुले दाउदलाई सुन्नुभयो। 9 भन्दछ, परम प्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परम प्रभुले ग्रहण गर्नुभयो। हेर्नुहोस्, परम प्रभुले कृपाको निम्ति दाउदको पुकारलाई सुन्नुभयो, कृपा गर्नुभयो प्रभुले। दाउदलाई हराउन दिनु भएन प्रभुले, खतम हुन दिनु भएन, तर दाउदको पुकारलाई प्रभुले सुन्नु भएको छ। प्रिय, त्यतिकै छोड्नु भएन। दाउद स्वयंले भन्दैछ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ, अर्थात् ग्रहण गर्नुभयो। हामीले पुकार गर्यो भने सुन्नु नै परमेश्वर हुनुहुन्छ, हामीले पुकार गर्यो भने बचाउनु नै परमेश्वर हुनुहुन्छ, हामीले पुकार गर्यो भने जान्नु नै परमेश्वर हुनुहुन्छ। सो शैतानको रणनीति आफै विचार गर्नुहोस्, अब यति जाल खेलिरहेको हुन्छ, यति तपाईँ र मलाई नकारात्मक सोच विचारहरू नकारात्मक कुराहरू ल्याउनको लागि यति तयार हुन्छौ, सक्रिय हुन्छ, तर हामी होसियार हुनुपर्छ। बिउजाउँदै गर्दाखेरि हाम्रो बोल्ने शैलीहरू कस्तो छ, हाम्रो दिनको सुरुवात हामीले कसरी गर्दैछौ, हाम्रो जीवनशैलीहरू नयाँ भएको परमेश्वर चाहनुहुन्छ। प्रत्येक दिन प्रभुले हामीलाई जिउनका लागि आयु थपिदिनुहुन्छ, मौका दिनुहुन्छ जिउनका लागि, भनेदेखिलाई प्रभु पनि चाहनुहुन्छ तपाईँ र म प्रत्येक दिन प्रभुले हामीलाई दिनहरू हामीलाई बढाइदिँदै गर्दाखेरि, आयु थपिदिँदै गर्दाखेरि तपाईँ र म नयाँ भएको उहाँ चाहनुहुन्छ, नयाँ भएर जिएको चाहनुहुन्छ। किनभनेदेखिलाई दुष्ट शैतान परम प्रभुले दिनुभएको आयु प्रति एकदमै रिसालु छ, उसलाई मन परेको छैन, त्यही कारणले बारम्बार उहाँको जनहरूलाई दुष्टले एट्याक गर्न चाहन्छ, आक्रमण गर्न चाहन्छ। सो बिउजनु अगाडि नै त्यसले विभिन्न किसिमको रणनीतिहरू क्रिएट गरिसकेको हुन्छ। सो परम प्रभुले दिनुभएको घडीमा चाहिँ, आयुमा चाहिँ हामी धन्यवादी भएर नयाँ हुनुपर्ने कुरा छ। नयाँ भएर जिएको परम प्रभु चाहनुहुन्छ, हाम्रो जीवनशैलीहरू नयाँ भएको परम प्रभु चाहनुहुन्छ। त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउँछु, तपाईँ बिउजाउँदै गर्दाखेरि तपाईँको सोच विचारहरू कस्तो छन्, तपाईँको जीवनशैलीहरू कस्तो छ, के तपाईँलाई आफ्नो जीवनशैली मनपर्छ, के प्रभुलाई तपाईँको जीवनशैली मनपर्छ, आज यो प्रश्न म तपाईँलाई गर्छु। यदि तपाईँ ल्याङफ्याङ जीवन जिउँदै हुनुहुन्छ, प्रभुबाट बाहिरको जीवन जिउँदै हुनुहुन्छ, बोट बाहिर तपाईँ जीवन जिउँदै हुनुहुन्छ भनेदेखिलाई तपाईँ खतरामा हुनुहुन्छ, तपाईँले गलत काम गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो जीवनलाई आज नै प्रभुमा समर्पित गर्नुपर्ने आवश्यक मैले देखेको छु। यदि तपाईँ आफ्नो इच्छामा हिँड्दै हुनुहुन्छ भने, किनभने हामीलाई वचनले भन्नुहुन्छ बोट बाहिर यदि तपाईँ र म जियो भने नि त्यो हाँगाले फल फलाउन सक्दैन। सो बोटमा अट्याच भयो भने मात्र हामीले फल फलाउने हो। सो बोटमा तपाईँ अट्याच हुनै पर्छ। प्रभुले हामीलाई प्रत्येक दिन आशिषै आशिषमा हामीलाई भरिभराउ गरेर हामीलाई वृद्धि गर्दै हुनुहुन्छ, तर हाम्रो जीवनशैली चाहिँ अझै पनि परिवर्तन भएको छैन भने त्यो चाहिँ घिनलाग्दो व्यवहार हो प्रिय हाम्रो। त्यही कारणले हामी होसियार हौ, दुष्टले जहिले पनि घिनलाग्दो कुराहरू ल्याउन चाहन्छ बिहानै, तर हामी यो कुराबाट होसियार हुनुपर्छ, किनभने हाम्रो जीवनशैलीहरू जब नयाँ हुन्छ यो कुरा चाहिँ परमप्रभुलाई मनपर्छ, यो कुराले परमप्रभुलाई प्रसन्न तुल्याउँछ, यो कुरालाई देखेर परमप्रभु अति नै खुसी हुनुहुन्छ। हाम्रो जीवनशैलीलाई देखेर आज हामीले एउटा कुरालाई भुल्नु हुँदैन कि हामी इसाईहरू चाहिँ एउटा खुल्ला पुस्तक जस्तो हौ, हामीलाई पढ्ने हामीले अध्ययन गर्ने धेरै मानिसहरू छन्, हाम्रो जीवनशैलीलाई हेर्ने मानिसहरू प्रशस्त हामी भेट्छौँ, हामीले त्यो विचार गरेका छैनौँ होला, तर तपाईँले मेरो जीवनशैलीलाई विचार गर्ने हाम्रो छिमेकी हुन सक्छ, परिवारभित्र हुन सक्छ, मित्रहरू हुन सक्छ। सो सबैलाई नयाँ जीवनशैली मनपर्छ, कसैलाई पनि पुरानो थोत्रो व्यवहार घिनलाग्दो व्यवहार मन पर्दैन। अनि अब आफै विचार गर्नुहोस्, हाम्रो जिउँदो परमेश्वरलाई त झन् कति असल कुरा चाहिन्छ, सर्वशक्तिमान परमेश्वरलाई हाम्रो जीवनशैली कति असल चाहिन्छ, आफै विचार गर्नुहोस्। सो म तपाईँलाई बताउन चाहन्छु, तपाईँ जिउँदै गर्दाखेरि उज्यालो बिहान तपाईँले घामलाई देख्दै गर्दाखेरि चाहिँ तपाईँको जीवनमा नयाँ जीवन शैलीलाई सुरुवात गर्नुहोस्। के तपाईँ बोलीमा चुक्दै हुनुहुन्थ्यो, आजदेखि तपाईँले सुरुवात गर्नुहोस् अब असल बोली बोल्ने। के तपाईँको जीवन लापरवाही थियो, आजदेखि तपाईँ सही तरिकाले जिउने प्रयास गर्नुहोस्। प्रभुलाई अनुग्रह माग्न सक्नुहुन्न भने प्रभुलाई सहायता माग्नुहोस्, प्रभुले तपाईँलाई साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ। जब हामी बिहानै उठ्छौँ हामीले खराब मनोवृत्ति राखेको दुष्ट चाहन्छ, स्वार्थी आत्मकेन्द्रित अनि घृणाले भरिएको तितोपनले भरिएको दुष्ट अति नै चाहन्छ। यदि तपाईँले कसैको विरुद्धमा तपाईँले काम गरिराख्नु भएको छ, तितोपन बोकेर हिँडिराख्नु भएको छ भनेदेखिलाई एउटा कुरा याद गर्नुहोस्, भोलि प्रभुले तपाईँलाई आयु थप्दै हुनुहुन्छ भने प्रभुले तपाईँलाई भन्दै हुनुहुन्छ तपाईँले चाहिँ जीवनशैलीलाई परिवर्तन गरेको परमप्रभु चाहँदै हुनुहुन्छ। त्यो चाहिँ आशिष हो हाम्रो लागि, अनि त्यो आशिषलाई हामीले सही तरिकाले हामीले प्रयोग गर्न सक्नुपर्छ। यदि तपाईँले कसैको विरुद्धमा तितोपन बोक्दै हुनुहुन्छ भने बुझ्नुहोस्, प्रभुले तपाईँलाई मौका दिँदै हुनुहुन्छ, तपाईँले कसैलाई क्षमा दिनुपर्नेछ, कसैको विरुद्ध तपाईँले नराम्रो काम गर्नुभएको छ भने बुझ्नुहोस्, भोलि तपाईँलाई प्रभुले आयु दिनुभयो भने प्रभुले तपाईँलाई मौका दिँदै हुनुहुन्छ। आज पनि प्रभुले तपाईँलाई मौका दिनुभएको छ, तर हामी मानिस जातिले मौकाको फाइदा उठाउँदैछौँ। एक दिन प्रभुले हामीलाई यस संसारबाट उठाउनु भयो भने चाहिँ प्रिया तपाईँ र म ढिलो हुन्छ। त्यतिखेर प्रभुले भन्नुहुन्छ, तँलाई मैले मौका दिएको थिएँ तर तैँले यो मौकाको फाइदालाई उठाइनस्, किनभने हामी आफमा केन्द्रित भयौँ, आफूलाई जे मन पर्यो त्यही गर्न थाल्यौँ। तर हामी मानिसहरूप्रति तितोपन, आक्रोश, झै झगडा, स्वार्थी, अविश्वासी बन्यौँ, आत्मा केन्द्रित बन्यौँ, तर प्रभुलाई कहिले खोजेनौँ, प्रभुको प्रतिज्ञालाई खोजेन, आज्ञालाई खोजेनौँ। तर आज म तपाईँलाई बताउन चाहन्छु, बिहान प्रभुले हामीलाई मौका दिनुहुन्छ कि विगतको दिनमा के भएको थियो भोलि क्षमा माग्नुहोस्, प्रभुलाई पश्चाताप गर्नुहोस्, यदि कसैको हृदय दुखाउनु भएको थियो भने क्षमा माग्नुहोस्। आमेन। अब हाम्रो विचार शैलीलाई कसरी तालिम दिने त, किनभने दुष्ट त सक्रिय छ बिहानदेखि नै, तपाईँ र मलाई एक प्रकारको समस्या ल्याउनका लागि, नकारात्मक कुरा ल्याउनका लागि। सो त्यस्तो कुराबाट हामी कसरी बाँच्ने, त्यस्तो हाम्रो विचार शैलीलाई चाहिँ कसरी हामीले तालिम दिने ताकि दुष्टले हामीलाई आक्रमण गर्न नसकोस्। पहिलो कुरा, उहाँको आवाजलाई सुन्नुपर्छ। तपाईँसँग तपाईँको दिनको सुरुवातको लागि योजना आफ्नै हुन सक्छ, तर यदि उहाँको आवाजलाई सुन्नुभयो भने उहाँले पूर्ण रूपले फरक दिशामा लग्नुहुन्छ। बुझ्नुभयो, हाम्रो दिनको सुरुवातको योजना आफ्नै हुन सक्छ। हाम्रो मेरो अब के हुन सक्छ भोलिको लागि, कस्तो खालको योजना हुन सक्छ, अब कहाँ के गर्ने, कस्तो काम गर्ने, कसलाई भेट्ने, यो योजना हुन्छ। तर यदि हामीले उहाँको आवाजलाई सुनेर नि पूर्ण रूपले हामी उहाँमा समर्पित भयो भने चाहिँ नि उहाँले हाम्रो दिशाहरूलाई आफ्नो तरिकामा, असल बाटोमा, पूर्ण रूपले फरक दिशामा उहाँ आफैले लग्नुहुनेछ। अनि यहाँ चाहिँ मजाको कुरा छ, स्वर्गीय पिताको आफ्नो दिशामा हिँड्नु भनेको राम्रो कुरा हो, उहाँको मार्ग निर्देशनमा हिँड्नुको मजा नै बेग्लै छ। आमेन। त्यही कारणले आफ्नो योजनामा भन्दा पनि उहाँको योजनामा जिउनु चाहिँ मजाको कुरा छ। र दोस्रो कुरा, हामी सकारात्मक सोच विचार हामीले बनाउन सक्नुपर्छ। बिहान दुष्टले त विभिन्न किसिमको सोच विचार ल्याइदिन सक्छ, तर हामीले चाहिँ पोजिटिभ सोच्नु पर्यो, सकारात्मक कुरालाई हामीले बोल्नु पर्यो, सकारात्मक कुरालाई सोच्नु पर्यो। यहाँ प्रभुले काम गर्नुहुन्छ। आमेन। सो यही कुरा बताउन चाहन्छु, बिहान उठ्ने बित्तिकै तपाईँको शैलीहरू चाहिँ असल हुनु पर्यो। प्रभुले त्यो कुरालाई खोज्नुहुन्छ, तपाईँको जीवन शैली, तपाईँको बोल्ने शैली, तपाईँको सोच्ने शैली, सबै कुरा परम प्रभुले नयाँ चाहनुहुन्छ। तपाईँलाई प्रभुले आयु दिँदै हुनुहुन्छ, अब तपाईँले त्यो आयुको थप दिनुभएको दिनलाई तपाईँले सही तरिकाले प्रयोग गर्नुपर्नेछ। आमेन। हुन्छ, वचनलाई यतिमा राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलेका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलेका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र हामी प्रत्येक हप्ता तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुतहरूको साथद्वारा तपाईँलाई साथ दिँदै आइरहेको छौं। विभिन्न विषयवस्तुहरूमा हामी तपाईँलाई उत्साह दिने प्रयास गर्दै आइरहेको छौं र आज पनि हामी यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। तर एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र अब हामी ढिला नगरिकन प्रस्तुतितर्फ अगाडि बढ्नेछौ र आज पात्रहरू हुनुहुन्छ अजी र माया। उहाँहरू दुईजना बीचको कुराकानी खाँचोमा के गर्ने भन्ने शीर्षकमा हामी सुन्न गइरहेको छ। आउनुहोस् ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

सबैजना कति खुसी देखिन्छन्। कसैले नयाँ घर बनाएको छ, कसैले विदेश घुमेको छ, कसैले नयाँ गाडी किनेको छ, अनि म महिनाको अन्त हुन नपाउँदै पैसा सकिन्छ। सपनाहरू धेरै छन् तर हात पनि खाली छ। नानी के भयो, के भयो माया नानी? मोबाइलले खुसी चोरेछ कि क्या हो? के भयो एक्लै एक्लै बसेर भुनभुन भुनभुन गर्दै? अजी मलाई लाग्छ म जीवनमा धेरै पछाडि छु। अरूको जीवन हेरेर आफ्नो जीवन नाप्न थाल्यो भने कहिल्यै सन्तुष्ट हुन सकिँदैन नि नानी। तपाईँलाई चाहिँ कहिले खाँचो परेन अजी, कस्तो सजिलोसँग भन्नुहुन्छ हौ तपाईँ त। हामीले धेरै नुन भात पनि मुस्किलले खाएको दिनहरू देखेको छ नानी। धेरै तिमी यसरी सोचेर ल्याउनु पर्दैन, अझै त सुखै सुखमा हुर्क्यो होला भनेर सोचे जस्तो छ। हामीले कस्तो कस्तो दिन देख्यो भन्ने कुराहरू राम्रोसँग याद छ नानी। त्यस्तो दिन त तिमीहरूले देख्नु परेको छैन नि अहिलेको नानीहरूलाई। आम्मामा म छक्क परेर ल्याउँछ या सुविधै सुविधामा छ र पनि अहिलेको मान्छेहरू जस्तो निराश र दुखी त मैले कोही पनि देखेको छैन। हाम्रो जस्तो दुःख भोग्नु परेको भए अहिलेको मान्छेहरूले के गरेर ल्याउँथ्यो होला? अनि अझै त्यस्तो अवस्थाहरूमा डर लाग्दैन थियो तपाईँहरूलाई? ल डर त लागेर ल्याउँथ्यो नि, तर डर भन्दा ठुलो हाम्रो विश्वास थियो नानी। त्यो कसरी अझै? किनकि हामीले अभावलाई अन्तिम सत्य मानेन नि नानी, परमेश्वरलाई अन्तिम सत्य मानेर ल्यायो। आजकल त धेरैले पैसा कमाउन जीप पनि गर्छन् हौ अझै, छिटो बाटो अपनाउने अनि छिटो आउने पैसा धेरै पटक छिटै हराएर जान्छ नानी। कहिले काहीँ त मलाई पनि लाग्छ थोरै झुट बोलेर भयो भने काम चाहिँ निकालौं कि क्या हो फाइदाको लागि, यस्तो पनि हुन्छ हौ मलाई त। वाक्क लागिसक्यो यो अभाव घटी कमी सबै कुराहरू देखेर झुट बोल्दैमा त केही हुन्न होला भनेर कहिले काहीँ त म पनि यस्तो गरिदिउँ कि जस्तो लाग्छ क्या कहिले काहीँ। ल माया नानी, खाँचो परेको कुराले चरित्र बेचिएर ल्याउनु हुँदैन नि। खाँचोले त चरित्र कति बलियो छ भनेर देखाउने काम गर्छ है यस्तै बेलामा। यस्तो यस्तो यो चरित्र बेच्ने कुराहरू चाहिँ सिकाएर अनि सिकेर पनि नल्याऊ तिमी। एउटा कुरा नि नानी, ल तिमीले आकाशमा उड्ने चराहरू देखेको छ कि छैन? देखेको छु हजी। तिनीहरूले खेत जोड्दैन तर परमेश्वरले खुवाउनुहुन्छ कि खुवाउनुहुन्न? खुवाउनुहुन्छ नि। त्यसो भए हामीले चाहिँ काम गर्नु पर्दैन त अजी? काम त गर्नुपर्छ तर चिन्ता गरेर होइन नि, अविश्वास गरेर नानी।

0: ईश्वरले तिमीलाई आशिष दिनुभएको होस् नानी, धेरै धेरै धन्यवाद।
1: हुन्छ हुन्छ आमा, हुन्छ। कस्तो बिचरा आमा पानी पो मागेर पिएर जानुभयो, बिचरा कस्तो माया लाग्यो। अनि अजी उहाँलाई त पानीको खाँचो रहेछ, मैले पानी दिएँ।
0: त्यही त नानी, हामी आफ्नो अभावमा यति धेरै ध्यान केन्द्रित भएर ल्याउँछ कि अरूको पीडा देखेर ल्याउँदैन नि, त्यो अरूको पीडा देख्ने छोड्छ।
1: त्यो त हो कि अजी, तर धेरै पैसा भयो भने सबै समस्या सकिन्थ्यो होला कि जस्तो लाग्छ नि त।
0: यदि पैसा नै समाधान हुन्थ्यो भने नि नानी, धनीहरू कहिले पनि रुन्दैनथ्यो।
1: त्यो पनि हो फेरि,
0: शान्ति किन्ने पैसा छैन, प्रेम किन्ने ब्याङ्क छैन, आशा बेच्ने बजार छैन भन्ने कुरा बुझ्नु पर्छ या नानी। त्यसकारण हामीले प्रार्थना गरेर ल्याउनु पर्छ, सबै कुरा परमेश्वरको हातमा राखेर ल्याउनु पर्छ।
1: अझै म प्रार्थना गर्छु
0: तर कहिले काहीँ उत्तरै आउँदैन।
1: उत्तर नआएको होइन नानी, कहिले काहीँ उत्तरको समय आएको हुँदैन क्या।
0: त्यो चाहिँ कसरी थाहा पाउने क्या अझै,
1: जब परमेश्वर मौन हुनुहुन्छ नि, नबोली बसेर ल्याउनुहुन्छ नि, तब पनि उहाँ काम गरिरहनु भएको छ भन्ने हुन्छ।
0: एक पटक तिम्रो हजुरबुबा बिरामी भएर ल्याएको थियो है, घरमा पैसा थिएन, हामीले रातभर प्रार्थना गर्यो, भोलिपल्ट एउटा मानिस अचानक आएर ल्यायो। उसले भन्यो परमेश्वरले तपाईँहरूको लागि यो सहयोग पठाउनु भएको छ। त्यो दिन मैले सिक्यो हेर, परमेश्वर ढिलो हुन सक्नुहुन्न, तर कहिले काहीँ उहाँले हामीलाई पर्खेर ल्याउनको लागि पनि सिकाउनुहुन्छ। परमेश्वर कहिले चुक्नुहुन्न या नानी।
1: अजी त्यो त हो,
0: तर पनि तपाईँले यो भन्दै गरेको कुराहरू सुन्दा चाहिँ मलाई कता कता मनमा अलिकति चसक्क चाहिँ पर्दैछ है। मेरो सबैभन्दा ठुलो खाँचो चाहिँ मलाई पैसा हो जस्तो लाग्थ्यो क्या पहिला, अब एकछिन अगाडिसम्म पनि। तर तपाईँको कुरा सुन्दै गर्दाखेरि चाहिँ परमेश्वरमा भरोसा कम भएको कारण चाहिँ मेरो जीवनमा यस्तो अशान्ति भएको रहेछ, रुपियाँ पैसा कम भएर चाहिँ होइन रहेछ भनेरै बुझेँ मैले। त्यही भएर ठिकै छ अजी, म अब रुपियाँ पैसाको पछि भन्दा पनि बरु परमेश्वरमा भरोसा गर्ने कुरा नै सिक्छु नि त। तपाईँले मलाई यही नै आज बुझाइरहनु भएको छ, कता कता मलाई त्यो महसुस पनि भइरहेको छ मनमा। धेरैचोटि रुपियाँ पैसाको बारेमा धेरै सोच्दाखेरि मलाई अशान्ति नै भयो क्या, अघि एकछिनसम्म पनि मर्नु कि बाँच्नु कि के गर्नु जस्तो भइरहेको थियो। माया नानी, जब फेरि जीवनमा अभाव आएर ल्याउँछ नि, केही कुराहरूलाई चाहिँ तिमीले याद गरेर ल्याऊ है। जस्तै कि पहिलो कुरा आटिनु होइन, प्रार्थना गरेर ल्याऊ। दोस्रो कुरा भनेको हार मानेर ल्याउने होइन, बरु त्यसको सट्टा परिश्रम गरेर ल्याऊ न। तेस्रो कुरा भनेको तुलना गर्ने होइन, अरूले यस्तो गर्यो मैले गर्न सकेन, अरूले त्यो खायो मैले खान सकेन, होइन, बरु त्यसको सट्टा धन्यवाद दिएर ल्याऊ। अर्को कुरा भनेको पाप गर्नु होइन, परमेश्वरको बाटोलाई रोजेर ल्याउनु पर्छ। अनि अन्तिम कुरा डराएर ल्याउने होइन, विश्वास गरेर ल्याउनु पर्छ, कारण परमेश्वरले हामीलाई डरको आत्मा दिएको छैन या नानी। जसले विश्वास गर्छ त्यो व्यक्तिले आफ्नो जीवनमा परमेश्वरको काम पनि देखेर ल्याउँछ, प्रशस्तता पनि देखेर ल्याउँछ, आशिष पनि देखेर ल्याउँछ। तर यो भएन त्यो भएन भनेर गलत बाटो रोजेर ल्याउनु हुँदैन नानी, बुझेर ल्याएको कुरा हो नि हजी हो। मैले धेरै कुरा बुझे, आजदेखि मेरो प्रार्थना अब बदलिन्छ हजी, मैले यसरी प्रार्थना गर्नु हुँदैन रहेछ प्रभु, मलाई सबै कुरा दिनुहोस्। बरु प्रभु जुनसुकै परिस्थितिमा पनि तपाईँमाथि भरोसा गर्ने हृदय दिनुहोस् भनेर चाहिँ प्रार्थना गर्नुपर्ने रहेछ। अब म त्यसरी नै प्रार्थना गर्छु हजी, धन्यवाद तपाईँलाई, त्यही नै सबैभन्दा ठुलो धन हो नानी। बरु तिम्रो लागि म पनि प्रार्थना गर्छु ल, के खाँचो परेको छ यहाँ अजीलाई सुनाएर ल्याऊ, अजी र माया नानी भएर परमेश्वरलाई सुनाउने, परमेश्वरको कानसम्म हाम्रो प्रार्थना पुगेपछि त तिमीलाई के गर्नुपर्छ, के जुताएर ल्याउनुपर्छ, कसरी सम्हाल्नुपर्छ, परमेश्वरले सहायता गर्नुहुन्छ नानी। ल खाँचो परेको बेलामा के गर्नुपर्ने रहेछ, परमेश्वरमाथि भरोसा गरेर प्रार्थना गर्नुपर्ने रहेछ नि, अझै सिके मैले सिके। हुन्छ ल, मेरो लागि प्रार्थना गरिदिनुहोस् है। ल नानी ल, आऊ प्रार्थना गर्ने। हे परमेश्वर, हाम्रो जीवनमा जे खाँचो भए पनि तपाईँ नै हाम्रो पर्याप्तता हुनुहुन्छ,
1: हामीलाई विश्वासमा अडि रहन सहायता गर्नुभएको होस् र माया नानीको सबै खाँचोमा तपाईँले आशिष्टिहरू ल्याउनु भएको होस्। यसुको नाममा आमेन।

आदरणीय श्रोता, आज हामीले अजिर माया बीचको कुराकानीहरूलाई तपाईँहरू समक्ष नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गर्ने जमर्को कसेको छौं। खाँचोमा पर्दा हामीले के गर्नुपर्छ भन्ने विषयमा साधारण तर एकदमै महत्वपूर्ण कुरा। कतिचोटि हामी खाँचोमा पर्दा गलत निर्णयहरू लिन्छौं, गलत बाटोहरू पनि अप्नाउँछौं। परमेश्वरमाथि भरोसा गर्नुको सट्टा परमेश्वरबाट अझै हामी टाढा भइरहेका हुन्छौं। तर जब जब खाँचो पर्दै जान्छ, अझै धेरै परमेश्वरको नजिक जानुहोस्, अझै धेरै प्रभुसँग तपाईँले कुराकानीहरू गर्नुहोस्, प्रार्थना गर्नुहोस्। र कसैले भनेको हामीले सुनेको थियौं कि जब कोही व्यक्तिलाई खाँचो पर्छ, उहाँले अझै धेरै मुठी पकाउन सुरु गर्नुहुन्छ, आफूसँग भएको आफ्नो खल्ती नै रीति नै गरेर। जब त्यो खल्ती रीतिन्छ, परमेश्वरले त्यो खल्तीलाई, त्यो भण्डारलाई अझै प्रशस्त आशिष दिनुहुन्छ। अर्थात भन्न खोजिएको कुरा, तपाईँले आफूले आफैलाई परमेश्वरको सामुन्ने लिएर जानुहोस् र आफूलाई रित्याउनुहोस्, उहाँसँग कुराकानी गर्नुहोस्। उहाँले तपाईँको हृदयलाई पनि भर्नुहुनेछ र तपाईँको खाँचोमा पनि तपाईँलाई सहायता गर्नुहुनेछ। जीवनमा खाँचो सबैलाई पर्छ, तर खाँचोले हामीलाई परमेश्वरबाट टाढा लैजाने होइन, उहाँतर्फ अझ नजिक ल्याउन सक्छ। अभाव स्थायी होइन, तर परमेश्वरको प्रेम र विश्वास योग्यता चाहिँ सधैँ स्थायी हुन्छ भन्ने यो कुरालाई चाहिँ आत्मसात गर्दै आफ्नो जीवनमा अगाडि बढ्नुहोस् है भन्ने उत्साह दिँदै कार्यक्रम बाटुलेका कुराबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: श्रोता मित्र, विशेष गरेर मानिसले आफ्नो जीवनमा तीनवटा अवस्थाहरू पार गरेको हुन्छ। पहिलो बाल बच्चाको अवस्था, दोस्रो जवान जवानीको अवस्था अनि तेस्रो वृद्धहरूको अवस्था। यी तीनवटा अवस्था पार गरिसकेपछि मानिसले मृत्यु सहनु पर्छ। जवानी अवस्थामा धेरै इच्छाहरू हुन्छन्, आकांक्षाहरू हुन्छन् अनि त्यही इच्छाहरू र आकांक्षाहरू पूरा गर्न एउटा जवान जवानीले आफूलाई मन लागेको कुरा गरिरहेको हुन्छ, जुन परमेश्वरको वचन भन्दा विपरीत छ। त्यही कारणले गर्दा आज संसारमा धेरै जवान जवानीहरू कुलतमा फसेका छन्। आफ्नो इच्छा पालन गर्दै गर्दा आफ्नो जीवन बिगारिरहेका छन्। हो श्रोता मित्र, परमेश्वरको वचनले जवानीहरूको बारेमा, जवानहरूको बारेमा यसरी भन्दछ। उपदेशक 11 अध्यायको 9-देखि 12 अध्यायको 1 पदसम्म म तपाईँको निम्ति पढ्न जाँदैछु। हे जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ, यसै कारण चिन्तालाई तिम्रो हृदयबाट पर राख र शरीरको दुःखलाई फालिदेऊ, किनभने युवा अवस्था र बल व्यर्थ हुन्। दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समय भन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर। जवानी अवस्था भनेको तरुण अवस्था हो। सायद 18-देखि 30 वर्षसम्मको उमेरमा मानिस जवानीको अवस्थामा हुन्छ होला। जीवनको सबैभन्दा सुन्दर अवस्था हो भन्दा गल्ती नहोला। यो अवस्थामा मानिसको शरीरको पूर्ण विकास भएको हुन्छ, सुन्दरता पनि चरम सीमामा पुगेको हुन्छ, शारीरिक बल र शक्ति पनि धेरै हुन्छ, जोश र उमङ्गले भरपूर हुन्छ यो जवानी अवस्था। साथै हृदयमा पनि धेरैवटा कल्पनाहरू र सपनाहरू हुन्छन्। मानिसको जीवनको सफलताको जग पनि यसै बेला बसालिन्छ। यो अवस्थामा एक व्यक्तिले लिएको निर्णयले उसको जीवनभरि उसलाई प्रभावित पार्छ। असल निर्णयले सफलतातिर डोर्याउँछ, गलत निर्णयले जीवनलाई पीडादायक र असफल बनाउँछ। यसै कारण जवानीको जोशमा मानिसले आफ्नो होश सम्हाल्नु पर्छ भनिन्छ। हो श्रोता मित्र, आज धेरै जवान जवानीहरू, युवा युवतीहरू जोशको बेलामा होश गुमाएको कारणले गर्दा कुलतमा लागिरहेका छन्। जवान युवा युवतीको समय अति महत्वपूर्ण हुन्छ, उनीहरूले आफ्नो समयलाई उचित प्रकारले प्रयोग गर्नुपर्छ। बगेको खोलो र बितेको समय फर्केर आउँदैन, वास्तवमा समय जीवन हो। मानिसले हर क्षण हर पल बुद्धिमानी साथ जिउनु पर्छ। यसरी जिउने कार्यमा परमेश्वरको वचन बाइबलले हामीलाई सहायता गर्न सक्छ। हो श्रोता मित्र, मानिसको जीवनको जिउने एउटा मात्र आधार परमेश्वरको जीवित वचन बाइबल हो र यसैलाई हामी हाम्रो जीवनको आधार मान्नु पर्छ। पवित्र बाइबलमा हरेक उमेरको मानिसलाई उचित रूपले जीवन यापन गर्ने सम्बन्धमा सल्लाह र उपदेश दिएको छ। परमेश्वर यही चाहनुहुन्छ कि प्रत्येक मानिसले संसारको छोटो जीवन अर्थपूर्ण रूपले जिउन सकोस्। मैले भर्खरै पढेर तपाईँलाई सुनाएको बाइबल पदले विशेष गरी जवान युवा युवतीलाई उपदेश दिएको छ। त्यहाँ यसरी लेखिएको छ, ए जवान मानिस, युवा अवस्थामा हुँदा खुसी हौ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिउन्, तिम्रा आँखाले देखेका कुराहरू तिम्रा र तिम्रो हृदयका कुराहरूलाई पछ्याउ। तर यो याद राख कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ। बाइबलले खुसी हुन मनाही गरेको छैन श्रोता मित्र, बाइबलले आनन्द गर्न पनि निषेध गरेको छैन। मानिसले रमाइलो गर्नु हुँदैन भनेको छैन बाइबलले। खुसी हुन नसक्ने, आनन्दित हुन नपाइने, रमाइलो गर्न नपाइने जीवन खै के जीवन? त्यस्तो जीवन त उजाड मरूभूमि जस्तो हुन्छ। मित्र, बाइबलले मानिसलाई खुसी नहुनु, रमाइलो नगर्नु भनेको छैन। तर हामी कुन र कस्ता कुरामा आफ्नो खुसी खोज्छौ त्यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो। धेरैजना मानिसहरू उनीहरूका आँखाद्वारा डुराइएका हुन्छन्, आँखाले जे देख्छन् त्यो मन पराउँछन्, त्यो प्राप्त गर्न चाहन्छन्। एक क्षणको रमाइलोको कारण सारा जीवनलाई विपत्तिमा पार्छन्। हामी कुन कुराहरू गरेर खुसी र आनन्द पाउन खोज्छौ त्यसमा हामी होसियार हुनुपर्छ भनी बाइबलले बताउँदछ। धेरैजना मानिसहरू मद्यपान गरेर अनैतिक कार्यहरू गरेर जीवनमा खुसी पाउन चाहन्छन्। त्यस्ता कार्यहरूको पछि लाग्ने मानिसहरूको जीवनको अन्त्य कसरी हुन्छ त्यो सायद तपाईँले देखिसक्नु भएको छ। अहिलेको संसारमा मानिसहरू यस्तै कुराहरूको पछि लागेका छन् मित्र। शरीरलाई मन पराउने, शरीरलाई आनन्दित दिने थुप्रै कुलतहरूले उनीहरू आनन्दित भइरहेका छन्। खुसी र आनन्द पाउन सकिने अरू उपायहरू पनि छन् भनी मानिसहरूले बुझ्न सकिरहेका छैनन्। के मद्यपानले मात्रै, के अनैतिक कार्यले मात्रै मानिसलाई खुसी पार्न सक्छ र? त्यति मात्र होइन, मानिसले गरेको प्रत्येक कार्यको हिसाब परमेश्वरले लिनुहुन्छ। गलत तरिका र उपायले मानिसको शारीरिक जीवनलाई साथै आत्मिक जीवनलाई पनि नाश पार्दछ र यो सबै कुराको लेखा एक दिन परमेश्वरले स्वयं व्यक्तिसँग लिनुहुनेछ। मेरो आवाज सुनिरहनु भएको मित्र, गलत कुराहरूमा तपाईँ खुसी नखोज्नुहोस्। अनैतिक कुराहरूमा आनन्द पाउने इच्छा नराख्नुहोस्। याद गर्नुहोस्, सायद आज तपाईँ जवान हुनुहुन्छ तर सधैँ तपाईँ जवान रहनुहुन्न। तपाईँको रूप उडेर जान्छ, तपाईँको बल र शक्ति पनि घटेर जान्छ। अहिलेको बलिष्ठ शरीर थाकेर क्लान्त हुने समय पनि आउँछ, त्यस बेला समय बितिसकेको हुनेछ, मौकाले नौ डाँडा काटेर गइसकेको हुनेछ। जीवन त्यस बेला समुद्र बीच भुमरीमा फसेको नौका जस्तै हुनेछ। तर आज त तपाईँ जवान हुनुहुन्छ, समय छ, मौका छ, होस गर्नुहोस् मित्र। परमेश्वरको वचनले भन्छ, त्यो दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्नेछौ यस संसारमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा सृष्टिकर्ताको सम्झना गर। परमेश्वरलाई सम्झेर, उहाँलाई भजेर, उहाँको शिक्षा पालन गरेर जिउने मानिसको जीवन नाश भएर जाँदैन। श्रोता मित्र, परमेश्वरले तिनीहरूलाई आशिष दिनुहुन्छ। धेरैजना जवान युवा युवतीहरू भन्छन्, अहिले त हामीले परमेश्वरको भक्ति गर्ने समय होइन, अहिले त हामीले मोज मजा गर्नुपर्छ, रमाइलो गर्नुपर्छ, आफूलाई मन लागेको कुरा गर्नुपर्छ। हो, यसै भन्छन् उनीहरू। यस्तै कुराको पछि लागेर उनीहरूले आफ्नो समय मात्र होइन तर जीवन समेत नाश पारिरहेका छन्। प्रिय जवान मित्र, तपाईँले चाहिँ त्यसो नभन्नुहोस्। संसारको रमाइलोमा हराएर नजिउनुहोस्। परमेश्वरले जुन आनन्द र खुसी दिनुहुन्छ त्यो त धेरै अनमोल छ, त्यो आनन्द कहिल्यै हराएर जाने छैन। प्रिय जवान भाइ, जवान बहिनी, तपाईँलाई जीवन दिनुहुने परमेश्वरको शिक्षामा तपाईँ हिँड्नुहोस्। तपाईँको जीवन सार्थक हुन सकोस् भनी प्रभु येशु संसारमा आउनु भएको हो। याद राख्नुहोस्, तपाईँको अवस्था सधैँ यस्तै हुँदैन। संसारका कुराहरूमा आशा भरोसा राख्ने मानिसहरू धोकामा पर्छन्, तर परमेश्वरमाथि भरोसा राख्नेहरूको विषयमा यसो भनिएको छ, परम प्रभुमा आशा राख्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्नेछन्, तिनीहरू थाक्ने छैनन् अनि मूर्छा पर्ने छैनन्। यसैया 41 अध्यायको 31 पद, यो परमेश्वरको प्रतिज्ञा हो मित्र, तपाईँको निम्ति जुन कहिल्यै पनि टलेर जाने छैन र परमेश्वरको इच्छा अनुसार परमेश्वरका महिमाको निम्ति तपाईँले संसारमा आफ्नो इच्छा लगाउनुहोस् र आफ्नो आनन्द र खुसी तपाईँले त्यहीबाट प्राप्त गर्नुहुनेछ। र आज नै यसको लागि तपाईँले येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ, जुन येशु ख्रिस्ट तपाईँको जवानी अवस्था सार्थक होस् भनेर, तपाईँको जीवनले अर्थ पाओस् भनेर यो संसारमा आउनु भएको हो। त्यसैले म तपाईँलाई विनम्र अनुरोध गर्दछु, जवान जवानी भाइ बहिनीहरू, आज नै येशूमा विश्वास गर्नुहोस् र आफ्नो जवानीलाई गरुड जस्तै माथि माथि उड्ने बनाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै
1: जिज्ञासाहरू छन् भने अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। खरानी भएपछि उड्न के बेर, यो नेपाली उखान हो। सकिने अवस्थामा पुगेपछि नाम निशानै पनि हराउन सक्छ। हो, धेरैले आफ्नै जीवनमा केही कुराहरूमा ठूलो गल्ती गरेको कारण उनीहरूको अवस्था यस्तै भएको छ। खरानी भएपछि उड्न के बेर, मानिसको शरीर व्यभिचारको निम्ति होइन तर प्रभुको निम्ति हो र प्रभु शरीरका निम्ति हुनुहुन्छ। मनमा भरिने अशुद्ध भावना विचारहरूले नै मानिसलाई अनैतिकतातिर बढाउँछ। काम बासना आगो हो, आगो यसले जीवनलाई जलाएर खरानी बनाइदिन्छ। खरानी, म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा हामी सोझै हाम्रो जीवनसित सम्बन्धित विभिन्न समस्याहरूका समाधानको निम्ति परमेश्वरको बाटो र उहाँको समाधानलाई हामी हेर्ने गर्दछौ, सुन्ने गर्दछौ। आजदेखि केही दिनको निम्ति हामी महत्वपूर्ण, धेरै नै संवेदनशील विषयलाई लिएर अगाडि बढ़िरहेका छौं। त्यो हो काम बासना। व्यभिचार एक फेसनको रूपमा यो संसारमा फैलिरहेको छ। यो एउटा विषय हुनेछ आजको हाम्रो कुराकानीको। आउनुहोस्, एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

व्यभिचार एउटा फ्यासनको रूपमा यो संसारमा फैलिरहेको छ र धेरै धेरै मानिसहरू काम वासनाको पासोको दलदलमा परेर खत्तम भइरहेका छन्। यौन परमेश्वरले मानिसलाई वरदानको रूपमा दिनुभएको हो। आदिमा मानिसलाई सृष्टि गर्नुहुँदा परमेश्वरले यौन एउटा उद्देश्य सहित दिनुभयो। बाइबलमा लेखिएको छ उत्पत्तिको एक अध्यायको 27 र 28 खण्ड। यसै कारण परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। परमेश्वरले सन्तान जन्माउन यौन दिनुभएको थियो र साथै मानिसले एकदमै नजिकी रूपबाट आफ्नो प्रेमलाई आफ्नो सहकर्मीसित प्रकट गर्नलाई, विवाहित पति वा पत्नीसित। अनि यौनको प्रयोग वैवाहिक सम्बन्धभित्र प्रयोग गर्नुपर्छ भन्ने परमेश्वरको उद्देश्य छ। आज व्यक्तिगत स्वतन्त्रताको नाममा यौनको दुरूपयोग भएका घटनाहरू प्रशस्त छन्। जो पायो उहीसँग शारीरिक सम्पर्क गर्नु परमेश्वरको नियमको विरूद्धमा हो। त्यसैकारण मानिस र पशुमा भिन्नता छ। आखिर मानिस कुन कुराले गर्दा अनैतिकताको सिमाना नाग्ने स्थितिमा पुग्छ? वास्तवमा मानिस जुन वातावरणमा हुर्कन्छ त्यहीबाट नै उसले नैतिकता र अनैतिकताको कुरा सिक्दछ। कोही कोही धर्मी परिवारमा हुर्किए पनि गलत आचरण भएका साथी संगीको संगतमा परेर अनैतिक बन्छन्। आज व्यभिचार एउटा सामान्य खेल जस्तो भएको छ। तिर्र फिर्र टाङ टुङ ठक्क, बुझे बुझ्नुहोस्, नबुझे नबुझ्नुहोस्। तर पवित्र बाइबलमा हामी ती व्यक्तिहरूको उदाहरण पाउँदछौ जसले व्यभिचारको पासोबाट आफूलाई बचाए। त्यस्तै एक व्यक्ति युसुफ थिए, योसेफ, जो प्राचीन कालमा मिश्र देशमा बाँचेका थिए। तिनी जवान सुन्दर खाइलाग्दो व्यक्ति थिए, तर सबैभन्दा महत्वपूर्ण कुरा तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू गर्नबाट जोगाए। तिनको अगाडि व्यभिचारको ठूलो परीक्षा आइलाग्यो, समस्या आइलाग्यो, तर तिनले त्यो परीक्षालाई आफूमाथि विजय हुन दिएनन्। तिनी आफैप्रति इमान्दार बने, आफूलाई काम दिने मालिकप्रति इमान्दार बने। एउटी स्त्रीले दिएकी व्यभिचार गर्ने प्रस्ताव, र सबैभन्दा महत्वपूर्ण कुरा, तिनी एक धार्मिक जवान व्यक्ति थिए, परमेश्वरलाई चिनेका। तिनी विभिन्न कठिन परिस्थितिहरूमा परे, तापनि तिनले आफ्नो जीवनलाई कुनै अनैतिक कार्यहरू

पत्नीलाई पनि एकअर्काप्रति इमान्दार रहने आज्ञा दिनुभएको छ। पति वा पत्नीले परमेश्वरको भयमा एकले अर्कोलाई आदर गर्नुपर्छ। मलाई एउटा दम्पत्तिको सम्झना आउँछ जसको सम्बन्ध नष्ट भएर गयो। उनीहरू चिया बगानको एउटा गाउँमा बस्थे। त्यस पतिले आफ्नो स्वास्नीलाई धेरै पिट्ने गर्थ्यो। पति चाहिँ धेरै झड्या थियो, पत्नीलाई सधैँ पिट्थ्यो। पत्नीको अनुहारमा निला काला दागहरू बनेका थिए। बिचारी त्यस पत्नीले ती सबै सहेर आफ्ना तीन सन्तानलाई सम्हालेर बसेकी थिइन्। एक दिन अचक्कली भयो, मैले त्यो भाइलाई भेटे। त्यस बेला उसले पिएको थिएन, राम्रै थियो। मैले उसलाई त्यसरी झगडा गर्नुको कारण सोधे। उसको कुरा सुनेर मैले बुझे उसले आफ्नी पत्नीलाई आँखा लगाएको रहेछ। ऊ त बगानमा काम गर्थ्यो, बिहान घरबाट निस्केपछि साँझ मात्र घर आउँथ्यो। साँझमा घर आउँदा उसले आफ्नो घरमा गाउँकै एउटा पुरूषलाई भान्सा कोठामा चुलामा आफ्नै स्वास्नीसँग गफ गरिरहेको देख्दो रहेछ। वास्तवमा त्यो पत्नी चाहिँ नराम्रो चरित्रको कदापि थिएनन्, यो म ठोक्को लगाएर भन्न सक्छु। उसलाई सबैले प्रेम गर्थे, माया गर्थ्यो, आदर गर्थे। तर उससँग गफ गर्न आउने त्यो पुरूषको गाउँमा राम्रो नाम थिएन। उसले अरू मानिसहरूको माझमा पनि दम्पत्तिहरूको माझमा झगडा उत्पन्न गराएको रहेछ। त्यो पुरूष काम वासनाको पासोमा परेको व्यक्ति रहेछ। उसले सायद त्यस स्त्रीलाई पनि प्रयोग गर्न चाहन्थ्यो होला। उसैको कारण त्यो घरमा र त्यस दम्पत्ति माझमा ठूलो अविश्वास र झगडा उत्पन्न भयो। त्यस स्त्रीको एक दिन जंगलमा शंकाजनक अवस्थामा मृत्यु भयो। एकजना पराया पुरूषको कारण एउटा परिवार बर्बाद भयो। भाइ, दाई, काका, तपाईँ जो भए पनि कसैकी स्वास्नीसँग एकान्तमा गफ गरेर उनीहरूको दाम्पत्य जीवनमा शंका र हानि नपुर्याउनुहोस्। वास्तवमा घरमा कुनै पुरूष नभएको बेला कुनै स्त्रीलाई भेट्न जानु पनि गलत हो। कहिले कहिले त्यसै हुन सक्छ, तर जानी जानी यो काम नगर्नुहोस्। कसैकी पत्नीलाई घरिघरि फोन गर्नु, कसैकी पत्नीसँग घुमफिर बजार गर्न जानु, वा कुनै विवाहित स्त्री पराय पुरूषसँग घुम्न जानु, वा पराय पुरूषसँग फोनमा घण्टौं घण्टौंसम्म बातचित गर्नु, चाट गर्नु खतरनाक हुन सक्छ। हालैमा एउटा खबर फैलिएको छ, एउटी विवाहित स्त्री उसैको घरको आँगनमा मृत्यु फेला परी। उसका पति अरब देशमा काम गर्न गएको एक वर्ष भएको छ। त्यस स्त्री उसको सानो बालकको साथमा बस्थी। तर भनिन्छ पति विदेशतिर लागेपछि उसले पराया पुरूषसँग मित्रता गरेकी रहेछ। यस्ता घटनाहरू किन हुन्छन्? के यसको निम्ति मानिस मात्र जिम्मेवार छ? होइन, शैतानको ठूलो शक्तिले यसको पछि काम गरेको छ। आज शैतान दुष्टले व्यभिचारको आत्मा चारैतिर फैलाएको छ। पर पुरूष र पर स्त्रीको पछि लाग्ने मानिसहरू पनि व्यभिचारको आत्माको वशमा परेका हुन्छन्। विदेशमा काम गरिरहेको एक जवान केटोलाई एक दिन अस्पतालमा भेटेको थिए। ऊ रगत चचाउन आएको रहेछ। उसँग आउने उसका आफन्तले उसलाई एड्स भएको शंका छ भन्थ्यो। केटो जवान थियो, तर व्यभिचारको आत्माको वशमा परेर उसले आफ्नो जीवनलाई विनाशको बाटोमा हिँडाएको थियो। अहिलेसम्म त त्यस केटोको मृत्यु भइसकेको होला पक्कै पनि। मैले केही अघि बाइबलका एक पात्र युसुफ वा योसेफको बारेमा बताए। तिनी पनि जवान मानिस थिए। बाइबलमा लेखिएको छ युसुफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिकी पत्नीले युसुफमाथि नजर लगाइन्। उत्पत्ति 39 अध्यायको 6 पद। परमेश्वरमा भरोसा राख्ने युसुफ बहकिएर गएनन्। तिनी परमेश्वरको डर मान्थे, परमेश्वरको सामु एक पवित्र जीवन जिउन चाहन्थे। तिनको त्यस्तो अठोटको कारण तिनले अनाहकमा दुःख भोगे, झ्यालखानमा परे, अन्यायमा परे, तापनि तिनले आफ्नो मनको दृढता गुमाएनन्। काम वासनाको परीक्षा आउनु मात्र पाप होइन, तर परीक्षाको अघि घुँडा टेक्नु, परीक्षाको अगाडि झुक्नु अधर्म हो, पाप हो। तपाईँ र मेरो अगाडि पनि यस्तो परीक्षा आउन सक्छ। हो, परमेश्वरको वचनले हामीलाई सल्लाह दिन्छ, हे मेरो छोरा छोरी, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने तिनीहरूका बहकाउमा नलाग। हितोपदेश 1:10। काम वासनाको पापबाट बच्ने सर्वोत्तम उपाय के छ? के हो? सबैभन्दा पहिला हामीले त्यस्ता मित्रहरूसँग संगत गर्न छोड्नुपर्छ जो काम वासनाको पासोमा परेका हुन्छन्। तिनीहरूले सहजै तपाईँ

मलाई काम वासनाको पार्श्वमा पार्न सक्छ। हामीले नराम्रा र अश्लील पुस्तक पुस्तिकाहरू पढ्नु हुँदैन। साथै अहिलेको समयमा मोबाइलमा इन्टरनेटमा आउने हर किसिमका खराब कुराहरूदेखि आफूलाई टाढा राख्नुपर्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, बाइबलले भन्दछ हाम्रो शरीर प्रभुको निम्ति हो। तपाईँको शरीरको दुरूपयोग गर्नु पनि व्यभिचार नै हो। हामीले आफ्नो शरीरको प्रयोग अरूहरूको भलो र भलाइको निम्ति परमेश्वरको सम्मान हुने कार्यमा लगाउनु पर्छ। मन बासनामय विचार र भावनाहरू राख्नु हुँदैन। प्रिय मित्र, आज धेरै मानिसको जीवन नष्ट भएको छ। काम वासनाको आगो चुलाको आगो जस्तै हो। त्यसलाई बढ्न दियो भने घर नै जलाएर स्वाहा पार्न सक्छ। काम वासनामाथि विजय पाउन शक्ति परमेश्वरले दिनुहुन्छ। तपाईँको मनलाई परमेश्वरमा

का प्रिय मित्र, यो गम्भीर कुरा गर्दा गर्दै समयले मलाई बिदाई दिएको छ। हामी केही दिनसम्म यस विषयलाई लिएर कुराकानी गर्नेछौ। मेरो छेउमा आउनुहोस् र यी कुराहरू सुन्नुहोस्। हामी कुनै स्वर्गबाट झरेका स्वर्गदूतहरू होइनौ। हाम्रो जीवन एउटा संघर्षमा हामी अगाडि बढ़िरहेका छौं। परमेश्वरले हामीमाथि अनुग्रह गर्नुहुनेछ, क्षमा दिनुहुनेछ र हामीलाई आशिषको बाटोमा डोर्याउनु

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अंक 10 यहाँलाई स्वागत छ। आज म तपाईसँग मनको बारेमा कुरा गर्न चाहन्छु। तपाईले आफ्नो मनमा कुन विचारहरू भन्न दिनुहुन्छ भन्ने कुराले तपाईँको जीवन कसरी बिताउनु हुनेछ भन्ने कुरा निर्धारण गर्नेछ र तपाईँको हृदयमा कति आनन्द हुनेछ भन्ने कुरा पनि निर्धारण गर्नेछ। हितोपदेशको पुस्तक 4:23 सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हामी हाम्रो दिमागमा के कुराहरूमा ध्यान केन्द्रित गर्छौ त्यसले हामीलाई कस्तो लाग्छ र साथै हामीले गर्ने कार्यहरू पनि निर्धारण गर्दछ। जब हामी हाम्रो दिमागलाई यी संसारका नकारात्मक कुराहरू खुवाउन दिन्छौ, हामी शंकालु र निराश हुनेछौ। जब हामी हाम्रो दिमागलाई वा मनलाई परमेश्वरका प्रतिज्ञाहरू खुवाउने छनौट गर्छौ, हाम्रो हृदयमा आशा, सान्त्वना र आनन्द भरिन्छ। दोस्रो कोरिन्थीको पुस्तक 10:4-5 किनकि हाम्रो युद्ध अस्त्र सांसारिक होइन तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकार पूर्ण बाधालाई हामी नाश गर्छौ र हरेक विचारलाई क्रिस्टको आज्ञा पालन गर्नलाई वशमा पार्छौ। प्रिय श्रोता, हामीले हाम्रो मनमा के सोच्ने भन्ने बारेमा परमेश्वरले हामीलाई यहाँ आत्मिक नियन्त्रणमा बस्न भनिराख्नु भएको छ। तपाईँले सायद ती मानिसहरूलाई याद गर्नुभएको होला जो सधैँ नकारात्मक कुराहरू स्वीकार गर्छन्। तिनीहरू सधैँ हाम्रो जीवनमा चिन्ता र डर ल्याउने बारेमा कुरा गरिरहेका हुन्छन्। तिनीहरूको कुराकानी किन यति नकारात्मक छ? यो प्रश्नको जवाब येशूले हामीलाई वचनमा दिनुभएको छ। मत्तीको पुस्तक 12:34 ए सर्पका बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। जब मानिसहरूले आफ्नो मनलाई यी संसारका नकारात्मक विचारहरूले भरिपूर्ण हुन दिन्छ, तब तिनीहरूको जिब्रोबाट त्यही कुरा निस्कन्छ। मत्तीको पुस्तक 12:35 असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्न रोज्नुहोस्। तपाईँले आफूलाई ध्यान केन्द्रित गर्न अनुमति दिनुभएका विचारहरूलाई जानी जानी नियन्त्रण गरेर यो गर्नुहुनेछ। तपाईले त्यसो गर्ने तरिका भनेको परमेश्वरको वचनबाट आउने प्रतिज्ञाहरूले आफ्नो मन र दिमागलाई सन्तुष्ट पार्नु हो। दोस्रो कोरिन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। शैतानले तपाईँको दिमागमा त्यस्ता विचारहरू भर्न खोज्नेछन् जसले तपाईँलाई लाग्छ कि तपाईँमा केही कमी छ र तपाईँलाई केही चाहिन्छ। उसले तपाईँलाई भन्नेछ कि तपाईँमा आवश्यक पर्ने कुरा पर्याप्त छैन। यदि तपाईँले आफ्नो दिमागलाई ती सुझावहरूमा ध्यान केन्द्रित गर्न दिनुभयो भने तपाईँ दुखी र निराश महसुस गर्न थाल्नुहुन्छ। जब तपाईँलाई यस्तो लाग्छ कि तपाईँसँग केही कुरा पर्याप्त छैन र तपाईँको जीवनमा केही हराइरहेको छ, त्यति बेला तपाईँले त्यो विचारलाई परमेश्वरको वचनबाट प्रतिज्ञाले बदल्नुपर्छ। ठूलो स्वरमा दावी गर्नुहोस्, परमेश्वरले मलाई आशिष दिनुहुनेछ ताकि मलाई सधैँ आवश्यक पर्ने कुराहरू प्राप्त होस्। स्वीकार गर्नुहोस्, परमेश्वरले मलाई आवश्यक पर्ने सबै स्रोतहरू प्रदान गर्नुहुनेछ ताकि म उहाँले मलाई गर्न चाहनुभएका सबै कुरा गर्न सक्षम हुन सकौ। प्रिय श्रोता, हरेक दिन बाइबल पढ्ने छनौट गर्नुहोस् अनि जब तपाईँले दोस्रो कोरिन्थीहरूमा उल्लेख गरिएको जस्तो बाइबलका कुनै प्रतिज्ञा पाउनुहुन्छ त्यसलाई कण्ठ गर्नुहोस्, त्यसलाई ठूलो स्वरमा स्वीकार गर्नुहोस् दिनभरि यसको बारेमा सोच्नुहोस् अनि पक्कै पनि बाहिर अन्धकारले खेरेको बेलामा पनि तपाईँको जीवन भित्री रूपमा आनन्दले भरिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सवन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: निराशा शैतानको हतियार। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा निराशाको विषयमा एउटा शक्तिशाली वचनका साथमा आएकी छु र यो शक्तिशाली छ किनभने मेरो लागि यो निकै व्यक्तिगत कुरा हो। जब म शैतानले मलाई कमजोर पार्न थिच्न सक्ने कुनै बटनको बारेमा सोध्छु त्यो हो निराशा। कहिलेकाहीँ म पवित्र आत्माको आशिषले भरिएका प्रभुका कामहरू गरिरहेकै समयमा पनि निराश महसुस गर्न पुग्छु। सायद व्हीलचेयरमा बसिरहँदा मेरो कम्मरको पीड़ा शुरू हुन्छ वा मेरो पक्षघातका कारण मलाई सास फेर्न गाह्रो र अप्ठ्यारो हुन्छ, मलाई मूर्छित होला जस्तो हुन्छ र मैले पूरा गर्ने आशा राखेका सबै कामहरू सकाउन सक्दिन। अनि अचानक मेरो मनमा विचार आउँछ, के अर्थ छ र प्रयास नै किन गर्नु, म त हार मान्न तयार भइसके आदि आदि। अनि थाहा छ म मात्र यस्तो महसुस गर्ने व्यक्ति होइन। इज्रा 4 अध्यायले परमेश्वरका मानिसहरूका विरूद्धमा शैतानले प्रयोग गर्ने रणनीतिको वर्णन गर्दछ। त्यो रणनीति हो मानिसहरूलाई निराश पार्नु र तिनीहरूलाई डराउनु, तिनीहरूका विरूद्धमा काम गर्नु र तिनीहरूका योजनाहरूलाई विफल पार्नु। ओहो, इज्रा 4 अध्यायमा ठ्याक्कै यही कुरा लेखिएको छ। मेरो र तपाईँको विरूद्धमा शैतानको रणनीति यही नै हो, तपाईँलाई निराश पार्नु र डराउनु, तपाईँको विरूद्धमा काम गर्नु र तपाईँका योजनाहरूलाई विफल पार्नु, शत्रुले तपाईँलाई एक्लो बनाउन र परमेश्वरका बाँकी सन्तानहरूबाट अलग गर्न चाहन्छ। ऊ चाहन्छ कि तपाईँले आफ्ना प्रयासहरू व्यर्थ भएका छन् र तपाईँको जीवन निरर्थक छ भन्ने महसुस गर्नुहोस्। मलाई थाहा छ कि मैले आफूलाई यो कुरा सम्झाउन बाध्य पार्नुपर्छ कि निराशा नै त्यो विशेष बटन हो जुन शैतानले हरेक पटक मेरो विरूद्धमा प्रयोग गर्नेछ र हामी उहाँलाई हामीलाई एक्लो पार्न वा निराश बनाउन दिन सक्दैनौ, होइन र? अनि म सन् 1930 दशकमा पश्चिम अफ्रिकामा सेवा गर्ने एक बिलायती मिशनरी डोरथी विलियम्सको यो कथाद्वारा यसलाई अझ जोड़ दिन चाहन्छु। डोरथी वेल्स क्षेत्रकी एक नर्स थिइन् र उनले मिशन क्षेत्रमा अफ्रिकन नर्सहरूलाई तालिम दिएर आफ्नो समय बिताइन्। यसले उनको देशमा रहेको मिशन बोर्डलाई अचम्ममा पारेको थियो किनभने डोरथी शारीरिक रूपमा निकै कमजोर थिइन्। उनीहरूले त डोरथी अफ्रिकामा काम गर्दै एक वा दुई वर्ष भन्दा बढ़ी टिक्न सक्दिनन् भन्ने सोचेका थिए, तर परमेश्वरको मदतले उनले आफ्ना सीमितताहरूबाट निराश हुन अस्वीकार गरिन्। यसले उनी माथहतका ती युवा अफ्रिकन नर्सहरूलाई प्रेरित गर्यो जो प्राय आफ्नै गरीबी र साधन स्रोतको कमीले गर्दा निराश हुने गर्दथे। वास्तवमा एक दिन एक युवा अफ्रिकन नर्सले शल्यक्रियाका औजारहरूको ट्रे बोकिरहेकी थिइन् र डोरथीले आफ्नै विद्यार्थीको आँखामा उदासीपन देखिन्। ओहो म्याम, मलाई आज धेरै डर लागिरहेछ, जसको जवाफमा डोरथीले भनिन्, नानी तिम्रो ट्रेमा भएका यी टल्कने औजारहरूलाई हेर त। ती वृद्धा मसिनरीले सबैभन्दा धारिलो तिखो भएको औजार उठाइन् र थपिन्, शैतानसँग पनि औजारहरूको एउटा ट्रे छ र त्यसमध्ये सबैभन्दा बढी टल्कने र धारिलो तिखो हतियार भनेको निराशाको हतियार हो। यो यसकारण तिखो छ किनभने उसले यसलाई धेरै पटक प्रयोग गर्छ। त्यो विद्यार्थी नर्स मुस्कुराइन्, लजाइन् र त्यसपछि नयाँ संकल्पका साथ आफ्नो बाटो लागिन्। अनि आज तपाईँ पनि नयाँ संकल्पका साथ अगाडि बढ्न सक्नुहुन्छ। जब तपाईँ निराश महसुस गर्नुहुन्छ, सम्झनुहोस् कि बाइबलले 112 पटक दोहोर्याएको छ, न डराओ। अनि हाम्री मिशनरी मित्र डोरथीले थप्ने थिइन्, निराश नहौ। सुन्नुहोस् मित्र, तपाईसँग आफ्नै टल्कने र धारिलो तिखो हतियार छ, त्यो हो परमेश्वरको वचन। हिब्रू 4 अध्यायले भन्छ कि यो कुनै पनि दुई धार भएको तरवार भन्दा बढ़ी धारिलो छ, त्यसैले आफ्नो शत्रुको विरूद्धमा यसलाई बारम्बार प्रयोग गरेर यसलाई धारिलो राखिरहनुहोस्। शैतानलाई संघीय विश्वासीहरूबाट तपाईलाई अलग वा एक्लो महसुस गराउन नदिनुहोस्। शत्रुका चालहरू जुन उसले इज्रा 4 अध्यायमा परमेश्वरका मानिसहरूका विरूद्ध प्रयोग गरेको थियो, त्यो प्रति आफ्ना आँखाहरू खोल्नुहोस्। शैतानका रणनीतिहरूलाई पहिचान गर्नुहोस् र तपाईँको जीवनमा उहाँका प्रयासहरूलाई खण्डन गर्नुहोस्, किनकि एक्लोपन र निराशा दुःखका दिदीबहिनी हुन्, तिनीहरू एउटा खतरनाक जोडी हुन्। त्यसैले सचेत र सजग रहनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802-0848-70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

मेरो प्राण परम प्रभुको प्रशंसा गर र मेरो सारा अन्तस्करण उहाँको पवित्र नामको प्रशंसा गर।

0: गुड न्युज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
6: र 9818252040 9818252040

0: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सुन्नु न बजे, कोता
6: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
8: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, LRI स्कुलको नजिकै।
6: ल घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
8: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25638, 98-511-25638।
7: कार्यक्रम रोचक जानकारी सुन्न नभुल्नुहोला, प्रत्येक शुक्रबार 9:30 देखि 10 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444, 40225444
9: र 40225742, 40225742।
12: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन,
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गर्वचनका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सुजनजी सँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूको साथमा रहनेछौ। सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारण भइरहेको छ। तपाईँहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन कुन प्रसारणबाट सुन्दै हुनुहुन्छ तपाईँहरूलाई एकदमै स्वागत छ भन्न चाहन्छु। फेसबुकबाट सुन्ने श्रोता अथवा तपाईँहरूले अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ अथवा हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ, गुड न्यूज एफएमको रेडियोलाई ट्युन गरेर सुन्दै हुनुहुन्छ 105.1 MHz अथवा 105.6 MHzबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु। तपाईँहरूलाई गुड न्यूज एफएमको प्रसारण कस्तो लागिरहेको छ, तपाईँहरूले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ, त्यसको लागि तपाईँहरूले फेसबुकमा पनि हामीलाई तपाईँले म्यासेज गर्न सक्नुहुन्छ। गुड न्यूज एफएम 105.1 MHzको पेजमा गएर तपाईँहरूले म्यासेन्जरमा गएर तपाईँहरूले म्यासेज गर्न सक्नुहुनेछ अथवा तपाईँले व्हाट्सएपमा गएर पनि हामीलाई म्यासेज गर्न सक्नुहुन्छ 98024464 पनि तपाईँहरूले म्यासेज गर्न सक्नुहुन्छ भने तपाईँहरूले हामीलाई फोन पनि गर्न सक्नुहुन्छ। त्यसको लागि 4470704 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने अर्को ल्यान्डलाइन नम्बर रहेको छ 59013755 पनि तपाईँहरूले आफ्ना अमूल्य सल्लाह सुझावहरू हाम्रो बीचमा राख्न सक्नुहुनेछ। र सुर संगीतमा छौं, सुर संगीत पनि लामो समयदेखि हामीले तपाईँहरूको बीचमा गरिरहेका छौं। हामीलाई आशा छ तपाईँहरू आश्वासित भइरहनु भएको छ र सुर संगीतको उद्देश्य भनेको चाहिँ गीत संगीत चाहिँ परमेश्वरले दिनुभएको एउटा भनौं न परमेश्वरको आराधनाको लागि महिमाको लागि एउटा महत्वपूर्ण कुरा हो र वरदान पनि हो। कसैलाई गीत गाउने वरदान, कसैलाई गीत लेख्ने वरदान परमेश्वरले दिइ नै रहनु भएको छ। यो वरदानलाई चाहिँ प्रयोग पनि गरिरहनु भएको छ होइन। यो वरदानबाट चाहिँ परमेश्वरको महिमा गर्न सक्छौ, गीत संगीतबाट परमेश्वरको महिमा गर्नुपर्छ। यो चाहिँ परमेश्वरलाई महिमा हुने गीत संगीतहरू हुनुपर्छ। यसमा पनि गीत संगीतहरू सुन्दा लेख्दा यो कुरालाई हामीले एकदमै विचार गर्नुपर्छ र यस्ता गीत संगीतहरूको विषयमा हामी कुराकानी गर्ने गर्छौं। गुड न्यूजबाट प्रसारण भइरहेकै गीत संगीतहरूको विषयमा पनि हामी कुराकानी गर्ने गर्छौं। जसले आजसम्म गीत शब्द रचना गरिरहनु भएको छ, गीत गाइरहनु भएको छ, यहाँहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस् र जो आउँदै हुनुहुन्छ, जसले निकालिरहनु भएको छ गीत संगीतहरू भने गुड न्यूज एफएममा नाम नगरमा तपाईँहरूले भेटेर हामीलाई तपाईँहरूले आफ्ना गीतहरू पनि दिन सक्नुहुनेछ अथवा तपाईँहरूले हामीलाई इमेल पनि गरिदिन सक्नुहुन्छ। गुड न्यूज एफएम 105@gmail.com तपाईँहरूले हामीलाई मेल पनि गर्न सक्नुहुनेछ, तपाईँका गीतहरू हामीलाई पठाउन पनि सक्नुहुनेछ र हामी तपाईँहरूसँग कुराकानी गरेर तपाईँका गीत संगीतहरू प्रसारण पनि गर्नेछौ। यो कार्यक्रमको अवधिभरि हामी गीत संगीतको विषयमा कुराकानी गर्ने गर्छौ र गीत संगीतबाट चाहिँ परमेश्वरको महिमा गर्न सकिन्छ, यो चाहिँ परमेश्वरको वचन अनुसार आधारित हो भन्ने कुरालाई पनि हामी उठाउने गर्छौ। र एउटा कुरा चाहिँ अर्को हामी के गर्छौं भन्दाखेरि चाहिँ एउटा प्रश्न 3 जवाब राख्ने गर्छौं। योबाट चाहिँ तपाईँहरूले गायक गायिका शब्द रचनाकार चिन्नु भएको होस् भन्ने पनि हाम्रो उद्देश्य रहेको छ र उहाँहरूको निम्ति प्रार्थना सहायता तपाईँहरूले गर्न सक्नुहुन्छ। र एउटा भनाइ पनि छ, गीत गाउने व्यक्तिहरू अथवा भनौ गीत लेख्ने व्यक्तिहरू गहनाहरू पनि हुनुहुन्छ उहाँहरू भनेर होइन, त्यो गहनाहरूलाई चाहिँ हामीले कसरी सुसज्जित बनाउन सक्छौ त भन्ने कुरामा पनि हामीले एउटा सानो प्रयास गरेका हौ हामीले तपाईँहरूलाई उत्साह दिनको लागि। आज पनि एउटा प्रश्न हामीले लिएर आएका छौं र सदा चाहिँ आज पनि मलाई प्राविधिक मित्रले प्रश्न बनाउनमा सहायता गर्नुभएको छ। नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ येशु भनी भजिरहौं जपिरहौं भन्ने बोलको गीतमा कसले स्वर दिनुभएको छ? अप्सन एमा गायिका चन्दा देवान, अप्सन बीमा गायिका सलोमी तिमौथी, सीमा हुनुहुन्छ गायिका अंश पन्त। राइट एन्सर कुन हो तपाईँले बताउनु पर्ने हुन्छ। एउटा अप्सन राइट एन्सर हुन्छ र तपाईँहरू मध्येबाट जसले राइट एन्सर बताउनुहुन्छ तपाईँहरू मध्येबाट कार्यक्रमको अन्तमा गोला प्रथाद्वारा एकजनालाई विनर बनाउँदै आइरहेका छौं हामीले र उहाँलाई एउटा आकर्षक गिफ्ट ह्याम्पर पनि दिइरहेका छौं। हामीले भन्दा पनि यो गिफ्ट ह्याम्पर स्पोन्सर गर्नुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्दुली, जहाँ चाहिँ तपाईँहरूले बाइबलदेखि लिएर बाइबल सहायक पुस्तकहरूदेखि लिएर
अन्य सामग्रीहरू, प्रभोजको सामग्रीदेखि लिएर तपाईँहरूलाई चाहिने कतिवटा सामग्रीहरू तपाईँले पाउन सक्नुहुन्छ? बुकहरू पाउन सक्नुहुन्छ, युथ रिलेटेड बुकहरू पाउन सक्नुहुन्छ, होइन एउटा मेल फिमेल रिलेटेड बुकहरू पाउन सक्नुहुन्छ, विभिन्न किसिमको बुकहरू तपाईँले पाउन सक्नुहुन्छ, बाइबलको पात्रहरूको विषयमा पर्सनल पढ्न सक्नुहुन्छ, तपाईँले त्यहाँको बुकहरूलाई लिन सक्नुहुन्छ। र उहाँहरूले गिफ्ट ह्याम्पर आयोजना गर्नुभएको छ, अथवा स्पोन्सर गर्नुभएको छ, यसको लागि उहाँहरूलाई पनि धेरै धन्यवाद। र आजको प्रश्न राखिसकेकी छु, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ, अनि फेसबुकमा पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। शुरूआतमा यही गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ, गीतपछि भने हामी आउने नै छौं।

0: हजुर निकै नै आशिष मयगीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। निकै नै आशिष मयगीत रहेको छ यो, यही गीतलाई आजको शीर्ष गीत बनाएकी छु। र यो गीत गाउने गायिकाको नाम आजको प्रश्न रहेको छ, तपाईँहरूलाई कुन चाहिँ अप्सन राइट लाग्छ बताउन सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, नमस्ते।
0: नमस्ते हजुर, स्वागत छ हजुरलाई। उपासनाजी बोल्दै हुनुहुन्छ?
1: हजुर
0: हजुर। उपासनाजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु।
0: हजुर, के छ तपाईँहरूकोतिरको हालखबर? तपाईँको हालखबर के छ?
1: मेरोतिरको त खबर ठिक छ, राम्रो छ।
0: हजुर, अनि आजको कार्यक्रममा रहेको प्रश्न बताउनु पर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: प्रश्न बताइदिनुहोस् न एकचोटि।
0: हजुर, आजको प्रश्न रहेको छ, नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ यसो भनी भजिरहौं जपिरहौं भन्ने बोलको गीतमा कसले स्वर दिनुभएको छ? गायिकाहरू अप्सनमा हुनुहुन्छ, अप्सन एमा हुनुहुन्छ गायिका चन्दा दिवान, बीमा हुनुहुन्छ गायिका सलोमी तिमोथी, सीमा हुनुहुन्छ गायिका अन्जु पन्त। हजुर, अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छुटौँ है त अहिलेलाई। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासनाजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन सी उहाँले टिपाएर जानुभएको छ, कतिको राइट छ कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुपर्ने हुन्छ। कोही हुनुहुन्छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो, जय मसी ज्ञानी मिस हजुर।
0: हजुर, जय मसी अर्जुनजी, स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद।
0: हजुर आरामै हुनुहुन्छ? हजुर
2: एकदम आरामै छु। हजुरलाई कस्तो छ नि?
0: हजुर म पनि एकदमै आरामै छु भन्नुपर्छ हिजो आजको दिनमा। र हजुरको सेवा कार्यहरू के कस्तो भइरहेको छ अर्जुनजी?
2: सेवा कार्यहरू एकदम राम्रै भइरहेछ भन्नुपर्छ। हजुरकोतिर के कस्तो चल्दैछ सेवा कार्यहरू नि?
0: हजुर हाम्रो एकदमै सेवा कार्य तपाईँहरूसँगै एकदमै राम्रो अगाडि बढ़िरहेको छ। अर्जुनजीले फेरि पनि कन्टिन्यू फोन गरिरहनु भएको छ, खुसी लागिरहेको छ हिजो आजको दिनहरूमा। र सबै नै ठिक छ अर्जुनजी?
2: एकदम ठिक छ, घमाइलो छ। बेलुका अलिअलि पानी आयो, त्यस्तै छ, मजाले घाम लागिरहेछ भन्नुपर्छ हजुर।
0: ए हजुर, अनि अर्जुनजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
2: म अप्सन ए चन्दा देवान भन्न चाहन्छु हजुर।
0: हजुर अप्सन ए गायिका चन्दा देवान भन्न चाहनुहुन्छ?
2: हजुर
0: हजुर। अनि अर्जुनजी विनर हुनुभयो भने कसरी गिफ्ट लिन आउनुहुन्छ त यतातिर? गिफ्ट लिएर आउनु पर्यो, अब कलेक्ट गरेर अब एकदमै धेरै भइसक्नु भयो होला विनर, अब यसो विनर त्यो गिफ्ट लिन भए पनि आउनु पर्यो।
2: हजुर त्यो त परमेश्वरको महिमाको लागि हो, धन्यवाद।
0: तर
2: मेरो विचारमा चाहिँ यसो लाग्छ है, जस्तो अब विनर हुनु नहुनुहुन्छ एउटा कुरा
0: होइन, सहभागिता कुराकानी सबभन्दा
2: ठुलो कुरा जस्तो लाग्छ मलाई।
0: हजुर यो नै महत्वपूर्ण कुरा हो, तपाईँ एकदम 100% राइट हुनुहुन्छ र तपाईँले भन्नुभएको कुरा एकदमै ठिक पनि छ। एकदमै धेरै धन्यवाद तपाईँलाई यो ठुलो हृदयको साथ,
2: साथीभाइहरू बनाउन सकेछौँ है,
0: त्यो पनि एउटा गिफ्टै हो नि होइन?
2: हजुर हजुर गिफ्टै हो है, धेरै साथीहरू नचिनेका मित्रहरू हामीले बनाउन सकिरहेछौँ है, परमेश्वरलाई धन्यवाद भएको होस् है।
0: हजुर हजुरहरूलाई पनि धन्यवाद
2: आशिष दिनुभएको होस् भन्न चाहन्छु।
0: हजुर हाम्रो उद्देश्य पनि त्यही नै हो। हजुर
2: हाम्रो टेक्निसियन मित्र सुजनजीलाई पनि एकदमै धन्यवाद, नमस्कार भन्न चाहन्छु हजुर।
0: हजुर उहाँले पनि एकदम दुई हात जोडेर नमस्कार जयमसी गरिरहनु भएको छ अर्जुनजीलाई। र अर्जुनजी तपाईँलाई एकदमै धेरै धन्यवाद, अनि हामीलाई व्यस्तताको बावजुद पनि आफू पनि जोडिनुहुन्छ, आफू मात्र होइन अरूलाई पनि जोड्ने प्रयास गरिरहनु भएको छ। परमेश्वर धेरै आशिष दिनुभएको छुटौँ है त अहिलेलाई।
2: हुन्छ हजुर जयमसी हजुर।
0: हजुर जयमसी, उहाँहरू सिक्किमदेखि अर्जुन प्रधानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र अप्सन ए चन्दा देवान भनेर जानुभएको छ। र हामीले कुराकानी गरिरहेका छौँ, तपाईँहरूले हामीसँग जोडिन सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
3: हेलो जयमसी।
0: हजुर जयमसी हजुर, स्वागत छ हजुरलाई, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर चित्रजी हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै आरामै छु। अनि के गर्दै हुनुहुन्छ हिजो आज भक्तपुरतिर?
3: त्यतिकै बसी बसाइ अलिअलि ड्युटी गरिरहेको थियो
0: हजुर। ए हजुर हजुर, अहिलेको बसाइ भक्तपुरतिरै छ हजुरको। हजुर, अनि आजको कार्यक्रममा रहेको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुरले उत्तर बताउनुहुन्छ।
3: अप्सन बी गेस्ट गर्न चाहन्छु हजुर।
0: हजुर, गायिका सलोमी तिमोतीज्यू भन्न चाहनुहुन्छ। हजुर चित्रजी, फोन गरेर साथ दिनु एकदम धेरै खुसी लाग्यो, धेरै धन्यवाद, अहिलेलाई भनिसकौँ है त। जय मसी। हजुर, उहाँले चाहिँ भक्तपुरदेखि चित्र मगरज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन बी सलोमी तिमोती भनेर जानुभएको छ। नित्य तिम्रो भजन भएर, नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ येशु भनी भजिरहौं भन्ने गीतको बोल रहेको छ। यो गीतमा कसको स्वर रहेको छ? आज हामीले गायिकाको स्वर अथवा गायिकाको नाम सोधिरहेका छौं। कहिले काहीँ गायकको नाम सोध्ने गर्छौं, कहिले काहीँ शब्द रचनाकारको नाम सोध्ने गर्छौं र तपाईँहरू सहभागी भएर आफूलाई राइट लागेको आन्सर बताउन सक्नुहुन्छ। तपाईँहरूको सहभागिता एकदमै महत्वपूर्ण छ है भन्न चाहन्छु। र यो समारोह गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: सुने किन आश्रिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा आउनु सक्ने उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो जय मसी ज्ञान मेडम।
0: हजुर जय मसी कुमारजी, स्वागत छ हजुरलाई।
1: हजुर एकदमै मेडमलाई धन्यवाद।
0: हजुर कुमारजी, हजुर आरामै हुनुहुन्छ? हजुर म
1: एकदमै
0: ठिक
1: छु। ए हजुर हजुर धन्यवाद।
0: हजुर अनि तपाईँहरूकोतिरको हालखबर के छ? हजुर तपाईँहरूकोतिरको हालखबर के छ?
1: हाम्रोतिरको हालखबर लिएर मौसमहरू पनि अहिले रमाइलो छ।
0: हजुर
1: मधुरो मधुरो हल्का हल्का लागिरहेको छ घामहरू।
0: हजुर
1: बेलुका बेलुका साथै अलिअलि पानी फेरि परिहाल्छ।
0: हजुर जिउ अहिलेको सिजन पानी पनि देख्न पाइने, घाम पनि देख्न पाइने, होइन घाम पानी पनि देख्न पाइने, सबै कुराहरू देख्न पाइने, जस रमाइलो हरियालीको सिजन पनि छ। शुभकायहरू सबै ठिकै छ नि कुमारजी?
1: एकदमै एकदम ठिकै छ। आज बाबरको संगति थियो र म आज जान सकिएन हो।
0: हजुर
1: र अलिकति घरमै अलिकति बिजी काम परेर चाहिँ घरमै छु अहिले।
0: हजुर हजुर हजुर एकदमै खुसी लाग्यो, व्यस्तताको बावजुद पनि बिजी हुँदा हुँदै पनि हामीलाई सम्झिनु भएको लागि, सुनिदिनु भएको लागि कुमारजीलाई परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस् तपाईँको मिनिस्ट्रीमा पनि। हजुर कुमारजी, हजुर अनि गुड न्युज एफएम कतिको सुन्दै हुनुहुन्छ त हिजो आज?
1: गुड न्युज एफएम त अब नसुन्नु त कुरै छैन नि हो मेडम, एकदमै युट्युबबाट पनि सुनिरहेको छौँ। हजुरहरूको तस्विरहरू हिजोको दिनहरूमा बेलुकी हेर्दै थिएँ कि मैले, हजुर मेडम हजुर नै हुनुहुन्थ्यो, राम सर, राजन सर पनि हुनुहुन्थ्यो अनि अनि पुनम मेडम पनि हुनुहुन्थ्यो, एकदमै सब पहिले देखिरहेका छौँ। एकदमै
0: भनेपछि अर्जुनजीले बाटोमा, हाम्रो कुमारजीले बाटोमा हामीलाई देख्नुभयो भने चाहिँ चिन्नुहुन्छ?
1: हजुर हजुर एकदम अवश्य, हामीले जहीँ गएर जहीँ भेटघाट भए भए पनि हामी एकदमै चिन्न सकिन्छ।
0: हजुर एकदमै खुसी लाग्यो। हजुर धेरै धन्यवाद।
1: यो गुड न्युज एफएमबाट चाहिँ म दिन दिउँसो एकदमै सुन्छु नि, एकदमै एकदमै हजुरहरूको प्रोग्रामबाट एकदमै सुनिरहेको हुन्छु नि।
0: हजुर सुनिदिनु भएको लागि एकदमै धेरै धन्यवाद। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। केही त्यस्ता सल्लाह सुझाव छन् भने पनि हाम्रो वाट्सएपमा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ, अनि प्रार्थनाका विषयहरू छन् भने पनि तपाईँले हाम्रो वाट्सएपमा त्यहाँ म्यासेज, भोइस म्यासेज पनि छोड्न सक्नुहुन्छ अथवा म्यासेज पनि गर्न सक्नुहुन्छ है त कुमारजी। अनि आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
1: अन्जु पन्तको राखिदिनु अप्सन सी।
0: हजुर अन्जु पन्त अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै आशिषमय कुराकानी गरिदिनु भएको लागि अनि सहभागिताको लागि कुमारजीलाई हृदयबाट एकदमै धेरै धन्यवाद। अहिले भने छिटो है त कुमारजी। जय मसी, जय मसी। हजुर धेरै धन्यवाद। उहाँनन्ति भारतको पुणेबाट कुमार राईज्यू, र एकदमै धेरै धन्यवाद दिन चाहन्छु। अप्सन सी बताएर जानुभएको छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो नमस्ते।
0: नमस्कार हजुर, ऋषि रामज्यू बोल्दै हुनुहुन्छ? ऋषि राम पाण्डे हजुर, प्युठानबाट। हजुर आरामै हुनुहुन्छ? हजुर म पनि एकदमै ठिक छु, हामी सबैजना एकदमै आरामै छौँ, अनि अहिलेको समय त ठिकै नै होला तपाईँहरूकोतिर पनि? हजुर। अनि आजको प्रश्नको उत्तर कुन अप्सन भन्न चाहनुहुन्छ हजुर? हजुर प्रश्न रहेको छ, नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ यीशु भनी भजिरहौं जपिरहौं भन्ने बोलको गीतमा कसले स्वर दिनुभएको छ? अप्सन एमा हुनुहुन्छ गायिका चन्दा देवान, बीमा हुनुहुन्छ गायिका सलोमी तिमोती, सीमा हुनुहुन्छ गायिका अन्जु पन्त। हजुर अप्सन ए चन्दा देवान भन्न चाहनुहुन्छ। हजुरलाई एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिले भने छ त है त हजुर नमस्कार। हजुर उहाँहरूको ऋषि राम पाण्डेज्यू प्युठानदेखि फोन गरेर साथ दिनुभएको थियो। उहाँ हामीलाई निरन्तर रूपमा फोन गरि नै रहनुहुन्छ, म्यासेजहरू पनि कमेन्टहरू पनि गरिरहनुहुन्छ, एकदम धेरै धन्यवाद, खुसी लाग्छ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो जय मसी।
0: जय मसी हजुर, हाम्रो अमिताजीलाई एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
3: आरामै छु।
0: हजुर आरामै छु भन्नुभयो, तर सानो साउन्डमा भन्नुभयो नि
3: खुल्लै छ
0: यहाँ। हजुर खुसी भएर एकदमै आरामै छु भन्नु पर्यो, मुखले चाहिँ आरामै छु भन्नुभयो तर शब्द स्वरमा चाहिँ अलिक बिरामी हुनुहुन्छ कि जस्तो सुनेर मैले रमाइलो गरिहाले, एकदमै खुसी लाग्यो। हजुर ठिक हुनुहुन्छ
3: पहिला धन्यवाद छ,
0: कति हामीलाई चिन्ता लाग्छ भनेर अनि सन्चो नहुँदा नहुँदै पनि म ठिक छु भन्नुभयो कि जस्तो लागेर चेक मात्रै गरेको पास हुनुभयो। हजुर खुसी लाग्यो अमिताजी। अनि आजको प्रश्न सुन्दै हुनुहुन्छ,
3: म अप्सन ए चन्दा देवान भन्न चाहन्छु।
0: हजुर अप्सन ए चन्दा देवान भन्न चाहनुहुन्छ, एकदमै धेरै धेरै धन्यवाद हजुरलाई। जय मसी। हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जनज्यू पाटनबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन ए चन्दा देवान भनेर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ तपाईँहरूले फोन कल गरेर हामीलाई बताउन सक्नुहुनेछ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ र कोही श्रोत आइसक्नु भएको छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो
4: हेलो जय मसी
0: नैनाजी स्वागत छ हजुरलाई।
4: धन्यवाद हजुर, आरामै हुनुहुन्छ ज्ञानु दिदी?
0: हजुर म एकदमै आरामै छु। अनि हाम्रो नैनाजी कस्तो हुनुहुन्छ?
4: आरामै छु हजुरको प्रार्थनाले, आजसम्म स्वास्थ्य छु, परमेश्वरलाई धन्यवाद। अनि हजुर ठिकै हुनुहुन्छ?
0: हजुर म ठिकै छु, कहिले काहीँ चाहिँ मलाई अलिकति खोकीहरू लागिरहेको हुन्छ, घाँटीमा अलिकति समस्या हुन्छ, तपाईँहरूको प्रार्थनाले चाहिँ म अहिले एकदमै ठिक छु। धन्यवाद पनि दिन चाहन्छु हाम्रो नैनाजीलाई वास्ताको लागि। अनि नैनाजी अनि हरि सिद्धिमै हुनुहुन्छ?
4: हजुर अहिले म सिद्धिमै छु, अब भोलि पर्सितिर चाहिँ म यता घर जान्छु होला केही समय।
0: ए हजुर हजुर तपाईँको यात्रा एकदमै असल होस्, राम्रो होस् हामी प्रार्थनामा याद गर्नेछौँ। अनि आजको प्रश्नतिर लागौ हामी, कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
4: अघि बजेको गीतको उत्तर भन्नु पर्यो
0: होइन, सुरुवातमा हामीले बजाएका
4: छौँ, ए भन्न चाहन्छु।
0: हजुर अप्सन एमा को हुनुहुन्छ त?
4: हजुर
0: अप्सन एमा गायिका को हुनुहुन्छ भन्नुहोस् त,
4: ठ्याक्कै भन्न त सकिनँ मैले।
0: अप्सन एमा हुनुहुन्छ गायिका चन्दा देवान हुनुहुन्छ, अप्सन ए भन्नुभएको छ। एकदमै धेरै धन्यवाद, कतिको राइट छ कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहोला, सहभागिताको लागि धन्यवाद दिँदै अब भने छु त है त। हजुर जय मसी।
4: हजुर हस् धन्यवाद जय मसी।
0: हजुर उहाँ हुनुहुन्थ्यो नैना थापाज्यू, हामीलाई हरि सिद्धिबाट फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता हुनुहुन्छ, अनुसार उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो हजुर जय मसी नमस्कार।
0: हजुर नमस्कार जय मसी, हाम्रो जीवनजीलाई एकदमै स्वागत छ, कस्तो हुनुहुन्छ?
5: जीवन बर्दला बोल्यो।
0: हजुर जीवनजी हजुर निको हुनुभयो?
5: हजुर मङ्गल कुशल
0: आरामी। हजुर एकदमै खुसी लाग्यो, यसरी नै परमेश्वरले सुस्वास्थ्यमा राख्नु भएको होस्। आजको प्रश्नको उत्तर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ अथवा प्रश्न?
5: प्रश्न र अप्सन बताइदिनु।
0: हजुर हुन्छ म हजुरलाई प्रश्न बताउन चाहन्छु। प्रश्न यस प्रकार रहेको छ, नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ यीशु भनी भजिरहू जपिरहू भन्ने बोलको गीतमा कस्तै स्वर दिनुभएको छ अथवा कुन गायिकाको स्वर रहेको छ? अप्सन एमा हुनुहुन्छ गायिका चन्दा देवान, बीमा हुनुहुन्छ गायिका सलोमी तिमोथी, अप्सन सीमा हुनुहुन्छ गायिका अञ्जु पन्त।
5: अप्सन ए गायिका चन्दा देवान
0: हुनुहुन्छ। हजुर अप्सन ए गायिका चन्दा देवान भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद जीवनजी फोन गरेर साथ दिनुभयो, छुटौँ है तपाईँलाई। नमस्कार देवसी। हजुर उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला ज्यू, हामीलाई विराटनगरदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आउनुभएको छ, अनुसार उहाँलाई ढिला नगरिकन स्वागत गर्नेछौ। हेलो
6: हेलो जय मसी, फोन लाउँदा लाउँदै
0: हजुर जय मसी जय मसी। हाम्रो पम्फा गोपालीज्यूलाई एकदमै स्वागत छ, अनि लामो समय कुर्दिन भएको लागि, यति धेरै माया गरिदिनु भएको लागि हाम्रो तर्फबाट पनि धेरै माया छ, अनि हजुरहरू एकदमै आरामै हुनुहुन्छ भन्ने मैले आशा लिएको छु।
6: ठिकै छु आमा, चाहिँ त्यही हो आउँदा चाहिँ अब झर्ने नै भयो, आउला त्यो गनाउनु थालिसकेको छ, अलिकति मात्रै बाँकी छ छिन्नलाई।
0: हजुर हामी एकदमै प्रार्थनामा याद गर्नेछौ, प्रार्थना गरि पनि रहेका
6: छौँ भन्ने। हिजो बेलुका पनि ए राति उठेर अनि पानी दिनुहोस् अनि मलाई डोरी ल्याऊ म कसेर मर्नु भन्नुभयो, मलाई लिन आउँदैन हो प्रभुले भनी भन्नुभयो आमा, परमेश्वरको इच्छा योजना के छ भनी, मलाई पनि अब यो खुट्टामा चिलाएर जम्मै बिबिर रातो डाबरै डाबर भएको थियो, अहिले चाहिँ अलिक कम चाहिँ भएको छ, पूर्ण रूपले निको चाहिँ भएको छैन, पुरै छपक्कै थियो, अहिले चाहिँ अलि निको भएको छ अनि परमेश्वरलाई धेरै धन्यवाद अनि सबैलाई धन्यवाद प्रार्थना गरिरहनु भएको छ मेरो निम्ति।
0: हजुर एकदमै हामी प्रार्थनामा निरन्तर सम्झिनेछौँ तपाईँ र आमाको लागि पनि र त्यो पीड़ामा पनि परमेश्वरले सहायता गर्नुभएको होस्। अनि पम्फाजी अनि अरू सबै ठिकै छ?
6: अरू ठिकै छ मिस, अब सङ्गतिहरू त जानु पाएको छैन, परमेश्वरलाई धन्यवाद जे जस्तो अवस्था राख्नु भएको छ एकदमै परमेश्वरलाई म धन्यवाद दिँदै बसिरहेको छु।
0: हजुर त्यो पनि एउटा सङ्गति नै हो,
6: उहाँलाई खोजेर उहाँको अगुवाईलाई खोजेर अनि घरमै बस्दै प्रार्थना गर्दै धन्यवादी प्रार्थना भन्दा नि एकदमै धेरै चाहिँ धन्यवाद मैले दिन थालेको छु।
0: हजुर
6: त्यही हो,
0: हजुर एकदमै त्यो पनि एक प्रकारको संगति नै हो होइन, एकदम जुन प्रकारको अहिले तपाईँले गरिरहनु भएको छ त्यहाँबाट पक्कै पनि परमेश्वरको महिमा भएको छ। र आज हामी सुर संगीतमा छौँ, एउटा प्रश्न मैले राखिरहेकी छु, कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ अथवा प्रश्न राख्नुपर्छ हजुरको लागि?
6: अहिले भर्खरै सुने, अब ए र बीमा चाहिँ कन्फ्युज भयो म, कुन हो अब म ए नै गेस गर्न चाहन्छु नि मिस, अब
0: अप्सन ए चन्दा देवान भनेर गेस गर्न चाहनुहुन्छ, कन्फ्युज हुनुभयो भने पनि केही छैन, अप्सन छ, अप्सन छानिदिनु भएको लागि एकदम धेरै धन्यवाद, सहभागिताको लागि पनि फेरि भन्न चाहन्छु तपाईँहरूको लागि हामीले निरन्तर प्रार्थना गरिरहेका छौँ, प्रार्थना गर्नेछौँ, धेरै धन्यवाद, अहिले भने छुटौँ है त, दैमसी जयमसे। हजुर उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू, उहाँहरू उहाँको आमाको लागि तपाईँहरूले पनि प्रार्थनामा याद गरिदिइरहनु भएको छ, अझै गरिदिनुहोस् किनकि हामी एकअर्कालाई प्रार्थना गर्नको निम्ति पनि छौ। र कोही श्रोता हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ?
7: हजुर हजुर म्याम सन्चो हुनुहुन्छ?
0: हजुर म एकदमै ठिक छु धर्मेन्द्रजी, हजुर आरामै हुनुहुन्छ?
7: म पनि आरामै छु, अहिले त परमेश्वरको गरेरले सबै हामी आरामै छौँ।
0: हजुर एकदमै खुसी लाग्यो परमेश्वरले यसरी नै आराममा राख्नु भएको होस्। अनि धर्मेन्द्रजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
7: एउटा दुःखको कुरा छ मेरो, एउटा मात्र चाहिँ मेरो पेट दुखे थियो।
0: हजुर हजुर
7: अनि भेडियो फेर आउँदाखेरि त्यो पित्त थैलीमा पत्री देखिएछ अहिले,
0: हजुर
7: डाक्टर साहबले भन्नुभएछ,
0: हजुर
7: त्यही अपरेसन गर्नुको लागि भन्नुभएछ, अब त्यही हो, अब सबैजना प्रार्थना गरिदिनु होला मेरो लागि।
0: हजुर एकदम हामी प्रार्थना गर्छौँ, धेरै पानी पिउनु होला र केही पनि होइन त्यो नर्मल कुरा हो भनेर लिनु होला, त्यसलाई परमेश्वरले डक्टरको मार्फतबाट भएर हुन्छ कि अथवा बिना डक्टर नै होइन कसरी हुन्छ निको पक्कै पनि पार्नुहुनेछ र हामी प्रार्थनामा याद गर्नेछौँ धर्मेन्द्रजी।
7: सबैजना मेरो लागि प्रार्थना गरिदिनु होला, राम्रोसित सन्चो भइहालौ है।
0: हजुर हजुर एकदमै, र आजको प्रश्नतिर लागौ हामी, आजको प्रश्न बताउनु पर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: ए नम्बर लक गरिदिनुहोस्।
0: हजुर ए नम्बर मैले लक गरिदिएँ हजुरको लागि, एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, अहिले भनेछु त है त। जयमसी उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवानज्यू हामीलाई फोन गरेर साथ दिनुभएको थियो, कोही स्वाद आइसक्नु भएको छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। र अब भने हामी फटाफट फोन गर्नुभयो भने दुईजनासम्म कुराकानी गर्नेछौँ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो हेलो
8: हेलो
0: हजुर जयमसी हजुर हजुर सावित्रीजी बोल्दै हुनुहुन्छ?
8: हजुर
0: हजुर एकदमै स्वागत छ सावित्रीजीलाई, हजुर आरामै हुनुहुन्छ नि?
8: एकदम आराम छु हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, लामो समय पछाडि कुराकानी गरे जस्तो लाग्यो हजुरसँग र सबै कुराहरू ठिक छ भन्ने मैले आशा गरेको छु। हजुर सावित्रीजी आजको प्रश्नको उत्तर कुन चाहिँ भन्न चाहनुहुन्छ, के प्रश्न राख्नुपर्छ?
9: मैले ए नै भन्छु है.
0: हजुर, ए भन्न चाहनुहुन्छ. एकदमै धेरै धन्यवाद सहभागिताको लागि, धेरै धेरै धन्यवाद. छुटौँ है त. लागेको छ सावित्रीजीलाई. हजुर आरामै हुनुहुन्छ नि?
9: एकदम आराम छु. हजुरहरू कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ. लामो समय पछाडि कुराकानी गरे जस्तो लाग्यो हजुरसँग र

अप्सन ए बताएर जानुभएको छ। अब भने म एउटा गीतको साथ दिन चाहन्छु। फोन कल लिने छैन, अर्को हप्ता यसरी नै हाम्रो फोन कल हुने नै छ, अन्य कार्यक्रममा त हाम्रो भेट हुने नै छ। र एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने राइट आन्सर र विनरको नाम लिएर म आउने नै छु।

हजुर निकै आशिष म एक तस्वीरमा स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र अब नै कार्यक्रमको अन्तमा आएका छौं हामी आज एउटा प्रश्न लिएर आएको थिएँ मैले नित्य तिम्रो भएर भजनका रागहरूमा तिम्रो नाउँ यसो भनी भजिरहौं जपिरहौं यही उत्साहमा तपाईँहरूलाई दिन चाहन्छु गीतले भनेको जस्तै यसोको नामलाई भजिरहनुहोला गाइरहनुहोला र यो गीत चाहिँ गाउनु भएको थियो तीनजना अप्सनमा हामी राखेका थियौं अप्सन एमा गायिका चन्दा दिवान बीमा गायिका सलोमी तिमोती र अप्सन सीमा गायिका अञ्जु पन्त र आजको राइट एन्सर रहेको थियो अप्सन ए चन्दा दिवानज्यूले चाहिँ यो गीतमा स्वर दिनुभएको थियो धेरैजना श्रोताले अप्सन ए नै भन्नुभएको छ तर सबैभन्दा ठूलो कुरा चाहिँ तपाईँहरूको सहभागिता हो जो जतिजना सहभागी हुनुभयो यहाँहरू आजको विनर हुनुहुन्छ र यहाँहरूलाई एकदमै मेरो तर्फबाट विनर हुनुहुन्छ तर कार्यक्रमको नियम अनुसार चाहिँ एकजनालाई मैले विनर बनाउनु पर्ने हुन्छ यो चाहिँ उत्साहको लागि हो र आजको विनर हुनुभएको छ हामीलाई प्युठानदेखि फोन गरेर साथ दिनुभएको थियो हाम्रो ऋषि राम पाण्डेज्यू यहाँलाई एकदम बधाई छ र हामीले फेसबुकबाट पनि लिएका थियौं त्यसमा र फेसबुकबाट पनि ऋषि रामले राजा रामले नैनाले सञ्जीतजीले हामीलाई म्यासेज गरेर अप्सन ए बताउनु भएको थियो यहाँहरूबाट पनि हामीले गोला प्रथा गरेका थियौं अघि र जयमसी पनि पठाउनु भएको थियो एकदम धेरै धन्यवाद दिन चाहन्छु सबैजनालाई आजको कार्यक्रम सुनेर साथ दिनुहुने फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोता धन्यवाद र अबको बाँकी कार्यक्रमहरू पनि तपाईँहरूले सुन्दै जानुहोला गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिनुहोला र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानो बिताउन चाहन्छु जयमसी नमस्कार तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
10: गल्कुपाका 29 ठमेल काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
8: फोन नम्बर 40225444
10: र 40225742।
12: किन आँखा मिचेको मिचे गरेको
13: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
12: धेरै समय मोबाइल चलाइसि क्या
13: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
12: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ, राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
13: ए त्यसो भए जोगिन के गर्ने त?
12: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
13: बुझेँ।
12: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: News FM 105.1 MHz.
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।

विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू सुनाएर तपाईँलाई एकदमै रिफ्रेस आशिषमय बनाउने प्रयास गर्छौ भएको लगभग 1 घण्टा र तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ र तपाईँलाई सुन्न मन लागेका मिठा मिठा भजन गीत संगीतहरू सुन्न पनि सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सुनाउन डेडिकेट गर्न पनि सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46 र यो नम्बरमा तपाईँले कल गर्न सक्नुहुनेछ र अबको समय चाहिँ हामीले तपाईँले रोज्नुभएका गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिनेछौं र यो समयलाई एकदमै गीत संगीतमय हामी बनाउने जम्मरको कस्नेछौं र यो समय एउटा गीतबाट कार्यक्रमको शुरूआत म गर्न चाहन्छु। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जयमसी हजुर। दीपकजी बोल्दै हुनुहुन्छ?
1: हजुर, दीपकजी बोले, शङ्करबाट।
0: हजुर, आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: रामकृष्ण ढकाल दाईले गाउनु भएको मेरो परम पर्व भन्ने।
0: हजुर, र महारेको बेला म लडेको बेला
1: लडेको।
0: हजुर, यो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सबभन्दा त पहिला हाम्रो पुनौधुन दाईलाई, अनि विशेष गरी तपाईँलाई
0: धन्यवाद,
1: अनि म भन्दा पछि जो जो आउनुहुन्छ सबैजनालाई र सबैजना विश्वासीहरूलाई र यो गुरुजी जो जति सुनिराख्नु भएको छ सबैजनालाई यो गीत सुनाउन चाहन्छु दिदी।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई छुटौँ हामी। जयमसी। हजुर, दीपक कुमार लामिछानेजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो मिठो गीत हामी तपाईँको लागि राख्न चाहन्छौ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिन।
0: जय मसिन एनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, अनि हजुरलाई कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै आरामै छौ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?

0: राईको
1: यो भजन तपाईँ
0: सुनाउन चाहन्छु।
1: हजुर, कसलाई सुनाउन चाहनुहुन्छ?
0: फर्स्ट अफ अल हजुरलाई अनि टेक्निसियन हाम्रो सुजन दाई हुनुहुन्छ होला, सुजन दाईलाई अनि गुड न्युज एफएम फ्यामिली सबैजनालाई, अनि भर्खर फोन गरेर जानुहुने दाजुलाई, अनि हाम्रो अर्जुन प्रधान दाजु, अनि हाम्रो कुमार राई दाजु, अनि हाम्रो मार्सा तिनसमा सुमन राई दाजु, चन्द्रमाया दिदी, पम्पा रोका दिदी, हाम्रो यता छिटलाङको पम्पा गोपाली दिदी, अनि सारा दिदी, सङ्गीता दिदी, सारा दिदी, अनि हाम्रो उहाँको नाम के अरे रसिला बहिनी पर्छ है, दिदी पर्छ उहाँलाई, अनि हामी सबैजनालाई जसरी जतिजना हुनुहुन्छ सबैजनालाई डेडिकेट गर्न चाहन्छु यो गीत।
1: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद छ नैनाजी फोन गरेर साथ दिनुभएको लागि। हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो निकै नै मिठो गीतको साथ हामी दिन चाहन्छौ।

0: मैले जीवनमा खुशी पाएँ निकै नै अर्थपूर्ण गीत गायक राजेश राईको आवाजमा हाम्रो नैनाजीले रोज्नु भएको थियो र कार्यक्रम रिफ्रेस सुन्दै हुनुहुन्छ र तपाईँले पनि यसरी नै मिठा मिठा भजन गीत संगीतहरू सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ डेडिकेट गर्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-46 98-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ भने वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
1: हेलो जय
0: मसी कुमारजी कस्तो हुनुहुन्छ तपाईँ
1: कुशलै छौँ परमेश्वरको अगुवाईमा अनुग्रहमा अनि हजुरहरूको प्रार्थनामा प्रार्थनाले गर्दा सबै श्रोता साथीहरूले जतिजना प्रार्थनामा राखिदिनु हुँदैछ एकदमै सुविस्तै छु परमेश्वरसँग रमाइरहेको छु खुसी छु एकदमै परमेश्वरलाई धन्यवाद अनि हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु है
0: हजुर एकदमै धन्यवाद छ र खुसी पनि लाग्यो कुमारजी र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ
1: भजन चाहिँ यो वनपाखा गुन्जाइ त्यो मुक्तिको एउटा गीतले भनेर राखिदिनुहोस् न
0: हजुर हजुर यो भजन गीत तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ यो गीत कसलाई सुनाउन चाहनुहुन्छ
1: यो भजन चाहिँ पहिलाचोटि हजुर म्याडमलाई नै डेडिकेट गर्न चाहन्छु
0: धन्यवाद
1: हाम्रो अभ्रान्त ताजन सर अनि उहाँहरू हिजोको दिनहरू मैले हेरिरहेका थिएँ फेसबुकबाट उहाँहरूलाई देखिरहेका थिएँ हजुर म्याडमलाई पनि देखिरहेका थिएँ एकदमै प्रोग्रामहरू लिएर एकदमै सङ्गीतकारदेखि लिएर हरेक कुरोमा त्यहाँनिर भाग लिएर अनि प्रोग्रामहरू चलाइरहनु भएको देख्दै थिएँ एकदमै पठाउनु भएछ धेरै धेरै धन्यवाद छ हजुरहरूलाई पनि एकदम परमेश्वरले आशिष अझै वर्त आशिष दिएको हुन् भनेर भन्न चाहन्छु हजुर हजुर धन्यवाद अनि हाम्रो सुमन साथीलाई पनि जयमसी उहाँलाई पनि यो गाना सुनाउन चाहन्छु उहाँको परिवारलाई सबैलाई जयमसी भन्न चाहन्छु अनि पनि अनि अरू माधव विश्वकर्मा साथीलाई पनि सुनाउन चाहन्छु भजन रुबेन साथीलाई ऋषि साथीलाई बहिनीलाई सुन्न चाहन्छु पम्पा गोपाली बहिनी अघि बोलिरहनु भएको सुन्दै थिएँ र उहाँको आमा पनि बिरामी हुनुहुन्छ भनेर भनेको सुन्दै थिएँ एकदमै उहाँको निम्ति पनि प्रार्थनामा राखिदिनेछु अनि उहाँलाई पनि यो उहाँको परिवारलाई पनि यो भजन सुनाउन चाहन्छु अनि चन्द्रमाया उहाँलाई पनि यो भजन सुनाउन चाहन्छु पम्फा नानालाई पनि उहाँलाई यो भजन सुनाउन चाहन्छु अनि एलिसिबालाई पनि सुनाउन चाहन्छु र अनि हाम्रो सिक्किमबाट अर्जुन प्रधानलाई पनि यो भजन सुनाउन चाहन्छु टेक बहादुर गदा साथीलाई पनि भजन सुनाउन चाहन्छु अनि सिक्किमबाटै अर्जुन सरी तिलकुमार साथीलाई पनि सुनाउन चाहन्छु यो भजन अनि कतिजना छुटेको छ यो नामहरू पहिल्यै सम्झेको छु भन्दै अनि कतिको नाम लिन सकेन र नाम लिइदिनु भएन भनेर मन दुखाइदिनुहोस् भनेर भन्न चाहन्छु र सबैलाई एकदमै सम्झिरहेको छु भनेर भन्न चाहन्छु हजुर म्याडम
0: हुन्छ धेरै धेरै धन्यवाद कुमारजी र अहिले चाहिँ छुटौँ हामी
1: जय मसी
0: कुमार राईजी हुनुहुन्थ्यो हामीलाई यता इन्डियाबाट फोन गर्नुभएको थियो र उहाँको रुचाइमा रहेको यो मिठो भजन गीत तपाईँको लागि पनि हामी राख्न चाहन्छौ

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो। अरू कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी पुनम म्याम।
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम एकदम रिफ्रेस भइरहेको छु, एकदम सन्चै छु भन्नुपर्छ।
0: आमेन, हामी पनि एकदमै आरामै छौँ, खुसी लाग्यो। र अझै रिफ्रेस हुनको लागि कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ आज?
1: आज चाहिँ यो फम्फारोका दिदीको सुनौ होला।
0: एकदम एकदमै यो मिठो गीत चाहिँ तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, पहिलो चाहिँ हजुरलाई भन्न चाहन्छु
0: धन्यवाद।
1: धन्यवाद अनि हाम्रो टेक्निसियन मित्र सुजनजीलाई भन्न चाहन्छु अनि गुड न्युज होल्ड युनिट चाहन्छु है। हाम्रो नैना थापा बहिनीलाई, कुमार राईज्यूलाई, पम्पा रोका नानालाई, पम्पा गोपाली दिदीलाई, माल यशु भक्त गौतम, चन्द्रमाया मगर, पुनाज्यू, बेजा श्रेष्ठ, सारा थापा, सुमन राई, उमेश, माधव ओली, धर्मेन्द्र पासवाल, उहाँलाई उत्तम सेवापछि पास्टर बा दिजीलाई सुनाउन चाहन्छु, सावित्री खड्का, सावित्री रोका, अन्नाज्यू अनि हाम्रो के अरे उहाँको कविताको साथमा हुनुहुन्छ रश्मिला बोराज्यू उहाँलाई है, अनि छुटेको छ सब पूर्णलाई भन्न चाहन्छु हजुर।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो अर्जुनजी। र यसलाई चाहिँ छुटौँ हामी, जय मसी।
1: हुन्छ हजुर, जय मसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको रोज हाम्रो रहेको गीतको साथ हामी दिन चाहन्छौ।

0: निकै नै मिठो गीत हाम्रो पम्फा रोकाजीको स्वरमा तपाईँको लागि राख्यौं। अर्जुनजीको रोजाइमा रहेको थियो र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म त आरामै छु, श्रीमतीले अलिक शान्त छैन।
0: एकदमै हामी प्रार्थनामा सम्झिनेछौ। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: हेर न हेर सृष्टिको सुन्दरता।
0: र यो भजन गीत को कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि मित्रलाई, सङ्गीता रिमाल गोपालीलाई, त्यसै गरी रुथ मगराती, पास्टर टेकबहादुर दाहाल, मिना मगराती, अनि नैना थापा, अर्जुन प्रधान, कुमार राई, अनि हरियो खर्क चर्चका डिकन राजकुमार लामा, डिकेनिस्ट गाजलु लामा, अनि उत्तम शिवाकोटी, गोविन्द आचार्य, सावित्री खड्का, अनि कुमार राजकुमार सुब्बा, त्यसै गरी यशु भक्त गौतम, लक्ष्मीजी, दिलबहादुर गुरुङ, पावल थापा, पावल दुमी राई, अनि उत्तम शिवाकोटी लगायत सबैलाई, राधिकाजी, सङ्गीता हन्ना म्याम, सबैले सुनाउन चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद छ, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। अहिलेलाई छुटौँ हामी। जय मसी। हजुर, हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँको रोज हामी रहेको गीत हामी यो समय राख्न चाहन्छौ।

0: निकै अर्थपूर्ण भजन गीत हामीले हरिबोलजीको रोसाईमा तपाईँको लागि राखेको छौ। र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: हजुर, जय मसी सावित्रीजी। हजुर, भइसक्यो। हजुर, तपाईँको भयो
1: भर्खर भयो, सुन्दै फल्लाउँदै बल्ल बल्ल लाग्यो फल पनि, फल्लाउँदै गाह्रो हुन्छ भने।
0: हजुर, धन्यवाद, धेरै धेरै धन्यवाद। र सावित्रीजी, कुन भजन गीत सुन्न चाहनुहुन्छ आज?

0: भन्ने जतिको मिसन रहेको।
1: रे बजनकी तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
0: सर्वप्रथम हजुरलाई
1: धन्यवाद,
0: फ्यामिली सबैलाई है, परिवार सबैलाई, जतिले सुनिरहेको छ, जतिले कल गरेर जानुभयो, जति अझै कल गर्नुहुन्छ, सबैलाई एकमुष्टमा म सबैलाई सुनाउन चाहन्छु सबैको अनुरोधमा है।
1: हुन्छ, धेरै धेरै धन्यवाद।
0: अहिले सुन्नुहुन्छ सबैलाई, नछुटाइकन म चाहिँ नाम भन्दिनँ, एकमुष्टमा सबैलाई सुनाउन चाहन्छु।
1: हजुर हुन्छ सावित्रीजी, धेरै धेरै धन्यवाद। यसलाई छुटौँ हामी, जय मसी। हजुर सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँको रोसाइमा रहेको गीतको साथ हामी दिन चाहन्छौ।

त्यतिकै नै उठेकी तपाईँको निम्ति राखेको श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद। फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोता तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न

0: बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: टाइम चेक, यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट।
10: जय मसी, म मिस्पा महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ पैसीबाटी बस्छु अनि मेरो चर्च चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्युज एफएम सुन्नु भएको छ? यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नुहोला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो, अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नुपर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौ। अनि यो गुड न्युज एफएम सुनेदेखि नि मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनुहोला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद। जय मसीह।
11: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम श्रेणीमा बस्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टक शोमा आदरणीय श्रोता कार्यक्रम टक शोमा कहिलेकाहीँ हामी प्रभुका जनहरूसँग तिता मिठा अनुभवलाई बाँड्ने गर्छौ र कहिलेकाहीँ भने म एक्लै भए पनि म तपाईँलाई साथ पनि दिने रहेको हुन्छु र कार्यक्रममा साथ यसरी दिन्छु कि हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुराहरू नै म कार्यक्रममा राख्ने गर्छु। कतिचोटि हामी यस्तो सोध्छौ आ केही हुँदैन होला भनेर सोध्छौ होइन, तर त्यसले जीवनमा ठूलो प्रभाव पारिरहेको हुन्छ नि। त्यो कुरा तपाईँ र मैले याद गर्नुपर्छ। तपाईँ र मलाई थाहा छ हामी हाम्रो बच्चालाई लन त एकछिन मोबाइल हेर एकछिन मोबाइल हेर भनेर दिन्छौ क्या, तर त्यो मोबाइल हेर्दा हेर्दै ऊ लतमा परिसकेको हुन्छ। एकछिन मोबाइल भएन भने ऊ छटपटिन्छ। एकचोटि तपाईँ आफ्नो बच्चा कतिको लतमा परेको छ भने थाहा पाउनको लागि बच्चाले नथा पाइकन तपाईँले वाइफाई कट गरिदिनुहोस् होइन, अथवा नेट काटिदिनुहोस्, अनि त्यसपछि तपाईँको बच्चा आरामले किताब खोज्छ कि छटपटिन्छ कि होइन, जसरी हाम्रो बत्ती गएपछि कति छटपट हुन्छन् कतिखेर बत्ती आउला आउला हो, त्यस्तै हामीलाई के भएको छ, साँझमा बत्ती भएन भने हामी छटपटिन्छौँ किनकि बत्तीको लत हामीलाई परिसकेको छ, हामी बत्ती बिना अन्धकार हुन्छ नि त होइन। त्यस्तै तपाईँको बच्चा पनि कतै लतमा परेको छ कि भन्ने कुरा थाहा गर्नु छ भने चाहिँ त्यो गर्नुपर्ने रहेछ। यदि तपाईँको बच्चा लतमा परिसकेको छ अब चाहिँ कन्ट्रोल गर्नु भएन भने अब सम्हाल्न गाह्रो हुन्छ होइन। त्यो भएर तपाईँ र मेरो जीवनमा नि यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ। बच्चाले बिगारेको मोबाइल बिगार्न बनाउन सकिन्छ अरे, तर मोबाइलले बिगारेको बच्चा चाहिँ बनाउन धेरै गाह्रो हुन्छ अरे होइन। त्यो भएर तपाईँ र मैले सानो सानो कुरामा पनि समयमै होइन समयमै थाहा गर्न सकिनौँ भने भोलि ठूलो क्षति हुन सक्छ होइन। मोबाइल पनि अब त समयको माग पनि हो, नभई हुँदैन। बच्चाहरू मोबाइल पाउनको लागि भए पनि यहाँबाट भए पनि होमवर्क हेर्छु भनेर भयो भने मोबाइल त माग्छन्, तर निगरानी चाहिँ तपाईँ र मैले राख्नुपर्ने रहेछ। भन्नाले कतिखेर उठ्ने, कतिखेर सुत्ने र कतिखेर होमवर्क गर्ने, कतिखेर मोबाइल भन्ने तालिका चाहिँ हामीले बनाउनै पर्ने रहेछ, नत्र धेरै नै गाह्रो छ। र त्यति मात्र होइन, अनि निगरानी भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ नि त। जस्तो बच्चा के गर्छ, स्कूलबाट आएर के गर्छ, होमवर्क गर्छ कि गर्दैन, पढ्छ कि पढ्दैन, एउटा टिचरहरूसँग सोध्ने कुरा, अनि आफूले निगरानी गर्ने कुरा, कस्तो साथीहरूसँग सङ्गत गर्छ, एकछिन बाहिर जान्छ भनेर कहाँ जान्छ, यी कुराहरू समयमै हामीले हेर्न सकेनौँ, निगरानी राख्न सकेनौँ भने चाहिँ धेरै नै धेरै गाह्रो हुने रहेछ होइन। एकजना भाइ जो एकदमै असल भाइ हुनुहुन्थ्यो, जो मेरो आँखाले देखिरहेको भाइ हो, अनि उहाँ चाहिँ सरकारी एउटा प्रहरीमा हुनुहुन्थ्यो, अनि सङ्गति पनि आइराख्नु भएको थियो, राम्रो थियो, विवाह गर्नुभयो, बच्चा भयो, तर उहाँ यस्तो सङ्गतमा परिसक्नु भएको रहेछ। जस्तो अब ड्युटी गर्ने होइन, अब प्रहरी भएपछि विभिन्न ठाउँमा ड्युटी गर्नुपर्छ, सङ्गत चाहिँ त्यस्तै साथी परेछ क्या, त्यो प्रहरी नै साथी परेछ, तर साथी एकदमै त्यस्तै प्रकारको झाड रक्सी चुरोट ड्रग्स यस्तै प्रयोग गर्नुहुँदो रहेछ। अनि सँगै जाने सँगै आउने ड्युटी अब सँगै परिसकेपछि होइन सधैँ साथी अब बिन्दास देखिने होइन, के रहेछ त्यसले के यस्तो भनेर एक दिन त्यो साथीले चाहिँ एकदमै मजाले उसलाई फकाएछ क्या, यस्तो मजा आउँछ यस्तो मजा आउँछ भनेर होइन। हुन्छ नि त अब फसाउनु छ उसलाई, तैँले एकचोटि त चाखेर हेर, उसले चाख्यो होइन, आज खायो नि त, त्यसको लत त उसलाई थाहा भयो नि त, भोलि पर्सि गर्दा गर्दै ऊ त यति कुलतमा फसिसकेछ कि एकदमै त्यो प्रहरीको ठूलो ओधाको मानिसहरूले थाहा पाएर उसलाई कारवाहीमा अगाडि बढाउनु भयो। मैले भन्न खोजेको कुरा के हो भने सङ्गतले नि जिन्दगी बनाउँछ पनि जिन्दगी गनाउँछ पनि, भन्नाले जिन्दगी सुगन्ध पनि बनाइदिन्छ, जिन्दगी साथीले गनाउने पनि बनाइदिन्छ, र कस्तो प्रकारको साथीको सङ्गत गर्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हो, हामी फटाहरूसँग सङ्गत गर्यो भने फटै हुन्छौँ, असल मान्छेहरू सङ्गत गर्यो भने असल मान्छे नै हुन्छौँ। त्यो भएर सङ्गत भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ।
होइन यो कुराहरू हामी देख्न सक्छौ, जान्न सक्छौ, बुझ्न सक्छौ। कतै तपाईँ र मेरो सङ्गत त गलत छैन, एकचोटि निहालौं त होइन। धेरै सङ्गतले त मान्छेको जीवन सहज पनि बनाइदिएको छ, वास्तविक साथीहरू पाउन त धेरै मुस्किल छ नि त होइन। तर कति साथीहरू चाहिँ तपाईँ र मलाई प्रयोग गरिरहेका पनि हुन सक्छन्। अहिले एकजना भाइले जो विदेश जाँदै हुनुहुन्थ्यो, धेरै ऋण गरेर विदेश जाँदै हुनुहुन्थ्यो, सबैको सामान उहाँले लगिदिनु पर्ने थियो। तर एउटा सामान चाहिँ जब सरकारले निगरानी गर्यो त्यो बाहिर देशमा, त्यहाँनिर जुन न लानुपर्ने कुरा थियो त्यो हालिदिएको कारण त्यो भाइलाई सधैँको लागि विदेशको ढोका बन्द भयो। भन्न खोजेको कुरा के हो भने उसको पासपोर्ट रद्द गरिदियो, ऊ अब कहिले पनि त्यो देश जान सक्दैन। हेर्नु त मान्छेले यसरी फसाइदिन सक्छ नि त होइन। एउटा साथीको लागि उसले गरेको थियो, तर साथीले त्यहाँभित्र के हालेको थियो भने त के थाहा होइन। उसले सोचेको थियो अचार होला, औषधिहरू होला होइन, खानेकुरा होला, तर त्यहाँ अर्कै औषधि थियो, जुन औषधिले त्यो भाइलाई जेलमा पनि राख्यो र उहाँको पासपोर्ट पनि रद्द भयो। त्यो भएर भन्न खोजेको कुरा के हो भने कति साथीले तपाईँलाई फसाउन पनि सक्छन्, कति साथीले तपाईँलाई बचाउन पनि सक्छन्। त्यो भएर मित्रता भन्ने कुरा होइन एकदमै महत्वपूर्ण कुरा छ। मित्रता चाहिन्छ, साथी चाहिन्छ, तर मैले संगत गरेका साथीहरू कस्तो छन् भन्ने कुरा चाहिँ तपाईँको हातमा छ। हरेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्त्वपूर्ण कुरा मैले तपाईँ र मेरो निम्ति नै राखिरहेको छु र मैले अघि पनि भन्दै थिएँ कति महत्त्वपूर्ण कुराहरू छन् कि हामीले मान्छे चिन्न सकेनौँ भने धेरै कुरा हामी चिन्न सक्दैनौँ नि होइन हामीलाई थाहा हुँदैन कतिजनाले तुरुन्तै विश्वास गर्नुहुन्छ तर उहाँले सोच्नुहुन्छ यो मान्छे सही हो भनेर तर त्यो मान्छे यस्तो गलत निस्किन्छ नि तपाईँ आकाशबाट म आकाशबाट खसे जस्तै हुन्छ त्योहरू कति मान्छेहरू चिन्न सकिँदैन त्यो भएर चाँडोभन्दा चाँडो मान्छेलाई विश्वास नगर्नुहोस् ठुलो खाल्टोमा पर्न सकिन्छ यस्तो खाल्टोमा पर्न सकिन्छ त्यहाँबाट निस्किनै सकिँदैन त्यो भएर तपाईँ र म परमेश्वरको वचनलाई याद गर्नुपर्दछ श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्दछ मैले भन्छु नि बारम्बार संसारमा सबैभन्दा खुसी मानिस त्यो हो जो परमेश्वरमाथि भरोसा गर्छ तर संसारमा सबैभन्दा दुःखी मानिस त्यो हो जो मान्छेमाथि भरोसा गर्छ तपाईँ र म मान्छेमाथि भरोसा गरेर हो त हामी धेरै दुःखी छौँ तर जब परमेश्वरमाथि भरोसा गर्छौँ हामी खुसी हुन्छौँ आनन्दित हुन्छौँ सन्तुष्टिसहितको भक्ति नै ठुलो लाभ हो आज हामी तपाईँलाई थाहा छ नि लोभले नै हामीलाई पतन गराउँछ क्या सबैभन्दा खतरा कुरा लाग्छ क्या मलाई लोभ भन्ने कुरा हामीलाई धेरै कुराको लोभ लाग्छ होइन हामीलाई धनको लोभ लाग्छ हामीलाई मान्छेको लोभ लाग्छ हामीलाई पिन्न क्या जे देख्यो त्यसकै लोभ लाग्छ क्या तर लोभले चाहिँ तपाईँ र मलाई पतन गराउँछ भन्ने कुरा चाहिँ हामी कतिचोटि सोच्दैनौँ कस्तो कुराको लोभ गरिरहेको छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हुँदछ लोभ भन्ने कुरा चाहिँ मलाई यस्तो लाग्छ यो लोभ भन्ने कुरा चाहिँ सैतानबाट आउँछ जस्तो लाग्छ होइन एउटा मान्छेले यति धेरै लोभ गर्यो उसलाई एउटा राजदरबारमा उसले काम पाएको थियो होइन राजदरबारमा छिर्नु नै त नाम मात्रै काफी छ नि त होइन एउटा राजाको दरबारमा काम गर्ने मान्छे भनेपछि त कत्रो शान कत्रो इज्जत हुन्छ होइन भन्नु त तर राजा पनि त त्यत्तिकै कहाँ हुन्छन् र राजाले उसलाई यस्तो सोचेछ यो मान्छे कतिको इमान्दारी छ भनेर राजाले आफ्नो खाटको तल अथवा बेडको तल एउटा औठी फालिदिनु भएछ त्यो थियो हिराको औठी बढाल्दै जाँदाखेरि बढाल्दै जाँदाखेरि उहाँले टिलिक्क टल्केको देख्नु भएछ राजा शिकार खेल्न जानु भएको रहेछ अनि ऊ घरमा थियो नोकर घरमा हुनुहुन्थ्यो बढाल्न थाल्नुभयो हिराको औठी टिलिक्क टल्क्यो उहाँले टप्प टिप्नुभयो गोजीमा हाल्नुभयो तर उहाँलाई थाहा थिएन अनि मलाई यस्तो लोभ लाग्यो नि ओहो हिराको उठी अब यो बेचेर म यस्तो घर किन्छु यस्तो गाडी किन्छु भन्ने भयो क्या मलाई लोभ भयो क्या तर उसले यो चाहिँ बिर्स्यो कि म समुद्रमा छु राजाहरू भनेको त समुद्र त हो नि होइन समुद्रबाट अलिकति झिकेर दियो भने हाम्रो अर्कै समुद्र बनिहाल्थ्यो तर उसले त्यो हिराको औठीमा यति धेरै लोभ गर्यो उसले लोभ नगरिकन राजालाई त्यो औठी टक्राएको भए उसको जागिर पनि पाएको थियो सायद त्यो हिराको औठी पनि उसलाई दिन सक्नुहुन्थ्यो नि तर उसलाई यस्तो लोभ लाग्यो आहा हिराको औठी यसलाई छोड्नु हुँदैन यसलाई गुजीमा हाल्नुपर्छ घरमा लानुपर्छ बेच्नुपर्छ ठुलो घर बनाउनुपर्छ विभिन्न प्रकारको सोच आयो उसको जीवनमा लोभ क्या अनि राजा बिहानै आउनुभयो सबैजनालाई बोलाउनु भयो र भन्नुभयो सबैले कान खोलेर सुन मैले मेरो हिराको औठी कहाँ हराए मलाई थाहा छैन शिकार गर्न जाँदा हराए कि रुममा हराए कि दरबारको एरियामा हराए कि मलाई थाहा छैन र सबैले देखेको छ भने मलाई त्यो औठी बुझाइदिनु होला भन्नुभयो सबैलाई सोध्यो सबैले भने छैन हजुर छैन देखेकै छैन सायद हजुर अब जंगल गइराख्नुहुन्छ शिकार खेल्दाखेरि उतै झार्नु भयो कि
यस्तै यस्तै जवाफहरू आइरहेका थिए। राजालाई थाहा थियो आफ्नो कोठाया हेरचाह गर्नेलाई बोलाउनु भएर भन्नुभयो, तिमीले देख्यौ? हजुर, मैले त देख्दै देखिन, सायद हजुरले जङ्गलमै झार्नुभयो होला नि। हजुर सिकार खेल्न जाँदा निस्क्यो होला अम्लाबाट, राजाले भन्नुभयो। भोलिदेखि तिमी यो दरबारको र तिम्रो लागि भोलिदेखि यो दरबारको गेट सधैँको लागि बन्द। र उहाँले अधिकार दिनुभयो, हुकुम गर्नुभयो, यसलाई घिसारेर यहाँबाट निकाल। त्यसपछि सधैँको लागि दरबारको ढोका उसको लागि बन्द भयो। भन्न खोजेको कुरा मैले के हो भने नि, हामी सानो कुरामा लोभ गर्छौं क्या। हेर्नुहोस् त, दरबार जस्तो ठाउँमा, राजाको जस्तो कोठामा उसले काम पाएको थियो, तर एउटा हिराको ओठको लोभले गर्दा सधैँको लागि उनी बदनाम हुनुभयो। बदनाम हुनु पर्यो नि त, होइन? भोलि मान्छेले सोधे होला, ओहो, यो त दरबारमा काम गर्ने मान्छे दरबारै जान छोड, मान्छेले पक्कैले काम बिगारौं, पक्कै काम बिगारौं। एक काम दुई कान हुँदा हुँदै उसको नाम के हुन्छ थाहा छ? औठी चोर। हेर्नुहोस्, लोभले गर्दा कति राम्रो नाम पायो औठी चोर। त्यो भएर हामी संसारमा छौं, शरीरमा छौं, विभिन्न नाम पाउन सक्छौं है हामीले, त्यो भएर होसियारी हुनुपर्छ। एउटा कुरा चाहिँ हामी प्रभुको जनहरूले थाहा पाउनुपर्छ कि मैले काम गरेको ठाउँमा मेरो बोसले नदेख्ला, मेरो मालिकले नदेख्ला, मेरो आमाले नदेख्ला, मेरो बुवाले नदेख्ला, तर मेरो परमेश्वरले देख्नुहुन्छ भन्ने डर जब प्रभुको जन्म हुँदैन नि, तबसम्म तपाईँ लोभमा पर्नुहुन्छ पर्नुहुन्छ। हामीलाई लोभ लाग्छ, अरूको श्रीमती देख्दा लोभ लाग्छ, अरूको श्रीमान देख्दा लोभ लाग्छ, अरूले लगाएको गहना देख्दा लोभ लाग्छ, अरूले गरेको गाडी देख्दा चढेको लोभ लाग्छ, अरूले कमा बनाएको घर देखेर हामीलाई लोभ लाग्छ क्या। लोभ गर्ने होइन, के लोभ गरे त्यो तपाईँ गोजीमा पर्छ र, लोभ गर्ने होइन, मेहनत गर्ने हो, मेहनत त्यो कुरा हो नि त, मेहनतले हो नि त, लोभ गरेर त केही पनि हुँदैन। लोभी बन्नु हुँदैन, हामी लोभी बन्नु हुँदैन, परीक्षामा परिन्छ। जब परमेश्वरले आदम र हव्वालाई भन्नुभयो यहाँ भएको सबै फल खाऊ, रुखको फल खाऊ, तर यो रुखको फल नखाऊ भनेर भन्नुभएको थियो, जब त्यहाँ एउटा लुसिफर आयो, भन्यो खाऊ तिमीलाई केही हुँदैन भनेर उसले के गरे, लोभ हालिदियो। अनि हप्पाले खाइन्, आदमलाई पनि दिइन्, अनि उनीहरू के भए, पापमा फसे। कति धेरै हानि भयो, कति ठूलो नोक्सान भयो, यी कुराहरू मान्छेहरू किन थाहा पाउँदैनन्? होइन, त्यो भएर तपाईँ र मैले लोभ भन्ने कुरा गर्नु हुँदैन। हदै लोभ गर्नुभयो कति होला र, तपाईँले लोभ गरेर पाएको कुराले के तपाईँलाई सधैँ पुग्छ र? पुग्दैन नि, सधैँ पुग्ने भए पो किन लोभ गर्ने क्या। लोभ नगर्नुहोस्, परिश्रम गर्नुहोस्, परिश्रमले तपाईँलाई पहिचान दिन्छ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। हामीलाई धेरै कुराको लोभ लाग्छ नि, होइन? कसैले लगाएको लुगाको लोभ लाग्छ, कसैले छडेको बाइकको लोभ लाग्छ, होइन? त्यो भएर यो लोभ भन्ने कुरा चाहिँ परमेश्वरबाट होइन, दुष्टबाट हो। एउटा मैले भिडियो केही समय अगाडि हेरिरहेको थिएँ, अनि दुईजना चोरलाई चाहिँ समाएर खम्बामा बाँधेर कुटिँदै थियो। अनि त्यसपछि ती दुईजना केटाहरू एकदम भोक लाग्यो अरे क्या, अनि उनीहरूले पछाडिमा एकदमै मिठो मिठो खानेकुरा देखे अरे, गुलियो चेरी हुन्छ नि त होटलमा बाहिर राखेको हुन्छ नि त, होइन? अनि त्यसपछि पहर गएपछि एउटा पसलले पिसाब फेर्न जानुभएको रहेछ ठ्याक्कै त्यही बेलामा, त्यो उसले राखेको
त्यो पैसा राखेको ठाउँबाट पैसा ठक्क टिपिहालेछ, ठ्याक्क टिप्नु पनि हिँड्नु पनि ठ्याक्क उसले समय पनि हालेछ, अनि त्यसरी झ्याम्की झ्याम गालामा हानेर किन चोरिस उसले भन्दै थियो। हेर्नु त त्यो पसलमा कस्तो मिठो मिठो खानेकुरा देखे, अनि खान मन लागे, मसँग पैसा थिएन अनि चोरेको। हेर्नुहोस् त लोभले गरेर कुटाई पनि खायो, त्यो मिठो कुरा खान पनि पाएन लोभ गरेर। लोभको परिणाम त त्यही हो, नाम दिन्छ क्या लोभले चाहिँ। अब त्यो त्यो केटाहरूलाई के नाम दियो, मिठाई चोर पैसा चोर भन्ने नाम दिएन। त्यो भएर तपाईँ र म लोभ नगरौँ, परिश्रम गरौँ। अरूलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

जय मसीह, म ज्वाला श्रेष्ठ। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
7: फोन नम्बर 40225444
5: र 40225742।
8: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र विशेष गरिकन तपाईँ र मेरो जीवनमा नि कहिलेकाहीँ यस्तो अर्थपूर्ण कुराहरू घटनाहरू घटिरहेका हुन्छन् अनि ती घटना चाहिँ अरूको लागि एकदमै आशिषमय बनिरहेको हुन्छ अथवा तपाईँले कयौं समयदेखि प्रार्थनाका जवाबहरू पाइराख्नु भएको हुन्छ क्या त्यो आशिषहरू पाइराख्नु भएको छ अनि तपाईँले त्यो आशिष चाहिँ भरिसके बाँडेकै राम्रो। जस्तो केही दिन अगाडि एकजना भाइले अथवा श्रीमान श्रीमतीलाई एकजना व्यक्तिले आएर उहाँले मनैदेखि सेवा गरेको कारण होइन एउटा बिरामीको लागि सेवा गर्छिन्, कहिले मण्डलीमा सेवा पुर्याएको छ, कहिले कहाँ सेवा पुर्याएको छ, उसले अरूको दुःख देख्न नसक्ने भएछ। अनि एक दिन के भयो भन्दा धेर समय भएको छैन, लगभग दुई दिन भयो होला, दुईदेखि चार दिन भयो होला, अनि उहाँ आउनुभयो एकजना व्यक्ति अनि उहाँले भन्नुभयो तपाईँको निम्ति म के गर्न चाहन्छु। अनि उहाँले चाहिँ उहाँको लागि एक लाख रुपियाँ पैसा उपहार स्वरूप दिनुभयो होइन। मैले किन यो भन्दैछु भने नि यो किन आउँछ भने यो कुरा जब हामी परमेश्वरको निम्ति नि अथवा प्रभुको नाउँमा कसैलाई एक गिलास पानी दिउँ भने पनि त्यसको इनाम दिइनेछ भनेर भनेको छ क्या। तपाईँ र म कतिको हाम्रो बच्चाहरूलाई यस्ता कुराहरू सिकाउँछौ अथवा हाम्रो आफन्तहरूलाई सिकाउँछौ, यी कुराहरू त एकदमै महत्वपूर्ण कुरा छन् होइन त, एकअर्कालाई सहायता गर्नुपर्ने कुरा, एकअर्कालाई प्रेम गर्नुपर्ने कुरा त एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर जब कुनै पनि कुरा गर्छौँ नि हामी मनैदेखि गर्नुहोस्, तर मैले यो काम गरेको छु मैले केही पाउँछु भनेर होइन, निस्वार्थ तरिकाले काम गर्नुहोस्, मेहनत गर्नुहोस्, प्रभुको नाममा पसिना बगाउनुहोस्, त्यसको इनाम परमेश्वरले पक्कै त दिनुहुन्छ। तर ढिलो छिटो त्यसको जवाब तपाईँले पाउनु नै हुन्छ। तर निस्वार्थ तरिकाले हुनसक्छ, कहिलेकाहीँ मान्छेले पनि तपाईँलाई दिन सक्छन्, तर परमेश्वरले त्यो ढोका खोलिदिनुहुन्छ नि, नसोचेको काम परमेश्वरले गर्नुहुन्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ, अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

समय बहुमूल्य छ, समयलाई सदुपयोग गर्नुहोस्। अनि जस्तो समयलाई सदुपयोग गर्नुभयो भने भविष्यमा तपाईँ सुखी हुनुहुन्छ, तपाईँलाई कुनै पनि रिग्रेट, कुनै पनि पछुतो हुँदैन। तर समयलाई सदुपयोग गर्नु भएन भने पछि चाहिँ पछुतो पनि हुन्छ, तपाईँलाई रिग्रेट एकदमै हुन्छ। हेर, मैले त्यतिखेर यस्तो गरेको भए, त्यस्तो गरेको भए भन्ने हुन्छ क्या। त्यो भएर अहिले नै, यतिखेरै समय हुँदा नै तपाईँको जुन इच्छा शक्ति छ नि, मैले यो गर्न पाएदेखि हुन्थ्यो, त्यो गर्न पाएदेखि हुन्थ्यो भन्ने कुरालाई चाहिँ कहिले पनि रोकेर नराख्नुहोस्। जब त्यो मनैदेखि आउँछ नि, मनैदेखि काम गर्नुहोस्, सफल तपाईँ पक्कै पनि हुनुहुन्छ। तर कुनै पनि काम गर्दै गर्दाखेरि कहिलेकाहीँ सुरुवाती समयमा तपाईँलाई गाह्रो हुन सक्छ, होइन? अब केही समय गाह्रो होला, तर सधैँ चाहिँ गाह्रो हुँदैन। केही समय सुरुवाती समयहरूमा गाह्रै हुन्छ जे कुरा गर्दा पनि, होइन? तर तपाईँले जुन कुरा निरन्तर दिनुहुन्छ नि, कुनै पनि पसल तपाईँले मानिलिउँ, कम्तीमा पनि तपाईँले 10 वर्ष त्यो ठाउँमा राखिसकेपछि नि 10,000 मानिसलाई पनि त्यो थाहा हुन सक्छ क्या, यो पसल चाहिँ त्यहाँ छ है भनेर। तर तपाईँले म के गर्छु भने, पसल खोलेको 1 महिनामा तपाईँले मलाई यस्तो लाग्छ सबैले थाहा पाऊ, त्यो हुँदैन क्या। केही इन्भेस्ट तपाईँले गर्नुहुन्छ, एउटा समयको इन्भेस्ट तपाईँ नै गयो। जब तपाईँ समयलाई अथवा कुनै पनि कुरालाई धैर्यताको साथ पर्खिराख्नुहुन्छ नि, त्यसले चाहिँ परिणाम राम्रो दिन्छ। धेरै मानिसहरू भन्नुहुन्छ, कति वर्ष भयो हजुरले यहाँ पसल थापेको, मैले गरेको त हजुरबादेखिको हो भन। अनि त्यो पसलमा मान्छे आइराख्छन् आइराख्छन्, त्यो खाली नै हुँदैन क्या, लाखौं लाखको कारोबार भइरहेको हुन्छ। तर तपाईँ र म चाहिँ कस्तो छ भने, पसल खोलेको 2-3 महिनामा तपाईँ र मलाई यति उन्नति, प्रगति, घर बनाइहालौँ, गाडी किनिहालौँ भन्ने प्रकारको हुन्छ क्या। तर समय चाहिँ महत्वपूर्ण हुन्छ, धैर्यता गर्नु पर्यो। तपाईँले कम्ती पनि 4-5 वर्ष तपाईँले मान्छे बनाउनुहोस्, मेरो पसल यहाँ छ भन्नुहोस्, विज्ञापन गर्नुहोस्, होइन, जो मान्छे आउँछ त्योसँग राम्रो व्यवहार गर्नुहोस्। ती कुराहरू त एकदमै महत्वपूर्ण कुरा छन् नि त हाम्रो जीवनमा। जहिले पनि पसलहरूले मिठो बोली बोल्नुपर्छ, होइन? मान्छे कस्तो छ भने, तपाईँकोमा यो सामान छ भन्छौँ हामी, छैन भनौँ भने कहाँ पाइन्छ होला भनौँ भने खै भन्छौँ। त्यस्तो हुँदैन क्या, तपाईँलाई थाहा नभएर कसलाई थाहा हुन्छ त? तपाईँको पसलमा नभएको कुरा यो पसलमा छ भने तपाईँलाई एक एक थाहा हुन्छ नि, त्यो पसलमा जानुहोस् न ल भन्न सक्नु पर्यो नि। तर कति पसलहरूको यस्तो देखिन्छ, उसकोमा जुन सामान किन्न गए छैन, सकेको छ, भोलि आउनुहोस् पर्सि आउनुहोस् भन्छ। अनि त्यसपछि मलाई त आजै लानु छ, कहाँ छ होला भन्दाखेरि हामीलाई के थाहा प्रकारको क्या, त्यो हुँदैन। त्यो चाहिँ स्वार्थी हो, त्यो मान्छे सेवा गर्न बसेको होइन, पैसा कमाउन बसेको हो। र मान्छेलाई सेवा पनि दिनुपर्छ, तपाईँले निस्वार्थ जब सेवा गर्नुहुन्छ नि, मान्छे तपाईँलाई खोज्दै आइरहेको हुन्छ। बोली वचन भन्ने कुरा त्यति महत्वपूर्ण कुरा हुन्छ। एक ठाउँ म जस मासु किन गएको थिएँ, मासु किन जाँदाखेरि अलिकति मासु बोसो पर्यो, अनि यो धेरै बोसो भयो भनेर मैले त्यो मासु पैसा किनेर किनिरहेको छु नि त। उहाँले भन्नुभयो, मान्छे यतिको बोसो खान नपाएर कस्तो गाह्रो छ, तपाईँले यति बोसो खाँदा के हुन्छ? अब हेर्नु है, मलाई राम्रो मासु भनिरहेको छ भने राम्रो दिनुहोस् न, होइन? मेरो घरमा बोसै खाँदैन नि त, किन बोसो हालिदिनुहुन्छ? तर तपाईँको जुन ग्राहक छ, ग्राहकलाई त्यसरी मुखमुखी लाग्ने होइन क्या, भन्ने नि, अलिकति त बोसो परिहाल्छ नि हजुर भन्ने नि। अब यसरी भन्यो, मान्छेले बोसो त खान पाएको छैन प्रकारले क्या, त्यो सित्तैमा दिए जस्तो क्या। अनि त्यो ठाउँमा मलाई कहिल्यै जान मन लाग्दैन, बाध्य भएर जानु पर्यो भने मात्रै, नत्र म अरू पसललाई हेर्छु क्या। त्यो बोलीमा नि, बोलीमा शक्ति छ क्या। त्यो भएर तपाईँ व्यवसाय गर्नुहुन्छ भने नि मिठो बोली बोल्नुहोस्, होइन? त्यो बोलीले नै हो त्यो मान्छे आइराख्ने। जब तपाईँको रुखको बोली छ नि, तपाईँको मान्छे आउँदैन, तपाईँ रमी त्यो हेरेर बस्नुहुन्छ, तपाईँ अरूको पसल ओहो कति मान्छे आयो गयो, तपाईँको कामै त्यो हुन्छ क्या, रमिता हेर्ने। तपाईँको व्यवहार मिठो भयो, तपाईँको मान्छे आइराख्छ नि त, होइन? त्यो भएर तपाईँ पसले हो,
अथवा तपाईँको केही व्यवसाय छ, मिठो बोल्नुहोस्। मान्छेले सम्झिराख्ने प्रकारको व्यवसाय होस् तपाईँको। अनि यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। होइन, मैले अस्ति भर्खरै 23 गते एउटा राम्रो मोबाइल भेटेँ। म कतै कार्यक्रममा जानुपर्ने थियो, म पनि हतारमा थिएँ, अनि मोबाइल भेटेँ, त्यहाँ 2-3 जनाले देखेँ, अनि सबैले तपाईँ राख्नुहोस् भनेर मलाई दिए, किनकि ती मानिसहरूलाई पनि विश्वास थियो व्यवसाय छ, मिठो बोल्नुहोस्। मान्छेले सम्झिराख्ने प्रकारको व्यवसाय होस् तपाईँको। अनि यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ।

पुर्याई पनि थिएँ अनि फोन गरेँ, उहाँले फोन गर्नुभयो, मैले उठाएँ, उहाँले एकदमै आत्तिँदै भन्नुभयो मेरो मोबाइल सही मान्छेको ठाउँमा परे जस्तो लागिरहेछ, किनभने अफ गर्नु भएको छैन। जब मोबाइल अफ हुन्छ नि त्यो खराब मान्छेको हातमा परेछ भन्ने थाहा हुन्छ। भाइ तपाईँ सही मान्छेको हातमा परेको छ मोबाइल, ढुक्क हुनुहोस्, तपाईँको मोबाइलको चाहिँ ब्याट्री सकिन लागेको छ, चार्ज सकिन लागेको छ, तपाईँ मेरो नम्बर टिप्नुहोस् भने मैले नम्बर टिपाएँ अनि उहाँले कन्फर्म गर्नको लागि मलाई फेरि फोन गर्नुभयो अनि लेख्नुहोस् मेरो नाम लेख्नुहोस् अनि यो ठाउँमा आउनुहोस्। मैले भने उहाँ भन्दै हुनुहुन्थ्यो सर मेरो यति इम्पोर्टेन्ट डकुमेन्टहरू छ, प्लिज मलाई जसरी पनि दिनुहोस् है, अफ नगरिदिनुहोस् है भनेर उहाँ रिक्वेस्ट गर्दै हुनुहुन्थ्यो। भाइ तपाईँ ढुक्क हुनुहोस्, मेरो नम्बर सार्नुहोस्। मैले नम्बर दिएँ, उहाँलाई जब मोबाइल दिएँ त्यो भाइ यति त्यो यति खुसी, त्यो अनुहारमा एक प्रकारको त्यो खुसी देखिरहेको थिएँ मैले। हेर्नुहोस् त भन्न खोजेको कुरा के भने इमान्दारी त एकदमै महत्त्वपूर्ण कुरा छ नि त मानिसको जीवनमा, होइन र? त्यो भाइले अनि मलाई यस्तो लाग्यो त्यो भाइसँग एकछिन बसेर कुरा गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो, यति ह्यान्डसम हुनुहुँदो रहेछ भाइ है। अनि भन्न खोजेको कुरा के भने म एउटा काममा व्यस्त भइहालेँ अनि पछि अनि मैले फेरि फोन गरेँ, भाइ मेरो नम्बर टिप्नु भएको होला, नाम सेभ गर्नुहोस्, मैले पनि तपाईँको नम्बर सेभ गरेको छु, कहिलेकाहीँ कुराकानी गरिरहनु है। हेर्नुहोस् त मिठो बोली हुनु पर्यो नि होइन, मैले म चाहिँ कोसिस गर्ने हो, म नै म चाहिँ मिठो बोल्छु भन्ने होइन क्या, म पनि कोसिस गर्दैछु मान्छेको लागि, म काडा होइन औषधि बन्न सकौँ भनेर म परमेश्वरसँग प्रार्थना गर्छु। म कसैको लागि बिजाउने मान्छे होइन, म सबैको मनमा बस्ने मान्छे बन्न आवश्यक छ, तपाईँ र म होइन, सबैको मनमा बस्ने मान्छे बन्न आवश्यक छ। कतिन्जेल यो धरतीमा मान्छे रहन्छ र होइन, एक दिन त सधैँको लागि विदा हुनै पर्छ, तर विदा भइसकेपछि पनि मान्छेको मनमा बसिराख्ने मान्छे बन्नु चाहिँ महत्वपूर्ण कुरा छ। आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ, जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट ओझेल पर्न चाहन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
9: र 9818 25 12 40, 9818 25 12

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
0: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनिर पार्न चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज FM 105.1 MHz।
9: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौं र परमेश्वरको वचनहरूबाट उत्साह सँगसँगै मिठा मिठा गीत संगीतहरू हामी सुनाएर तपाईँलाई साथ दिँदै आइरहेको छौं। आज पनि यसरी नै लगभग 1 घण्टा हामी तपाईँसँग रहनेछौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निगमितगी तपाईँको निम्ति राख्यौं र धन्यवादी हुनुपर्ने कारणहरूबाट नै आज कार्यक्रमलाई म अगाडि बढ़ाउन चाहन्छु। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ, हामी वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं। र पहिलो थेसलोनिकी 5:18 भन्छ, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। र कृतज्ञता व्यक्त गर्ने कुरा हामीमा स्वाभाविक रूपले आउँदैन, तर गुनासो गर्ने कुराहरू चाहिँ स्वाभाविक रूपमा धेरै नै आउँछ। गुनासो गर्नको निम्ति कुनै पनि व्यक्तिसँग योसेफसँग भन्दा बढ़ी कारण थिएन। उनलाई त्यागिएको थियो, दास बनाइएको थियो, उनले धोका पाएर आफन्तबाट टाढा लगिए। यी कुराहरू नै योसेफको जीवनको कथाको चाहिँ शीर्षकहरू बनेका थिए। यद्यपि उनले यसको बारेमा कुरा गर्दा तपाईँले तितो भावनाको अभिव्यक्ति पाउन सक्नुहुन्न, बरु यसको सट्टामा तपाईँले विपरीत कुरा सुन्न सक्नुहुनेछ। उनको दुई छोराहरूको नामाङ्करण गर्दा उनले तिनीहरूलाई चाहिँ परमेश्वरप्रति कृतज्ञताका जिउँदा जाग्दा र जीवित साक्षीको रूपमा प्रकट गरे। उत्पत्ति 41:51-52 पाउँछौ, जेठाको नाउँ योसेफले मनस्य राखे र तिनले भने, परमेश्वरले मेरो सबै कष्ट र मेरो बुबाको घरको सम्झना मलाई बिर्साउनु भएको छ। अर्काको नाउँ तिनले चाहिँ एफ्रेम राखे र तिनले भने, परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ। दुईवटा कुरामा ध्यान दिनुहोस्। पहिलो, योसेफले अतीतलाई फर्केर हेरेर उनलाई परमेश्वरले जे जस्तो परिस्थिति हुँदै ल्याउनु भएको थियो त्यसको निम्ति उनले परमेश्वरलाई धन्यवाद दिए र तपाईँले पनि यस्तै गर्नु आवश्यक छ। अरूले तपाईँलाई गरेको व्यवहार होस् वा तपाईँले अरूलाई गर्नुभएको व्यवहार होस्, त्यो जे जस्तो भए पनि परमेश्वरको अनुग्रहले तपाईँलाई त्यो सबै पार गराएर ल्याएको छ। विगतको कुराको सम्झना गर्नुको एउटै मात्र असल कारण चाहिँ परमेश्वरले तपाईंलाई ती सबैबाट कसरी मार्गदर्शन गर्नुभयो, रक्षा गर्नुभयो र आशिष दिनुभयो भन्ने कुरालाई चाहिँ याद गर्नु हो। दोस्रो, योसेफले वर्तमानलाई हेरे। परमेश्वरले मेरो दुःखलाई यस देशमा आशिषको माध्यम बनाउनु भएको छ। अब म यो गर्न सक्दिन भने तपाईँले सोच्नु भएको दिन याद छ र अरूले पनि तपाईँले त्यसो गर्न सक्नुहुन्न भनेको दिन के तपाईँलाई याद छ? परमेश्वरले तपाईँको जीवनमा गर्नुभएको कुरालाई हेर्नुहोस्। बाधाहरू र विरोधको बावजूद पनि परमेश्वरले तपाईँको वास्ता गर्नुभयो र तपाईँलाई आशिष दिनुभयो। गनगन गर्ने भावनाको धारालाई बन्द गर्नुहोस् र धन्यवादी हृदयको धारा चाहिँ खोल्नुहोस्। वचनले भन्दछ, सबै परिस्थितिमा धन्यवाद देऊ किनकि ख्रिष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र साँच्चै चुनौतीपूर्ण आज्ञा भन्ने शीर्षकमा केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु। योहन्नाको पुस्तक 15 अध्यायको 12 पदले भन्दछ, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यसुले भन्नुभयो, मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। आफ्नो जीवनमा उहाँको आनन्द प्राप्त गर्नको लागि तपाईँले गर्नुपर्ने यी कुराहरू चाहिँ के हुन् त भन्ने प्रश्नमा चाहिँ लगत्तै तपाईँले अर्को पदमा पाउनुहुनेछ। यसुले बताउनुहुन्छ कि मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। तपाईँले भन्नुहोला, त्यो त साँच्चै चुनौतीपूर्ण आज्ञा हो अनि यसो गर्न तपाईँले धेरै वृद्धि हुनु र परिपक्व बन्नु आवश्यक छ। तर यसुले चाहनु भएको जस्तो जीवन जिउन तपाईँ त्यसै अनुसार गर्न प्रतिबद्ध हुनुपर्छ। परमेश्वरले विभिन्न प्रकारको स्वभाव र व्यक्तित्व भएका मानिसहरू सृष्टि गर्नुभएको छ जसले देखाउँछ कि उहाँले विविधता मन पराउनुहुन्छ। पहिलो मानिस बनाउनु भएपछि परमेश्वरले भन्नुभयो, यो असल छ। यसकारण मानिसहरू विभिन्न प्रकारका मात्र हुने होइन तर प्रत्येकमा असल कुरा पनि हुन्छ अनि तपाईँले ती असल कुराहरू खोजी गर्नुपर्छ। हाम्रो जीवनमा अधिकांश असन्तुष्टि त्यस्तो मानिसहरूबाट उत्पन्न हुन्छ जो हामीले चाहे अनुसारका बन्दैनन् वा हामीले चाहे अनुसार गर्दैनन्। त्यसो भए यसको समाधान के हो त? झन्झट दिने मानिसहरूसँग व्यवहार गर्नुपर्छ भने तपाईँले कसरी हरेक दिन आनन्द मनाउन सक्नुहुन्छ? उनीहरूलाई चाहिँ प्रेम गर्ने निर्णय गरेर तपाईँले उनीहरूको तरिका मन पराउनु पर्दैन, तर उनीहरूको तरिका जे जस्तो भए तापनि उनीहरूलाई प्रेम गर्नुपर्छ। तर तपाईँले यसको बारेमा विचार गर्नुभयो भने परमेश्वरले पनि तपाईँसँग त्यसै व्यवहार गर्नुहुन्छ, होइन त? दिक्क बनाउने मानिसहरूलाई प्रेम गर्नको लागि एउटा चाबी छ। झन्झट दिने मानिसहरू प्राय आफ्नो जीवनको कुनै कुराको बारेमा अशान्त वा व्यग्र हुन्छन्। जब तपाईँले उनीहरूको पीड़ाको स्रोत वा ज्वरो चाहिँ उपचार गर्नुहुन्छ, उनीहरूले सकारात्मक महसुस गर्नेछन् र तपाईँसँग असल तरिकाले व्यवहार गर्नेछन्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आशिष आज्ञा पालनबाट आउँछ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। भजन संग्रह 119/166 भन्छ, तपाईँको आज्ञाहरू म पालन गर्छु। आशावादी भएर यात्रा गर्नु नामक पुस्तकमा चाहिँ स्टान मुनिहाम लेख्छन्, भएपछि म जानेछु, भएपछि म दिनेछु, भएपछि म आज्ञा पालन गर्नेछु। यसरी ढिलाइ गर्नको लागि जहिल्यै पनि बहाना बनाउन सकिन्छ र कहिलेकाहीँ त साँच्चै उचित कारण पनि हुन सक्छन्। मेरो एकजना नजिकको मित्र र मैले एकै समयमा प्रचार गर्ने बोलावट पाएका थियौं र हामी सँगसँगै विश्वविद्यालय गयौं। ती अध्ययनको 4 वर्षभरि म ओक्लाहोमा राज्यको ग्रामीण क्षेत्रमा रहेको चर्चहरूमा प्रचार शास्त्र बुझी नबुझी प्रचार गर्दथे। तर मेरो मित्रले भने विद्यावारिधि नगरेसम्म उसको पहिलो प्रवचन प्रचार नगर्ने निर्णय लियो। त्यो 30 वर्ष पहिलेको कुरा हो। म अहिले पनि प्रचार शास्त्र सिक्दैछु तर मेरो मित्रले प्रचार गरिरहेको छैन। वास्तवमा उसले कहिल्यै प्रचार गरेन। तयारी गर्नु महत्वपूर्ण छ तर काम गर्नु नै कुनै पनि कामको तयारी कति महत्वपूर्ण पक्ष हो। पुरानो करारमा हामीले अगौटे फलको भेटीको बारेमा धेरै कुराहरू पढ्छौं। परमेश्वरको भाग शुरूमै आउँदथ्यो तर अचेल त हामी हाम्रो अन्तिम फलद्वारा र अन्तिम फलका निम्ति बढ़ी परिचित बनेका छौं। स्वर्गसम्मको संचारको यतातर्फ यी प्रख्यात शब्दहरू चाहिँ उपयुक्त हुन्छन्। म नभए को त, यहाँ नभए कहाँ, अहिले नभए कहिले, कि तपाईँ विश्वासमा कदम चाल्नु र परमेश्वरले तपाईँलाई आज्ञा गर्नुभएको काम गर्नको लागि सिद्ध क्षणको प्रतीक्षा गर्दै हुनुहुन्छ। परमेश्वरको आज्ञा पालन गर्नुहोस्। अहिले तपाईँले परमेश्वरको वचन विश्वास गर्नुहुन्छ भन्नु मात्र पर्याप्त छैन, तपाईँले त्यो पालन गर्नुपर्छ। बाइबलको ज्ञान चाहिँ थोपार्नु मात्र पर्याप्त छैन, परमेश्वरले तपाईँलाई दिनुभएको त्यो ज्ञानलाई तपाईँले आफ्नो दैनिक जीवनमा लागू गर्नुपर्छ। याकुब लेख्छन्, तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफूलाई धोका नदेऊ, काम गर्नेले चाहिँ आफूले गरेको काममा आशिष पाउनेछ, आशिष आज्ञा पालनबाट आउँछ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र यी प्रश्नहरूको जवाब दिनुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। रोमी 15:13 भन्छ, आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। पहिलो, अहिले परमेश्वरसँग तपाईँको सम्बन्ध कस्तो छ? के तपाईँ उहाँको प्रतिज्ञाहरूमा, तपाईँको जीवनमा उहाँको बोलावटमा, उहाँको कुरा सुन्न सक्ने आफ्नो क्षमतामा, उहाँ तपाईँसँग प्रसन्न हुनुहुन्छ भन्ने कुरामा, वा तपाईँले उहाँलाई खुशी राख्न पर्याप्त काम गर्न सक्नुहुन्छ भन्ने कुरामा शंका गर्नुहुन्छ? यदि त्यसो हो भने धर्मशास्त्रको यो खण्ड तपाईँकै लागि हो। आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। याद राख्नुहोस्, जब तपाईँले परमेश्वरमाथि भरोसा गर्न छोडेर आफ्नै प्रयत्नमाथि भरोसा गर्न शुरू गर्नुहुन्छ, तपाईँले आफ्नो आनन्द र शान्ति गुमाउनुहुनेछ। के तपाईँले आज आफ्नो आनन्द र शान्ति गुमाउनु भएको छ? यदि तपाईँले फिर्ता पाउन चाहनुहुन्छ भने तपाईँ शंकाबाट बाहिर निस्केर विश्वासमा फर्कनुपर्छ। दोस्रो, अहिले आफैसँग तपाईँको सम्बन्ध कस्तो छ? एकजना क्रिस्टियन लेखकले लेखेका छन्, वर्षौंसम्म आफैसँग मेरो एक मात्र सम्बन्ध शंकाको मात्रै थियो। मैले मेरो निर्णय अनि त्यस्तै गरिकन मैले सही कुरा बोल्दै वा गर्दै मैले परमेश्वरलाई वा अरू कसैलाई प्रसन्न तुल्याएको छु वा छैन भन्ने बारेमा शंका गर्थे। म आफैसँग सन्तुष्ट थिइन भन्ने कुरा मलाई थाहा थियो। त्यसकारण परमेश्वर वा अरू कोही व्यक्ति मसँग कसरी प्रसन्न हुन सक्थ्यो र? तर अब ती पीड़ादायी वर्षहरू बितेका छन्, किनकि अब मलाई थाहा छ कि परमेश्वरको अनुग्रहले मलाई कम्बलले झैं ढाक्दछ। येशुद्वारा मात्रै म परमेश्वरमा ग्रहणयोग्य बनाइएको छु भन्ने मलाई थाहा छ। कस्तो आनन्दको कुरा! पहिले म विधिवादी धर्मद्वारा यसरी बाँधिएको थिएँ कि म यसको विरूद्धमा सधैँ सचेत रहनु पर्थ्यो, तर अब त यसको लक्षण कसरी पहिचान गर्ने म जान्दछु। पावल लेख्छन्, स्वतन्त्रताको निम्ति ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, यसकारण डरो भएर खड़ा हौ र फेरि दासत्वको जुवा मुनि नपर तपाईँको उद्धारमाथि, तपाईँ आफैमाथि वा परमेश्वरमाथि शंका गर्न छोड्नुहोस्।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र निको हुनको लागि चाहिँ कदमहरू भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। र यीशुले चाहिँ एकजना बिरामी मानिसलाई एक असामान्य प्रश्न सोध्नुभयो, के तिमी निको हुन चाहन्छौ? र 38 वर्षसम्म यो मानिसको अवस्थाले चाहिँ उसलाई हलचल गर्न नसक्ने तुल्याएको थियो, अरूबाट सहानुभूति दिलाएको थियो र सायद उसलाई यसो भन्नको लागि कारण दिएको थियो, म जिम्मेवार छैन। तर हामी सबै दुईवटा कुराको लागि जिम्मेवार छौं, हाम्रो मनोवृत्ति र हाम्रा छनौटहरू। तथ्य के हो भने हामी सबैले कुनै न कुनै रूपमा चोट पाएका छौं। तर यदि तपाईँ 20 वर्षपछि अझै पनि त्यसमै केन्द्रित हुनुहुन्छ भने तपाईँ परिस्थितिको होइन तर आफ्नै छनौटद्वारा पीड़ित हुनुहुन्छ। छनौटद्वारा पीड़ित व्यक्ति भनेको को हो त? त्यो व्यक्ति जसले कति पनि ध्यान नपाउनु भन्दा नकारात्मक भए पनि ध्यान प्राप्त गर्न चाहन्छ। यीशुले भन्नुभयो मर्कुस 11:25, जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ तब कसैको विरूद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूको पिताले पनि तिमीहरूको अपराधहरू क्षमा गरिदेऊन्। ती शब्दहरूले देखाए अनुसार कसैले तपाईँलाई चोट पुर्याएको छ, साथै तिनले त्यस व्यक्तिप्रति तपाईँको प्रतिक्रियाको लागि तपाईंलाई जिम्मेवार पनि बनाउँछन्। यसले सिकाउनु भयो कि तपाईँले क्षमा गर्नु भएन भने तपाईंलाई आवश्यकता पर्दा तपाईँले क्षमा पाउन सक्नुहुन्न। विगतमा अरूले तपाईँबाट जेसुकै लिएका भए तापनि यदि तपाईँले तितोपन पाल्नुभयो भने भविष्यमा तिनीहरूले तपाईँबाट झन धेरै लिनेछन्। सायद तपाईँ सोच्दै हुनुहुन्छ तिनीहरू फर्किआएर क्षमा मागे भने त हुन्थ्यो। के तपाईँ त्यो क्षण पर्खिरहनु भएको छ? आफ्नो समय बर्बाद नगर्नुहोस्। खुशीको चाबी तपाईँको हातमा छ, तिनीहरूको हातमा होइन, र त्यो चाबी क्षमा नै हो। के तपाईँ आफैलाई क्षमा गर्नु अघि कसैले तपाईँलाई यसो भन्नको लागि पर्खँदै हुनुहुन्छ, म तिमीलाई क्षमा गर्छु? तिनीहरूले कहिले क्षमा गरेनन् भने चाहिँ स्वतन्त्रताको लागि चाहिँ सूत्रहरू यहाँ छ। पहिलो भनेको आवश्यक छ भने क्षमा माग्नुहोस्। दोस्रो, तपाईँले सक्नुहुन्छ भने क्षतिपूर्ति गर्नुहोस्। तेस्रो, आफैलाई क्षमा गर्नुहोस्। चौथो, अघि बढ्नुहोस्। के तपाईँ स्वस्थ बन्न चाहनुहुन्छ? त्यसको लागि यी चरणहरू नै महत्वपूर्ण रहेका छनृ

निगेनिमिटो गीत तपाईँको निम्ति राख्यौं र तपाईँको विवाहमा घनिष्ठताको लागि प्रयत्न गर्नुहोस् भन्ने शीर्षकमा एकदमै उत्साहको मिठो सन्देश यो समय हामी राख्न चाहन्छौ। बाइबलले हामीलाई शिक्षा दिदछ कि असल विवाहको आधार प्रत्येक रात एउटै विस्तारामा रहनु मात्रै होइन तर प्रत्येक दिन एउटै मूल्य र लक्ष्य राख्नु हो। त्यो बिना विवाह चाहिँ एकअर्कासँग विदेशी भाषामा बोल्नु जस्तो मात्रै हुनेछ। अब तपाईँहरू सधैँ सहमत हुनुहुने छैन र तपाईँले यो स्वीकार्नु नै पर्नेछ। तर तपाईँ उही गन्तव्यमा पुग्न चाहनुहुन्छ भने तपाईँले उही मार्गचित्र देखाउनु पर्ने हुन्छ। भवन निर्माण जस्तै तपाईँले सबैबाट स्वीकार गरिएको नक्साको आधारमा काम गर्न आवश्यक छ। केही समयपछि तपाईँले पत्ता लगाउनुहुनेछ कि शारीरिक घनिष्ठता मात्र पर्याप्त छैन, यसले तपाईँलाई रात अनि तयारी हरेक अवसरमा गराएर ल्याउला, तर वर्ष बिताउन चाहिँ यसमा साँचो मित्रता र परमेश्वरमा साझा विश्वास चाहिन्छ। हामी यस्तो पति र पत्नी बारे कुरा गर्दैछौ जसले बिना कुनै शब्द संचार गर्छन्, किनकि एउटै उद्देश्यहरू र सिद्धान्तहरूले उनीहरूको जीवनमा शासन गर्छन् र समस्या आउँदा उनीहरूले समाधानको खोजी उही स्रोतबाट गर्छन्, अर्थात परमेश्वरबाट। जब आदम र हब्बाको जीवन अदनको बगैँचामा नाश भयो, उनीहरू एकसाथ परमेश्वरको नजिक आए किनकि उनीहरू दुवैको उहाँसँग सम्बन्ध थियो। आखिर यदि तपाईँ दुई मध्ये एकले कुनै समस्या नै छैन भन्ने सोच्नुहुन्छ भने तपाईँले कसरी समस्या समाधान गर्नुहुनेछ? साँचो घनिष्ठता शारीरिक सम्बन्धको प्रभावको अन्त्यपछि र समर्पणता पहिलेको भन्दा अझै बलियो भएपछि उत्पन्न हुन्छ। यसले तपाईँलाई कसैलाई सधैँ प्रभाव पार्नुपर्ने बाध्यतामा नरही उसँग रहन सम्भव तुल्याउँछ। एक लेखकले यसरी बताएका छन्, जब हामीले आफू जे जस्तो भए तापनि आफूलाई प्रेम गरिरहेको छ भन्ने थाहा पाउँछौं तब हामी मनमा स्वस्थ हुन्छौं र अभिव्यक्तिमा घनिष्ठ। हामी इन्कारिने डरबाट स्वतन्त्र हुन्छौं र केही कार्य पूरा गर्नुपर्ने वा राम्रो भएको अभिनय गर्नुपर्ने तनावबाट मुक्त हुन्छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं। श्रोता, यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र हामीलाई यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुशी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्ञानका कुरा,
10: जीवनका कुरा,
9: सफलताका कुरा
10: अनि दर्शनका कुरा, कार्यक्रम
9: ज्ञान दर्पण।
11: एन्टी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
8: मानसिक समस्याबाट बच्ने उपायहरू:
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
7: असल साथीहरूसँग मात्रै संगत गरौं,
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा आज सोमबार हो। हामी 2-3 बजेसम्म कार्यक्रममा रहने गर्छौ। परमेश्वरले दिनुहुने उदयका कुराहरू, अनन्त जीवनका कुराहरू, आशाका कुराहरू नै हामी गर्ने गर्छौं। र प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिन चाहन्छु। प्रविधि क्षेत्रबाट सहायता गर्दै हुनुहुन्छ र सदा चाहिँ हामीसँग मिठा मिठा गीत पनि रहेका छन्। यो जग कहिले छैन स्त्री भन्ने सबैभन्दा पहिले एउटा भजन सुनाउँछु, क्रिस्टीय भजनबाट। त्यसपछि म आउनेछु।

आज निकै अर्थपूर्ण भजन हामीले सुन्यो, जग कहिले छैन स्थिर, कहिले रुनु कहिले हाँस्नु छैन सदा स्थिर। हामीले खिचडियो भजनमा यो भजन पाउँछौ श्रोतामित्र, र असाध्यै राम्रो भजन अनि शब्दहरू पनि त्यतिकै छन्। यो जग साँच्चै नै स्थिर छैन, अनि यो स्थिर नभएको जगमा चाहिँ स्थिर गराउन सक्नुहुने परमेश्वर मात्रै हुन्छ। सबै कुरा बदलिरहेको हुन्छ, सबै कुरा मान्छेको मन पनि बदलिरहेको हुन्छ, अनि सबै कुराहरू परिवर्तन भइरहेका हुन्छन्, अनि स्थिर चाहिँ कहिले पनि छैन। अनि यो अस्थिर संसारमा हामी कसरी बाँच्ने, कसरी प्रभुलाई महिमा दिने, अनि हामी चाहिँ कस्तो बन्ने, कुन तरिकाको स्थिरता हामीमा हुनुपर्छ भन्ने कुरा आज हामी गर्ने गर्छौं। र सबैभन्दा पहिले हामी आज मेलमिलापका कुराहरू गर्छौं। मेलमिलाप बिना चाहिँ हामीले केही पनि गर्न सक्दैनौ। संसारमा पनि हामीसँग एकता छ भने धेरै ठूल्ठूला कामहरू हामीले गर्न सक्छौं र विजयमा हामी पुग्न सक्छौं। तर हामीमा फुट छ, हामीमा एकता छैन भनेदेखि चाहिँ हामी एक्लिन पर्छ र हाम्रो कामहरू पनि सफल हुँदैनन्। मेलमिलाप बारे बाइबलमा धेरै शब्दहरू हामीले देख्छौं। जस्तै मत्ती 5:9 भन्छ, शान्ति गराउनेहरू धन्यका हुन् किनकि तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। शान्ति गराउने, मेलमिलाप गराउनेलाई परमेश्वरले धन्यको भन्नुहुन्छ किनकि तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। तपाईँ र मैले यदि मेलमिलापमा लागेर अरूलाई एक आपसमा मिलाउने काम, आफू पनि अरूसँग मिल्ने काम गर्यो भने चाहिँ हामीलाई परमेश्वरले आफ्नो सन्तान बनाउनुहुन्छ भन्ने कुरा वचनले भन्दछ। रोमी 12:18 पनि भन्दछ, सम्भव भएसम्म तिमीहरूबाट हुने सबै कुरा गरेर सबै मानिसहरूसँग शान्तिमा बस्छ भनेर रोमीको पुस्तकले पनि भन्दछ। र कति मानिसहरू आज चाहँदा चाहँदै पनि शान्तिमा बस्न सकेका छैनन्। पारिवारिक कलहको कारणले गर्दा, सामाजिक कलहको कारणले गर्दा एक्लिनु परेको छ, होइन? परिवारमा पनि मन मिल्दैन, सबैजना अविश्वासी, एकजना मात्रै विश्वासी, एकजना मात्रै प्रभुलाई चिन्ने व्यक्ति भयो भने पनि यस्तो हुन सक्छ, शान्ति कायम गर्न गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि शान्तिमा बस्नको निम्ति चाहिँ माहौल पनि शान्ति नै चाहिन्छ, र सकभर हामीले त्यस्तो माहौल सिर्जना गर्नुपर्छ। र कतै कसै कसैको बाध्यता अनुसार चाहिँ त्यहाँ शान्ति नै नहुने ठाउँ पनि हुन्छ। तर तपाईँ र म चाहिँ जस्तो ठाउँमा बसे पनि हाम्रो आफ्नो व्यवहार र हाम्रो आफ्नो चरित्रलाई देखाउने गर्नुपर्छ, र हाम्रो मनलाई बलियो बनाउने काम गर्नुपर्छ, अनि हामीले भन्नुपर्छ म शान्तिमा बस्नुपर्छ र मानिसहरूसँग शान्तिमा बस्ने काम मैले गर्नुपर्छ भनेर अरूले जे गरे पनि आफूले चाहिँ शान्तिमा बस्ने प्रयत्न गर्ने। एफिसी 4:3 पनि भन्छ, शान्तिको बन्धनमा आत्माको एकता कायम राख्न प्रयत्न गर भनेको छ। पावलले पनि भन्छन्, शान्तिको बन्धनमा आत्माको एकता कायम राख्न प्रयत्न गर। जहाँ एकता छ, जहाँ संयम छ, जहाँ प्रेम छ, त्यहाँ चाहिँ सबै कुराको फलिफाप, सबै कुरामा आशिष भइरहेको हुन्छ पक्कै पनि, र शान्ति प्रशस्तै परमेश्वरले दिनुहुन्छ त्यस ठाउँमा। त्यसैले गर्दा आत्माको एकताका साथ शान्तिमा बस्ने प्रयास हामीले गर्नुपर्छ। फेरि पावलले भन्छन् कलसी 3:13, एक अर्कालाई सहन गर, र यदि कसैको कसैसँग गुनासो छ भने एक अर्कालाई क्षमा गर भनेर भनिएको छ। मेलमिलाप मात्र नभएर क्षमा पनि अर्को महत्वपूर्ण कुरा हो, र मेलमिलापका साथ क्षमा पनि गर्न जान्नुपर्छ। हामी परमेश्वरका जनहरूले धेरै कुराहरू गर्नुपर्नेछ श्रोता। हामीले एउटा मात्रै कुरा गर्छु भनेर हुँदैन, हामीले व्यवहारमा, हाम्रो बोली वचनमा, हामीले गर्ने कामहरूमा, सबै कुरामा चाहिँ हामीले विचार पुर्याउनु पर्ने हुन्छ। धेरै सजिलो भने पक्कै पनि छैन। परमेश्वरले भन्नुहुन्छ मेरो जुवा सजिलो र हलुको छ भनेर भन्नुहुन्छ। त्यस्ता व्यक्तिको निम्ति सजिलो र हलुको हो जसले परमेश्वरलाई पूरा भरोसा गर्न सक्छ, जसले परमेश्वर बाहेक केही पनि देख्दैन। परमेश्वरको निम्ति बाँचेको मानिसले चाहिँ सहज तरिकाले प्रभुमा रहेर जीवन बिताउन सक्छ। नत्र भने हामी चाहिँ आज म इसाई भए तर मेरो प्रार्थनाहरू सुनिँदैन, मेरो जीवनमा भनेका कुराहरू पूरा भएका छैनन् भन्ने अनेक किसिमका गुनासोहरू पनि हुन सक्छन्। त्यसैले गर्दाखेरि जो मान्छे प्रभुको लागि बाँचेको हुन्छ, जो मान्छे इसाई मात्र नभएर, क्रिस्चियन मात्र नभएर चाहिँ प्रभु येशूको निम्ति बाँचेको व्यक्ति छ भने त्यो व्यक्तिलाई केही कुराको पनि कमी हुँदैन, त्यो व्यक्तिमा सबै गुण सम्पन्न भएको हुन्छ। र कलसी 3:14 भन्छ, यी सबैभन्दा माथि प्रेम धारण गर जुन सिद्धताको बन्धन हो, र अझ प्रेमका कुराहरू पनि यहाँ थपिएको छ। र मेलमिलापको कुरा गर्दै गर्दाखेरि चाहिँ यहाँ शान्तिको कुराहरू आयो, अनि अर्को प्रेमका कुराहरू आयो, होइन? अनि एकअर्कालाई सहन गर्ने कुराहरू आयो, संयमताका कुराहरू आयो, प्रयत्नका कुराहरू आयो, एकताका कुराहरू आएको छ।
सबै कुराहरू भन्नुपर्दाखेरि चाहिँ एकतामा रहनु, शान्तिमा रहनु ठिक हो। तपाईँलाई कस्तो लाग्छ श्रोता? मलाई चाहिँ अलिकति हल्लाखल्ला भएको ठाउँमा, अशान्ति भएको ठाउँमा बस्नै सक्दिनँ म, होइन? अलिकति शान्त स्वभाव भएको मानिसहरूको बीचमा र हल्लाखल्ला नभएको ठाउँमा चाहिँ बस्न मजा लाग्छ। यो सायद हामीले त्यस्तै प्र्याक्टिस गरेर नै होला, हामी शान्तिमा बस्ने इच्छा गरेर होला। त्यसैले गर्दा हामीलाई यस्तो ठाउँ मनपर्छ जुन ठाउँमा प्रभुको उपस्थिति होस् र हाम्रो मन चाहिँ प्रभुसँग गइरहेको होस् र अरूले देख्दा पनि हामी जहिले पनि शान्तिमा रहन सकौं भन्ने कुरा चाहिँ मैले थाहा पाएँ। र दोस्रो कोरिन्थी 5:18 पनि भन्दछ, परमेश्वरले ख्रिष्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनुभयो र मेलमिलापको सेवा दिनुभयो भनेको छ। र परमेश्वरले ख्रिष्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनुभयो, जुन चाहिँ पवित्र स्थानभन्दा अगाडि त्यो पर्दा थियो। प्रभु येशूको मृत्युमा प्रभुले जब प्राण त्याग गर्नुभयो त्यतिखेर त्यो पर्दा खुलेको हामी थाहा पाउँछौ। अनि त्यो पर्दा खुलेपछि चाहिँ परमेश्वरसँग प्रभु येशूद्वारा माध्यम बनेर हामीले भेट गर्ने मौका पायौं। त्यसैले यहाँ भनेको छ, परमेश्वरले ख्रिष्टद्वारा हामीलाई आफूसँग मेलमिलाप गराउनुभयो र मेलमिलापको सेवा दिनुभयो। त्यसैले गर्दा मेलमिलाप गर्दिन सेवकाई मात्रै गर्छु भन्दा पनि नसकिने रहेछ। सेवकाई भन्ने बित्तिकै मेलमिलाप आउँदो रहेछ, होइन? अनि प्रभुको काम भन्ने बित्तिकै मेलमिलाप आउँदो रहेछ, अनि सबै कुरा त गर्नै पर्छ। रोमी 5:1 भन्छ, रोमीको पुस्तक 5:1, विश्वासद्वारा धर्मी ठहरिएर हाम्रो प्रभु येशू ख्रिष्टद्वारा परमेश्वरसँग शान्ति पाएका छौ भनेर भनेको छ। र त्यसैले गर्दा यहाँ शान्तिका कुराहरू गरिएको छ र एकअर्कामा मेलमिलाप छ भनेदेखि शान्ति त्यहाँ त्यतिकै हुन्छ, प्रेम पनि हुन्छ, सबै कुराहरू आउँदो छ। र हामी कार्यक्रम नयाँ उदयमा मेलमिलापका कुराहरू सुन्दै गर्नेछौ। अहिले भने एउटा निकै मिठो गीत सुनाउँछु, गीतपछि म आउनेछु।

निकै अर्थपूर्ण भजन हामीले सुन्यौं कार्यक्रम नयाँ उदयमा सन्ध्या देवानले गाउनुभएको थियो गीतलाई घरको छानो किन नहोस् गाँसमा गुन्द्रुक ढिँडो पनि परोस् निकै अर्थपूर्ण भजन छ र हामीलाई भजनले पनि मेलमिलापका कुराहरू शान्तिमा बस्ने कुराहरू जुनसुकै कुराहरूमा पनि चित्त बुझाएर बस्ने कुराहरू चाहिँ सिकाउँदछ र हरेक कुराले चाहिँ हामीलाई ज्ञान नै दिइरहेको हुन्छ र हामीले भजन सुन्दाखेरि पनि एकदमै मनन गरेर सुन्नुपर्ने हुन्छ र त्यसमा परमेश्वरको महिमा पनि हुन्छ। हामीले मेलमिलापका कुराहरू पनि केही गरिरहेका थियौं। त्यसरी नै पावलले लेख्छन् एफिसी 4:31-32 सबै तितोपना रिस र क्रोध हटाएर एक अर्का प्रति दयालु र करूणामय बन परमेश्वरले क्षमा गर्नुभए झैं एक अर्कालाई क्षमा गर भनेको छ र मर्कुस 11:25 पनि प्रार्थना गर्दा कसैप्रति केही गुनासो छ भने क्षमा गर र प्रार्थना गर्दा पनि कसैप्रति केही गुनासो छ भने ती क्षमा गरेर मात्रै प्रार्थना गर्न बस्ने यो त हामीले सुन्दै आएको हो होइन तर जीवनमा लागू गर्न चाहिँ गाह्रो भइरहेको छ हामीलाई पक्कै पनि किनभने त्यो चाहिँ हाम्रो आफ्नै ढिटपनाको कारणले र आफूले नै परमेश्वरमा भरोसा नगरेको कारणले हुन सक्छ। त्यसैले गर्दा प्रार्थना गर्दाखेरि केही गुनासो बिना नै हामीले प्रार्थना गर्नुपर्छ। लुका 6:27-28 भन्दछ आफ्ना शत्रुहरूलाई प्रेम गर तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर आफ्ना शत्रुहरूलाई प्रेम गर यो चाहिँ प्रभु येशु ख्रिष्टको महान आज्ञा हो है आफ्ना शत्रुहरूलाई प्रेम गर जब हामी सुसमाचारका कुराहरू गर्दछौं जीवन पाउने कुराहरू गर्दछौं यसमा येशु ख्रिष्टले गर्नुभएको काम बताउँदाखेरि यो पनि भन्छौं आफ्ना शत्रुहरूलाई प्रेम गरेर भनेर येशुले भन्नुभयो। आज कसैले पनि शत्रुलाई प्रेम गर भनेर भन्दैनन् शत्रुको विरूद्धमा प्रतिशोध लिने होइन शत्रुको विरूद्धमा चाहिँ विरूद्धमा रहने कुरा विचारहरू मात्रै मानिसमा हुन्छ तर प्रभु येशूलाई विश्वास गर्ने मानिसको हृदयमा चाहिँ क्षमा गर्ने मन हुन्छ पक्कै पनि किनभने उसले वचन पढेको हुन्छ र लुका 6:27-28 पनि भनेको छ आफ्ना शत्रुहरूलाई प्रेम गर तिमीलाई घृणा गर्नेहरूलाई भलाइ गर भनेको छ यसमा पनि र हामीले नरम जवाफले क्रोध शान्त पार्छ भनेर हितोपदेशको पुस्तकले पनि हामीलाई बताउँछ र त्यही हितोपदेशको पुस्तकले अपराध ढाक्नेले प्रेम खोज्छ कुरा बारम्बार उठाउनेले घनिष्ठ मित्रतालाई पनि तोड्न सक्छ भनेर भनिएको छ र हामीले पहिलो पत्रसको पुस्तकतिर हेर्यो भने त्यहाँ भनिएको छ एक अर्काप्रति करूणा र प्रेम राख खराबीको बदला खराबीले नै नदेऊ बरू आशिष देऊ भनेर भनिएको छ र हिब्रूको पुस्तकले भन्छ सबैसँग शान्तिमा बस्ने प्रयत्न गर। त्यसैले यो मेलमिलाप र शान्ति चाहिँ एकदम महत्वपूर्ण र अत्यन्तै अपरिहार्य कुरो हो हाम्रो जीवनमा। यसरी हामीले धेरै व्यक्तिहरूको जीवनबाट चाहिँ मेलमिलापको विषयमा उदाहरणहरू सिक्न सक्छौं। एकजना व्यक्ति यस्ता महान छन् जसको जीवनबाट चाहिँ हामीले साँच्चै नै कसरी मेलमिलापमा रहने भन्ने कुराहरू सिक्न सक्छौं। अब्राहम र लोतको विषयमा हामीले पढ्दै गर्दा उत्पत्तिको पुस्तकमा हामी अब्राहम र लोतका गोठालाहरू बीचको द्वन्द्वको वर्णन पाउँछौं उत्पत्तिको पुस्तक अध्याय तेह्रमा हेर्नुहोस् यो खेदजनक थियो कारण द्वन्द्व दुई निकट आफन्तहरूको बीचमा थियो किनभने अब लुत र अब्राहमका धेरै धन सम्पत्ति भेडा बाख्राहरू खेतीपातीहरू थिए अनि अब्राहमलाई त त्यो कुराहरूको लोभ लालच थिएन तर लोतलाई पक्कै पनि थियो र भतिजा र काका चाहिँ छुटिने भएका छन् यहाँ केले गर्दाखेरि भन्दाखेरि मन नमिलेको कारणले गर्दा मेलमिलाप नभएको कारणले गर्दा यो खेदजनक थियो कारण द्वन्द्व दुई निकट आफन्तहरूको बीचमा थियो यी दुई आफन्त परिवार बीचको आत्मीय सम्बन्धमा विग्रह शुरू हुँदैथ्यो। लोतका मानिसहरू र अब्राहमका मानिसहरू बीच पानी भएको ठाउँ कब्जा गर्ने क्रममा कलह मचिएको थियो। गोठालाहरूका बीच निकै चर्काचर्की र मुक्का हनाम भयो। त्यस देशका कनानी र परिजी छिमेकीहरू भने द्वन्द्वमा फँसेका दुई नातेदार बीचको तमासा हेर्दै थिए। हामीले उत्पत्तिको पुस्तक 13:8 हेर्ने कुरा पाउँदछौ र जब पनि ख्रिष्टका जनहरू चाहिँ झगडा गर्नुहुन्छ एकअर्कामा एकतालाई तोडेर अशान्तिमा बस्नुहुन्छ भने अरू संसारका मानिसहरूले चाहिँ हाम्रो कस्तो किसिमको उदाहरण देख्दछन् हाम्रो जीवनबाट भन्ने कुराहरू छ र यस्तो विस्फोटक अवस्थामा अब्राहमले दुईवटा परिवार र समाजबीच शान्ति प्रयास नगरेको भए द्वन्द्व अझै चर्किन्थ्यो र विनाशकारी हुने थियो जसले गर्दा तिनीहरूको सम्बन्धमा क्षति पुग्ने थियो। तर अब्राहमले हस्तक्षेप गरी समाधानको निम्ति आफ्नो भतिजलोतलाई यसो भन्दै सम्झाउँछन् तिम्रा र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूको बीचमा झगडा नहोस् किनभने हामी त नातेदार हौ सारा देश तिम्रै अघि छ तिमी मबाट अलग हौ तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जाउँला अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जाउँला भनेर उहाँले उत्पत्तिको पुस्तक 13:8-9 पनि भन्नुभयो। अब्राहम र लोतले एकअर्कासँग
अलग हुने निर्णय गरे। तापनि आफ्नो नातेदारहरूसँगको सम्बन्धको खातिर अब्राहमले मूल्य चुकाउँछन्। हामीले सिक्नुपर्ने उल्लेखनीय शिक्षा यो छ कि मेलमिलाप रूचाउने अब्राहमको पहलमा तिनीहरूको द्वन्द समाधान हुनका साथै शान्ति र एकता कायम भएको हामी पाउँछौं। तिनीहरू आफ्नै बाटो लागे तापनि सम्बन्ध भने तोडिएन, किनभने अब्राहमले पछिल्लो समयमा लोत र तिनका मानिसहरूलाई शत्रुको हातबाट उद्धार गरेको घटनाले उनीहरूको सम्बन्ध सुमधुर रहेको पुष्टि गर्दछ। उत्पत्ति 14:12-16 यी कुराहरू पाउँछौं र परमेश्वरसँगको निरन्तर मित्रताको कारणले नै अब्राहम आफ्नो भतिजा लोतसँग शान्ति र मित्रतामा बस्न सके र विदा भए। यसरी नै निसन्देह विश्वासद्वारा धर्मी ठहरेका शान्ति र मेलमिलाप रुचाउने अब्राहम परमेश्वरको मित्र कहलिएका थिए र धेरै पदहरूमा पाउँछौं अब्राहम चाहिँ परमेश्वरको मित्र भनेर। एउटा असल व्यक्ति, परमेश्वरलाई विश्वास गर्ने, परमेश्वरमा भर पर्ने व्यक्ति भएको हुनाले उहाँले चाहिँ भतिजाले जे भने पनि आफ्नो तर्फबाट सक्ने शान्ति र मेलमिलापमा रहने कोशिश गर्नुभयो र यसरी दुवै पक्षलाई चाहिँ उहाँले आफ्नो बुद्धिले मिलाउनु भएको छ। त्यसैले गर्दा श्रोतामित्र, आज यस्ता उदाहरणहरू देख्छौं हामी बाइबलमा र हाम्रो जीवनमा पनि यस्ता कुराहरू आउन सक्छन्। लोत जस्तै हाम्रा साथीहरू हुन सक्छन्, लोत जस्तै हाम्रा आफन्तहरू हुन सक्छन्, जसले हामीसँग छुटिन खोज्छन्, जसले हाम्रो राम्रो राम्रा कुराहरू लिन खोज्छन् र दिनुहोस् होइन, दिउँ, हामी खुसी हौ, आनन्द हौ। यदि उसको ऊ खुसी हुन्छ, हाम्रो सम्पूर्ण लिएर चाहिँ उसलाई खुसी लाग्छ भने त्यो पनि होस् भनेर चाहिँ हामीले सहनु पनि पर्छ कति अवस्थामा, र मात्रै अब्राहम जस्तो हामी मेलमिलापमा रहन सक्छौ। र त्यसैले गर्दा आज संसारमा धेरै चुनौतीको बीचमा बाँच्नु परेको छ श्रोता। शारीरिक चुनौती अनि आत्मिक चुनौती हाम्रो जीवनमा छ। कति रोग बिमारका कारणले पनि हामीलाई चुनौतीपूर्ण लागिरहेको छ यो जीवन, र कति अभावका कारणले पनि, पैसा नभएको कारणले पनि चुनौतीपूर्ण लागिरहेको छ, शान्ति नभएको कारणले पनि चुनौतीपूर्ण लागिरहेको छ। यी सबै कुरा चाहिँ प्रभु येशूबाट पाइन्छ। जसरी प्रभु येशूका चेला अब्राहमले मेलमिलाप गराउनुभयो, तपाईँ र म पनि मेलमिलाप रहने कोशिश गर्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा यस्तै असल कुराहरू सुनिरहेका छौं। यो समय एउटा निकै नै मिठो गीत सुन्छौं, त्यसपछि हामी आउनेछौं।

आज निकै अर्थपूर्ण वचन सुनेका छौं। भुरी चल्दा खर्को सानो उडाउँला भन्ने डर। तपाईँले कहिले पनि गीत सुन्नुभएको हुनुपर्छ, किनभने हामीले धेरै यो गीतलाई चाहिँ यहाँबाट प्रस्तुत गरिरहेका छौं र हामीले मेलमिलापका कुराहरू गर्दैथ्यौं। बाइबल भनेको नै मेलमिलाप र प्रेमका कुराहरूले भरिएको कुरा हो। येशु ख्रीष्टको विषयमा भन्दछ बाइबलले, र प्रेमका कुराहरू भन्दछ, मेलमिलापका कुराहरू भन्दछ, र प्रेम नै परमेश्वर हो भनेर पनि परमेश्वरको वचनले भन्दछ। र प्रेम गर्ने मानिसले परमेश्वरलाई, प्रेम नगर्ने मानिसले परमेश्वरलाई चिन्दैन, किनभने प्रेम परमेश्वर हो भनेर भनिएको छ। हितोपदेश 10:12 भन्छ, घृणाले झगडा उत्पन्न गर्छ तर प्रेमले सबै अपराध ढाक्छ भनेर भनिएको छ। कहिलेकाहीँ हाम्रो जीवनबाट भएका भूल गल्तीहरूलाई ढाक्नको निम्ति प्रेमले नै हामीले सक्ने रहेछौँ, होइन? गल्ती भयो भने हामी क्षमा मागेर अनि फेरि प्रेम गरेर फेरि पनि हामी ठिक ट्र्याकमा आउन सक्छौ। हितोपदेश 12:20 पनि भन्दछ, शान्ति स्थापना गर्नेहरूका लागि आनन्द हुन्छ भनेर भनिएको छ। र यो परमेश्वरको वचन चाहिँ सत्य छ, अनि परमेश्वरको वचन अनुसार हिँड्ने मानिसले त्यही अनुरूप आशिष पनि पाइरहेको हुन्छ। हामीले वचन अनुसार प्रार्थना गरौं अनि प्रभुले दिनुहुन्छ कि भन्न हामीले हेरौं, होइन? किनभने उहाँ जीवित परमेश्वरले हाम्रा सम्पूर्ण मागहरू पूरा गर्नुहुन्छ। त्यसैले त उहाँले भन्नुभयो, माग त पाउनेछौ, खोज भेटाउनेछौ, घसघस्याउ तिम्रो निम्ति उघारिनेछ। हितोपदेश 13:10 भन्दछ, अहंकारबाट झगडा मात्र उत्पन्न हुन्छ, बुद्धि ग्रहण गर्नेहरूसँग सल्लाह हुन्छ भनिएको छ। र यो अहंकार चाहिँ परमेश्वरले मन पराउनुहुन्न। परमेश्वरले सातवटा कुरालाई म घृणा गर्छु भन्नुभएको छ। यहाँ झुट बोल्ने जिब्रो, अहंकारी आँखा भनेर भनिएको छैन, लोभ्याउने आँखा, हरेक किसिमका कुराहरू त्यहाँ गरिएको छ। त्यसैले गर्दाखेरि अहंकार चाहिँ परमेश्वरलाई मन नपर्ने कुरा हो। घमण्डले चाहिँ पतन ल्याउँछ भनेर वचनले भन्दछ। र कोही व्यक्तिमा कुनै समय घमण्ड आयो भने यो पनि विचार गर्नुपर्छ, अब घमण्डको पछि चाहिँ पतन पनि हुन सक्छ मेरो भनेर भनिन्छ। त्यसैले गर्दाखेरि हामीले घमण्ड गर्नु हुँदैन। घमण्ड गर्ने मान्छेले कहिले पनि मेलमिलापमा बस्न सक्दैन, अरूलाई पनि मिलाउन सक्दैन। र हितोपदेश 16:7 भन्दछ, जब मानिसका चालहरूले परमेश्वरलाई प्रसन्न पार्छन्, उहाँले उसका शत्रुहरूलाई पनि उसँग मेलमिलाप गराउनुहुन्छ। कस्तो राम्रो पद छ यहाँ। र शत्रुहरूलाई पनि मेलमिलाप गराउने चाहिँ प्रभु हुनुहुन्छ। अनि जब हामी परमेश्वरलाई प्रसन्न पार्छौं भने हाम्रा नमिलेका कुराहरू मिलाउने चाहिँ परमेश्वर हुनुहुन्छ। हामीले कोसँग झैँ झगडा गरेका छौं, को हाम्रो शत्रु बनिरहेको छ, ती शत्रुहरूसँग मेलमिलाप गराउँछु भनेर भन्नुभएको छ। त्यसैले गर्दाखेरि यो चाहिँ एउटा परमेश्वरको शक्ति अनि अनुग्रहले नै हो, र हाम्रो आफ्नै इच्छाले, मानिसको इच्छाले र मानिसको प्रयासले चाहिँ भएको होइन। र हितोपदेश 19:11 पनि भन्दछ, समझदार मानिसले रिस गर्न ढिलो गर्छ र अपराधलाई व्यवस्था गर्नु उसको गौरव हो। मत्ती 18:15 भन्दछ, भाइले गल्ती गरेमा एकान्तमा गएर उसको गल्ती देखाऊ, यसरी सम्बन्ध पुनस्थापना गर्ने प्रयास गर भनेको छ। कसैले पश्चाताप गर्छ भने उसलाई क्षमा गर, उसले बारम्बार क्षमा मागे पनि क्षमा गर भनेर भनिएको छ। त्यसकारण हामी शान्ति ल्याउने र एकअर्कालाई उन्नति गराउने कुराहरूको पछि लागौं। प्रेम धैर्यवान र दयालु हुन्छ, प्रेम रिसमा छिटो हुँदैन र गल्तीको हिसाब राख्दैन। स्वार्थ वा घमण्डबाट केही नगर, नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान। कसैले कसैलाई खराबीको बदला खराबी नदेऊ, बरू सधैँ एकअर्का र सबैका लागि भलाई गर। नम्रता, कोमलता र धैर्यका साथ प्रेममा एकअर्कालाई सहँदै शान्तिको बन्धनमा एकता कायम राख। यो वचनहरू एकदमै अर्थपूर्ण अनि हाम्रो जीवनमा एकदमै चाहिने कुराहरू छ, अनि अन्तको समयमा पनि हामीले प्रभुको राज्यसम्म पनि चाहिने कुरा चाहिँ यो प्रेम हो। अनि विभिन्न कुराहरू यहाँ नम्रताका कुराहरू, कोमलताका कुराहरू गरिएको छ, तर यो गर्न हामीलाई धेरै गाह्रो हुन्छ। कति मानिसले पनि भन्दछन्, पुस्तकमा त धेरै कुराहरू लेखिएको छ तर जीवनमा त्यो हुँदैन भनेर पनि भनिएको छ। तर त्यसैले गर्दाखेरि आज जसरी बाइबलमा लेखिएको छ त्यो नमान्ने चाहिँ तपाईँ र मेरो दोष हो, तर जसले मान्दछ उसले आशिष पक्कै पनि पाउँछ। त्यसैले हामीले पढेर मात्रै छोड्नु हुँदैन, जीवनमा लागू गरेर नै छोड्नुपर्ने हुन्छ। त्यसैले स्वतः मेलमिलापका कुराहरू गर्दाखेरि चाहिँ हामीलाई येशूको याद आउँछ। येशूले चाहिँ भन्नुभयो, यिनीहरूले के गर्दैछन्, यिनीहरूलाई क्षमा दिनुहोस् भनेर एउटा मेलमिलापका कुराहरू गर्नुभएको छ, आफू क्रुसमा चढ़िरहँदाखेरि पनि। र यसरी मेलमिलाप र सहनता, सहने शक्ति र एकताका कुराहरू चाहिँ प्रभुले गर्नुहुन्छ। त्यसैले आज तपाईँ र म पनि येशूका चेला हौं, येशूका मानिसहरू हौं, र हामीले
त्यही अनुरूप काम गर्न कोशिश गर्नुपर्छ। यद्यपि येशु जस्तो हामी हुन सक्दैनौ, उहाँ जस्तो सिद्ध हामी हुन सक्दैनौ, किनभने उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। तर पनि हामीले भौतिक शरीर लिएर मानिस भएर जन्मेपछि येशुको पाइलामा टेकेर उहाँले गर्नुभएको केही कामहरू चाहिँ गर्न सक्छौ पक्कै पनि। र यतिखेर एउटा गीतको पाला भएको छ, फेरि पनि हामी गीत सुन्छौं है त।

तिम्रो जस्तो मुटु दिउँ मलाई रोहित थापाज्यूको आवाजमा हामीले निकै अर्थपूर्ण भजन सुनेका छौं। गुड न्यूज एफएम प्रसारणमा कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदयमा हामीले अनन्त जीवनका कुरा, प्रभुले दिनुहुने आशाका कुराहरू नै गरिरहेका छौं र क्षमाका कुराहरू, मेलमिलापका कुराहरू गरिरहेका थियौं। अनि एउटा उदाहरण फेरि पनि अब्राहम जस्तै अर्को उदाहरण फिलेमोनलाई हामी लिन सक्छौ है, फिलेमोनको पुस्तकबाट लिन सक्छौ, यहाँ पढ्दैछौ। फिलेमोन चाहिँ कलस्य भन्ने शहरका एकजना बासिन्दा थिए, जसको घरमा घरेलु संगति अथवा घरको मण्डली भेला हुन्थे। ओनेसिमस नाउँ भएको तिनको कमारो कुनै चीज चोरेर भागेको थियो। त्यसपछि ओनेसिमस रोममा पुग्यो, जहाँ पावलसँग तिनको भेट भयो। फलस्वरूप ओनेसिमसले ख्रिष्टमा विश्वास गर्यो। ओनेसिमसलाई आफ्ना मालिक फिलेमोन कहाँ पठाइदिनुपर्छ भन्ने कुरा पावललाई महसुस भयो। पावलको समयमा दासत्वको चलन पूरा रोम साम्राज्यभरि लागू थियो। त्यति बेला रोमी कानून अनुसार कमाराहरू र आफ्ना आफ्ना मालिकको सम्पत्ति जस्तै गनिन्थे। कमाराहरू चाहिँ आफ्ना मालिकको सम्पत्ति झैं हुन्थे। तर ओनेसिमसलाई फर्काउनमा एउटा ठूलो समस्या थियो, किनभने भागेका कमारा कानून अनुसार कड़ा दण्ड दिनुपर्ने चलन थियो। कोही त्यस्ता कमाराहरू मारिने पनि गर्थे। त्यसकारण पावलले ओनेसिमसप्रति दया र क्षमा होस् भनेर अनुरोध गर्नलाई फिलेमोनलाई यो पत्र लेखे। एकातिर ओनेसिमसले अवश्य पश्चाताप गरेर चोरेको चीज फिर्ता गर्नु पर्यो, अर्कोतिर फिलेमोनले ओनेसिमसलाई हृदयले नै क्षमा गर्न आवश्यक थियो, किनभने तिनीहरू इसाई ख्रिस्टियन दाजुभाइ भएका थिए। रोमी चलन कानून अनुसार एकजना दास र अर्को मालिक भए तापनि तिनीहरू ख्रिष्टमा समान हुन्छन्। दासत्व अवश्य एउटा दुष्ट र खराब चलन थियो। यस्तो दुष्ट चलनमाथि कसरी विजय गर्नुपर्ने भन्ने पावलको एउटा तरिका यस पत्रमा हामी देख्छौं, अर्थात मालिक र दास दुवैले एक अर्कालाई प्रेम गर्नु, क्षमा दिनु र आदर गर्नुपर्छ भन्ने कुराहरू पनि यहाँबाट सिक्छौं। पावलले ओनेसिमसलाई आफूसँग राख्न सक्ने थिए र पावलले अरू कमाराहरूलाई भाग्नका निम्ति सल्लाह र साहस दिन सक्ने थिए। तिनी रोमी कानून भंग गरेर त्यसको विरूद्धमा खुल्लमखुल्ला कराउन पनि सक्ने थिए, तर तिनको तरिका त्यस्तो थिएन। तिनको तरिका चाहिँ प्रेमको कानून मान्नु नै थियो। सबैभन्दा ठूलो कानून मानिसको होइन तर परमेश्वरको हो, अर्थात ख्रिष्टका आशाहरू, विशेष गरी प्रेमको आशा, संसारमा भएका सबै कानूनहरूभन्दा बलियो आशा हो। ख्रिष्टको प्रेममा मालिक छ, ख्रिष्टको प्रेममा मालिक र कमारो एक समान बन्दछ, गलाती तीनको अठाइस अनुसार। र यहाँ चाहिँ हामीले के देख्यौं भन्दाखेरि, जब रोम चाहिँ रोममा चाहिँ पावल कैदीको रूपमा बसिरहेका हुन्छन्, त्यतिखेर नै ओनेसिमसले फिलेमोन आफ्नो मालिकको केही कुराहरू कामहरू बिगारेर अथवा केही चोरी गरेर त्यहाँ पुग्दछ र पावलले उसलाई विश्वासी पनि बनाइसकेपछि भन्दछ पावलले ओनेसिमसलाई, फिलेमोनलाई चिठी लेख्दछन्, ओनेसिमस पहिले तिमीलाई काम नलाग्ने व्यक्ति थियो तिम्रो लागि, तर अब क्षमा गर, मेलमिलापमा बस, मिल्ने काम गर, तिमीहरू एकअर्कामा द्वन्द नहोस् भनेर चाहिँ पावलले कस्तो राम्ररी सम्झाएका छन्, मेलमिलापका कुराहरू गरेका छन्। जीवनमा यस्ता धेरै घटनाहरू आउन सक्छन्। हाम्रो आफ्नै जीवनमा पनि कहिलेकाहीँ कसलाई कसरी मैले क्षमा गर्न सक्छु र भन्ने अवस्था पनि आउन सक्छ। यहाँ फिलेमोनलाई गाह्रो थियो, फिलेमोनको के चोरी गरेर ऊ गएको थियो उसलाई क्षमा गर्न सजिलो थिएन, तर जब पावलले लेखे फिलेमोनलाई पत्र, त्यसपछि फिलेमोनले पनि क्षमा दिएको, ठूलो मनद्वारा क्षमा दिएको, मेलमिलापमा रहेको हामी देख्छौं। र ओनेसिमस एकजना नोकर भएर पनि क्षमा पाएका छन्। आज तपाईँ र मैले एउटा गल्ती गर्यौं जान अन्जानमा भने, यदि क्षमा पायौं भने त्यसको दण्ड भोग्नुपर्छ, कति गाह्रो हुन्छ होइन, दण्ड भोग्न सजिलो हुँदैन नि। तर कसैले हामीलाई क्षमा दिन्छ भने कस्तो नयाँ जीवन पाएको जस्तो हुन्छ, ओहो उसले मलाई क्षमा दियो, आज म बाँच्न सफल भएँ। त्यसैले गर्दाखेरि क्षमा भनेको चाहिँ कसैलाई बचाउनु, कसैको इज्जतबाट दाग लाग्नबाट बचाउनु, कसैको मन कुडिएको ठाउँमा मलमपट्टी गर्नु, निराशाको ठाउँमा आशा दिनु हो। त्यसैले क्षमा मेलमिलाप तपाईँ र ममा हुनुपर्छ। र आज हामीले क्षमा मेलमिलापका कुराहरू गरिरहेका छौं, प्रेमका कुराहरू गरिरहेका छौं। श्रोता, कार्यक्रम नयाँ उदयमा यो समय फेरि पनि हामी एउटा गीतको पालो भएको छ, गीत सुन्छौं, त्यसपछि म आउनेछु।

पनि सम्झन्छ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो। म असल भएर होइन, म सुन्दर भएर होइन।

0: Yes.
1: Sariyeko manis mo.
0: Mi gosta ganeta.

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। आज पनि हामी यहाँहरूको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर उपस्थित भइसकेका छौं। म आज यहाँहरूको बीचमा गलातीको पुस्तकबाट पाठ गर्न गइरहेको छु। पावल ख्रिष्टको एक प्रेरित जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो उहाँबाट पठाइएको हुँ। म र मसँग हुने सबै भाइहरूबाट गलातियाका मण्डलीहरूलाई परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। हाम्रा परमेश्वर र पिताको इच्छा अनुसार उहाँले यस वर्तमान दुष्ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्ति आफैलाई अर्पण गर्नुभयो। परमेश्वरलाई सदा सर्वदा महिमा भइरहोस्। आमेन। छ पदको शीर्षकमा लेखिएको छ, कुनै अरू सुसमाचार छैन। मलाई आश्चर्य लागिरहेछ कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनु हुनेलाई यति चाँडै जागेर तिमीहरू किन भिन्न सुसमाचारतिर लागिरहेछौ। वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही कोही छन् जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दछन्। हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने स्वर्गदूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। हामीले अघिदेखि नै भने जस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने त्यो श्रापित होस्। के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोशिश गरेको भए म ख्रीष्टको दास हुने थिएन। आमेन। प्रियहरू, पावलले स्पष्टसँग मण्डलीलाई बताइरहेका छन् कि अरू कुनै सुसमाचार छैन। सुसमाचार एकपटक हामीले सुनेका छौं, प्रभु येशू ख्रीष्ट, उहाँमाथिको विश्वास, उहाँ प्रभु हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँद्वारा मात्रै हाम्रो पाप क्षमा सम्भव छ भनेर हामीले विश्वास गरेका छौं। त्योभन्दा अरू यदि बेग्लै खालको सुसमाचार हामी माझ आउँछ भने त्यो झुठो सुसमाचार हो भनेर पावलले स्पष्टसँग मण्डलीलाई बताइरहेका छन्। गलातीको मण्डलीको मुख्य समस्या त्यही थियो, उनीहरूले पावलले प्रचार गरेको सुसमाचारको विपरीतको सुसमाचारतिर उनीहरू लागेका थिए। उनीहरू भिन्न सुसमाचारको पछि लागिरहेको हामी पाउँदछौं। उनीहरूले अब यहुदी क्रिश्चियनहरूले भनेको जस्तै व्यवस्थाको पालना गर्नतर्फ उनीहरू लागेको हामीले पाउँदछौं, अनि त्यो कुरा पावलले जानकारी पाएका थिए। त्यसकारण पावल निकै विचलित भएर, निकै चिन्तित र दुखित भएर यो लेखिरहेका छन् कि यदि स्वर्गदूत नै तिमीहरूको माझमा आएर भन्यो भने पनि त्यो श्रापित होस्, अर्को कुनै सुसमाचार छैन। ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्ने खालका धेरै सुसमाचार हाम्रो बीचमा आउँदछन्। पावलले स्पष्टसँग के भनेका छन् भने पद आठमा, हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। आज मण्डलीको समस्या भनेको अरू धेरै बाहिरको संसारिक कुराहरूको समस्या भन्दा पनि आन्तरिक समस्या चाहिँ उनीहरू आफ्नो विश्वासमा अडिग नरहिकन विभिन्न किसिमका बहकाउमा आएर मानिसहरू विभिन्न फरक फरक शिक्षा, फरक फरक समाचारहरू लिएर मण्डलीको जुन एकतालाई भंग गर्न लागिरहेका छन् त्यसतर्फ मण्डली लाग्नाले आज बडो समस्या मण्डलीमा देखिएको छ। प्रियहरू, त्यसकारण तपाईँहरूले शुरूमा के समाचार सुन्नुभयो? तपाईँले के कुरामा तपाईँले विश्वास गर्नुभयो? प्रभु येशूमा तपाईँले विश्वास गर्नुभएको छ, पिता परमेश्वरमा तपाईँले विश्वास गर्नुभएको छ, र पवित्र आत्मा त्रिएक परमेश्वरमा तपाईँले विश्वास गर्नुभएको छ। अनि मुक्ति र उद्धार जब तपाईँले येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुभयो, तपाईँको पाप क्षमा भयो, तपाईँ आफ्नो पापहरूबाट मुक्त भएर तपाईँ अब परमेश्वरको सन्तान भइसक्नु भएको छ। अब आफ्नो जीवनकालमा आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्दै उहाँलाई धन्यवाद दिएर उहाँको आज्ञा अनुसारको जीवन जिउनु तपाईँको उत्तरदायित्व रहन्छ। तर धेरै शिक्षाहरू यस्ता पनि आउँदछन् कि तपाईँले व्यवस्थाहरू पालन गर्नै पर्छ, तपाईँले कामहरू गर्नै पर्छ। यदि तपाईँले आफ्नो जीवनकालमा ती कामहरू गर्नु भएन भने तपाईँले उद्धार र मुक्ति पाउनु हुँदैन भनेर विभिन्न फरक र बाइबल विपरीत शिक्षाहरू मण्डलीमा आउँदछन्। त्यसकारण प्रियहरू, म पाउलले जसरी यहाँ भनेका छन्, अरू कुनै सुसमाचार छैन, एउटै सुसमाचार तपाईँले मैले प्राप्त गरेका छौं, र त्यही कुरामा आज मण्डली अडिग रहनु आवश्यक छ प्रिय मित्रहरू। त्यसै गरी पाउलले यहाँ हाम्रो लक्ष्य र उद्देश्यको कुरा गरेका छन्। हाम्रो लक्ष्य र उद्देश्य के हुनु पर्दछ? वास्तवमा हामीले सुनेको सुसमाचारमा अडिग रहनु र त्यो सुसमाचारलाई मानिसहरू समक्ष पुर्याउने हाम्रो लक्ष्य र उद्देश्य हुनुपर्दछ। तर धेरै समय मण्डलीहरू चुकिरहेका छौं। हामी आफ्नो विश्वासमा हामी दरिलो हुन सकिरहेका छैनौं। हामी हाम्रो विश्वासलाई बलियो बनाउनतर्फ हाम्रो ध्यान केन्द्रित छैन, तर हामी माझ आएका विभिन्न अहिले त सोशल मीडियाहरूमा जताततै हामीले देखेका छौं फरक फरक शिक्षा, फरक फरक तपाईँको विश्वासलाई बहकाउने शिक्षाहरू हाम्रो माझमा छन्, सिद्धान्तहरू हाम्रो माझमा छन्। हामी त्यसतर्फ लागिरहन्छौं। त्यसकारण पावल निकै चिन्तित गलातीको मण्डलीप्रति रहेका छन्। हामी अगाडि बढ्दै जाँदाखेरि अब पावलले अर्को कुनै सुसमाचार छैन भनेर किन जोडसँग भनिरहेका छन् त? त्यसतर्फ हामी हेर्नेछौ। पावलको सुसमाचार के हो? पावलले यति पनि भन्दछन्, यदि मैले तिमीहरूलाई सिकाएको सुसमाचार, यदि मैले नै पछि गएर यो चाहिँ होइन भनेर भन्यो भने पनि तिमीहरू विश्वास नगर मण्डली भनेर गलातीको मण्डलीलाई यो पत्र लेखेका छन्। पावलले शुरूमा के सिकाएका थिए मण्डलीलाई? पावलको पत्रहरू मार्फत हामीले के बुझ्न सक्दछौ? हामी एकचोटि हेर्नेछौ प्रिय मण्डली। पावलले चाहिँ विशेष गरी प्रभु येशू ख्रीष्ट, जो तपाईँ र मेरो पापको लागि यो संसारमा आउनुभयो, हामी सबै मानिसहरू पापी छौं, हामी जन्मजातै पापी छौं, हामीले गरेको कामद्वारा हामीले मुक्ति र उद्धार पाउनै सक्दैनौं, हामी यदि आफै बलिदान भयो भने पनि हाम्रो पाप क्षमा हुँदैन, पावलले यही कुरा भनिरहेका छन् मण्डलीलाई। रोमी 3:23 स्पष्टसँग बताएको छ कि हामी सबै पापी छौं, परमेश्वरको महिमासम्म हामी पुग्न चुकेका छौं। रोमी 6:23 पापको ज्याला मृत्यु हो। पावलले स्पष्टसँग बताएका छन् कि मान्छेको कामद्वारा, हाम्रो धर्मी जीवनद्वारा, अथवा भनौं हामीले गरेको कुनै पनि कार्यद्वारा मुक्ति उद्धार सम्भव छैन। मानिस त मरेतुल्य, एफिसीको पुस्तकमा त पावलले शुरूदेखि नै भनिरहेका छन् कि हामीहरू पापका कारणले मरेका थियौं, हामी त आशाहीन मानिस थियौं, हामी त बेसहारा थियौं, परमेश्वर रहित थियौं। हामीलाई त्यस्तो अवस्थामा, मरिरहेको अवस्थामा देखिसकेपछि परमेश्वरमा एउटा एक किसिमको दया, हामीप्रति उहाँको कृपा रहन गयो। त्यसकारण उहाँले आफ्नो एकमात्र पुत्र हाम्रो लागि दिनुभयो। पावलले त्यही कुरा लेखिरहेका छन्। पावलले पहिलो कोरन्थीको पुस्तक 15:3-4 यहाँ स्पष्टसँग बताएका छन् कि येशू प्रभु हाम्रो पापको कारण मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी पनि उठ्नुभयो। उहाँ हाम्रो पापको लागि मर्नुभयो। प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो पाप क्षमाका लागि यो संसारमा आउनुभएको हो प्रियहरू। यो एउटा ध्रुव सत्य कुरा, बाइबलको सत्य कुरा यही हो कि हामीले हाम्रो पाप क्षमा गर्न सक्दैनौं। अरू कुनै मानिसले अथवा कुनै पनि जनावरको बलिदानले तपाईँ र हामी हाम्रो पाप क्षमा हुन सक्दैन। त्यसकारण एउटा सिद्ध बलिदानको आवश्यक पर्दथ्यो र प्रभु स्वयं उहाँ मानिसको चोला धारण गरेर यो संसारमा आउनुभयो अनि मानिसको पाप क्षमा गर्नका लागि परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो, हाम्रो पापको लागि उहाँ मर्नुभयो। अनि उहाँ मर्नु मात्र भएन, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ तेस्रो दिनमा मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो। त्यसकारण प्रियहरू, यो पावलको शिक्षा हो, प्रेरितको शिक्षा यो हो। आज कोहीले तपाईँलाई यो भन्दा विपरीत शिक्षा सिकाउँदैछ भने होसियार रहनुहोस् मण्डली परिवार। येशू प्रभु तपाईँ र मेरो पाप क्षमाका लागि यो संसारमा आउनुभयो, उहाँ मर्नु पनि भयो। यदि कसैले उहाँ येशू प्रभु मर्नु भएको थिएन भन्यो भने त्यो चाहिँ गलत रहन्छ। उहाँ मर्नु मात्र भएन तर तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। यदि कसैले येशु प्रभु बौरी उठ्नु भएको थिएन भनेर भन्यो भने त्यो पनि गलत समाचार हुन्छ प्रियहरू। र उद्धार र मुक्तिका लागि केवल परमेश्वरको अनुग्रह आवश्यक छ। एफिसीको पुस्तक 2:8-9 पदमा, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। आमेन। प्रभु यति अनुग्रही हुनुहुन्छ कि हामी मरिरहेको हामी पापको कारणले गर्दाखेरि अनन्त मृत्युको त्यो दण्ड हामीले भोगिरहेको प्रभुले देख्न चाहनु भएन, किनभने उहाँले मानिसलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा बनाउनु भयो। मानिसलाई उहाँले यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले कहिले पनि त्याग्नु भएन। उत्पत्तिदेखि हामीले हेर्दाखेरि अहिलेको समयसम्म पनि प्रभुले विभिन्न उहाँका आफ्ना जनहरूलाई प्रयोग गरेर उहाँ स्वयं परमेश्वर आफ्नो सिंहासन छोडेर संसारमा गाईको गोठमा मानव रूप चोला धारण गरेर उहाँ संसारमा आउनुभयो। के कारणले प्रियहरू? किनभने परमेश्वर अनुग्रहमा धनी परमेश्वर हुनुहुन्छ, उहाँ कृपामा धनी परमेश्वर हुनुहुन्छ, प्रेम गर्नमा धनी परमेश्वर हुनुहुन्छ। तपाईँ र मेरो लागि, तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि उहाँ यो संसारमा आउनुभयो। त्यसकारण मुक्ति र उद्धार परमेश्वरको अनुग्रहबाट मात्रै सम्भव छ। यदि प्रभुले अनुग्रह गर्नुभएको थिएन भने चाहिँ तपाईँ र हामीले मुक्ति र उद्धार पाउँदैन थियौं। प्रियहरू, पाउलले सिकाएको शिक्षा यो। अझै हामी अगाडि बढ्दै जाने भने येशूमाथि गरेको हाम्रो विश्वासले मात्रै मुक्ति आउँदछ, हाम्रो कामहरूद्वारा होइन भनेर गलातीको पुस्तक 2:17, रोमीको पुस्तक 3:28 स्पष्टसँग बताएको छ। येशूमाथि नै विश्वास किन गर्नु पर्दछ? पाउलले यो कुरा किन जोड़ दिएका छन्? किनभने प्रियहरू, येशू प्रभु तपाई र मेरो पाप क्षमाका लागि उहाँ क्रूसमा बलिदान हुनुभयो। एउटा निष्कलङ्क बलिदान, सधैँका लागि एकै पटक क्रूसमा उहाँ बलिदान हुनुभयो। उहाँ निर्दोष एउटा थुमा हुनुहुन्थ्यो, उहाँले क्रूसमा रगत बगाउनुभयो। अब उहाँमाथि जसले विश्वास गर्दछ कि येशु प्रभु मेरो लागि मर्नु भएको हो, येशु प्रभु मेरो पापको लागि उहाँ दण्डित हुनुभयो, म मर्नुपर्ने क्रूसमा मैले पाउनुपर्ने दण्ड येशु प्रभुले भोग्नुभयो भन्ने कुरा जसले विश्वास गर्दछ त्यसले मुक्ति र उद्धार पाउँदछ। प्रियहरू, बाइबलमा स्पष्टसँग बताइएको छ, येशु प्रभु बाहेक अरू कसैमा मुक्ति र उद्धार छैन, न आकाशमा न पृथ्वीमा कुनै पनि त्यस्तो एउटा व्यक्ति छैन जसबाट मुक्ति प्राप्त गर्न सकिन्छ। तर येशु प्रभु मात्रै परमेश्वर हुनुहुन्छ, उहाँ मानव रूप धारण गरेर मानव चोला लिएर यो संसारमा आउनुभयो अनि उहाँद्वारा मात्रै मुक्ति सम्भव छ, हाम्रो कामहरूद्वारा होइन। यदि हामीले हाम्रो कामहरूद्वारा मुक्ति हामीले प्राप्त गर्यौं भनेर भन्दछन् भने येशू प्रभुको मृत्यु उहाँको बलिदान व्यर्थ हुँदछ। प्रियहरू, यदि साँच्चैकै संसारमा मानिसहरूले गरेको कामद्वारा मुक्ति पाउने हो भने प्रियहरू विचार गरौं, यो संसारमा कति मानिसहरू धनी छन्, कति मानिसहरू सम्पन्न छन्, कति मानिसहरू सक्षम छन्, तर पनि के उनीहरू सिद्ध रूपमा पवित्र पाप रहित छन् त? पक्कै पनि छैनन्। सबै पापी छौं। हामी चाहे सत्कर्म किन नगरौं, हामीले चाहे एकदमै पवित्र जीवन, निष्कलङ्क जीवन यो संसारमा बिताउने प्रयत्न किन नगरौं, तर पनि हामी त जन्मजात पापी नै छौं। जब त्यो पापको क्षमा नै भएन भने हामी त अन्ततगत मृत्यु वरण हामीले गर्नै पर्ने हुन्छ। त्यो अनन्त मृत्युको कुरा बाइबलले गरिएको छ। त्यसकारण त्यो पाप क्षमाका लागि येशू प्रभुमाथि विश्वास गर्नु आवश्यक छ भनेर बाइबलले स्पष्टसँग बताएको छ। अनि येशू प्रभुको बलिदान चाहिँ एउटा पूर्ण बलिदान र सत्य एउटा पर्याप्त बलिदान छ, उहाँको बलिदान पर्याप्त छ भनेर बाइबलले भन्दछ र पाउलले यो कुरा मण्डलीलाई सिकाइरहेका छन्। अब येशू प्रभु बाहेक अब अरू कुनै पनि बलिदान आवश्यक छैन, न कुनै जनावरको बलिदान आवश्यक छ, न कुनै केही कुराको पनि बलिदान आवश्यक छैन, किनभने येशू प्रभु एउटा सिद्ध बलिदान, सदाका लागि उहाँको बलिदान, सारा मानव जातिका लागि, सारा मानिसहरूको लागि उहाँ एकैपटक क्रूसमा बलिदान भइसक्नुभयो, हाम्रो पाप क्षमाका लागि उहाँ बलिदान भइसक्नुभयो। त्यसकारण उहाँमाथि गरेको विश्वासले नै अब हाम्रो पाप क्षमा छ, मुक्ति छ, उद्धार छ। त्यसकारण प्रियहरू, म पाउलले गलातीको मण्डलीलाई यहाँनिर बताइरहेका छन्, म फेरि फर्किन चाहन्छु गलातीको मण्डलीमा। पाउलले बारम्बार भनिरहेका छन् कि मण्डली होसियार रहनुहोस्, तिमीहरू पहिलेको शिक्षालाई त्यागेर भिन्न सुसमाचारतिर लागेका छौ, होसियार बस मण्डली, अरू कुनै सुसमाचार छैन। पाउलले बारम्बार भनिरहेका छन् यदि मैले तिमीहरूलाई मैले शुरूमा सुनाएको सुसमाचार भन्दा फरक सुसमाचार मैले तिमीहरूलाई सुनाए भने पनि म पनि गलत हुन्छु। यदि स्वर्गदूत आएर तिमीहरूलाई यो भन्दा फरक सुसमाचार छ भन्यो भने पनि तिमीहरू विश्वास नगर। मण्डली पावलले स्पष्टसँग बताइरहेका छन् र मैले अहिले यहाँहरूको बीचमा बताइरहेको पावलको सुसमाचार के हो त? पावलले भनिरहेका छन् कि हामी पापी छौ। पावलले भनिरहेका छन् कि यीशु प्रभु हाम्रो पापका कारणले गर्दाखेरि पाप क्षमाका लागि उहाँ स्वर्गीय परमेश्वर संसारमा आउनुभयो, मानव चोला धारण गर्नुभयो र उहाँ क्रूसमा मर्नुभयो। मरिसकेपछि तेस्रो दिनमा उहाँ बलि पनि उठ्नुभयो। उहाँ विजयी परमेश्वर हुनुभयो। उहाँ चाहिँ स्वर्गारोहण हुनुभयो। अहिले उहाँ स्वर्गमा विराजमान हुनुहुन्छ। अनि मुक्ति र उद्धारका लागि चाहिँ केवल परमेश्वरको अनुग्रहका कारणले मात्रै सम्भव छ। परमेश्वरको अनुग्रह यदि हामीमा थिएन भने मुक्ति र उद्धार सम्भव हुने थिएन। अनि प्रभुको अनुग्रह यसैमा देखाउनु भयो कि यीशु प्रभु तपाईँ र मेरो लागि बलिदान हुनुभयो। उहाँको प्रेम यसैमा देखाउनु भयो कि क्रूसमा यीशु प्रभु तपाईँ र मेरो लागि बलिदान हुनुभयो। अनि यीशु प्रभुको बलिदान पूर्ण र पर्याप्त छ। त्योभन्दा अरू कुनै बलिदानको आवश्यक छैन। न यीशु प्रभु आउनुभन्दा पहिलेको कुनै बलिदान मानिसको मुक्तिका लागि पर्याप्त थियो, न यीशु प्रभुको बलिदान पश्चातको कुनै पनि बलिदान हाम्रो मुक्ति र उद्धारको लागि पर्याप्त हुनेछ। त्यसकारण प्रियहरू, म फेरि तपाईँहरूलाई उत्साह दिन चाहन्छु र पावलले सिकाएको अर्को शिक्षा, जसले यीशुलाई विश्वास गर्दछ त्यसले पवित्र आत्मा पाउँदछ र त्यो व्यक्तिको जीवन परिवर्तन हुँदछ। गलातीको पुस्तक 5:16, रोमीको पुस्तक 8:1-17 पद तपाईँहरूले पढ्नुभयो भने जब हामीले प्रभुलाई विश्वास गर्दछौ, हामीले हाम्रो जीवनमा प्रभुको आत्मालाई धारण गर्दछौं। पवित्र आत्मा तपाईँ र मेरो जीवनमा बास बस्नुहुन्छ अनि तपाईँ र मेरो जीवन वास्तवमा परिवर्तन हुन्छ। प्रियहरू, साँच्चीकै तपाईँ र हामीले हाम्रो पुरानो जीवनलाई छोडेर अब नयाँ जीवनमा हामी अगाडि बढ्दछौं। यदि यसको विपरीत, जति यहाँ हामीले भन्यौं पावलले सिकाएका यी शिक्षाभन्दा विपरीत कुनै पनि सुसमाचार, कुनै पनि शिक्षा आज मण्डलीमा तपाईँहरूलाई सुनाउँदछन् कसैले भने त्यो चाहिँ झुटो शिक्षा हो। प्रियहरू, त्यो चाहिँ गलत शिक्षा हो। पावलले स्पष्टसँग भनेका छन् कि तिमीहरूले अनुग्रह नगुमाओ। यदि हामी झुटो शिक्षामा लाग्यौं, यदि हामीले गलत शिक्षामा विश्वास गर्यौं भने हामीले परमेश्वरको अनुग्रह गुमाउन सक्दछौं। प्रिय मण्डली, त्यसकारण सचेत रहनुहोस्। म यही तपाईँलाई आग्रह गर्न चाहन्छु र अन्तिममा म तपाईँलाई उत्साह दिन चाहन्छु। केवल एउटा मात्र सुसमाचार छ, केवल एउटा मात्रै शिक्षा छ, केवल एउटा मात्रै सुसमाचार, जो चाहिँ तपाईँ र मेरो लागि, मण्डलीले बुझ्नुपर्ने, मण्डलीको उद्धारका लागि, मानिसको पाप क्षमाका लागि यीशु प्रभु माथि गरेको हाम्रो विश्वास र परमेश्वरको अनुग्रहबाट मात्रै मुक्ति हामीले प्राप्त गर्दछौं, अरू कुनै कुराले होइन। हुन्छ, यतिन्जेलसम्म वचन सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र मलाई विश्वास छ तपाईँहरूले आगामी दिनमा पनि यसरी नै सुनेर साथ दिनुहुनेछ। हवस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र कार्यक्रम रोचक जानकारीमा केही रोचक सामग्रीहरू म प्रस्तुत गर्ने गर्छु। र आज भने एउटा व्यावहारिक एउटा अभिभावकको कर्तव्यको बारेमा केही महत्वपूर्ण कुराहरू म राख्दैछु। यो हाम्रो लागि एकदमै रोचक हुन सक्छ र अभिभावक भएर मात्रै त हुँदैन नि, होइन र? तर एउटा अभिभावकको कर्तव्य के हो, कतिचोटि त्यो कर्तव्य थाहा नपाएको कारण पनि हाम्रो बच्चाहरू हामीले चाहे जस्तो हुँदैनन् क्या। त्यही भएर आज केही महत्वपूर्ण कुरा, एकदमै रोचक कुराहरू रहनेछ। पहिलो कुरा रहेको छ, बच्चालाई ठिक बाटोमा हिँड्न तालिम देऊ। दोस्रो कुरा रहेको छ, हड्डी भएमा अथवा जिद्दी भएमा बेत लगाउनु। तेस्रो, अनुशासनमा राख्नु। चारौं, अर्ती दिनु। पाँचौं, सत्यता चिनाउनु। छैटौं, अभिभावक स्वयं नै उदाहरण हुनु। सात, खुशी रहनु र खुशीमा राख्नु। आठमा, पालन पोषण गर्नु। नौमा, परमेश्वरको आज्ञा होसियारी साथ पालन गर्न सिकाउनु। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् बच्चाहरूको जीवनमा। पहिलो कुरा रहेको छ, बच्चालाई ठिक बाटोमा हिँड्न तालिम दिने। हितोपदेश 22:6 यसरी लेखिएको छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्केर जाँदैन। एकदमै महत्वपूर्ण कुरा छ, बच्चालाई तपाईँ र मैले तालिम दिनै पर्छ, होइन? यो गर्नुहुन्छ, यो गर्नुहुँदैन भन्ने कुरा चाहिँ बच्चालाई तालिम दिने पहिलो शिक्षक अभिभावक नै हो। र परमेश्वरको वचनमा यसरी लेखिएको छ, एफिसी 6:4 बुवा हो आफ्नो छोरा छोरीलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काऊ। बच्चाहरूलाई रिस नउठाउने भनेर परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ। कतिचोटि बच्चाहरूले आमा बुवाले प्यारेन्ट्सले बच्चाहरूलाई एकदमै रिस उठाइरहेको कुराहरू हामी देख्दा छौं। त्यो भएर भरिसके बच्चाहरूलाई रिस नउठाउनुहोस्, होइन? र अर्को महत्वपूर्ण कुरा के छ भने, व्यवस्था 6 हामी केही महत्वपूर्ण कुरा राख्दैछौ। व्यवस्था 6:7 यसरी लेखेको छ, ती तिमीहरूले आफ्ना छोराछोरीलाई होसियारी साथ सिकाओ, घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा, उड्दा तिनको चर्चा गर। र बच्चालाई घरमा बस्दा पनि सिकाउनुपर्छ, बाटोमा हिँड्दा पनि सिकाउनुपर्छ, ढल्केर सुत्दा पनि सिकाउनुपर्छ, उड्दा पनि सिकाउनुपर्छ, बस्दा पनि सिकाउनुपर्छ। कसरी हिँड्ने, कसरी खाने, कसरी बस्ने, समग्रमा भन्नुपर्दा संस्कारको कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। यदि हामीले हाम्रो बच्चालाई सही संस्कार दिएका छौँ भने बच्चाहरू त्यहीँबाट थाहा हुन्छ, उनीहरूले सुरुमै ठूलालाई आदर, सानोलाई माया गर्न जानिहाल्छन्। तर जुन प्यारेन्ट्सले बच्चाहरूलाई संस्कार देखाउँदैन नि, उनीहरू समाजमा घुलमिल पनि हुन सक्दैनन्, होइन? कसरी, कसलाई आदर गर्ने, कसलाई सम्मान गर्ने, कसलाई माया गर्ने भन्ने कुरा उनीहरूलाई कति थाहा हुँदैन। र कति बच्चाहरू कति मजाले कसैको घरमा जाँदाखेरि, होइन, एउटा हुन्छ नि, बच्चाले प्रायः बच्चाले के माग्छ, पैसा माग्छन्। तर कति बच्चाले यस्तो भन्छन्, अङ्कल तातो पानी लिउँ कि चिसो पानी भनेको मैले सुनेको छु। अनि जाने बित्तिकै नमस्कार, जय मसीह, अभिवादन भनेको पनि सुनेको छु। कति बच्चालाई के भन्नुपर्छ थाहा छ, ऊ अङ्कल आउनुभयो, आन्टी आउनुभयो, अभिवादन गर भन्नुपर्छ। तर कति बच्चालाई पर्दैन, किनकि सिकाएको हुन्छ। हेर्नुहोस् त, त्यतिखेर तालिम दिनु र अगाडि तालिम दिनु र पछाडि तालिम दिनुमा त फरक छ नि त, होइन? अनि हामी के गर्छौँ थाहा छ, पाहुना गइसकेपछि अघि त अङ्कल आउनु भएको थियो, आन्टी आउनु भएको थियो, कम्तीमा पनि अभिवादन त गर्नु पर्दैन भन्छौँ। त्यो भनिराख्नु पर्दैन, सुरुमै तालिम दिनुभयो भने उनीहरूले यो कुरा जान्दछन्। मैले जब मेरो बच्चालाई केही समय अगाडि स्कूल पुर्याइरहेको थिएँ र त्यहाँको गार्ड दाइले पनि प्रत्येक विद्यार्थीलाई क्या यत्रो सानो सानो बच्चालाई पनि अभिवादन गरिराख्नु भएको थियो अनि खुसी लाग्यो कस्तो राम्रो संस्कार है स्कूलबाटै त्यो सानो बच्चाले पनि ठूलो एउटा गार्ड त ठूलै हुन्छ नि त होइन स्कूलको अनि नमस्कार भनिराख्नु भएको थियो उहाँले प्रत्येक बच्चाले नमस्कार भन्दै थियो स्कूलमा गेटबाट विद्यार्थी रिन्ट्री भइरहेको थियो कस्तो राम्रो सुरुवात होइन त राम्रो कुरा हो नि त होइन अनि एउटा टिचरले जहिले पनि विद्यार्थीहरूलाई नमस्कार गर्नुहुन्थ्यो अरे जस्तो क्लासमा पस्ने बित्तिकै अगाडि अब स्टुडेन्टले पनि त अभिवादन गर्नुहुन्छ नि त होइन गुड मर्निङ सर होइन भनेर तर बच्चाहरूले भन्नुभन्दा अगाडि नै उहाँले नमस्कार सबैलाई भन्नुहुन्थ्यो र एकजना व्यक्तिले सोध्नु भएछ हजुरले जहिले विद्यार्थीलाई किन अभिवादन गर्नुहुन्छ भन्दा म यी विद्यार्थीमा ठूलो ठूलो मान्छे देख्छु होइन कोही प्रधानमन्त्री देख्छु कोही राष्ट्रपति देख्छु कोही शिक्षा मन्त्री देख्छु कोही अर्थमन्त्री देख्छु कोही वार्ड अध्यक्ष देख्छु कोही एकदमै त्यो बिजनेसम्यानहरू देख्छु क्या यो भित्र त्यो भएर मैले उहाँहरूलाई अभिवादन गरेको नि भन्नुहुन्थ्यो अरे होइन त्यो भएर एउटा रूमभित्र भोलि के थाहा यो संसारै उत्थल पुत्थल पार्ने व्यक्ति पनि त जन्मेको हुन सक्छ नि होइन र त्यो भएर हामीले अभिवादन भन्ने कुरा होइन संस्कार भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ अनि अर्को महत्वपूर्ण कुरा जिद्दी भएमा पेट लगाउनु भनेर पनि परमेश्वरको वचनले स्पष्ट रूपले भनेको छ हामी देख्न सक्छौ हितोपदेश 23:13-14 होइन 23:13-14 हेर्यौँ भने यो कुरा एकदम मजाले लेखिएको छ अनि यो कुराहरू चाहिँ हामीले थाहा पनि गर्न सक्छौ र तपाईँ र मैले जहिले पनि हामी प्रभुको जनहरूले हामी यस्तो सोचिरहेको हुन्छौँ कि हामीले बच्चालाई पिट्नु हुँदैन भनेर कति स्कूलमा पनि त्यो कुराहरू छ स्कूलमा हुँदैन तर आफ्नो बच्चालाई चाहिँ हामीले कहिले काहीँ नै यस्तो हुन्छ नतर्साए पनि हुँदैन क्या होइन तँलाई म भनेपछि अथवा लट्ठी देखाएपछि बच्चाहरूले गरेको कुराहरू पनि कतिचोटि हामी पाउन सक्छौँ यो कुरा पनि त एकदमै महत्वपूर्ण कुरा छ त्यो भएर हामीले हाम्रो बच्चालाई संस्कार भन्ने कुरा पनि सिकाउनु एकदमै आवश्यक छ र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ म पस्कन चाहन्छु हजुरहरूको लागि

मैले भन्दै थिएँ हजुरलाई, हितोपदेश तेइस र तेइसको तेह्र र चौधमा यसरी लेखेको छ, बालकलाई ताडना दिन नरोक, तैँले त्यसलाई बेत लगाएर सजाय दिइस् भने त्यो मरिजाने छैन, बेत लगाएर त्यसलाई सजाय दिए र त्यसको प्राण मृत्युदेखि बचा। कतिचोटि हामीले बच्चालाई नि सानैदेखि तालिम दिएनौ भने एकदमै डरमर्दो कुरा हुन्छ क्या। मैले एउटा घटना सुनेको, त्यो घटना जब म सुन्छु एकदम मलाई त्यो मनैबाट कस्तो कस्तो लागेर आउँछ क्या। अनि एउटा छोरा चाहिँ यति ठूलो चोर भएछ, ढाका भएछ, अनि त्यसपछि सरकारले के तोकेछ भने अदालतले उसलाई मृत्युदण्ड सजाय दिएछ। अनि मृत्युदण्ड दिइसकेपछि अन्तिम एउटा तेरो इच्छा के छ भनेर सोद्धाखेरि उसले भनेछ, म मेरो आमालाई भेट्न चाहन्छु। अनि सबैले सोचेछन् कि अब आमालाई यसले अंगाल मारेर रुन्छ होला, होइन पक्खामा फुटेर रुन्छ होला भन्ने सोचेको थिए। कहीँ त्यस्ता घटनाहरू थिए अगाडिका दिनमा, तर त्यो मान्छेले चाहिँ त्यो ढाकाले चाहिँ के गरेछ भने आमालाई मुखमा थुकिदिएछ, थुक्क भनेर थुकिदिएछ, यति धेरै थुक थुकिदिएछ, मान्छे छक्क परेछन्। होइन एउटा आमालाई त अंगालो मारेर रुनु पर्ने हो नि त, ऊ त अब मर्दैछ नि त, होइन उसलाई फाँसी दिँदैछ। अनि भनेछ, यदि त्यो दिन जुन दिन मैले मेरो साथीको डट पेन चोरेर लिएको थिएँ, त्यो दिन मेरो आमाले न चोर भनिदिएको भए अथवा यस्तो गर्नु हुँदैन भनिदिएको भए म चोर भन्ने थिइन। मैले त्यसपछि फेरि अर्को कुरा कपी चोरेर ले, आमाले फेरि पनि मलाई केही भन्नु भएन, धेरै कुरा चोर्दै ले तर आमाले केही भन्नु भएन। त्यो दिन मलाई आमाले, बाबा चोर्नु हुँदैन छोरा, चोर्यो भने यसको सजाय यस्तो हुन्छ भनिदिएको भए सायद म चोर भन्ने थिइनँ र आज म मृत्युको मुखमा पनि पुग्ने थिइनँ भनेर उहाँले आमालाई थोकिदिनु भएको थियो अरे। हेर्नुहोस् त, ताडना भन्ने कुरा कति महत्वपूर्ण कुरा हुँदछ। त्यो भएर हामीले हाम्रो बच्चालाई, होइन मैले भन्न खोजेको कुरा मर्ने गरी कुट्नुहोस् भनेको होइन, तर्साउनु त पर्छ नि, होइन र त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र परमेश्वरको वचनले फेरि पनि भन्दछ, हितोपदेश तेह्रको चौबीसले छडी नचलाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुवाले होसियारी साथ त्यसलाई अनुशासन दिन्छ। हेर्नुहोस् त, अनुशासन कति महत्वपूर्ण कुरा छ, होइन हेर्नुहोस् त, बच्चाहरू बिग्रिसकेपछि त गाह्रो छ नि। जब बच्चा सानै हुन्छ नि, तपाईँले त लगाउनु भने त्यो त लाग्छ। कुनै पनि कुकुर तपाईँले ल्याउनु भयो, तर ठूलो कुकुर ल्याउनु भयो अब त्यसलाई म यस्तो तालिम दिन्छु भने असम्भव हुन्छ, तर कुकुर सानैदेखि ल्याउनुहोस् त्यसले सबै काम गर्छ, उठ भने उठ्छ, बस भने बस्छ, होइन जहाँ त त्यो लिएर आइज भन त्यसले लिएर आउँछ, तालिम हो नि त, होइन। तर कुकुर ठूलो ल्याउनु भयो अनि त्यसलाई दुनियाँभरि तालिम दिनुभयो भने हुँदैन, त्यो भएर बेलैमा जतिखेर तालिम दिनुपर्ने हो त्यतिखेर तालिम दियो भने राम्रो हुन्छ नि, होइन र हाम्रै कुरा गरौँ न। हामी 20 वर्षसम्म धेरै कुराहरू मेमोराइज गर्न सक्थ्यौं, सम्झन सक्थ्यौं, तर जब 40 कटेपछि धेरै कुरा सम्झन नसकिने विज्ञहरूले बताउनुहुन्छ। भन्न खोजेको कुरा के हो भने, जे गर्नु छ समयमै गर्नुपर्छ। र यो महत्वपूर्ण कुरा मैले तपाईँको निम्ति राखे यो कार्यक्रममा, र अर्को महत्वपूर्ण कुरा पनि म तपाईँको निम्ति यतिखेर पढ्न चाहन्छु, अनुशासनमा राख्नु भनेर भनिएको छ। अब हेर्नुहोस्, हामीले हाम्रो छोराछोरीलाई अनुशासनमा राख्नै पर्छ। जब अनुशासनमा हामी राख्दैनौ, नत्र बच्चाले हामीलाई अनुशासनमा राख्छौ, धेरै त्यस्ता घटनाहरू हामीले सुनेका छौं, होइन। त्यो भएर हाम्रो बच्चाहरूलाई चाहिँ हामीले अनुशासनमा राख्नु एकदमै आवश्यक छ। कयौं त्यस्ता घटनाहरू तपाईँ र मैले पनि देखेका छौं, सुनेका छौं। अनुशासनमा जस कतिले भन्नुहुन्छ नि त, होइन, जस्तो तपाईँ र म कहीँ गयौं भने हामी आफै कुरा गर्छौं, कस्तो अनुशासन राखेको बच्चा हो, होइन भनेको देख्छौं, होइन, त्यो त आशिषको कुरा हो नि त। अनि कतिले भन्नुहुन्छ, ओहो बच्चाहरू त कति अनुशासित हौ तपाईँको, त्योभन्दा ठूलो कुरो के हुन सक्छ, होइन। त्यो भएर
बच्चाहरूलाई अनुशासनमा राख्नुपर्छ। ताडनाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ, परमेश्वरले तिमीहरूसँग छोरालाई चाहिँ व्यवहार गर्नुहुन्छ, किनकि बाबुले ताडना नदिएको कुन चाहिँ छोरा हुन्छ। अनि व्यवस्था 8:5 हेर्यौं भने पनि तिमीहरूले जो जानकी मान्छेले आफ्नो छोरालाई ताडना दिए चाहिँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताडना दिनुहुन्छ। परमेश्वरले कतिचोटि हामीलाई जाँच्नु पनि हुन्छ क्या, मेरो छोरा मेरो छोरीले मलाई कतिसम्म चाहिँ विश्वास गर्दो रहेछ भनेर जाँच्नुहुन्छ नि। जस्तो अब्राहमलाई हेर्नु न, होइन आफ्नो छोरा आफ्नो प्रतिज्ञाको छोरा इसाकलाई लिएर चाहिँ वेदीमा पठाउनु भयो नि त, होइन थुमा थिएन अनि भन्नुभयो होइन तेरो छोरालाई के गर बलि चढा, ऊ त विश्वास साथ हिँडे नि त होइन। हो त्यो विश्वास पनि त एकदमै महत्वपूर्ण कुरा हुँदछ नि त मान्छेको जीवनमा, किनकि बाबुले ताडना दिएको कुन चाहिँ छोरा हुन्छ र होइन, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदछ। छडी नचलाउने बुवाले आफ्नो छोरालाई घृणा गर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र अर्को महत्वपूर्ण कुरा, अति नै महत्वपूर्ण कुरा, अर्थी दिनु, आशीर्वाद दिनु कति महत्वपूर्ण कुरा हुन्छ। पहिलो थेसलोनिकी 2:11 यसरी भन्दछ, किनकि तिमीहरूलाई थाहै छ बाबुले आफ्नो छोराछोरीलाई जस्तै गरी हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्थी उपदेश दिँदै र साहस पनि दिँदै तिमीलाई आदेश दियौ। यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनु हुन्छ। त्यो भएर अर्थी उपदेश भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ, किनभने परमेश्वरको वचनले पनि स्पष्ट रूपले भन्दछ नि त, होइन? पहिलो पत्रुस 5 त्यहाँ हेर्दै गयौं भने छोराछोरी हो, बुढा बुढीको के हो, आदेशलाई, अर्थी उपदेशलाई मान भनेर पनि भनिएको छ। यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ हाम्रो जीवनमा। त्यस्तै गरेर गलातीको पुस्तकमा हेर्यौं भने 4:19 पनि एकदमै राम्रो कुरा भनेको छ, मेरा साना बालक हो ख्रिस्ट तिमीहरूमा नबनिनु भएसम्म म फेरि प्रस पीड़ामा हुन्छु। कति कुरा चाहिँ कस्तो हो भने हामीलाई अर्थी उपदेशले नि अब्बल बनाउँछ क्या। आमा बुवाले हामीलाई यति धेरै अर्थी उपदेश दिनुहुन्छ, त्यो कुरालाई हामीले मान्नुपर्छ र सत्यता चिनाउनु। किनकि अर्को महत्वपूर्ण कुरा चाहिँ के पनि हुन्छ भने हाम्रो बच्चालाई हामीले सत्यतामा हुर्काउनु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ, होइन? यो कुरा हामी कतिचोटि देख्न पनि सक्छौ। यसायाको पुस्तकमा यो कुरा एकदम मजाले लेखिएको छ। यसाय 38 हामी 19 हेर्यौं भने यो कुरा एकदमै अर्थपूर्ण लाग्छ मलाई चाहिँ। म तपाईँको निम्ति पढ्न चाहन्छु। जीवितले मात्र तपाईँको प्रशंसा गर्छ जसरी आज म गरिरहेको छु। बुवाले आफ्नो छोरा छोरीलाई तपाईँको विश्वासको विषयमा वर्णन गर्छन्, होइन? हामी बाइबलमा हेर्यौं भने पनि हाम्रो बच्चाहरूलाई हामीले सत्यता चाहिँ चिनाउनुपर्छ सानैदेखि। बच्चाहरू जिज्ञासु पनि हुन्छ नि त, ड्याडी यो भनेको के हो, त्यो भनेको क्या हो, मम्मी यो भनेको क्या हो, त्यो भनेको के हो। सत्यता चाहिँ हामीले चिनाइदिनुपर्छ है, तिनीहरू कुन बाटोमा हिँड्दैछन् भन्ने कुरा हामीले देखाइदिनुपर्छ, भनिदिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा हो। म मर्दिन तर जीवित रहनेछु र परमप्रभुले गर्नुभएका कार्यहरूको घोषणा गर्नेछु भनेर दाउदले कतिचोटि यो कुराहरू भनेको कुरा हामी पाउन सक्छौ। म मर्दिन तर जीवित रहनेछु र परमप्रभुले गर्नुभएको कार्यको म घोषणा गर्नेछु, होइन? उसले जुन दाउदले जुन सत्यता पाएका छन् नि, परमेश्वरको उपस्थिति उसले देखे, परमेश्वरको काम देखे, यो सत्यता, होइन, हामी दाउदको जीवनमा देख्छौं भने त्यो सत्यता हाम्रो छोराछोरीको जीवनमा पनि तपाईँ र मैले देखाइदिनुपर्छ। म जीवित रहौं र तपाईँको प्रशंसा गर्न सकौं, तपाईँको नियमले मलाई थामुन्, होइन? उहाँको व्यवस्थामा रह्यो भने पनि परमेश्वरले दिने आशिष त एकदमै महत्वपूर्ण कुरा छ। आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा, उड्दा तिमीहरूले तिनीहरूको विषयमा चर्चा गरेर आफ्नो छोराछोरीलाई सिकाओ भनेर पनि परमेश्वरको वचनले भन्दछ। सिकाउने कुरा होइन, आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा, उड्दा तिमीहरूले तिनीहरूको विषयमा चर्चा गरेर आफ्नो छोराछोरीलाई सिकाओ भनेर पनि भन्नुभएको छ। र अर्को महत्वपूर्ण कुरा, अभिभावक स्वयं नै उदाहरण हुनुपर्छ।

अर्को महत्वपूर्ण कुरा भनेको अभिभावक स्वयं नै उदाहरण हुनुपर्छ। जस्तो आमा बुवा भनेको पहिलो पाठशाला हो अनि विद्यालय चाहिँ दोस्रो पाठशाला हो अनि मलाई लाग्छ साथी संगीत चाहिँ तेस्रो पाठशाला हो। र योहन्ना पाँचको उन्नाइसले यसरी भन्छ, यीशुले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु पुत्र आफैले के गर्न सक्दैन तर पिताले गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ। अब यहाँ भनेको कुरा स्पष्ट छ त, प्यारेन्ट्सले गरेको कुरा छोराछोरीले गर्छन् नै, त्यो भएर आमा बुवा भनेको पहिलो पाठशाला हो। आमा बुवा एकदमै झगडा गरिराख्नु भएको छ भने छोराछोरी पनि झगडालु नै हुन्छन् अरे क्या, कतिले भन्नुहुन्छ। अनि त्यसपछि आमा बुवा एकदमै शान्त स्वभावको हुनुहुन्छ भने छोराछोरी पनि शान्तै स्वभावको हुन्छन्। आमा बुवा चार रक्सी चुरोट खानेछन् भने छोरा पनि चार रक्सी चुरोट नै खाने हुन्छ। त्यो भएर आमा बुवा चाहिँ पहिलो पाठशाला हो। तपाईँ आमा हामी प्यारेन्ट्सहरू चाहिँ एक्जाम्पल भन्नुपर्छ बच्चाहरूको लागि, एउटा उदाहरणीय जीवन जिउनुपर्छ होइन। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। योहन्ना 14:24 यसरी लेखिएको छ, मलाई प्रेम नगर्नेले मेरो वचन पालना गर्दैन, जुन वचन तिमीहरू सुन्छौ त्यो मेरो होइन तर मलाई पठाउने पिताको हो। वचन बच्चाहरूलाई सिकाउने कुरा, प्रार्थना गर्ने, जस्तो अब हामी विश्वासी जीवनमा चाहिँ के हुन्छ भने तीनवटा कुरा एकदमै महत्वपूर्ण कुरा छ, प्रार्थना, बाइबल अध्ययन होइन, विश्वास होइन। यी कुराहरूमा हामीले बच्चाहरूलाई हुर्काएको छौं कि छैनौं, तालिम दिएका छौं कि छैनौं, अथवा हामी चाहिँ यो कुरामा उदाहरणीय छौं कि छैनौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ बाबामा बिहान उठेर प्रार्थना गर्नुहोस् त, त्यो देखिरहेको हुन्छ अनि उनीहरूको मनस्पटलमा के हुन्छ भने ए प्रार्थना गर्नुपर्ने रहेछ। अनि बाबामा बिहानै उठेर बिहान बेलुका जुनै पनि बेला तपाईँ बाइबल पढ्नुहोस् त, ए बाइबल पढ्नुपर्ने रहेछ भन्ने कुरा पनि उनीहरूलाई थाहा हुन्छ क्या। अनि तपाईँ संगति जानुहुन्छ नि होइन, अनि ए संगति जानुपर्ने रहेछ भन्ने पनि हुन्छ क्या उनीहरूको तपाईँ। अनि यस्तो पनि हो, संगति फेरि समयमा जाने कि ढिलो जाने भन्ने हुन्छ, तपाईँ प्यारेन्ट्स ढिलो जानुहुन्छ भने बच्चा पनि ए ढिलो जाँदा पनि हुन्छ, मेरो बाबा त ढिलो वचनको बेला जानुहुन्थ्यो अथवा वर्सिपको बेला जानुहुन्थ्यो भन्ने हुन्छ। जस्तो तपाईँ संगति सुरु हुनुभन्दा अगाडि जानुहोस् त, तपाईँको बच्चा पनि अगाडि अगाडि जान्छ क्या, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ होइन। त्यो भएर प्यारेन्ट्स एक्जाम्पल भन्नु चाहिँ अति नै आवश्यक छ। र अर्को महत्वपूर्ण कुरा, खुशी रहनु र खुशी राख्नु। जहिले पनि प्यारेन्ट्स जति नै गाह्रो अवस्था भए पनि, बच्चाहरूको लागि भए पनि, फ्यामिलीको लागि भए पनि मुस्कुराउनै पर्छ। तपाईँ निराश हुनुहोस्, बच्चाहरू पनि निराश हुन्छ भनिन्छ नि, घरको मूल मान्छे मुख्य मान्छे बिरामी भयो भने परिवारै बिरामी हुन्छ होइन। त्यो भएर अब के गर्नु, परमेश्वरले काम नै दिनुभएको छ त त्यो जिम्मेवारी होइन, घर परिवार सम्हाल्ने। त्यो भएर जति गाह्रो भए पनि मुस्कुराउन चाहिँ सिक्नुपर्ने रहेछ। अनि भनिएको छ खुसी रहनु र खुसीमा राख्नु, कलसी 3 हामी यो पद पनि एकदमै अर्थपूर्ण लाग्छ मलाई। कलसी 3:21 हेर्यौँ भने त्यहाँ महत्वपूर्ण कुरा हामी पाउन सक्छौ, म हजुरको निम्ति पढ्दिन चाहन्छु। कलसी 3:21 बिरामी हुन्छ होइन, त्यो भएर अब के गर्नु, परमेश्वरले काम नै दिनुभएको छ त त्यो जिम्मेवारी होइन, घर परिवार सम्हाल्ने। त्यो भएर जति गाह्रो भए पनि

तर तिनीहरू निराश हुनेछन्। होइन, त्यो भएर आमा बुवाहरू छोराछोराहरू रिस नउठाउ, नत्र तिनीहरू निराश हुनेछन्। त्यो भएर खुसी राख्नुपर्ने कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा पालन पोषण गर्नु। होइन, बच्चा कुन अवस्थाको बच्चा हो, कति उमेरको बच्चा हो, त्यो बच्चालाई के कुराको खाँचो पर्छ भन्ने कुरा चाहिँ प्यारेन्ट्सले मनैदेखि मनन गर्नुपर्छ। किनभने बच्चाहरू, कति बच्चाहरू एकदमै रोगी बिरामी पनि हुन्छन् नि त, कति कुराहरू नपुगेको अवस्थाहरू पनि हुन्छ। र अन्तिम अर्को महत्वपूर्ण कुरा राख्न चाहन्छु, परमेश्वरको आज्ञा होसियारी साथ पालन गर्न सिकाउनुहोस्। परमेश्वरको वचन आज्ञा, होइन, आज्ञा महत्वपूर्ण कुरा छन्। 10 कमान्डमेन्ट, होइन, यी कुरा 10 आज्ञाहरू कण्ठ गर्न सिकाउनुहोस्। परमेश्वरको 66 पुस्तक कण्ठ गर्न सिकाउनुहोस्। हामीले के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने कुराहरू सिकाउनुहोस्। र के गर्दा परमेश्वर खुसी हुनुहुन्छ अथवा के गर्दा परमेश्वरको महिमा हुन्छ भन्ने कुरा पनि सिकाउनु चाहिँ आमा बुवाको पनि कर्तव्य हो। जहिले पनि हामी चाहिँ के गर्छौँ भने, बच्चा बिग्रिसकेपछि चाहिँ एउटा हुन्छ नि, चेत खुल्छ क्या हामीलाई। तर बच्चा बिग्रिनुभन्दा अगाडि नै बच्चालाई शिक्षा दिनु, ज्ञान दिनु, परमेश्वरको बाटोमा हिँडाउनु चाहिँ आमा बुवाको पहिलो कर्तव्य हो। र कार्यक्रम रोचक जानकारीमा आज प्यारेन्ट्सको भूमिकाको बारेमा मैले एकदमै रोचक कुराहरू राखेको छु। मलाई लाग्छ तपाईँ एकदमै आशिषित हुनुभएको छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रमबाट म कुमार अब्राम भनेर अहिलेलाई बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
6: र 9818252040, 9818252040।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: सामान नभेटेर बेपत्ता
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
2: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
7: देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ
6: नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग

0: गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गुड न्युज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम सरगम।
5: जय मसिनी, नमस्ते। गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण प्यारा श्रोता मित्र, आज कार्यक्रम सरगम लिएर आएको छु फेरि। हामी प्रत्येक सोमबार 4-5 बजीसम्म यो कार्यक्रममा आउने गर्दछौं र प्राविधिक मित्र सन्ध्याजी र म आएका छौं मीठा मीठा गीत संगीतहरू लिएर, र हामी एक घण्टाभरि परमेश्वरको महिमा अनि आदर उहाँलाई गर्नेछौं पक्कै पनि भजनहरू सुनेर। र आज रोहित थापाज्यूले गाउनुभएको निकै मधुर गीतहरू तपाईँमा आज हामी प्रस्तुत गर्न चाहन्छौ भन्दै, शुरूआतमा भने निकै मिठो गीतबाटै आजको कार्यक्रमलाई शुरू गर्छौं।

हजुर, कार्यक्रम सरगममा निकै मिठा मिठा गीतहरू हामीले सुनिरहेका थियौँ सुनिरहेका छौँ। भजनसर एकासीले पनि भन्दछ, परमेश्वरको निम्ति आनन्दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्छ। उच्च स्वरले याकुबका परमेश्वरको जय जयकार गर, भजन गाओ र खैजडी बजाओ, सारङ्गीको साथ मिठो बज्ने वीणा पनि बजाओ। औँसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाडको दिनमा तुरै बजाओ, इजरायलको निम्ति एउटा विधि हो, याकुबका परमेश्वरको यो एउटा आदेश हो भनेर भनिएको छ। र विशेष गरिकन परमेश्वरको निम्ति आनन्दले गाउनु र बजाउनु चाहिँ महत्वपूर्ण कुरा हो भन्दै कार्यक्रम सरगममा अर्को भजन राख्न चाहन्छु।

आज स्वर्गीय बतासले बढाउँदैछ मलाई नि कि मिठो गीत हामीले सुन्ने श्रोतामित्र कार्यक्रम सरगममा सांगीतिक कार्यक्रम भएको हुनाले हामी विशेष गरी भजनहरू नै सुन्ने गर्छौं कहिलेकाहीँ एल्बमबाट सुन्छौं भनेदेखि कहिलेकाहीँ ख्रिष्टीय पुस्तकबाट पनि हामी सुन्ने गर्छौं र चाहे जे भए पनि परमेश्वरको महिमा हुँदछ हामी चारदेखि पाँच बजीसम्म भजनमा रमाउनेछौं आनन्दित हुनेछौं पक्कै पनि तपाईँ पनि संगतिमा रहन सक्नुहुनेछ र आज रोहित थापाज्यूले गाउनुभएका निकै मिठा मिठा गीतहरू हामीले तपाईँ माझ राख्दैछौं र भजन संग्रह 92 पनि भन्दछ परमप्रभुको प्रशंसा गर्नु र हे सर्वोच्च तपाईँको नाउँको भजन गाउनु असल कुरा हो भनेर भनिएको छ र असल कुरा हामीले गरेका छौं आज परमेश्वरको निम्ति भजन गाउनु मनन गर्नु चाहिँ असल कुरा हो भन्दै अर्को भजनतिर हामी लाग्छौं यो समय

बिहान तपाईँको करुणाको र राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु असल कुरा हो, तर दस्तारे सारङ्गी वीणाको मृदु लयमा तपाईँको स्तुति गर्नु असल कुरा हो भनेर लेखिएको छ उहाँको वचनमा। हामी परमेश्वरको भजन, परमेश्वरलाई महिमा दिने भजनहरू अनि परमेश्वरलाई आदर गर्ने भजनहरू नै सुनिरहेका छौं। गुड न्यूज जर्नीको प्रसारण कार्यक्रम सरगममा विभिन्न किसिमका भजनहरू हामीसँग छन्। प्रभु जन्मका भजन छन्, प्रभु मृत्युका भजनहरू छन्, अनि प्रभुको पुनरुत्थानको भजनहरू छन्, स्वर्गीय लयमा गाइएका भजनहरू, हरेक भजनहरू हामीसँग छन्। र हामी चाहिँ कार्यक्रम सरगम मार्फत जुन तरिकाले हामी तपाईँमा आज प्रस्तुत भइरहेका छौं, आगामी दिनहरूमा पनि निकै मिठा मिठा भजनहरू लिएर आउने वाचा गर्न चाहन्छु। जाँदा जाँदै एउटा गीत तपाईँमा आज म राख्न चाहन्छु। अहिलेलाई भने छुटिनुपर्ने समय आएको छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै, प्राविधिक मित्र लाई पनि धन्यवाद दिँदै, अब यो अन्तिममा एउटा भजन तपाईँमाझ राख्दै म भने विदा माग्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने

0: माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
6: लु दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गाउन भाडामा,
9: गाउन भाडामा,
8: हे गाउन भाडामा।
10: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
13: र 98-18-25-12-40, 98-18-25-12-40।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार जय मसिंह नमस्कार तपाईँ कुटेज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पेल एक्सप्रेसको प्रतीक्षामा हुनुहुन्छ यतिखेर र देश विदेशबाट तपाईँले प्रत्यक्ष रूपमा अनलाइन मार्फत तपाईँले कार्यक्रम सुनिरहनु भएको छ र प्रतीक्षा गरिरहनु भएको छ धेरै धन्यवाद दिन चाहन्छु र अहिले पनि तपाईँले सुनिरहनु भएको छ तपाईँ जहाँदेखि जुन ठाउँदेखि तपाईँले सुन्नु भए तापनि आज पनि तपाईँको सहभागिता हुनेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु र कार्यक्रम यदि तपाईँले आज मात्र तपाईँको साथी संगीतको कारणले गर्दाखेरि अथवा त्यो खबरको कारणले गर्दाखेरि तपाईँले आज मात्र सुनिरहनु भएको छ भने छोटो जानकारी म तपाईँको लागि राख्न चाहन्छु। हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौं, तीनवटा विकल्पहरू हुनेछन्, तीनवटा विकल्प मध्ये एउटा विकल्प तपाईँले छान्न सक्नुहुनेछ र अप्सन ए बी र सी भनेर छ र तपाईँले गेस पनि गर्न सक्नुहुनेछ है। कहिलेकाहीँ गेस गर्दै गर्दाखेरि पनि विजेता बन्नु भएको छ र हाम्रो कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सही जवाब टिपाउनु हुनेहरूबाट गोला प्रथा गरेको हामी विशेष गरी जो आज प्रत्यक्ष रूपमा भाग लिनुहुन्छ कल मेसेज मार्फत र सिधै हाम्रो स्टुडियो मार्फत व्हाट्सएप मार्फत भाग लिनुहुन्छ होइन स्टुडियोको नम्बर मार्फत र उहाँहरूबाट गोला प्रथा गरेकर हामी एकजनालाई विजेता घोषणा गर्नेछौं। त्यसै गरी आज चाहिँ मलाई प्रविधिमा सन्ध्याजी हुनुहुन्छ र उहाँले मलाई साथ दिइरहनु भएको छ र उहाँको तर्फबाट उहाँले एउटा नम्बर छान्नुहुनेछ र त्यो नम्बरमा पर्नुहुने श्रोता विजेता बन्नुहुनेछ र अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ र त्यसै गरी सबैभन्दा शुरूमा सही जवाफ जसले टिपाउनुहुन्छ र उहाँ चाहिँ गोला प्रथामा त नगइकन नै कार्यक्रमको तर्फबाट भन्नुपर्छ र उहाँ चाहिँ स्वतः विजेता घोषणा हामी गर्नेछौ जसले शुरूमा नै सही जवाफ टिपाउनुहुन्छ है त। र अब भने म कार्यक्रमतर्फ लाग्नेछु र कार्यक्रमको अन्तिममा हामी चाहिँ सही जवाफ र विजेताको नाउँ त हामी राख्ने नै छौं र बताउने नै छौं र अब भने म तपाईँ समक्ष अब भाग लिनको लागि सम्पर्क नम्बर राख्न चाहन्छु। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477075 रहेको छ 01477075 रहेको छ भने तपाईँ व्हाट्सएप मार्फत मेसेज अथवा कल गरेर भाग लिन चाहनुहुन्छ भने 98023 44 46 रहेको छ 98023 44 46 रहेको छ र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606376 77 98606376 77 रहेको छ है। तर अब भने हामी आजको कार्यक्रमतर्फ लाग्नेछौँ र कार्यक्रमको शुरूआतमा हामी प्रश्न राख्छौ। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ भाग 338 मलाकीको अर्थ के हो भन्ने प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि रहेको छ है त। अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि। र अब भने तपाईँ भाग लिन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर तपाईँ समक्ष मैले राखिसकेको छु र यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आउनु भएको जानकारी मलाई सन्ध्याजीले दिनु भइसकेको छ। हेलो
1: जय मसी हजुर।
0: हजुर जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: काली राई भोजपुरदेखि।
0: कालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर मलाई एकदम ठिकै छ। हजुरहरू कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै सन्चै छौँ। अनि भोजपुरतिर खालखबर के छ?
1: हजुर एकदमै ठिकै छ। आज भोलि चाहिँ पानी परिराखेको छ भन्नुपर्छ है।
0: बताइदिनु भएको लागि धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो?
1: हजुर सुन्न त सुने, फेरि एकचोटि बताइदिनु पर्यो।
0: प्रश्न यस प्रकार ठिक छ, प्रश्न यस प्रकार रहेको छ मलाकीको अर्थ के हो? अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि।
1: म चाहिँ अब झटारो हाने ल अप्सन बी भन्छु ल।
0: सुन्छ मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् कालीजी छुटौँ।
1: जय
0: मसी हजुर। हजुर जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो भोजपुरबाट हुनुहुन्थ्यो, काली राई हुनुहुन्थ्यो, उहाँले चाहिँ अप्सन बी गेस गरेर जानुभएको छ, झटारो हानेर जानुभएको छ। र यतिखेर व्हाट्सएप मार्फत आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
2: हजुर नमस्कार।
0: नमस्कार हजुर नमस्कार, राधारामजी
2: हजुर एकदम
0: कस्तो हुनुहुन्छ तपाईँ?
2: राधाराम
0: हजुर, अनि नयाँ नौलो खबर के छ तपाईँको?
2: ठिकै छ हजुरको,
0: हाम्रो पनि एकदमै सन्चै छ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
2: हजुर प्रश्न सुने अप्सन ए।
0: हस् मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो राधारामजी, आउँदै गर्नुहोस् छुटौँ।
2: नमस्कार
0: हजुर, उहाँ हुनुहुन्थ्यो पर्वतबाट राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानुभएको छ। रातको कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ उहाँ पनि। र यतिखेर भने म तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: नमस्ते राजु काभ्रा विराट नगरपालिका।
0: राजुजी कस्तो हुनुहुन्छ तपाईँ?
3: मलाई ज्वरो आएको छ हजुर हिजोदेखि।
0: मौसम परिवर्तन भइरहेको छ होइन, अनि ठिक छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छु। अनि प्रश्न सुन्न पाउनु भयो त, अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ? सरी हस्, म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, मलाकेको अर्थ के हो? अप्सन एमा सन्देश वाहक, अप्सन बीमा मेरो सन्देश वाहक, अप्सन सीमा प्रतिनिधि। हस्, मैले अप्सन ए टिपाए। कार्यक्रममा आउनुभयो राजुजी, आउँदै गर्नुहोस् छिटो। हस्, उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले पनि अप्सन ए टिपाएर जानुभएको छ। विराटनगरदेखि हुनुहुन्थ्यो र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर तपाईँ समक्ष मैले राखिरहेको छु, 4770754 रहेको छ, र वाट्सएपको लागि नम्बर 9803446446 रहेको छ। यतिखेर म चौथो नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
4: हजुर
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अञ्जुजी कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
4: सुनिन त, एकचोटि सुन्नु भन्नु न।
0: हस्, प्रश्न म तपाईँको लागि राख्न चाहन्छु, मलाकीको अर्थ के हो? अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि। अप्सन बी टिपन जानुहुन्छ है?
4: हस्,
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो अञ्जुजी, आउँदै गर्नुहोस् छुटौ। हस्, उहाँ हुनुहुन्थ्यो अञ्जु रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र उहाँ विराटनगरबाट हुनुहुन्थ्यो, र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर, र वाट्सएपमा तपाईँले मेसेज पनि गर्न सक्नुहुन्छ, कल पनि गर्न सक्नुहुनेछ। त्यो नम्बर रहेको छ 9803446446 है। र यतिखेर म पाँचौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर,
5: नमस्कार,
0: जयमसी हजुर। अर्जुनजी बोल्दै हुनुहुन्छ? हजुर, कस्तो हुनुहुन्छ अर्जुनजी तपाईँ?
5: म एकदम ठिकै छु, हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ। अनि सिक्किमतिरको हालखबर के छ? पानी परिरहेको छ होला कि कस्तो छ त्यता?
5: यता अघिसम्म त अलिअलि पानी आउँदै थियो, अहिले त ठिकै छ भन्नुपर्छ, अलिक रहेको छ। त्यतातिर कस्तो छ हजुर?
0: हजुर, यता पनि पर्ने रहने भइरहेको छ, हजुर। अहिले यसो ठ्याक्क काठमाडौँमा ठ्याक्क रहेको छ, अघि छिनमा सिमसिम थियो, फेरि काठमाडौँको कुना कुना ठाउँमा त परिरहेको छ, कुनै कुनै उपत्यकाको कुना कुनामा परिरहेको छ। हजुर, अनि अर्जुनजी हजुर के भन्दै हुनुहुन्थ्यो कि?
5: हजुर, राम्रो कार्यक्रम चलाउनुहुन्छ, एकदम खुसी लाग्छ हजुर, प्रोग्राम चलाउने तरिका एकदम राम्रो छ है, परमेश्वरको भएको होस् हजुरलाई भन्न चाहन्छु।
0: धेरै धन्यवाद प्रतिक्रियाको लागि, तपाईँको प्रतिक्रियाले हामीलाई थप ऊर्जा मिलेको छ होइन, मिल्नेछ पनि, अनि धेरै धन्यवाद। अनि अर्जुनजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त,
5: प्रश्न एकपल्ट बताइदिनुहोस् न।
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, मलाकीको अर्थ के हो भनेर रहेको छ भने, अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि।
5: अब म पनि झटारै हान्न चाहन्छु, अब झटारो लाग्छ लाग्दैन चाहिँ छमा होइन,
0: हजुर
5: लाग्नु पनि सक्छ, अप्सन बी भन्न चाहन्छु हजुर।
0: हस, मैले अप्सन बी टिपाए, सही जवाफ त हामी कार्यक्रमको अन्तिममा बताउँछौ, सुन्दै गर्नुहोस् न है त।
5: हजुर हजुर, अवश्य नै बताउनुहुन्छ, किनकि हामी अब सबै विनर नहुनु एउटा कुरा छ होइन, अब तपाईँ सबैलाई बनाउने इच्छा त गर्नुहुन्छ होइन, सम्भव छैन, हातमा छैन होइन, अब प्रोग्राममा पार्टिसिपेट गर्नु नै ठुलो कुरा हो होइन, केही छैन, परमेश्वरको प्रोग्राम हो यो, आफ्नो क्वेसनहरू राख्नुहुन्छ यसरी है, आफ्नो दिमागहरू माइन्ड फ्रेस गराउनु नै एकदम ठुलो कुरा हो जस्तो मलाई लाग्छ हजुर।
0: एकदमै हो, धेरै धन्यवाद तपाईँले राम्रोसँग बुझिदिनु भएको लागि, र सँगसँगै धेरै श्रोताहरूलाई तपाईँहरूको बारेमा पनि जानकारी हुन्छ नि त होइन, ए यहाँदेखि हुनुहुँदो रहेछ भन्ने बारेमा पनि हुन्छ, यो जे होस् एउटा कुराकानी गर्ने एउटा चौतारा जस्तो बनेको छ। हुन्छ हजुर, हुन्छ, कुराकानी गर्दै गरौँला, फेरि तपाईँभन्दा पछाडिको श्रोताले गराउनु होला फेरि होइन। आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ।
5: हुन्छ
0: हजुर, जय मसी हजुर। उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो, सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बीटी पाएर जानुभएको छ र धेरै धन्यवाद दिन चाहन्छौ। यतिखेर टेलिफोन सम्पर्कमा अघिदेखि कुर्नुहुने श्रोता हुनुहुन्छ, छैटौं नम्बरको श्रोता, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
6: हिजो आज पानी पर्छ, मौसम नि त्यस्तै छ, सुरुदेखि फोन लगाएको व्यस्तको व्यस्तै छ। जयमसी सर, म अप्सन ए भन्छु, झकार हानेको हो।
0: हुन्छ, मैले अप्सन ए टिपाए। हजुर, रश्मिलाजी बोल्नुभयो है? ल, तपाईँ आउनु भएपछि मात्र मलाई झसङ झसङ चाहिँ हुन्छ। ल, आज पनि त्यस्तै भयो, ठिकै छ, केही छैन, अर्कोचोटि कोसिस गर्नेछु म पनि है। र यो बोलेको कुरालाई चाहिँ अब तपाईँले सायरी जस्तै सम्झिदिनुहोस् न। अनि सबै ठिकै हुनुहुन्छ रश्मिलाजी तपाईँ?
6: सब ठिक छ। दिदीको नानी आएको छ उतादेखि, मुटुमा पल परेको छ भनेर त्यसकै लागि हस्पिटलतिर हिँडेको हिँडेछौँ। आज पनि त्यहाँ बन्द भइसकेछ, फेरि भोलि जानु छ। अरू त सब ठिक छ।
0: हजुर, हुन्छ, सेवा गर्ने मौकामा तपाईँले सेवा गर्नुहोस्, हामी प्रार्थनामा याद गरिदिन्छौँ। र दौडधुप गरिरहनु भएको रहेछ र कार्यक्रममा पनि आउनुभयो, खुसी लाग्यो है। त्यहाँ आउँदै गर्नुहोस् छुटौँ। हजुर, जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानुभएको छ र कति राम्रो शब्दहरूको माला सहित उहाँ आउनुभयो र अप्सन ए झटाएर पनि हामीले जानुभयो। र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
7: हेलो,
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: म नेना थापा, हर्सिदीबाट।
0: नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
7: म ठिकै छु दाइ, तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, हामी एकदमै सन्चै छौँ। अनि सन्चो हुनुहुन्न जस्तो लागेको थियो, स्वर अलिकति अड्केको जस्तो लागेको थियो सुरुमा है।
7: घाँटी अलिकति दुखिरहेको छ, तर पनि ठिकै छु, परमेश्वरको महिमाको निम्ति एकदमै ठिकै छ, स्वास्थ्य छ। अलिक घाँटी चाहिँ टाइम टाइममा सुकिरहेको हुन्छ क्या, खोकी लागिरहेको छ हल्का फुल्का, तर पनि परमेश्वरलाई धन्यवाद होस् हजुरसँग बोल्नु पाए। फोन पनि एकदम मजाले लागिहाल्यो आज चाहिँ, अस्ति अस्ति त लाग्न टाइम लाग्थ्यो हजुर, अनि आरामै हुनुहुन्छ, खाजा खानुभयो दाई?
0: हजुर, सबै हामी सबैजना आरामै छौँ, खाजा पनि भइसकेको छ। ल, खुसी लाग्यो, धन्यवाद। अनि नैनाजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो?
7: मलाई एकचोटि प्रश्न भनिदिनुहोस् न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मलाकीको अर्थ के हो? अप्सन ए मा सन्देश वाहक, अप्सन बी मा मेरो सन्देश वाहक, अप्सन सी मा रहेको छ प्रतिनिधि।
7: अप्सन बी भन्न चाहन्छु।
0: हस्, मैले अप्सन बी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
7: हजुर,
0: धन्यवाद हजुर। उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, हरिसिद्धिबाट भन्नुभएको थियो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने आठौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
8: न त बलले न शक्तिले प्रभु भन्छन् मेरो आत्माले।
0: हजुर,
8: के अरे, आठदेखि गर्दा गर्दा यहाँ तिस भइसक्यो।
0: तपाईँको त्यो त भक्तपुरपट्टि साइड पनि सङ्गीता रिमालजी बोल्नुभयो है? हजुर, तपाईँले भनेपछि 5:08 कोसिस गरिरहनु भएको थियो है? ल, 23 मिनट गइसकेको छ र यति लामो समयसम्म कोसिस गर्नुभएको लागि धेरै धन्यवाद है त। अनि प्रश्न सुन्न पाउनुभयो?
8: बी भन्न जान्छु।
0: हस,
8: काली राईले भनेकै भन्न जान्छु, त्यही नै हो।
0: हस, हुन्छ सङ्गीताजी है, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटाउँ।
8: हस्,
0: धन्यवाद। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सङ्गीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ, 5:08 कोसिस गर्नुभएको, व्यस्त भएर नलागेको भनेर भन्दै हुनुहुन्थ्यो र सुरुको श्रोताको नाम पनि उहाँले लिएर जानु भइसकेको छ। र यतिखेर भने म 9 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
9: हेलो, जयमसी सर, म पसलमा बसी बसी।
0: हजुर, पम्पाजी
9: पक्कै पनि हो सर।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
9: म ठिक छु सर, अब यो खुट्टाभरि डाबरै डाबर उठिरहेको छ, तर हिँड्दैछु, खाँदैछु, अनि खायो ढेँडो हल्ले हिँड्यो भने जस्तो। अहिले भर्खर बारीमा गएर आएँ।
0: अनि व्यापार पनि गरिरहनु भएको रहेछ है? राम्रो हो अब
9: पनि गर्दै नि सर गर्दै हजुर कस्तो हुनुहुन्छ
0: हामी सबैजना सन्चै छौँ ठिकै छौँ भन्नुपर्छ अनि पम्पाजी तपाईँले प्रश्न सुन्न पाउनुभयो त
9: सुने होइन भर्खर म त्यो खेतमा गएर आएर अनि फोन लगाइहालेको एकछिन पछि त लाग्यो पहिला त लागेन पछि चाहिँ
0: म उसो भए तपाईँको लागि प्रश्न राख्न चाहन्छु एकदमै थपेडाको साथ आउनु भएको रहेछ प्रश्न चाहिँ यस प्रकार रहेको छ मलाकीको अर्थ के हो अप्सन एमा मेरो सन्देश वाहक माफ गर्नुहोस् अप्सन एमा सन्देश वाहक अप्सन बीमा मेरो सन्देश वाहक अप्सन सीमा रहेको छ प्रतिनिधि
9: अप्सन बी सर मेरो सन्देश
0: मेरो सन्देश वाहक है मैले अप्सन बी टिपाई दिएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ
9: हुन्छ सर जय मसी
0: जय मसी हजुर उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो चितलाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 10 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
10: हेलो
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
10: सर्लाहीबाट उपासना
0: उपासनाजी अनि नयाँ नौलो खबर के छ तपाईँको
10: नयाँ नौलो सबै एकदमै ठिक छु
0: ल खुसी लाग्यो उपासनाजी अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले प्रश्न चाहिँ यस प्रकार रहेको छ मलाकीको अर्थ के हो भनेर अप्सन एमा रहेको छ सन्देश वाहक अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक अप्सन सीमा रहेको छ प्रतिनिधि
10: अप्सन
0: बी टिप्नु भएको लागि धेरै धन्यवाद कार्यक्रममा आउनुभयो सर्लाहीदेखि आउँदै गर्नुहोस् छुटौँ हजुर उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ है र यतिखेर भने म 11 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु हेलो
11: हेलो
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
11: म सुरज पन्त बौद्ध काठमाडौँबाट
0: सुरजजी कस्तो हुनुहुन्छ तपाईँ
11: सन्चै छु
0: ल खुसी लाग्यो अनि सुरजजीले प्रश्न सुन्न पाउनुभयो त
11: प्रश्न भनिदिनु न
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ मलाकीको अर्थ के हो अप्सन एमा रहेको छ सन्देश वाहक अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक अप्सन सीमा रहेको छ प्रतिनिधि
11: म अप्सन ए र बी गेस गर्छु ल
0: अप्सन ए र बी हस् मैले अप्सन ए र बी टिपाए कार्यक्रममा आउनुभयो सुरजे आउँदै गर्नुहोस् छुटौ हजुर उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो उहाँले अप्सन ए र बी टिपाएर जानुभएको छ बौद्धबाट हुनुहुन्थ्यो र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 12 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो हजुर दमिश हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ बनेपाबाट सन्ध्या गुरुङजी हजुर सन्ध्याजी के गर्नुहुन्छ तपाईँ ल बनेपामा उसो भए तपाईँ बस्नुहुन्छ बसी बसाउ भन्नु पर्यो होइन ठिकै छ हाम्रो कार्यक्रममा आउनुभयो खुसी लाग्यो अनि सन्ध्याजीले अनि प्रश्न सुन्न पाउनुभयो त
12: हस्
0: मैले अप्सन बी टिपाएँ कार्यक्रममा आउनुभयो सन्ध्याजी आउँदै गर्नुहोस् छुटौँ जयमसी हजुर उहाँ हुनुहुन्थ्यो सन्ध्या गुरुङ भनेर बनेपाबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ उहाँलाई र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ र यतिखेर म 13 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो
13: हेलो नमस्ते
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
13: तारा रेग्मी विराटनगरबाट
0: ताराजी हजुर कस्तो हुनुहुन्छ तपाईँ
13: हजुर सन्चै
0: ल खुसी लाग्यो ताराजी अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले
13: हजुर
0: अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ
13: अप्सन बी
0: हस् मैले अप्सन बी टिपाएँ कार्यक्रममा आउनुभयो ताराजी आउँदै गर्नुहोस् छुटौँ
13: हस्
0: हजुर उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँ पनि हाम्रो कार्यक्रमको नियमित श्रोता नै हुनुहुन्छ र ताराजीलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
14: हजुर सुनिलजी जयमसी
0: हजुर जयमसी हजुर उत्तमजी बोल्दै हुनुहुन्छ
14: हजुर हो
0: हजुर कस्तो हुनुहुन्छ हजुर तपाईँ
12: म ठिक ठाक सन्चै छु तपाईँलाई
0: हामी पनि एकदमै सन्चै छौँ अनि नयाँ नौलो खबर के छ
12: सबै राम्रै छ
0: ल खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनुभयो प्रश्न चाहिँ यस प्रकार रहेको छ आजको कार्यक्रममा मलाकीको अर्थ के हो अप्सन एमा रहेको छ सन्देश वाहक अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक अप्सन सीमा रहेको छ प्रतिनिधि भनेर तपाईँले टिपाउन चाहनुहुन्छ अप्सन बी मैले टिपाइदिए कार्यक्रम आउनु हो उत्तमजी आउँदै गर्नुहोस् छुटौ
12: धन्यवाद
0: हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानु भएको छ र समाजसेवी पनि हुनुहुन्छ उहाँ र हामी उहाँलाई पाउँदाखेरि धेरै नै कृतज्ञ छौं र यतिखेर भने म 15 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
15: नमस्कार
0: नमस्कार हजुर गोविन्द नजी बोल्दै हुनुहुन्छ
15: हजुर
0: अनि कस्तो हुनुहुन्छ तपाईँ गोविन्द आचार्य है प्रश्न सुन्न पाउनुभयो तपाईँले मैले अप्सन बी टिपाए कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौ उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ पर्वतबाट हुनुहुन्छ उहाँ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई र यतिखेर 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो
16: हेलो जय मसी
0: जय मसी हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
16: हजुरले गेस गर्नुहोस् न
0: अझै बोल्नुहोस् न अलिक लामो बोल्नुहोस् न तपाईँले यसो सोध्नुहोस् हाम्रो
16: कल चाहिँ 65 चोटि भइसक्यो मैले कल हानेको
0: कल हान्नु भनेपछि
16: 65 चोटि
0: अमिताजी बोल्नुभयो
16: हजुर हजुर
0: अमिताजी त कहिले काहीँ तपाईँको आवाज फरक फरक सुनिन्छ कहिले काहीँ नयाँ नयाँ मोबाइलबाट फोन गर्नुहुन्छ क्या हो तपाईँले
16: होइन हजुरले चिन्नुहुन्छ कि हुन्न भनेर मैले नबोलिकन बसेको नि
0: ए हजुर ठिक छ कहिले काहीँ अब चिनिँदैन त्यस्तो होइन अब
16: होइन आज त वाट्सएप नम्बर कति 3-4 चोटि त कल लागेर पनि फोन उ गर्नुहुन्छ फेरि काट्नुहुन्छ खोइ
0: फोन काटियो कि है अर्को श्रोताको लिँदाखेरि त्यहाँ आफै ऊ भयो होला कट भयो होला
16: कल त 4 नम्बरमै लागेको
0: हो
16: 16 नम्बरमा पुग्यो
0: 16 नम्बर तपाईँलाई धकेलेर पुऱ्याउनु कहिले काहीँ अब अन्तिम अन्तिमको नम्बर पनि विनर हुन सक्छ नि त त्यो भएर पनि हो कि थाहा छैन होइन
16: आशा छ आज मै विनर हुने हो कि
0: हजुर अब आज नभए पनि अब तपाईँले बोलिहाल्नु भयो आउने दिनमा कुनै दिन होला कि होइन हजुर हजुर खुसी लाग्यो
16: आजै आशा छ मलाई
0: ए हस् हुन्छ धन्यवाद हामी हेरौँ न कोसिस गरौँ परिहाल्यो भने त ठिकै छ ल अनि प्रश्न सुन्न पाउनु भयो त
16: अप्सन बी भन्न चाहन्छु
0: मैले अप्सन बी टिपाए कार्यक्रममा आउनुभयो खुसी लाग्यो अमिताजी खुसी लाग्यो कुराकानी गर्दै गरौँला अहिलेलाई छुटौ
16: हुन्छ धन्यवाद
0: जय मसी जजोलोपा हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो पाटनबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र यतिखेर भने म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु हेलो जय मसी हजुर धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ हजुर सन्चै छौ अनि रूपन्देहीतिरको हालखबर के छ हजुर यता पनि ठिकै छ होइन पानी चाहिँ अहिले त्यति परेको छैन अलिअलि मन्द मन्द हावा चलिरहेको छ यता पनि हजुर अनि धर्मेन्द्रजी तपाईँले प्रश्न सुन्न पाउनुभयो त
17: प्रश्न सर म सुनिरहेको छु
0: हजुर
17: अप्सन ए नै भन्छु
0: हजुर
17: अनि सर मेरो लागि भन्छु सर सबैजनाले तपाईँ अनि जति पनि रेडियो सुनेर बस्नुभएछ सम्पूर्ण साथीहरूले
0: हजुर
17: मेरो लागि सर प्रार्थना गरिदिनुहोस् किनकि मेरो पित्त थैलीमा पत्री परेछ डाक्टर साहबले भन्नुभएछ त्यो अपरेसन गर्नको लागि भन्नुभएछ त्यो अपरेसन क्यान्सल होस् है सर त्यो भन्न चाहन्छु है प्रार्थना गर्नुहोस् सबैजना मिलेर है
0: सर हुन्छ हामी प्रार्थना याद गरिदिन्छौँ राम्रो सन्ध्याजीले पनि तपाईँले भन्नुभएको प्रार्थना टिप्नु भइसकेको छ अनि र जतिजना श्रोताहरू हुनुहुन्छ उहाँले तपाईँको लागि सम्झना हुनेछ र हामी पनि नाम फेरि तपाईँको एकचोटि नाम दोहोऱ्याइदिनेछौँ तपाईँको नाम रहेको छ धर्मेन्द्र पासवान होइन त अनि निराश नहुनुहोस्, केही फरक पर्दैन, निराश नहुनुहोस् होइन, अनि अपरेसन भयो भने केही हुँदैन र पनि हामी ऊ गर्छौँ, प्रार्थनामा सम्झिदिन्छौँ अनि तपाईँको स्वास्थ्यको लागि स्वस्थ भएको होस् भनेर चिन्ता चाहिँ नलिनुहोस् है त। हस् आउँदै गर्नुहोस् छुटौँ। हजुर जय मेसेजर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, उहाँले फोन ए टिपाएर जानुभएको छ र अलिकति चिन्तित स्वभावमा उहाँले भन्दै हुनुहुन्थ्यो। हुन त अब परेको पीड़ा परेकोलाई थाहा हुन्छ, नपरेकोलाई त के थाहा हुन्छ भने जस्तै होइन, त्यो कारण गर्दाखेरि उहाँले आफ्नो हल्का पीड़ा सहित उहाँ बोल्नु भएको थियो र हामीले उहाँलाई सान्त्वना दिने कोसिस गर्यौं र तपाईँहरूले पनि प्रार्थनामा सन्देश दिनुहोस् है त धर्मेन्द्रजीको लागि र उहाँ चाहिँ रूपन्देहीको हुनुहुन्छ र यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
18: हेलो जयमसी हजुर।
0: हजुर जयमसी हजुर, साराजी बोल्नुभयो?
18: हजुर म सारा बोलेको हो।
0: कस्तो हुनुहुन्छ तपाईँ?
18: हजुर अलिअलि रुवा मर्की।
0: हजुर ल, भनेपछि अब आजभोलि त रुगा खोकी नै लागिहाल्छ नि होइन, यो बर्खाको टाइममा त्यही त नि। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
18: एकचोटि भनिदिनु होला नि।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मलाकीको अर्थ के हो? अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि।
18: म अप्सन बी भन्न चाहन्छु हजुर।
0: हस् मैले अप्सन बी टिपाए, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। साराजी हजुर उहाँ हुनुहुन्थ्यो, उहाँ जानु भइसकेको छ र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र यतिखेर भने वाट्सएप मार्फत आउनुहुने 19 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
19: हेलो दादा नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
19: लक्ष्मी रेग्मी विराटनगरबाट।
0: लक्ष्मीजी हजुर कस्तो हुनुहुन्छ अनि हाल खबर के छ तपाईँको?
19: हजुर ठिकै छ।
0: ल खुसी लाग्यो, खाजा खानुभयो?
19: हजुर खाइसकेको।
0: ल अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
19: हजुर।
0: अप्सन एबीसीमा कुन टिप हुन चाहनुहुन्छ?
19: अप्सन बी।
0: हस् मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो। लक्ष्मीजी आउँदै गर्नुहोस् छुटौँ। हस् म हुनुहुन्थ्यो विराटनगरबाट, लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र यतिखेर म 20 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु, उहाँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
20: हेलो दाई नमस्कार।
0: नमस्कार हजुर, उमेशजी बोल्दै हुनुहुन्छ?
20: उमेश रेग्मी विराटनगरको बाँसबारीबाट।
0: हजुर अनि नयाँ नौलो खबर के छ तपाईँको?
20: हिजो पानी परेकोले ठन्डा छ होइन?
0: हजुर
20: अरू भन्दा पनि हामी हाम्रो तराईलाई ठन्डा नै हुनु राम्रो होइन, अब पानी चाहिँ ठुलो परेको छैन, घरिघरि पानी पर्छ, ठिकै छ मौसम चाहिँ, मेरो पनि ठिकै छ। अब फोन लगाउनु चाहिँ गाह्रो भयो, श्रोता बढे जस्तो छ होइन, तर ट्राई गर्नु पर्ने, सजिलो लाग्नु भन्दा अप्ठ्यारो गर्ने लागेको राम्रो, फेरि मजा नै अर्कै हुन्छ फेरि होइन। अब त रेडियोको लागि श्रोता बढेको राम्रो होइन, त कति अघि एक दुईजनाले गुनासो गर्दैनन्थ्यो होइन, बल्ल बल्ल कतिपल्टमा फोन लागेको, यो ट्राई गर्नै पर्छ रेडियोको दुनियाँमा भन्ने बित्तिकै सजिलो छैन र त अब चाहिँ। अब यो अहिले के भने यो वर्ल्ड वाइड भयो नि हाम्रो पात्र हो, त्यसपछि फेसबुक लाइभ होइन, अब रेडियो फ्रिक्वेन्सी भएको भए त काठमाडौँ र पोखरा मात्रै हुन्थ्यो होइन,
0: तर
20: अब अहिले पोखरातिरको श्रोताहरू कम देखिरहेको छु मैले होइन, पूर्वाञ्चलतिर भनौँ न, अब यो पूर्वतिरका श्रोता बढी बढे जस्तो लागिरहेको छ मलाई, काठमाडौँ फेरि पूर्व भनौँ न, अब सिन्धुली यता मोरङ सुनसरी होइन, अब पश्चिमतिर पनि हुनुहुन्छ होइन, तर फेसबुकले अहिले सामाजिक सञ्जालले अलिकति श्रोता बढायो जस्तो लाग्छ, सुन्ने श्रोताको माध्यम धेरै लामो भइसक्यो, अब के भन्नु यसको फराकिलो छ।
0: हजुर एकदमै तपाईँले सही भन्नुभयो, हजुर धेरै धन्यवाद, र तपाईँले पनि ठ्याक्कै कोड गरिरहनु भएको रहेछ, यताको श्रोताहरू चाहिँ बढाउनु भएको भने जस्तै हो, त्यस्तै भइरहेको पनि छ,
20: अलिकति व्यस्त हुन्छ बेलुका पसलको काममा होइन, नभए म कुन एरियाको श्रोता कतिजना आयो भने रिपोर्टिङ पनि गर्छु होला कुनै दिन होइन,
0: हजुर हजुर,
20: अब त्यसको मूल्याङ्कन म पनि गरिदिउँला।
0: हजुर हस् धेरै धन्यवाद, अनि उमेशजी आज प्रश्न पाउनुभयो तपाईँले?
20: अप्सन बी भन्छु, सुरुमै सुनेको।
0: हस् मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो व्यस्तताको बावजुद पनि, आउँदै गर्नुहोस् छुटौँ। हजुर उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँ चाहिँ रेडियो प्रेमी पनि हुनुहुन्छ र उहाँ चाहिँ हाम्रो कार्यक्रममा मात्र नभएर अरू धेरै कार्यक्रमहरूमा पनि भाग लिनुहुन्छ र त्यस कारणले गर्दाखेरि उहाँले चाहिँ त्यही तरिकाले प्रतिक्रिया पनि दिइरहनु भएको थियो र हाम्रो कार्यक्रमको बारेमा पनि फिडब्याक दिनुभएको थियो। हाम्रो कताको श्रोता चाहिँ बढी साम्रो यो कार्यक्रममा भनेर पनि बताउँदै हुनुहुन्थ्यो, तपाईँले त सुनिहाल्नु भयो भने उहाँको आवाज मार्फत। र अब भने म 21 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
1: हजुर, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: भक्तपुरबाट श्रीराम दाहाल।
0: श्रीरामजी हजुर, अनि कस्तो हुनुहुन्छ तपाईँ?
1: म आराम छु हजुरलाई, कस्तो छ? आरामको कामना गर्छु।
0: हजुर हामी पनि एकदमै आरामै छौ र कामनाको लागि धेरै धन्यवाद। अनि हजुरले प्रश्न सुन्न पाउनुभयो?
1: सुनि, म बी भन्न चाहन्छु।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो श्रीरामजी, आउँदै गर्नुहोस्। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो भक्तपुरबाट हुनुहुन्थ्यो, श्रीराम दाहाल हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
21: हेलो, जयमेसी हजुर।
0: हजुर जयमेसी हजुर, चन्द्रमाजी
21: हजुर सर।
0: हजुर चन्द्रमामा अस्ति के ठोक्यो भन्ने कुरा समाचार तपाईँले पढ्नु भयो होला है? हजुर अब व्यापार प्राप्त व्यवसायमा व्यस्त हुनुहुन्छ त्यो भएर होला। ठिकै छ, रमाइलो कुरा मात्र, रमाइलो कुरा गर्यौँ हामीले। अनि नयाँ नौलो खबर के छ तपाईँको?
21: सबै कुरा ठिक छ भन्नुपर्छ
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
21: सुनेको छु
0: सर, अप्सन बी भन्न चाहन्छु। हस् मैले अप्सन बी कार्यक्रममा आउनुभयो चन्द्रमायाजी, आउँदै गर्नुहोस् छुटौ।
21: हुन्छ सर,
0: धन्यवाद। जयमिश हजुर, उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै आभारी छौ, कृतज्ञ पनि छौ। र उहाँको नाम चाहिँ चन्द्रमाया भएको भएर कहिलेकाहीँ हामीले रमाइलो कुराकानी गरेका हौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? जयमिश्री हजुर, तपाईँको आवाज अलिकति सानो सुनेको छ सायद। हजुर कुराकानी हुँदै थियो, काटियो जस्तो लाग्यो, लाउड स्पिकर गरेर कुरा गर्नुभएको भएर हो कि अलिकति सानो सुनेको थियो। र तपाईँले फेरि ट्राई गर्नुहोस् है त, र ट्राई गर्नुभए पनि अलिकति नजिकबाट बोल्नुहोस्। यतिखेर 23 नम्बरमा आउनुहुने श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो जयमसी हजुर, विद्याजी बोल्नुभयो?
22: हजुर।
0: कस्तो हुनुहुन्छ तपाईँ?
22: ठिक छु हजुरहरूलाई,
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो तपाईँहरूले? हामीले त खाइसक्यौँ, हामीले पनि भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त? अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? बी है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो विद्याजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। जयमिश्री जजलोपा हजुर, जजलोपा भन्न छुटाउनु भएछ तपाईँहरूले, ल मैले सम्झाइदिएको है त। र उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँ बलम्बुबाट हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र यतिखेर वाट्सएप मार्फत आउनुहुने 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। सन्ध्याजीले छिटो स्वागत गरिहाल्नुहोस्, मलाई यहाँ कराउनु भइसक्यो भनेर उहाँले त्यो इसारा गर्दै हुनुहुन्छ, मैले स्वागत गरेँ। हेलो हेलो हजुर हजुर, मेरो आवाजलाई सुन्दै हुनुहुन्छ? हजुर जयमसी हजुर, टाढाबाट आउनु भएको जस्तो लाग्यो, बताइदिनुहोस् न नाम अनि हजुरको ठेगाना।
23: हजुर म भारत कालिम्पोङदेखि कुमार दिल कुमार राई बोल्दैछु।
0: हजुर दिल, कस्तो हुनुहुन्छ दिल कुमारजी?
23: एकदमै सन्तुष्ट सुदेश्दै छौँ सर, एकदमै अहिलेसम्म त परमेश्वरको अनुग्रहले हजुरहरूको प्रार्थनाले है एकदमै आनन्द र शान्तिले छौँ है, रमाइरहेको छौँ। परमेश्वरलाई धन्यवाद, दिनहरू सुन्दर दिनहरू हामीले देख्नु पायो, भेट्न पायो, जीवन पायौँ, एकदमै धन्यवाद परमेश्वरलाई।
0: हजुर तपाईँलाई पनि धेरै हजुर तपाईँलाई पनि धेरै धन्यवाद, त्यहाँ टाढादेखि आउनुभयो र बताइदिनु भयो त्यहाँको ठाउँको बारेहरूमा होइन, स्वस्थ हुनुहुँदो रहेछ, प्रकृतिसँग रमाइरहनु भएको रहेछ है। अनि दिल कुमारजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त?
23: प्रश्न चाहिँ म सुनेको छुइनँ, म अहिले भर्खर मात्र म सुन्दैछु कि
0: हजुर,
23: यो पनि अहिले म यहाँ काममा बिजी भइरहेको थिएँ कि म सर, र यहाँ अहिले हाम्रो सिक्किमबाट हाम्रो अर्जुन प्रधानले पो उहाँले पो बुद्धिस्ट एफएममा प्रोग्राम आइरहनु भएको छ भनेर भन्नुभयो कि उहाँले सूचना दिएर मात्रै चाहिँ मैले अहिले झट्टै खोलेको नि एकछिन यहाँ कामलाई विश्राम गरेर
0: धन्यवाद। र कार्यक्रमको बारेमा खबर थाहा पाउनु हुने बित्तिकै तपाईँले कामलाई एकछिन थाती राखेर भए पनि आउनुभयो। र प्रश्न यस प्रकार रहेको छ आजको कार्यक्रममा, मलाकीको अर्थ के हो भनेर रहेको छ भने अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि। मैले अप्सन बी राखिदिए र कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, खुसी लाग्यो। उहाँ हुनुहुन्थ्यो पम्पा, माफ गर्नु, दिलकुमार राई हुनुहुन्थ्यो, कालिम्पोङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र मैले नाम मिस्टेक बताउन खोज्दै थिएँ तर 25 नम्बर उहाँकै नाम टिपेको थियो मैले पम्पा रोकाजीको र उहाँले चाहिँ टेक्स्ट मेसेज गर्नुभएको थियो र उहाँले अप्सन बी टिपाउनु भएको छ र पम्पाजी तपाईँको नाम चाहिँ 25 नम्बरमा छ, दिलकुमारजीको चाहिँ 24 नम्बरमा है। अब भने म 26 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
2: नमस्ते हजुर, नमस्ते दर्शन, नमस्ते।
0: नमस्कार हजुर, सबिनजी बोल्दै हुनुहुन्छ?
2: हजुर, पट्टे बहिनी।
0: अनि कस्तो हुनुहुन्छ सबिनजी, अनि खोटाङतिरको हाल खबर कस्तो छ?
2: मलाई ठिकै छ भनौँ न, पानी पर्न थाल्दैछ खोटाङतिर भनौँ न अहिले चाहिँ।
0: बताइदिनु भएको लागि धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त?
2: हजुर, मैले सुनिरहेको छु अप्सन बी भने।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो सबिनजी, आउँदै गर्नुहोस् छुटौँ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर सन्ध्याजीले टेलिफोन सम्पर्कमा वाट्सएपमा कोही श्रोता आउनुभएको छ, आउनुभएको छ भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
3: हेलो,
0: जय मसी हजुर, कहाँ चाहिँ के को बोल्दै हुनुहुन्छ? पोखराबाट, नाम बताइदिनुहोस् त।
3: मीना
0: हजुर, पुरा नाम?
3: मीना
0: गुरुङ हजुर। हाम्रो अघि विराटनगरबाट आउनुहुने श्रोताले फिडब्याक दिँदै हुनुहुन्थ्यो हाम्रो पोखराको श्रोताको उपस्थिति चाहिँ कम छ है भन्दै हुनुहुन्थ्यो र तपाईँ आउनुभयो, प्रतिनिधित्व गरिदिनु भयो, धेरै धन्यवाद है त। अनि पोखरातिरको खबर के छ?
3: ठिक छ सर, पानी सिमसिम परेछ।
0: हजुर, ल बताइदिनु भयो धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो
3: बी सर?
0: हस, मैले अप्सन बी टिपाएँ र तपाईँको साथीहरू पनि नजिकै हुनुहुँदो रहेछ क्यारे, सबैलाई कार्यक्रमको तर्फबाट सोधेको छ भनेर भनिदिनुहोस् है त। छुटौ हामी। हजुर, उहाँ हुनुहुन्थ्यो मीना गुरुङ हुनुहुन्थ्यो, पोखराबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र ग्रुपमा हुनुहुन्थ्यो रहेछ उहाँहरू र उहाँको पछाडि साथीहरूको कुरा पनि हामीले सुनिरहेका थियौँ आवाज अलिअलि। र यतिखेर भने म 28 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
4: हेलो हजुर, जयमसी नमस्कार।
0: जयमसी नमस्कार हजुर, जीवनजी बोल्दै हुनुहुन्छ?
4: हजुर, म जीवन बर्थोला विराट नेहराबाट।
0: हजुर, अनि निको हुनुभयो तपाईँ?
4: निको त भयो कि त्यही अब यो मौसमको कारण गर्मीले
0: हजुर, र पनि अस्वस्थताको बावजुद भए पनि कार्यक्रममा आउनु भएको छ र तपाईँप्रति हामी एकदमै कृतज्ञ छौँ है त जीवनजी।
4: हजुर, त्यो के अरे प्रश्न र अप्सन भन्दिनु?
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, मलाकीको अर्थ के हो? अप्सन एमा रहेको छ सन्देश वाहक, अप्सन बीमा रहेको छ मेरो सन्देश वाहक, अप्सन सीमा रहेको छ प्रतिनिधि।
4: म पनि अप्सन बी नै भन्न चाहन्छु।
0: हस, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो जीवनजी, आउँदै गर्नुहोस् छिटौँ।
4: नमस्कार
0: जयमिश्री, नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र अलिकति अस्वस्थ नै हुनुहुँदो रहेछ उहाँ पनि र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 एक्जाम स्टुडियोको नम्बर र यतिखेर भने म 29 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
5: नमस्ते, जयमसी।
0: जयमसी नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: म बनेपाबाट बोलेको सर।
0: बनेपाबाट हजुर, तपाईँको नाम बताइदिनुहोस् न।
5: हजुर,
0: हजुरको नाम बताइदिनुहोस् न।
5: मेरो के अरे ठुलमाया,
0: ठुलमाया हजुर, ठुलमाया हो कि सुनमाया हो?
6: हजुर
0: ठुलमाया भन्नुभयो कि सुनमाया भन्नुभयो? ठुलमाया ए ठुलमाया मानन्दर हजुर, तपाईँको पछाडिको साथीले चाहिँ बरु मजाले बोल्नु हुँदो रहेछ सोधेको छ भनिदिनुहोस् है त। हजुर सिटी भन्नुभयो चाहनुहुन्छ? ल धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, अवसर सिटी पाउनुभयो, आउँदै गर्नुहोस् छुटौ। हस् उहाँ हुनुहुन्थ्यो ठुलमाया महानन्दर हुनुहुन्थ्यो, अप्सन सिटी पार जानुभएको छ र उहाँसँग कुराकानीमा अलिकति रमाइलो पनि भयो, जे होस् वरिपरिको आवाज पनि उहाँले हामीलाई यो कार्यक्रममा सुनाइदिनु भयो र हामी धेरै धन्यवाद दिन चाहन्छौँ है। त कहिलेकाहीँ नयाँ नयाँ तरिकाले भाग लिनुभयो र उहाँ 29 नम्बरमा हुनुहुन्थ्यो भने अब 30 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर सुन्दै हुनुहुन्छ मेरा? हजुर सुन्दै हुनुहुन्छ?
7: हजुर
0: हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ हजुर?
7: ए म यता के अरे सिक्किमबाटै।
0: हजुर नाम हजुरको?
7: मेरो नाम कतिजनाले त कतिजनाले त चिन्नु भएको छैन होला, मेरो नाम के टेक बहादुर
0: ए हजुर हजुर हो खुसी लाग्यो टेकबहादुरजी, गएको हप्ता पनि आउनु भएको थियो र आज पनि आउनुभयो, आज सायद दोस्रो चोटि। टेकबहादुरजी खुसी लाग्यो, आउने दिनमा पनि आउँदै गर्नुहोस्, तपाईँसँग कुराकानी गर्न पाउँदा खुसी लाग्यो अनि आज प्रश्न सुन्न पाउनु भयो त।
7: ए हजुर के अरे अलिकति म त यता त्यही त घाँस काट्दैछु कि अन्त घाँस काट्दै अनि जाँदा तपाईँहरूको के अरे कार्यक्रममा सहभागी हुँदै घाँस उही गर्दै।
0: हजुर खुसी लाग्यो भनेपछि घाँसको भारी पुगेको छैन होला कार्यक्रममा भाग लिनुभयो है।
7: हजुर
0: ल धेरै धन्यवाद यति धेरै माया गरिदिनु भएको लागि। अनि टेक बहादुरजी अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ?
7: ए म ए के अरे एमा
0: ए अप्सन ए टिप्न चाहनुहुन्छ है?
7: हजुर सर
0: धेरै धन्यवाद दिनु।
7: हजुर अड्किन्छ कि राम्रो राम्रोसँगले भन्नै पाएन कि अन्त कतिले त उल्टा सुल्टा सुनि आएको हुन्छ त। यता अब भन्न अलिक उयो भयो पनि
0: एकदमै एकदमै ठिकै छ हजुर, हामी बुझिहाल्छौँ तपाईँले ए टिपाउनु भएको छ र एकदमै खुसी लाग्यो कुराकानी गर्नुहुन्थ्यो है। अर्को दिनमा पनि आउँदै गर्नुहोस् अनि कुराकानी गर्दै गरौँला है त टेकबहादुर जी।
7: ए हुन्छ नि सर।
0: हस् उहाँ हुनुहुन्थ्यो टेकबहादुर गदाल हुनुहुन्थ्यो, उहाँ चाहिँ सिक्किमबाट हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानुभएको छ, हामी धेरै धन्यवाद दिन चाहन्छु। र उहाँले भन्दै हुनुहुन्छ कतिपल्ट मैले सही टिपाउँदाखेरि उताबाट बैठक सुनिएको पनि हुनसक्छ, त्यस कारणले गर्दाखेरि अलिकति सच्याइदिनुहोस् ल भनेर पनि भनिदिनु भयो, हामी धेरै धन्यवाद दिन चाहन्छौ। घाँस काट्दै कार्यक्रममा भाग लिँदै हुनुहुन्थ्यो उहाँ चाहिँ र सबैजना व्यस्त हुनुहुन्छ है हाम्रो श्रोताहरू चाहिँ, र व्यस्तताको बावजुद पनि आउनु भएको छ र तपाईँहरूप्रति हामी एकदमै कृतज्ञ छौ। र तपाईँ आउन चाहनुहुन्छ भने अब हामी एउटा फोन कल मात्र हामी लिनेछौँ र त्यसपछि हामी लिने छैनौँ। र यतिखेर भने अश्विन तामाङजीले मेसेज गर्नुभएको छ, उहाँ चाहिँ 31 नम्बर उहाँको नाउँ राखेको छु, अश्विनजीले चाहिँ अप्सन बी टिपाउनु भएको छ, खोटाङबाट हुनुहुन्थ्यो र अश्विनजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु र तपाईँको नाउँ चाहिँ 31 नम्बरमा छ है त, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ, आउने दिनमा पनि आउन सक्नुहुनेछ। र यतिखेर अन्तिम श्रोता हुनुहुन्छ 32 नम्बरको श्रोता, म उहाँलाई स्वागत गर्छु। हेलो
8: हेलो नमस्ते हजुर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उदयपुरबाट। हजुरको नाम फेरि बताइदिनुहोस् त।
8: सौगात।
0: सौगात सौगातजी हजुर, कस्तो हुनुहुन्छ सौगातजी? हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन बी टिपाएँ, कार्यक्रममा आउनुभयो सौगातजी, सौगात तामाङ भन्नुभयो है? ल आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो सौगात तामाङ हुनुहुन्थ्यो अन्तिम श्रोता र उहाँ चाहिँ 32 नम्बरमा हुनुहुन्छ र उहाँले अप्सन बी टिपाउनु भएको छ र उदयपुरबाट भाग लिनु भएको थियो र हामी उहाँप्रति धेरै कृतज्ञ छौं र धन्यवादी पनि छौं। अब भने अन्तिम गीत म तपाईँ समक्ष राख्न चाहन्छु हाम्रो कार्यक्रममा र जतिजनाले सामाजिक सञ्जालमा भाग लिनुभएको छ र नाम टिपाउनु भएको छ र उहाँहरूको नाउँ म टिप्नेछु यो गीत बज्दै गर्दाखेरि र त्यसपछि सही जवाब पनि म लिएर आउने नै छु र विजेताको नाउँ पनि लिएर आउने नै छु। एकैछिन कतै नजानुहोस् है त।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। अब जतिजनाको नाम छ छुटेको, म नाम सरस्वती पढ्न चाहन्छु है। त 33 नम्बरमा हुनुहुन्छ लेहा गुरूङ हुनुहुन्छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। 34 नम्बरमा सञ्जित गुइडेल हुनुहुन्छ पालुङबाट, उहाँले अप्सन बी टी पाउनु भएको छ। 35 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। 36 नम्बरमा हुनुहुन्छ गंगा आचार्य हुनुहुन्छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। 37 नम्बरमा शोभा आचार्य हुनुहुन्छ, उहाँले बी टी पाउनु भएको छ। 38 नम्बरमा महिला विकास भनेर छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। 29 नम्बरमा मेडपा भनेर छ नाम, उहाँले अप्सन बी टी पाउनु भएको छ। त्यसै गरी 40 नम्बरमा हुनुहुन्छ रेविका परियारजी हुनुहुन्छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। 41 नम्बर योग प्रसाद प्याकुरेल हुनुहुन्छ वेस्ट बंगालबाट, उहाँले अप्सन बी टी पाउनु भएको छ। र 42 नम्बरमा हुनुहुन्छ विजय राय हुनुहुन्छ, सिक्किमबाट नै हुनुहुन्छ, उहाँले अप्सन बी टी पाउनु भएको छ। त्यसै गरी हुनुहुन्छ 43 नम्बरमा जोनल तामाङ हुनुहुन्छ, उहाँले पनि अप्सन बी टी पाउनु भएको छ, सिक्किमबाट हुनुहुन्थ्यो। र जम्मा 43 जना श्रोताहरूको सहभागिता आज प्रत्यक्ष रूपमा हामीले लिन सक्यौं उहाँहरूको नाउँ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। अब भने म सही जवाफ तपाईँ समक्ष राख्न चाहन्छु। आजको कार्यक्रमलाई मैले तयार पारेको थिएँ, मलाई के के पुस्तकको परिचयबाट तयार पारेको थिएँ, त्यहाँ मलाकीको पुस्तकको परिचयमा हेर्ने हो भने चाहिँ यसरी लेखिएको छ, मलाकीको अर्थ मेरो सन्देश बाहक। मलाकीले ईसा पूर्व 430 देखि 400 ईसा पूर्वसम्म यहुदाको लागि भविष्य वक्ताको सेवा गरे, अर्थात कोरेश राजाले 538 ईसा पूर्वमा यहुदीहरूको यरूसलेममा जाने आदेश गरेको करिब 100 वर्षपछि भनेछ। त्यहाँ अरू पनि छ, तपाईँले पढ्न सक्नुहुनेछ। मलाकीको अर्थ चाहिँ के रहेछ भन्दाखेरि सन्देश बाहक होइन, अप्सन सी प्रतिनिधि पनि होइन, अप्सन बी मेरो सन्देश बाहक रहेको छ है। त सही जवाब चाहिँ मेरो सन्देश बाहक। सन्देश बाहक, सन्देश बाहक उस्तै सुनिन्छ, उही हो खास त, तर मेरो सन्देश बाहक भनेको चाहिँ व्यक्तिगत भन्ने चाहिँ बुझिन्छ। र त्यस कारण गर्दाखेरि बी सही जवाब रहेको छ। जसले ए र सी भनेर गेस गर्नुभयो, अर्को चोटि पनि तपाईँले कोसिस गर्न सक्नुहुनेछ है। त अब भने म सही जवाब टिपाउनु हुनेहरूबाट गोला प्रथा गरिकन विजेता घोषणा गर्नुभन्दा अगाडि सबैभन्दा शुरूमा 43 जना मध्येमा सबैभन्दा शुरूमा भाग लिनुहुने श्रोता हुनुहुन्थ्यो, भोजपुरबाट हुनुहुन्थ्यो, काली राई हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाउनु भएको छ। र यसकारण सबैभन्दा शुरूमा सही जवाब उहाँले नै टिपाउनु भएकोमा उहाँ स्वत विजेता बन्नुभएको छ हाम्रो कार्यक्रममा है। त र अब भने सामाजिक सञ्जाल मार्फत चाहिँ विजेता घोषणा गर्नुपर्दाखेरि चाहिँ उहाँले अप्सन बी भनेर कमेन्ट गर्नुभएको थियो, किरण थापा मगर हुनुहुन्छ, उहाँ विजेता बन्नुभएको छ है। सक्नुभयो भने तपाईँले आफ्नै फेसबुकको जुन पेजबाट तपाईँले भाग लिनुभएको छ फेसबुक आइडीबाट, त्यहीबाट मेसेज गर्नुहोस् है, अलिकति पक्का गर्नको लागि यो चाहिँ। र त्यसपछि रहेको छ हाम्रो प्राविधिक मित्रले चाहिँ 20 नम्बर छान्नु भएको छ, सन्ध्याजीले 20 नम्बरमा कुन श्रोता हुनुहुन्छ म हेर्छु। 20 नम्बरमा हुनुहुन्छ उमेश रेग्मी हुनुहुन्छ, र उहाँले अप्सन बी टिपाउनु भएको छ। हाम्रो सन्ध्याजीको तर्फबाट हामी उहाँलाई विजेता घोषणा गर्दैछौ। अब आज 45 जना मध्येबाट मैले गोला प्रथा गरिकन मैले तान्न गइरहेको छु, मेरो हातमा कुन नम्बर पर्छ है त 43 नम्बर मध्येमा, र मेरो हातमा नम्बर परेको छ झन्झनै अन्तिमको रहेको छ 32 नम्बर परेको छ। र 32 नम्बरमा हुनुहुन्छ उहाँले अप्सन बी टिपाउनु भएको छ, उदयपुरबाट हुनुहुँदो रहेछ, सौगात तामाङ हुनुहुन्छ। तपाईँलाई धेरै धेरै बधाई छ, कार्यक्रम सकेपछि तपाईँले आफ्नो नम्बर टिपाउन सक्नुहुनेछ। जतिजना विजेता बन्नुभयो तपाईँहरूले आफ्नो नम्बर सन्ध्याजीलाई टिपाउन सक्नुहुनेछ कार्यक्रम सकिएपछि, र ब्यालेन्स पाउनु भएपछि पाइसकेको जानकारी पनि दिन सक्नुहुनेछ। यति भन्दै म कार्यक्रम प्रस्तुता सुनिल राजलाई म बिदाउन चाहन्छु। सुनेर साथ दिनुभयो र सन्ध्याजीलाई पनि धन्यवाद, र तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राजलामा बिदाउन चाहन्छु। गुड निज एफएम 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक पक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तोता यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट साक्षात्कार गराउनु हाम्रो एकमात्रै उद्देश्य रहेको छ। आदरणीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा अबको करिब आधी घण्टासम्मको लागि आइपुगिसकेका छौँ। आदरणीय श्रोता, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र आजको कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नु होला। तादनी श्रोता, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भने हामी आजको यो कार्यक्रमलाई सुरुवात गर्ने अनुमति चाहन्छौ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र तपाईँले यस कार्यक्रमद्वारा बाइबल धर्मशास्त्रलाई नजिकबाट चिन्ने जुन तृष्णा बोक्नु भएको छ त्यस तृष्णालाई तपाईँले पूरा गर्न सक्नुहुनेछ। तादनी श्रोता, औ भने यही कार्य अनुरूप आज पनि हामी तपाईँको बीचमा उपस्थित भइसकेका छौ र कार्यक्रमको आरम्भमा आउनुहोस् मन र आत्माको तयारीको निम्ति सुनौ एउटा सुमधुर भक्ति गीत, त्यसपछि हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौं।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। आदरणीय श्रोता, हामीले श्रृङ्खलाबद्ध रूपमा एउटा विषयवस्तुलाई निरन्तरता दिइरहेका छौ। त्यो के हो भने हामीले मुक्ति किन पाउनुपर्छ भन्ने विषयमा कुराकानी गर्दैछौ। र त्यही सिलसिलामा आज पनि हामी त्यसैको विषयवस्तुलाई निरन्तरता दिन गइरहेका छौ। श्रोता, हामी मानिस जातिले आफूले आफूलाई कुनै पनि पाप र अधर्मको प्रभावबाट मुक्त पार्ने प्रयास गरे तापनि सक्दैन। कारण अनेक छन् र ती कारणहरू मध्ये एउटा कारण हो, हामी आफैले मात्रै पाप र अधर्मको कष्ट भोग्दैनौ, तर हाम्रा पिता पुर्खादेखि बग्दै आएका सर्दै आएका पापका प्रभावहरूले पनि हामीले कष्ट भोग्दै पर्ने अवस्था आइरहेको छ। अर्थात् अदनको बगैँचामा जो आदमले पाप गरे, त्यस पापको दण्ड आज हामीसँग र हामी पछि हजारौं पुस्ता अथवा भनौं लाखौं पुस्तासम्म सर्दै जानेवाला छ। र तपाईँ जीवनमा तपाईँ र मैले आफूले आफूलाई शुद्ध र पवित्र राख्ने जतिसुकै प्रयास किन नगरौं, फेरि पनि हाम्रो पिता पुर्खादेखि सर्दै आएको पाप र अधर्मले तपाईँ र मलाई शुद्ध र पवित्र हुने अनुमति दिँदैन। हामीलाई अब यस्तो व्यक्तिको आवश्यकता पर्यो जसले हामीलाई यो पापबाट बचाएर बाहिर निकाल्न सक्छ। श्रोता, जसरी हामीले हाम्रा पिता पुर्खादेखि विरासतमा मिल्दै आएका पाप र अधर्मलाई भोग्दैछौ, त्यसै गरी हामी पछि पनि हामीले गरेको पाप र अधर्म लगायत हामीभन्दा अघिल्ला पुस्ताबाट आएका पाप र अधर्म ती सबैका कष्टहरू हाम्रो आउने पुस्ताले पनि भोग्नु पर्छ। त्यसै कारणले गर्दा हामीलाई मुक्तिदाता चाहिएको हो भन्न खोजेको हो। श्रोता, जसरी एउटा आफ्नो पैतृक सम्पत्ति छोरा छोरीलाई छोडेर गइन्छ, त्यसै गरी पाप र अधर्म पनि छोडेर गइएको हुन्छ। प्रिय श्रोता, उदाहरण दिउँ कि कुनै मानिस एउटा ओहदामा छ, उसले भ्रष्टाचार गरेर कमाएको छ। अब उसले भ्रष्टाचार गरेर कमाएको जो अकुत सम्पत्ति रहेको छ, उसले आफ्नो जीवन कालभरिमा त्यसलाई पूर्ण रूपले उपभोग गरेर सक्ने छैन। त्यसपछि त्यो सम्पत्ति एउटा पुस्तेनी सम्पत्तिको रूपमा, विरासतको रूपमा उसको छोरा र नातिलाई हस्तान्तरण गरेर ऊ जान्छ। जब उसको मृत्यु पछि उसले ओहदामा हुँदाखेरि कस्ता कस्ता किसिमका भ्रष्टाचारहरू गरेर त्यो अकुत सम्पत्ति कमाएको थियो, त्यो कमाएको सम्पत्तिको छानबिन हुँदै जानेको अवस्थामा अब त्यो सम्पत्ति छोरा वा नातिको हातबाट पुनः राज्यले खोज्न सक्छ। र यसरी ऊ आफ्नो जीवन कालभरि राज्यको आँखा छलेर नियम विपरीत रुपियाँ पैसा कमाएर धनी त होला, तर पछि गएर उसको छोरा नाति फेरि पनि सडकमा आएर बस्नुपर्ने अवस्था आउन सक्छ। यद्यपि उसको छोरा छोरीहरू त्यहाँ भ्रष्टाचार गरेका थिएन, तर उसको बुवा अथवा हजुरबुवाले गरेको भ्रष्टाचारको प्रभाव उसको छोरा नातिमा परेको हामी देख्न सक्छौ। र हामी देख्न सक्छौ कि हाम्रो देश नेपालमा पनि थुप्रै यस्ता घटनाहरू तपाईँहरू सामुनि आइरहेको छ। अझ कतिपय देशमा त यस्तो पनि छ कि उसको पुस्तामा कसैले राज्य विरूद्ध अपराध गर्यो भने उसको छोरा छोरी श्रीमती लगायत नाति जति पनि छ तीन पुस्ताले सम्म सजाय पाउने कानून त्यहाँ छ। आदरणीय श्रोता, सायद तपाईँले त्यो देश कुन हो भनेर अन्दाज लगाइसक्नु भएको छ होला, र छैन भने पनि तपाईँले अब अनुसन्धान गर्नुहोस् कि त्यस्तो कानून भएको देश कुन हो भनेर। जे होस्, मैले भन्न खोजेको सृष्टिकर्ता परमेश्वरको नजरमा पनि यस्तै छ। अब त्यसो भए सृष्टिकर्ता परमेश्वर के अब एउटा तानाशाह हुनुहुन्छ त भन्ने कुरा तपाईँको मनमा आउन सक्ला। कदापि होइन, किनभने उसको पिता पुर्खाले जे काम गरेको थियो, जे अपराध गरेको थियो, त्यसैलाई संस्कृतिको रूपमा उसको छोरा छोरीले त्यसैलाई निरन्तरता दिने भएको हुनाले गर्दा त्यो पाप र अधर्मका कुराहरू सर्दै जाने भनिएको हो। उदाहरणको लागि हामी एउटा कुरा हाम्रो समाजमा के देख्छौ भने, चोरको सन्तान चोर नै हुन्छ, सज्जनको सन्तान सज्जन नै हुन्छ भनेर हामीले भन्दै सुन्दै र देख्दै आइरहेका छौ। आदरणीय श्रोता, एउटा किसानको सन्तान किसानै हुन्छ, व्यापारीको सन्तान व्यापारी नै हुन्छ, एउटा पुस्तेनी पेसाको रूपमा सर्दै जान्छ भन्ने तपाईँ हामीलाई थाहा छ। पाप र अपराधको कुरा पनि त्यस्तै हो। आदरणीय श्रोता, एउटा बच्चाले
खराबी गर्न कहाँबाट सिक्छ? सबैभन्दा पहिला उसको आफ्नै परिवारबाट उसले सिक्छ। परिवारको उसका आमा बुवाले गरेका सबै नराम्रा कामहरू उसले हेरिरहेको हुन्छ र उसले आफ्नो मनमा विचार गर्छ, मैले पनि यसै गरी जीवन जिउन पर्ने रहेछ, यही नै सत्य बाटो रहेछ भन्ने कुरा उसले सिक्दछ र उसले त्यही कुरालाई अंगाल्दछ। र यसरी त्यो अधर्मको दोष उसले आफ्नो बुवा आमाबाट सारेर आफ्नो जीवनमा उसले लिएर जान्छ र यसरी ऊ पनि अब आफ्नो माता पिता झैं दण्डको भागीदार बन्दछ। प्रेस्वता, हाम्रो समाजमा थोरै मात्र यस्ता व्यक्तिहरू छन् जुन नराम्रा कामहरू बाउ आमाले गरिरहेका छन्, त्यो काम छोरा छोरीले नगरेको तर असल रूपमा सुध्रेको घटनाहरू हामी थोरै मात्र देख्न सक्छौ। प्रेस्वता, फेरि पनि त्यसको प्रभाव कहीँ न कहीँ कतै न कतै उसको जीवनमा पनि पर्छ नै पर्छ। त्यही कारणले गर्दा सृष्टिकर्ता परमेश्वरले प्रस्थानको पुस्तक 20 अध्यायको 4 र 5 यसो भन्नुभयो, आफ्ना निम्ति खोपेर कुनै किसिमका मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हो, मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु भनेर यहाँ बताइएको हामी थाहा गर्न सक्छौ। प्रेस्रोता, अहिले 6 पदमा हेर्ने भने चाहिँ, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। अब यसबाट हामीले के बुझ्न सक्छौ भन्दा, पहिलो कुरा, मूर्ति पूजा गर्नु चाहिँ परमेश्वरको ठाडो उल्लङ्घन गर्नु हो, अर्थात् परमेश्वरको अपमान गर्नु हो भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। अब हामी विचार गरौं, हाम्रो पिता पुर्खादेखि कस्तो प्रकारको अपमान सृष्टिकर्ता परमेश्वर हुँदै आइरहेको छ। यदि अब हामीले मुक्तिदाता येशु ख्रीष्टलाई विश्वास गरिएन भने त्यो अपमानको दोष तपाईँ र मेरो जीवनमा अवश्य पनि आइरहेको छ र हामी भन्दा पछिको पुस्तामा पनि जान्छ। त्यही कारणले गर्दा हामीले हाम्रो उद्धारकर्ता प्रभु येशु ख्रीष्टलाई विश्वास गरेर यो दोषलाई मेटाउनु पर्ने हुन्छ। श्रोता, प्रस्थान 34:7 पनि यसो भनिएको छ, उहाँले हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोरा छोरी नाति नातिना र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। यो उहाँको नियम हो र उहाँको विधान हो, तर अचम्म लाग्दो कुरो, उहाँको कृपा पनि छ। आदरणीय श्रोता, जसले असल गर्छ त्यसले कृपा पाउँछ, जसले खराबी गर्छ त्यसले त्यसको दण्ड उसको तेस्रो चौथो पुस्तासम्म सर्दछ भन्ने कुरा हामी थाहा गर्न सक्दछौँ। आदरणीय श्रोता, त्यसै गरी हामीले गन्ती 14:18 हेर्ने हो भने लेखिएको छ, परमप्रभु रिस गर्नमा धैर्यवान र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता पुर्खाको अधर्मको सजाय उनीहरूका तेस्रो र चौथा पुस्तासम्मलाई दिने हुनुहुन्छ भनेर उल्लेख गरिएको छ। यो परमेश्वरको विशेषता हो र त्यो विशेषता अनुरूप उहाँले अवश्य पनि आफ्नो काम गर्नुहुन्छ र परमेश्वर आफ्नो विशेषतालाई कहिल्यै पनि परिवर्तन गर्न सक्नुहुन्न। र यदि त्यसरी उहाँले आफ्नो विशेषतालाई परिवर्तन गर्न लाग्नु भयो भने सृष्टिमा अराजकताले एउटा सीमा नै नाग्नेछ र त्यो नियन्त्रण भन्दा बाहिर जानेछ भन्ने परमेश्वर जान्नुहुन्छ। त्यसैगरी हामी देख्छौ यिर्मिया 32:18 पनि लेखिएको छ, हजारौं हजारलाई तपाईँ आफ्नो प्रेम देखाउनुहुन्छ तर पिता पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्छ। हे महान र शक्तिशाली परमेश्वर, जसको नाउँ सर्वशक्तिमान परम प्रभु हो, तपाईँका अभिप्रायहरू महान र तपाईँका कामहरू शक्तिशाली छन्। मानिसहरूका सबै चाल तपाईँको दृष्टिमा छर्लङ्ग छन् र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफल अनुसार तपाईँ इनाम दिनुहुन्छ भनेर उल्लेख गरिएको छ। प्रेस्वता, अब हामी विचार गरौं कि तपाईँ हामी सृष्टिकर्ता परमेश्वरको जुन क्रोध छ, जुन प्रकारको एउटा दण्ड छ, त्यसबाट बच्नलाई केही के उपाय गर्नुभएको छ, अथवा आफूले आफूलाई त्यो अपराधबाट बचाउन के गर्ने विचार गर्नुभएको छ? प्रेस्वता, अब हामी बाइबल धर्मशास्त्रबाट अर्को एउटा उदाहरण हेरौं।
पहिलो राजाको पुस्तक 11 अध्यायको 11 र 12 पदमा यसरी उल्लेख गरिएको छ र म तपाईँको निम्ति पढेर सुनाइदिन्छु। यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, तेरो मन यस्तै भएको हुनाले मेरो करार र मेरा विधिहरू जो मैले तँलाई आज्ञा गरेको थिएँ ती पालन नगरेको कारण म निश्चय नै यो राज्य तँबाट खोसेर तल्लो दर्जाको एकजनालाई दिनेछु। तापनि तेरो पिता दाऊदको खातिर यो तेरो जीवनकालमा चाहिँ म गर्ने छैन। म यो राज्य तेरो छोराको हातबाट खोस्नेछु। तापनि त्यसबाट सबै राज्य त खोसिने छैन, तर मेरो दास दाऊदको र मैले छानेको सहर यरुसलेमको खातिर म एउटा कुललाई कुल त्यसलाई दिनेछु भनेर यहाँ उल्लेख गरेको हामी पाउँदछौ। प्रसंग हो सोलोमन राजा उनका राज्यकालको आधा समय उनी परमप्रभु परमेश्वरप्रति आज्ञाकारी भए र दाऊदको चालमा हिँडे र त्यहाँ ठूलो उन्नति र प्रगति भयो। तर जब उनी वृद्ध हुँदै गए उनी परमेश्वरलाई भन्दा बढी विलासी हुँदै गएको हामी देख्न सक्दछौ र उनले खराबी गर्न थाले। उनको आफ्नो राज्यकालको 40 वर्षमा 20 वर्ष असल काम गरे तापनि उनले त्यसपछि अरू विदेशी स्त्रीहरू विवाह गरेको कारण उनी विलासी भएर ती स्त्रीहरूलाई खुशी पार्ने क्रममा उनले चाहिँ परमेश्वरको विरुद्धमा उहाँको व्यवस्थाको विरुद्धमा अपराध गरेको हामी थाहा गर्छौं। श्रोता, हामीले एक अध्यायदेखि हेर्दै जाने भने यी कुराहरू हामी पाउँदछौ। आदरणीय श्रोता, हामीले 11 अध्याय 1-3 हेर्ने हो भने व्यवस्था 17:17 भनेको थियो कि राजाहरूलाई विधर्मी पत्नीहरूसँग विवाह गर्न निषेध गरिएको थियो। सोलोमनले यो महत्वपूर्ण आज्ञालाई जुन हदसम्म अवज्ञा गरे त्यो चकित पार्ने खालको छ। नतिजा ठ्याक्कै भविष्यवाणी गरे जस्तै भयो। उनका पत्नीहरूले उनीका मनलाई विदेशी देवताहरूतर्फ बहकाइदिएको हामी पाउँदछौ। त्यसै गरी 4-8 पदमा हेर्ने हो भने राजा दाऊदको हृदय पूर्ण रूपले मूर्ति पूजाबाट आफूलाई जोगाउने कुरामा परमप्रभु आफ्ना परमेश्वरप्रति पूर्णतया सत्य थियो। तर सोलोमनले यस विषयमा आफ्ना पिताको अनुसरण गरेन र उनले यरुसलेमको पूर्वतिर जैतुन पर्वतमा मूर्ति पूजाका स्थानहरू बनाएको हामी पाउँदछौ। अनि परमेश्वर सोलोमनलाई 2 उनका देखा परेर दर्शन दिनुभएको थियो। पहिला चाहिँ गिबोनमा अनि त्यसपछि मन्दिर समर्पणको बेलामा, जब उहाँले घोषणा गर्नुभयो कि सोलोमनको मूर्ति पूजाको कारण राज्य उनको हातबाट खोसेर उनका सेवक मध्ये एउटालाई दिइनेछ। तापनि यो सोलोमनको जीवनकालमा हुने छैन र सबै 12 कुलहरू दाऊदको घरानाबाट लगिनेछ। एउटा कुल बेन्यामिन यहुदा त पहिले नै जोडिएको मानिन्छ, सोलोमनका छोरालाई दिइनेछ भनिएको छ। अब सोलोमनका 3 शत्रुहरू वर्णन गरिएको छ। पहिलो थिए हदद, दोस्रो एदोमी राजकुमार जो युआबले एदोमका सबै पुरुषहरूलाई मार्दा सानो बालकको रूपमा मिश्रतिर भागेका थिए अनि उनलाई फारोले राम्रो व्यवहार गरे र उनलाई रानी तहपेनसको बहिनीलाई उनकी पत्नीको रूपमा दिए। हदतले जब यी सुने कि दाऊद र युआब मरिसकेका थिए तब उनले फारोबाट अनिच्छापूर्वक एदोम फर्कने अनुमति पाए। त्यहाँबाट उनले दक्षिणबाट सोलोमनको विरूद्धमा सैन्य कारवाही शुरू गरेको हामी देख्न सक्छौ। 11:23-25 हेर्ने हो भने दोस्रो शत्रु थिए रेजोन, जो दाऊदले शोभाका मानिसहरूलाई मार्दा उनी भागेका थिए। उनी त्यसपछि लुटेराहरूको एउटा दलको अगुवा बने। पछि उनले दमास्कसमा एउटा स्वतन्त्र राज्य स्थापना गरे र उत्तरबाट सोलोमनको लागि सैन्य खतरा बने। दाऊदले सहर कब्जा गरी त्यहाँका सेना राखेदेखि नै दमास्कसले इसरायलको जुवा बोकेको थियो। सिरियाको मुख्य नगर राज्य दमास्कस गुमाउनु विशेष महत्वपूर्ण थियो, किनभने सिरियाको राज्यमा आउने शताब्दीसम्म इसरायलीहरूको सामु एउटा काँडा साबुत हुनेवाला थियो। तेस्रो शत्रु थिए सोलोमनका सेवक, जसलाई परमेश्वरले 11 पदमा उल्लेख गर्नुभयो, एफ्राइम कुलका नबातका छोरा यरोबाम। सोलोमनले उनलाई मिल्लो निर्माणमा जिम्मेवारीको पद दिएका थिए। सायद यही अधिकारीले यरोबाममा सारा इसरायलमाथि राज्य गर्ने इच्छा जोगाएको थियो। एक दिन यरोबामले अहिया नाउँ गरेको एक अगमवक्तालाई भेटे। जब उनीहरू मैदानमा एक्लै थिए अहियाले आफ्नो नयाँ वस्त्र लिएर 12 च्याते। उनले 10 यरोबामलाई दिए। यसको संकेत चाहिँ यो थियो कि परमेश्वरले उनलाई इजरायलका 10 कुलमाथि अधिकार दिनेवाला हुनुहुन्छ। उनले यरोबामलाई यो पनि व्याख्या गरे कि एउटा कुल बेन्यामिन सोलोमनको छोराको लागि छोडिनेछ। आदरणीय श्रोता,
यहुदालाई बुझाइएको थियो कि पहिलो राजा 12:23 र राज्य सोलोमनको मृत्युपछि मात्र विभाजित हुनेछ। यदि यरोबामले परमप्रभुको आज्ञा पालन गरेर उनलाई परमप्रभुको आशिष र सहायताको निश्चयता हुनेछ। परमेश्वरले यरोबाममाथि राख्नु भएका सीमाहरूलाई ध्यान दिनुहोस्। उनलाई 10 कुल दिइनेछ, पूरा राज्य होइन। उनी सोलोमनको मृत्युपछि सत्तामा हुनेछन्। परमेश्वरले उनलाई स्थानीय घराना बनाउनुहुन्छ यदि मात्र उनले परमप्रभुको आज्ञा पालन गरी उनलाई पूर्णतया पछ्याए भने। तर दुःखलाग्दो कुरो, यहाँ उनले पनि परमेश्वरको त्यो आज्ञालाई उनले नपछ्याएको हामी पाउँदछौ। र नभन्दै सृष्टिकर्ता परमेश्वरले भन्नु भए बमोजिम यहाँ सोलोमनको हात छोराको हातबाट 10 कुल खोसेर अर्को व्यक्तिलाई दिइन्छ, जसको परिणाम चाहिँ के थियो भन्दा सोलोमनको अनाज्ञाकारिताको राज्य। अनि त्यसै गरी हामी देख्छौ फेरि दाऊदले परमेश्वरलाई पूर्ण रूपले पछ्याएको कारण 2 कुलमाथि चाहिँ सोलोमनको छोराले राज्य गर्न पाएको हामी देख्छौ। यसबाट हामी के थाहा गर्न सक्दछौ भने उनको पिताको अधर्म उनको छोरा नातिले भोग्नु पर्छ र साथसाथै उनको पिता पुर्खाको धार्मिकताको प्रतिफल पनि तिनै छोरा छोरीले भोग्नु पर्छ। आदरणीय श्रोता, यसकारणले गर्दा हामीले यो पनि बुझ्नु पर्यो कि तपाईँ र मैले गरेका शुभ अशुभ कर्महरूको प्रतिफल हामीले त भोग्छौ नै, साथसाथै हाम्रो छोरा नातिले पनि भोग्नु पर्ने हुन्छ। आदरणीय श्रोता, भजन संग्रह 89:33 भनिएको छ, म मेरो प्रेम दाउदबाट हटाउने छैन न त मेरो विश्वसता कहिले धोकाबाजी नै गर्नेछु भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। र त्यही प्रतिज्ञा अनुसार दाउद प्रति विश्वसनीयता जगाइ राख्नको लागि 2 कुल सोलोमनको छोराले पाए। अनि उहाँको स्वभाव अनुसार दोस्रो तेस्रो पुस्तालाई दण्ड दिन्छु भनेर जुन धम्की दिनुभएको थियो त्यसलाई कायम राख्नको लागि 10 कुल उनको हातबाट खोसियो। श्रोता, हामीले मत्ती 21:43 हेर्ने हो भने पनि येशूले भन्नुभएको छ, म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। अब यहाँ यो कुरालाई हामी हल्का विचार गरौं। इसरायलीहरूले आफ्नो पापबाट पश्चाताप गर्नलाई उनीहरूले इन्कार गरे, येशू ख्रिस्टलाई विश्वास गर्न इन्कार गरे र त्यही कारणले गर्दा उनीहरूले परमेश्वरको राज्यलाई महसुस गर्न पाएनन्। अनि येशूले भन्नुभयो तिमीहरूको अविश्वासको कारणले गर्दा अब तिमीहरूले आशा गरेको परमेश्वरको राज्य अर्को जातिले पाउनेछ, अर्थात् तपाईँ र मैले। इसरायलीहरूको अनाज्ञाकारिताको कारण र अविश्वासको कारण परमेश्वरको अनुग्रह र प्रेम तपाईँ र मेरो जीवनमा आएको छ। र अब यदि हामी पनि सृष्टिकर्ता परमेश्वर प्रति अनाज्ञाकारी भयौं र हामीलाई प्रभु येशूले सुम्पिनु भएको जिम्मेवारीहरूलाई सही तरिकाले पालन गर्न चुक्यौं भने हामीमा आएको परमेश्वरको राज्य फेरि पनि खोसिनेछ र त्यो आशिष र त्यो अनुग्रह खोसिनेछ र त्यो फेरि अन्यत्र मोडिनेछ। त्यसकारणले गर्दा हामी अनुग्रहद्वारा बचाइएका छौं र परमेश्वरको प्रेमद्वारा हामी उहाँको परिवारमा स्वीकारिएका छौं भने हामीलाई उहाँले सुम्पिनु भएको जिम्मेवारीहरूलाई पनि सही एवं सठिक तरिकाले पालन गरौं र पूरा गरौं, ताकि हाम्रो पुस्तादेखि उसो अब हजारौं हजार पुस्तासम्म हाम्रो परमेश्वरको प्रेम करुणा र अनुग्रह बगेर जान सकोस् र आशिष पाउन सकुन्। श्रोता, त्यही कारणले गर्दा अब हामीले के गर्नुपर्छ? हामीले येशु ख्रिस्टलाई विश्वास गरेर उहाँलाई पछ्याइराख्नुपर्छ र आफ्नो सन्तानहरूलाई पनि उहाँलाई पछ्याउनको निम्ति अर्थी दिएर त्यो बाटोमा सिकाउनु पर्दछ। श्रोता, हाम्रा पिता पुर्खादेखि आएका अधर्मको दण्डबाट बचाउन सक्ने उहाँ मात्रै हुनुहुन्छ, यो कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र अर्को हप्ता पनि हामी यही विषयको अर्को बुदामाथि छलफल गर्नेछौ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। श्रोता, अब पनि प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्।

0: गुड न्युज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हामीले विगतका अध्ययनहरूमा दाउदका जीवनका विभिन्न संघर्षहरू र परमेश्वरमाथिको उनको विश्वासका बारेमा चाहिँ सिकिरहेका थियौं। आजको दिनमा पनि हामीलाई कस्तो शिक्षा चाहिँ हामीले पाउनेछौँ दाइ, अर्थात् के कुराहरू बारेमा चाहिँ हामीले यो अध्ययनको यात्रामा चाहिँ अगाडि बढ्नेछौँ?
2: भाइ, अघिल्लो दिनको अध्ययनको यात्रालाई स्मरण गराउनु भएको लागि तपाईँलाई धन्यवाद। हामीले आजको अध्ययनमा भजन संग्रह 61 र 62 को खण्डहरूबाट यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौं। यी दुवै भजनहरूमा दाउदले आफ्नो हृदयको गहिराईबाट परमेश्वरलाई पुकारेका छन्। जब उनी कमजोर, थकित र समस्याले घेरिएका थिए, तब उनले परमेश्वरलाई आफ्नो शरण स्थान र बलियो चट्टानको रूपमा अनुभव गरेका कुराहरूलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यसको अर्थ दाई, परिस्थितिहरू कठिन हुँदा पनि परमेश्वरमाथिको भरोसा नछोड्नु पर्ने शिक्षा चाहिँ हामीले आजको अध्ययनबाट चाहिँ पाउने रहेछौं, होइन त?
2: बिल्कुलै हो भाइ। भजन संग्रह 61 दाउद भन्छन्, मलाई त्यो चट्टानमा डोर्याउनुहोस् जो म भन्दा अग्लो छ। यसले देखाउँछ कि मानिसको शक्ति सीमित भए पनि परमेश्वरको सहायता असीमित छ। त्यसै गरी भजन संग्रह 62 उनले भन्छन्, मेरो आत्माले परमेश्वरको मात्र प्रतीक्षा गर्छ, अर्थात हाम्रो आशा र उद्धार परमेश्वरबाट मात्र आउँछ भन्ने सत्यता।
1: कति सुन्दर रहस्य र सत्यलाई चाहिँ तपाईँले बताउनु भयो दाइ। आज धेरै मानिसहरू छन् जो चाहिँ विभिन्न चिन्ता, असुरक्षा र समस्याहरूको बीचमा चाहिँ जीवन बिताइरहेका छन्। यस्तो अवस्थामा चाहिँ यो अध्ययन सबैको लागि चाहिँ आशिषको स्रोत बन्न सक्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दछु।
2: यदि तपाईँ जीवनको कुनै कठिन यात्रामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई परमेश्वरमाथि अझ दृढ भरोसा गर्न प्रोत्साहन दिनेछ। त्यसैले आउनुहोस्, खुल्ला हृदय लिएर हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
3: वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस्, हामी वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित बुबा, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौ कि तपाईँले हामीलाई यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट केही कुरा सिक्न सकौं, मनन गर्न सकौं। प्यार प्रभुजी, प्रार्थना छ तपाईँ हामी हरेकलाई आफ्नो आत्माको अगुवाई दिनुहोस्, आत्माको भरपूर दिनुहोस्, ताकि तपाईँको वचनको रहस्य बुझ्न सकौं। प्रभु, बाँकी समयलाई तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 61 र 62 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 61 अध्याय। यहाँ हामी देख्नेछौ ईश्वरीय जनहरूको पुकार र आत्मविश्वास। मित्र, यो अध्यायले अर्को भजनहरूको मालाको झुप्पाको यानी भजन संग्रह 61 अध्यायदेखि 68 अध्यायको परिचय गर्दछ। भजनको मालाको यो झुप्पा यानी 61 अध्यायदेखि 68 अध्यायसम्मको मुख्य विषय हो ईश्वरीय जनहरूका पुकार र आत्मविश्वास। जब तपाईँ यी 8 भजनहरूमा ईश्वरीय जनहरूको विन्तीहरूको पुकारहरूको सुन्नुहुन्छ, तपाईँले प्रभुमा तिनीहरूका स्थिरता, दृढताको सुन्दर तरिकामा वर्णन गरिएको पाउनुहुनेछ। तपाईँले यी भजनहरूमा प्रभु येशू ख्रीष्टलाई देख्नुहुनेछ, साथै तपाईँ आफै स्वयंको लागि पनि महान सहायताको प्राप्त गर्नुहुन्छ। मित्र, भजन संग्रह 61 अध्याय दाउदको हृदयबाटको प्रार्थना हो। अनि 61 अध्याय 1-2 पदमा भनिएको छ, मेरो क्रदन सुन्नुहोस् हे परमेश्वर, मेरो प्रार्थनामा ध्यान लगाउनुहोस्। मेरो मन व्याकुल हुँदा पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु। म भन्दा अग्लो चट्टानमा मलाई डोर्याएर लानुहोस्। दाउद भन्छन्, पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु। जब तपाईँ प्रार्थना गर्नुहुन्छ त्यस बेला कहिले यो महसुस गर्नुभएको छ कि परमेश्वर स्वर्गमा हुनुहुन्छ तर तपाईँ चाहिँ यहाँ पृथ्वीमा? दाउदलाई लाग्छ कि उनी पृथ्वीको पल्लो छेउमा छन् र परमेश्वर अर्को पल्लो छेउमा हुनुहुन्छ। उनी निकटमा आउन कोशिश गरिरहेका छन्। उनी आफूभन्दा अर्को चट्टानमा आउन चाहन्छन्, हुन चाहन्छन्। अनि शास्त्रले हामीलाई भन्दछ कि प्रभु येशु नै त्यो चट्टान हुनुहुन्छ। उहाँ म भन्दा कति हो कति धेरै अग्लो हुनुहुन्छ, मेरो समझ भन्दा परको अग्लो। ओ, यो हामीसँग प्रभुको कस्तो तस्विर छ। अनि तीन पदमा भनिएको छ, किनकि तपाईँ मेरो शरण स्थान हुनुभएको छ, शत्रुहरूका विरूद्धमा एउटा बलियो धरहरा। अमित्र, परमेश्वरको यहाँ कस्तो सान्त्वनादायक तस्विर। उहाँ आदि तुफानहरूबाट को शरण हुनुहुन्छ, किल्ला हुनुहुन्छ। हाम्रा शत्रुहरूबाट हामीलाई सुरक्षा गर्ने उहाँ बलियो धरहरा हुनुहुन्छ। चार पदमा भनिएको छ, म तपाईँको वासस्थानमा सधैँ बस्नेछु, म तपाईँका पखेटाको आडमा शरण लिनेछु। एकपल्ट यहाँ परमेश्वरको सम्बन्धमा पखेटाहरू उल्लेख भएको छ। हाम्रो प्रभु येशूले पनि यो उदाहरणको प्रयोग गर्नुभयो जब उहाँले जसरी एकमा कुखुरीले चल्लाहरूलाई सुरक्षा गर्न आफ्ना पखेटा मुनि जम्मा गर्दछन्, त्यसरी नै आफै कहाँ यरुशलेमलाई जम्मा गर्ने कुराको बारेमा बोल्नुभयो। आगे पाँच पदमा भनिएको छ, किनकि हे परमेश्वर, तपाईँले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईँको नाउँको डर मान्नेहरूको अधिकार तपाईँले मलाई दिनुभयो। दाउले भाकलहरू बनाए, उसले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गरे। के तपाईँले कहिले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गर्नुभएको छ? हामी धेरैजना खालि उहाँ कहाँ गएर निरन्तर केही कुरा मात्र माग्दछौं। किन तपाईँ उहाँलाई केही गर्ने प्रतिज्ञा गर्नुहुन्न? दाउले प्रतिज्ञा गरे र परमेश्वरले उसको भाकलको सुन्नुभयो। अनि छ र सात पदमा भनिएको छ, र साथमा राजाको आयु तपाईँले बढाउनुहुनेछ, उसको उमेर पुस्तौंसम्म चल्नेछ, ऊ सदा सर्वदा परमेश्वरको सामने रहनेछ, उसको रक्षाको निम्ति तपाईँको करूणा र सत्यता तयार गर्नुहोस्। अहिले यहाँ दाउद फेरि कृपाको माग गरिरहेका छन्। दाउदलाई परमेश्वरको कृपाको आवश्यक थियो। म विश्वास गर्दछु कि जति धेरै हामी उहाँको निकटतामा जान्छौ त्यति धेरै हामी महसुस गर्दछौ कि हामी उहाँलाई हाम्रा आफ्नो स्तरमा झार्न सक्दैनौ, तर हामी उहाँलाई उच्च र माथि उचालिएको उच्चमा देख्दछौ। त्यसपछि हामी यसैयाले जस्तै उही स्थानमा हुनेछौ जब उसले परमप्रभु आफ्नो सिंहासनमा विराजमान भइरहनु भएको दर्शन पाएथे। हामीले आफ्ना अशुद्धपनको र कृपाको हाम्रो आवश्यकताको थाहा पाउनेछौ। आठ पदमा भनिएको छ, यसैले दिनु मेरा भाकलहरू पूरा गर्नलाई म तपाईँको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु। आफ्ना भाकलहरू बनाउनुहोस् र त्यसपछि परमेश्वरको निकटतामा जानुहोस्। उहाँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँले तपाईँलाई आफ्ना प्रतिज्ञाहरूको भाकलहरूको पूरा गर्न सहायता गर्नुहुनेछ। त्यसपछि भजन 62 अध्यायतिर पनि लाग्नेछौ। अमित्र, यो भजनको ऐतिहासिक रेकर्डतिर जाउँ र यो भाषाको पढौं। दोस्रो समुएल 15 अध्याय 30 पदमा भनिएको छ, जैतुन डाँडाको उकालीमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नङ्गै खुट्टाले हिँडेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै रुँदै हिँडे। यो दाउदको जीवनमा दयनीय निराशको समय थियो। त्यो उसको नाटकीय क्षण सङ्कष्टको समय थियो। यो समय वृद्ध राजा दाउद कहाँ आए थियो। अफसालोम, दाउदको छोरा, यरुसलेमतिर बढ़िरहेका छन्। उसको प्रवेश निर्णयको समयको विवास गरिरहेको थियो। त्यहाँ कोही कोही थिए जसले दाउदलाई चुनिरहेका थिए, अरूले अफसालोमलाई चुनिरहेका थिए। यो नै समयमा को चाहिँ उहाँप्रति यानि दाउदप्रति राजभक्त निष्ठावान र अनिष्ठावान थिए थाहा पाउँदछन्। धोकेबाज र अनुसरण गर्नेहरू राम्ररी चिनिन्दछन्। महत्वपूर्ण मानिस अहितोपेल, जो एकपल्ट दाउदका मुख्य सल्लाहकार थिए, अफसलमपट्टि लागे, उसको पट्टि गए। जब उसले आफ्नो भरपर्दो मानिसले उसलाई छोडियो र आफ्नो विरूद्धमा आउने व्यक्तिको पक्षमा गए, दाउदको निम्ति अति नै ठूलो दुःखको कुरा थियो। त्यसपछि मफिबोसेतको नोकर सेवा, जोसँग दाउदको अति नै निकट मित्रता थियो, उसलाई विश्वासघात गर्यो। जब दाउद यरुसलेम शहरबाट रुँदै नङ्गै खुट्टाले अघि बढ़िरहेका थिए, त्यहाँ पूर्व राजा साउलको भक्त सेमे भन्ने व्यक्ति खड़ा भएर दाउदलाई श्राप दिए। दाउदको लागि कटुताको हृदयबाट उसले दाउदमाथि पत्थर प्रहार गर्यो, जब दाउद यरुसलेम छोडेर गइरहेका थिए। हामी देख्छौ कि अफसालोम विजयमा यरुसलेममा प्रवेश गरिरहेको, अनि उही भीड जसले एकपल्ट पहिले दाउदलाई जय जयकार र प्रशंसा गर्थे, उही भीडले अहिले अफसालोमको प्रशंसा गरिरहेको छ। अनि मित्र, सालौं वर्षपछि यी मानिसहरूको सन्तानहरू ती व्यक्ति थिए जसले प्रभु येशू ख्रीष्टको निम्ति होसन्नाको गीत गाएथे, र केही समयपछि उही भीडले उहाँको सम्बन्धमा यसरी माग गरे, उसलाई क्रूसमा टाँग। दाउले उत्तेजित भीडको आवाजको खिल डङ्कको जान्दथे राम्ररी, र भजन 62 अध्याय त्यो तिरस्कारको घडीमा दाउदको गीत हो, उसको भजन हो। त 62 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौ विश्वासको जाँच। भजन 62 अध्याय एक पदमा भनिएको छ, मेरो प्राणले केवल परमेश्वरकै बाटो हेरिरहन्छ, उहाँबाटै मेरो उद्धार हुन्छ। निसन्देह दाउदको वरिपरि त्यस दिनका अति नै आत्मिक भनाउँदा कट्टरपन्थीहरू थिए, जसले उसलाई कहीँ नगयो आफ्नै स्थानमा उभिएर आफ्नो विश्वासको प्रदर्शन गर्न सल्लाह दिएथे, किनकि उनी परमेश्वरका अभिषेक जन थिए र परमेश्वरले उसको मामलाको सम्भाल्नु हुन्छ। तर दाउले त्यो गरेनन्। उसले भने कि उसको जीवन परमेश्वरको हातमा थियो र उसले यरुसलेम छोड्नलाई त्यस बेला उक्तम कुरा थियो। उसले अति नै आत्मिक भनाउँदा कट्टरवादीहरूको कुरा सुनेनन्, बरु परमेश्वरमा भरोसा र विश्वास गर्दै त्यस शहरलाई त्यस बेला छोडे। उसमा विश्वास थिएन भन्न सकिँदैन, तर विश्वासको मतलब यो होइन कि बिना सोच विचार आगोमा खुट्टा लगाउनु, समुद्रमा हाम फाल्नु। तर उसले आफ्नो मामलाको निम्ति उहाँमा भरोसा गर्दै त्यस शहरलाई छोडे। उसमा अझै परमेश्वरमा पूर्ण भरोसा र विश्वास थियो कि उहाँले त्यस परिस्थितिलाई आफ्नै समयमा ठिकठाक गर्नुहुनेछ भन्ने। मित्र, अरूको निम्ति यो दाउदको निम्ति हार भन्दा, तर यो वास्तवमा उसको विजय थियो, किनकि परमेश्वरले उसलाई एक दिन सुव्यवस्थित ढंगमा विजय दिनुहुनेछ। यो एक किसिमको विश्वासको जाँच हो। अनि आगे पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार गर्ने हुनुहुन्छ, उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ, म साह्रो गरी डग्ने छैन। सदोक प्रधान पुजारी दाउदसँगै जान आउँदछन्, उनी विश्वास योग्य हुन् र सन्दुकको ल्याए, अनि त्यो सन्दुक चाहिँ इसरायलीहरूको बीचमा परमेश्वरको उपस्थितिको प्रतीक थियो। जब राजा दाउद आफ्नो शहरलाई छोडेर जाँदाखेरि उसले दाउदलाई पछि रहेका छन्, तर दाउदले सदोकलाई त्यो सन्दुक यरुसलेम शहरमै लानलाई आज्ञा गर्छन्। दोस्रो समुएल 15 अध्याय 25 र 26 पदमा भन्दछन्, तर राजाले सदोकलाई भने, परमेश्वरको करारको सन्दुक शहरमा फर्काएर लैजाऊ, यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र म सन्दुक र त्यो रहने ठाउँलाई फेरि देख्न पाउनेछु। यदि उहाँले मलाई चाहनुहुन्न भनी भन्नुभयो भने म यही छु, उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरू। मित्र, यहाँ दाउदले सम्पूर्ण मामलालाई परमेश्वरको हातमा सुम्पी दिन्छन्। उसले सारा मामलालाई उहाँको इच्छामा सुम्पी दिन्छन्। उनी त्यही चाहन्छन् जुन परमेश्वर उसको जीवनको निम्ति चाहनुहुन्छ। उसले परमेश्वरलाई केही त्यस्तो काम गर्न कर लगाउन प्रयास गर्दैनन्, तर परमेश्वरको अगुवाई अनुसार इच्छा अनुसार जान तयार गर्दछन्, चाहे बाटो जस्तो सुकै किन नहोस्। ओ, आज हामी पनि त्यस्तो जीवन जिए। अनि तीन पदमा भनिएको छ, तिमीहरू सबैले त्यसलाई मारौ भनेर मानिसमाथि तिमीहरू कतिसम्म आइलाग्नेछौ? त्यो त ढकर्न लागेको पर्खाल र झुकेको बाझै छ। दाउदले तिनीहरूलाई भन्दछन् कि तिनीहरू खाली ढल्ने लागेका पर्खाल र झुकेको बार झैं उसमाथि उमट उठिरहेका छन्। उनी भन्छन्, तिमीहरू सबैले त्यसलाई मारौ भनेर मानिसमाथि कतिसम्म आइलाग्नेछौ? यहाँ दाउद मेफिबोसेतको नोकर सिबाको बारेमा सोचिरहेका छन्, जसले अति नै भयानक कुरा गरे। यो सोच्दै कि उसले दाउदबाट कृपा साथ पाउनेछन्, स्याबास पाउनेछन्, उसले भनेथे उसको स्वामी मालिक छोडेर भागे, छोडे अर्कोतिर गए, जुन सत्य थिए। त्यसपछि दाउले अहितोपेलको बारेमा सोच्दछन्, जो उसका उक्त मित्र र सल्लाहकार पनि थिए। यस अति नै दयनीय दुःखको घड़ीमा अहितोपेल असलमको पक्षमा लागे। यहाँ यो भजनमा दाउद अगमबाडी तवरमा अहितोपेलको बारेमा यहुदा इस्करियोतीको रूपमा बोलिरहेका छन्। अहितोपेल भित्रका मानिस थिए र उसमाथि दाउद अति नै धेरै भर पर्दथे, आश्रित भएका थिए। दाउदले भन्छन् कि तिनीहरू उत्तेजित भेटको रूपमा ढल्न लागेका पर्खालमाथि र झुकेको बारमा उमट उठिरहेका छन्। तर उसले यो भन्छन्, यदि यो परमेश्वरको इच्छा भए त्यो नै होस्। यसपछि चार पदमा भनिएको छ, त्यसको बडप्पनबाट त्यसलाई खसाल्नलाई मात्र तिनीहरू सल्लाह गर्दछन्। ढाट्नमा तिनीहरू प्रसन्न रहन्छन्। तिनीहरू मुखले त आशीर्वाद दिन्छन्, तर भित्रभित्र तिनीहरू शराब छन्। मित्र, यो सिरमैको यानि सिमैको कडवाहट आक्रमण मुनि दाउदको व्यवहारको बुझौं। जब दाउद सिंहासनमा थिए, सिमै अरू जस्तै उनको सामने शिर झुकाउँथे, दण्डवत गर्थे। तर जब उसले आफ्नो घृणा तिरस्कारको हृदयलाई व्यक्त गर्न स्वतन्त्र मौका पाए, हामी देख्छौ कि जब दाउद यरुसलेम छोडिरहेका थिए, उसले दाउदमाथि ढुङ्गाले प्रहार गर्दै सराफे, अनि दाउदसँग सूर्याको छोरा अभिसाई नाम गरेका राजभक्त विश्वासयोग्य क्याप्टेन थिए, जसले त्यस बेला राजालाई भने, दोस्रो समयल 16:9 हजुर, यो मरेको कुकुरले किन हजुरलाई सराप्ने? म पारी गएर त्यसको शिर उडाइदिनेछु। मित्र, यदि तपाईँ यो शास्त्रको कथनको उदाहरण चाहनुहुन्छ भने, यानि बदला लिने काम, प्रतिशोध लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। दाउदको यो कुरालाई सुन्नुहोस्। जब उसले आफ्नो क्याप्टेनलाई उत्तर दिन्छन्, दोस्रो समयल 16:10 तर राजाले भने, ए सरुयाका छोरा, तिमीलाई यससँग के सरोकार? यदि त्यसले श्राप नै दियो र परमप्रभुले दाउदलाई त्यसले श्रापोस् भनी भन्नुभएको छ भने कसले रोक्न सक्छ? अर्को शब्दमा दाउदले उसलाई भन्छन्, परमेश्वरले उसलाई ममाथि श्राप दिन अनुमति दिनुभयो भने उसलाई श्राप दिन देऊ। मित्र, तपाईँले कहिले यो कुरा सोच्न केही क्षण रोकिनु भएको छ कि परमेश्वरले खास उद्देश्यको निम्ति तपाईँलाई निश्चित शत्रुहरू दिनुभएको छ, ताकि तपाईँ असल ख्रिस्टियन बन्न सक्नुहोस्? मित्र, तपाईँको बारेमा परमेश्वरले दिनुभएको कष्टहरू, तपाईँका बाटामा परमेश्वरले दिनुभएका कष्टहरू, कठिनाईहरू र शत्रुहरूको उपस्थितिमा अचम्भित नहुनुहोस्। उहाँले तपाईँमाथि सहनभन्दा धेरै बोझ बोकाइरहनु भएको छैन, तर त्यहाँ उहाँको खास उद्देश्य छ र हाम्रो भलाइ पनि छ। त्यसपछि हामी देख्नेछौ विश्वासको समय। कहिले चाहिँ विश्वासको समय हो? के त्यो जीवनमा कुनै समस्या कष्ट कठिनै छैन, त्यो समय विश्वासको समय हो? कि हरेक कुरा ठिकठाक चलिरहेको बेला नै विश्वासको समय हो। तर दाउदको उत्तर हो, परमेश्वरमा विश्वास र भरोसा गर्ने सबभन्दा उत्तम समय चाहिँ तपाईँको जीवनको संकष्टको समय हो। अनि पाँच पदमा भनिएको छ, ए मेरो आत्मा, त चाहिँ केवल परमेश्वरको बाटो हेरिरह, किनकि मेरो आशा उहाँमै छ। यो नै प्रार्थनाको बाइबलका परिभाषा हो। मैले एउटा सानो कार्ड पाएको थिएँ जुनमा लेखिएको थियो, सत्य खास प्रार्थना विश्वासीहरूमा पुत्रद्वारा पिता कहाँ पवित्र आत्मा बोल्नु हुने कुरो हो। अनि त्यो खास प्रार्थना हो, भन्छन् मेरो आशा उहाँमै छ। दाउद भनिरहेका छन् उसले केही अभिव्यचित प्रार्थना यानी निर्भीक कथन बनाइरहेका छैनन् गरिरहेका छैनन् कि ऊ परमेश्वरलाई केही काम गर्न मा गरिरहेका छैनन्। भन्छन् मेरो आशा उहाँमै छ, मेरो आशा उहाँमै छ। दाउदले यही कुराको आशा गरिरहेका छन् कि परमेश्वरले उसको हृदयमा त्यस्तो कुराको हालिदियोस् जुन उहाँ उसबाट गरिएको चाहनुहुन्छ। त्यसकारण उसले त्यही कुराको प्रार्थना गरिरहनेछन् जुन उक्तम छ। मानिलिउ त्यसबेला कोही कोही अति नै धेरै आत्मिक भनौदाहरू आएर उसलाई यस्तो सल्लाह दिए, दाउद तिमी अति नै संकष्ट कालमा छौ, त्यसकारण हामी प्रार्थना सेवा राखौ। दाउद तिनीहरूलाई त्यसबेला भन्ने थिए, उसको पूरा जीवनै प्रार्थनाको जीवन हो। भन्छन् मेरो आशा त उहाँमा नै छ। यो नै त्यो नमूना हो जुन पाउलको मनमा थियो जब उसले भने पहिलो थिसलुनिकी 5:17 पदमा निरन्तर प्रार्थना गरिरह। अमित्र, पाउलको यो भनेको मतलब यो थिएन कि तपाईँ 24 घण्टा घोडामा रहनुपर्छ प्रार्थना गर्दै। हरेक दिन 24 घण्टाको लागि त्यो प्रार्थनाको आशामा रहनुहोस्, यसको मतलब यो होइन। दाउद त्यस बेला प्रार्थना सभा राख्ने छैनन्। वास्तवमा आश्चर्यजनक कुरा यो हो, यो भजनमा कति पनि प्रार्थना छँदै छैन, तर हामी यहाँ थाहा पाउँछौ कि सम्पूर्ण भजन प्रार्थनाको वातावरण छ। उनी यति धेरै परमेश्वरमा समर्पित व्यक्ति हुन् कि उसको जीवन र क्रियाहरू त्यो प्रार्थना हुन्। अहिले हामी देख्छौ वृद्ध दाउद राजा यरुसलेम छोडेर गइरहेका छन्। हामी उसलाई रुँदै गएको सुन्छौ, तर ती बाहिरी कुराहरू क्षीण हुँदछन् जब हामी उसको हृदयको गहिराईको झलक पाउँदछौ, किनकि उनी परमेश्वरमा समर्पित मानिस हुन् र उनी परमेश्वरसँग जाने सच्चाए परिणाम जस्तो सुकै हुन सकोस्। अरू मानिसहरू तितो बने थिए तर दाउद बनेनन्। उसले यहाँ केही त्यस्ता कुरा भनिरहेका छन् जुन महान छन्। मेरो आत्मा केवल परमेश्वरको बाटोमा हेरी राख्दछ, मेरो आशा उहाँमै छ। अनि छ पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र उद्धार गर्ने र मेरो अग्लो धरहरा हुनुहुन्छ, म डग्ने छैन। त्यो भजनको मुख्य सत्य हो, त्यो नै दाउदको जीवनको मुख्य सत्य हो। भन्छन् उहाँ मात्र मेरो चट्टान हुनुहुन्छ। जब हामी नयाँ नियममा आउँछौ, हामी देख्न सक्छौ प्रभु येशूको तात्पर्य के हो जब उहाँले यो महान कुरा भन्नुहुन्छ। मती 21:44 पदमा, यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्दछ त्यसले त्यसलाई ढुलो पिठो गर्नेछ। ख्रिस्ट त्यो ढुङ्गा चट्टान हुनुहुन्छ। त्यहाँ त्यो दिन आइरहेको छ जुन हातले नछोइकन पहराबाट एउटा पत्थर गुडेर आएर पृथ्वीमा खस्नेछ। आज तपाईँ र म त्यस पत्थरमा खस्न सक्छौ र त्यसमा खस्नेहरू उद्धार पाउनेछन्। मित्र, के आज तपाईँ त्यस पत्थरमाथि हुनुहुन्छ? जो कोही त्यस पत्थरमाथि खस्दछ उद्धार पाउनेछ। यही नै पौलको तात्पर्य हो जब उसले पहिलो कोरन्थी 3:11 पदमा भने, किनभने बसालेको जग बाहेक जो येशू ख्रिस्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। दाउदले भने उहाँ मात्र मेरो चट्टान र उद्धार हुनुहुन्छ, उहाँमा नै म विश्वास गरिरहेको छु। चाहे मबाट यरुसलेम सिंहासन छोड्न बाध्य नै किन नहोस्, चाहे मानिसहरू मेरो विरूद्धमा खडा नै किन नहोस्, तर म चट्टानमा छु, म डग्ने छुइन। दाउले त्यो महिमित पाठको सिके। अनि 7-8 पदमा भन्छन्, मेरो उद्धार र मेरो महिमाको आधार परमेश्वरमै छ, मेरो बलको चट्टान र मेरो शरण स्थान परमेश्वरमै छ। अनि 8 पदमा भनिएको छ, मानिसो हर बखत उहाँमा नै भरोसा गर, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाऊ, परमेश्वर हाम्रा निम्ति शरण स्थान हुनुहुन्छ। यो अति नै व्यक्तिगत भजन हो, यो कुराको ध्यान दिऊ। दाउद भन्छन्, परमेश्वर मेरो उद्धार, मेरो महिमा, मेरो बल, मेरो शरण हुनुहुन्छ। त्यसपछि हामी अर्को विषय देख्छौ, विश्वासको विजय। 9 पदमा भनिएको छ, निश्चय निम्न स्तरका मानिसहरू एक सासका र उच्च स्तरका चाहिँ झुट्टा हुन्छन्, तराजुमा तिनीहरू उचालिनेछन्, तिनीहरू बिल्कुलै व्यर्थका भन्दा हल्लुका हुन्छन्। उसले सिके कि उत्तेजित जमातहरूलाई कसैले भरोसा गर्न सक्दैनन्, किनकि तिनीहरू अस्थिर छन्। उसले पत्ता लगाएका उच्च ओहदाका मानिसहरू जस्तै अहितोपेल जस्ता मानिसहरूलाई भरोसा गर्न सकिँदैन। अनि यो नै पहिलो कुरा हो नयाँ क्रिस्चियनले सिक्ने पर्छ, मानिसलाई नहेरेर परमेश्वरलाई हेर्ने। धेरै नयाँ क्रिस्चियनहरू निरुत्साहित भएका छन् किनकि तिनीहरूले मानिसहरूमा हेर्छन्। दाउदले जान्दथे कि उसले मानिसहरूलाई विश्वास गर्न सक्दैनथे पूर्ण रूपमा, त्यसकारण उसको विश्वास पूर्ण रूपमा परमेश्वरमाथि आश्रित गर्दछन्। उनी चट्टानमाथि आश्रित भए जुन स्थिर थियो। त्यसपछि उसले हामीलाई भन्दछन् कि हामीले भौतिक कुरामा पनि भरोसा गर्न सक्दैनौ। 10 पदमा भनिएको छ, अत्याचारमा भरोसा नगर र डकैती गर्नमा अभिमान नगर, धन सम्पत्ति बढ़ियो भने त्यसमा मन नलगाऊ। र अहिले निष्कर्षको सुन्नुहोस्, किन तपाईँ परमेश्वरमा विश्वास गर्न सक्नुहुन्छ भन्दा 11 पदमा भनिएको छ, परमेश्वरले एकपल्ट भन्नुभएको छ, मैले दुईपल्ट सुनेको छु कि शक्ति परमेश्वरकै हो। मित्र, तपाईँ परमेश्वरलाई विश्वास गर्न सक्नुहुन्छ किनभने उहाँले कुनै कुरा पनि गर्न सक्नुहुन्छ जुन शक्तिको माग गर्दछ। उहाँसँग सम्पूर्ण शक्ति छ र उहाँले हरेक कुरा गर्न सक्नुहुन्छ जुन तिनी गर्न चाहन्छन्। शक्ति दाउदमा विद्यमान थिएन, उनी खालि महान राजा मात्र थिए किनभने परमेश्वरले उसलाई महान राजा बनाउनु भयो। अहिले उहाँले उसलाई यरुसलेम छोड्न विवश गर्न मानिसहरूलाई अनुमति दिनुभएको छ, अनि यदि उहाँ यरुसलेममा फर्किआउने काममा त्यो परमेश्वरको इच्छा छैन भने तब उनी फर्केर आउने छैन। तर उसले ती सारा मामलाहरूलाई परमेश्वरमा सुम्पिरहेका छन् किनकि उहाँ मात्र एक हुनुहुन्छ जोसँग सम्पूर्ण शक्ति छ र हरेक कुराको उहाँ आफ्नो नियन्त्रणमा राख्नुहुन्छ। अनि 12 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँमा करुणा पनि छ किनकि हरेक मानिसलाई तपाईँ त्यसको काम अनुसार प्रतिफल दिनुहुन्छ। यदि तपाईँसँग शक्ति छ भने यरुसलेममा फर्किआउने काममा त्यो परमेश्वरको इच्छा छैन भने तब उनी फर्केर आउने छैन। तर उसले ती सारा मामलाहरूलाई परमेश्वरमा सुम्पिरहेका छन् किनकि

0: जसले शक्तिको अभ्यास गर्न सक्नुहुन्छ उहाँ त्यो परमेश्वर पनि हुनुहुन्छ जसले कृपाको अभ्यास गर्न सक्नुहुन्छ। सन्दुकलाई उसले भने कि सन्दुकलाई फर्काएर मन्दिरमा राख्ने, किनकि उसले परमेश्वरसँग कृपाको पाउनेछन्। मित्र, त्यही परमेश्वर आज हामी हरेकसँग पनि हुनुहुन्छ जो कृपा र अनुग्रहको धनी परमेश्वर हुनुहुन्छ।
1: आजको दिनबाट मैले एउटा महत्वपूर्ण कुरा सिके, मानिसहरूले साथ नदिए पनि, परिस्थितिहरू प्रतिकूल नभए पनि परमेश्वर सधैँ विश्वासयोग्य रहनुहुन्छ।
2: हो नि त भाइ, दाउदले आफ्नो जीवनबाट यही सत्य देखाए। उनले आफ्नो आशा मानिसमा, धनमा वा शक्तिमा राखेनन्। उनले परमेश्वरलाई आफ्नो चट्टान, उद्धारकर्ता र शरण स्थान माने।
1: हजुर दाई, अनि मलाई विशेष गरी भजन संग्रह 62:8 को सन्देशले एकदमै धेरै हृदय छोयो, जहाँ भनिएको छ, सबै समयमा उहाँमाथि भरोसा राख, आफ्नो हृदय उहाँको सामु पोख। यसले हामीलाई आफ्ना सबै चिन्ता र बोझ परमेश्वर कहाँ लैजान चाहिँ सिकाएको छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरले आफ्ना सन्तानहरूको पुकार सुन्नुहुन्छ। कहिलेकाहीँ उत्तर ढिलो भए जस्तो लागे पनि उहाँले सही समयमा सहायता गर्नुहुन्छ। त्यसैले हामीले धैर्यपूर्वक उहाँको प्रतीक्षा गर्न सिक्नुपर्छ।
1: साँच्चै नै हो त दाई, र आजको अध्ययनले डरको समयमा विश्वास, कमजोरीको समयमा परमेश्वरको शक्ति र निराशाको समयमा आशा रोज्नुपर्छ भन्ने शिक्षा चाहिँ आज हामी सबैलाई दिएको छ।
2: यदि तपाईँ आज कुनै कठिनाई, चिन्ता वा संघर्षबाट गुज्रिरहनु भएको छ भने आफ्नो भरोसा परमेश्वरमा राख्नुहोस्। उहाँ नै हाम्रो शरण स्थान, बलियो चट्टान र कहिल्यै नडगमगिने सहायता हुनुहुन्छ। त्यसैले आउनुहोस्, हामी सबैले आफ्नो हृदय परमेश्वरतर्फ फर्काउँ र उहाँको प्रतिज्ञामा भरोसा गरौं। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए, तापनि समस्त मानिसहरू प्रतिको आफ्नो अटुट प्रेमलाई निरन्तरता दिनुहुने र आफ्नो शान्तिको करारलाई पूरा गर्नुहुने प्रेमिलो मुक्तिदाता ख्रीष्ट येशु प्रभुको प्रेमिलो वचनद्वारा प्रेम र आशा, सद्भाव अनि शान्तिको सन्देश दिन क्रियाशील ख्रिस्टीय रेडियो प्रस्तुतिमा हाम्रा प्यारा श्रोताहरूलाई

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। सँगसँगै वचन अध्ययन गर्नलाई हामी फेरि भेला हुन पाएका छौँ। परमेश्वरलाई धन्यवाद यो समयको निम्ति। आउनुहोस्, आज पनि त्यही विषय जसलाई हामीले पढिरहेका थियौँ, जसबाट केही सिक्ने प्रयास गरिरहेका थियौँ, ज्ञानका कुराहरू, तिनीहरूलाई हामी हेरौँ परमेश्वरको वचन मार्फत। तर हामी मानिसहरूमा बुद्धि र ज्ञानको कमी कमजोरी छ, तसर्थ हामीले परमेश्वरसँग विन्ती गरौँ कि उहाँले हामीलाई बुद्धि र ज्ञान दिनुभएको होस् भनेर। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। महिमाको योग्य परमेश्वर, तपाईँको चरणमा हामी आउँदछौ। आज हामीले जे पढ्न आँटेका छौं, जे छलफल गर्न आँटेका छौं, त्यसमा तपाईँ हाम्रो साथमा हुनुहोस्, किनभने तपाईँ बुद्धि र ज्ञानको स्रोत हुनुहुन्छ। तपाईँको भय ज्ञानको शुरूआत हो, र तपाईँले हामीलाई अगुवाई गर्नुभएन, अनुग्रह गर्नुभएन भने हामीले केही पनि बुझ्दैनौँ जे कुराहरू हामी पढ्छौँ। तसर्थ हामी तपाईँको चरणमा आउँछौँ विनम्रताको भावमा। तपाईँ हाम्रो साथमा हुनुहोस् भने यो छोटो बिन्ती पनि गर्दछौँ प्यारो प्रभु यीशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले गएको भागमा विभिन्न प्रेमका नीतिहरूको बारेमा कुरा गरेका थियौं, जसले गर्दाखेरि हामी मिलेर भातृत्वमा, मिलापमा, सद्भावमा रहन सक्छौ, यसको बारेमा कुरा गरेका थियौं। हाम्रो जीवनको विभिन्न खोजहरूमा आधारित हाम्रो यो अध्ययनलाई हामीले अहिले कसरी हामी साँचो आनन्दको रहस्य वा खुशीको रहस्यलाई थाहा गर्न सक्छौ र विभिन्न तरिकाहरू के हुन् भनेर हेरिरहेका छौं, पढिरहेका छौं। साथसाथै कुनै बुबा आमाले कुनै बच्चालाई तिमीले यो नगर, तिमीले त्यो नगर भनेर उसले बुबा आमाबाट जुन अनुशासन वा नियमको दायराको बारेमा थाहा पाउँछ, त्यसले त्यो बच्चाको अधिकार हनन गरेको होइन, बल्कि त्यो बच्चाको सुरक्षाको लागि, उसको भलाइको लागि त्यो गरेको हो भनेर हामीले परमप्रभुको नैतिक प्रेमका 10 आज्ञाहरूको बारेमा थाहा गरेका छौँ। त्यस्तै गरी परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो भलाइ केमा हुन्छ, कसरी हुन्छ, त्यो उहाँलाई हामीलाई भन्दा ज्यादा थाहा छ। र श्रोता मित्रहरू, हामी अहिले यहाँनिर फेरि पनि परमेश्वरले हामीलाई जब अनुशासनको, प्रेमको नीतिहरू दिनुहुन्छ, त्यसलाई हामीले कसरी बुझ्न सक्छौ भनेर छोटकरीमा अझै पनि हेर्नेछौ। अब प्रेमको नैतिक 10 आज्ञाहरूको कुरा गर्दाखेरि हामीले बुँदागत रूपमा तिनीहरूको छोटकरीमा अर्थ के रहेछ भनेर गएको भागमा हेरेका थियौं। जब परमेश्वरको वचनले आफ्नो आमा बाबुको आदर गर वा तैले झुटो नबोल, झुटो गवाही नदे भनेर भन्छ, यस्तै यावत ती आज्ञाहरू, विश्राम दिनको ख्याल राख, आफ्नो शरीरलाई ख्याल राख, आफ्नो स्वास्थ्यको हेरचाह गर भनेर भन्दाखेरि ती सबै हाम्रै भलाइको लागि हुन् भनेर हामीले हेरेका थियौं। तर कैयौं पटक हामीले वचन अध्ययन गर्ने सिलसिलामा के सोच्ने गरिन्छ भने, त्यो त कलवरीमा सिद्धियो, पुरानो करारको समयमा थियो र नयाँ करारको समयमा त्यो होइन भन्ने गरिन्छ। तसर्थ छोटकरीमै भए पनि आज परमेश्वरको प्रेमको नैतिक 10 आज्ञाहरूप्रति ख्रिस्टको के धारणा थियो भन्ने कुरालाई पनि यसो मनन गरौं एकैछिन। एक दिन मानिसहरूलाई परमेश्वरको वचन पढाइरहेको वा सिकाइरहेको बखत एउटा ऊर्जावान युवक हतारिँदै प्रभु येशु कहाँ आएर उहाँलाई यो प्रश्न गर्दछ, हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ? ती जिज्ञासु युवा धनी व्यक्तिप्रति उनलाई हेर्दाखेरि ख्रिस्टले त्यो व्यक्ति संसारिक धन दौलतको मोहले थिचिएको प्रश्न देख्नुहुन्छ र त्यसैले उहाँले तिनलाई संसारिक धन सम्पत्तिको मोहबाट टाढा रहने सुझाव दिनुहुन्छ। यसो भन्दै आज्ञाहरू पालन गर। तत्पश्चात ती जवान युवकले ख्रिस्टलाई कुन आज्ञाहरू पालन गर्ने हो मैले भनी सोद्धाखेरि उहाँले तिनलाई यो भन्नुभयो वा बताउनुभयो कि 10 आज्ञाको सूचीहरूबाट केही आज्ञाहरू तिनलाई उहाँले उल्लेख गरी बताउनुहुन्छ। यसो भन्दै आज्ञाहरू यिनै हुन् तिमीलाई थाहा छ, तैँले चोरी नगर्नु, तैँले हत्या नगर्नु, तैँले व्यभिचार नगर्नु, झुटो गवाही नदिनु, आफ्ना आमा बाबुको आदर गर्नु र आफ्नो छिमेकीलाई वा आफू जस्तै अर्को व्यक्तिलाई आफैलाई झैं प्रेम गर्नु। जब हामीले हाम्रो समस्या लिएर परमेश्वर कहाँ जान्छौं अनि त्यो समस्याको हल यस्तो हो वा तिमीले आफ्नो गलत तानी बानीलाई यसरी सुधार गर भनेर उहाँले सुझाव दिनुहुन्छ, तब कयौं समय परमेश्वरको प्रेमिलो सुझावहरू हाम्रो स्वार्थ वा घमण्डको वा अन्य कारणहरूले गर्दाखेरि ती सुझावहरू ग्रहण गर्न हामीलाई गाह्रो हुन्छ। मान्छेको हृदय छली हुन्छ, मान्छे स्वार्थी हुन्छ। यो कथामा वा यो घटनामा उल्लेख गरिएको ती युवासँग पनि यही समस्या देखिन्छ, कारण जब तिनले यी सबै कुराहरू सुन्दछन् तिनी जुन ऊर्जाको साथ जुन जोशको साथ आएका थिए केही सिक्नलाई भनेर केही जान्नलाई भनेर अब आफ्नो कमी कमजोरी थाहा पाएपछि तिनी दुखित भएर गइहाल्छ, किनकि तिनीसँग धेरै धन सम्पत्ति छ। परमप्रभुको नैतिक 10 आज्ञाको मर्मबारे हाम्रो सोच असल भए पनि जबसम्म हामीले हाम्रो संसारिक स्वार्थलाई त्याग्न सक्दैनौं तबसम्म ती अनन्तीय प्रेम र नैतिकताका सिद्धान्तहरूको सत पथमा हिँड्न हामी असक्षम नै हुन्छौं। सिनै पर्वतमा ती प्राचीन हिब्रूहरूलाई जीवन असल रूपमा सञ्चालन गर्ने हेतु आज्ञा गर्नुहुने परमप्रभुले त्योभन्दा अगाडि नै नैतिक असल प्रेमका सिद्धान्तहरू जसलाई 10 आज्ञाहरू भनिन्छ त्यो दिनुभएको थियो र ती कुराहरू विभिन्न घटनाहरूबाट थाहा गर्न सकिन्छ वा त्यहाँ ती प्रतीत हुन्छन् र जब उहाँ मानिस रूपमा आउनुभयो यो संसारमा उहाँले त्यति बेला पनि ती कुराहरूको अर्थात वचनको महत्वलाई आज्ञाहरूको महत्वलाई दर्शाउनु भयो। मित्रहरू कैयौं पटक हामी यो सोच्छौं कि कलवरीमा ती सबै सिद्धिए वा सिद्धिएर गए तर होइन, बरु परमप्रभुको अनन्तीय वचनहरू अनन्तीय प्रवृत्तिका हुन्छन् भनेर लिखित वचनले हामीलाई बताउँछ। परमप्रभुको प्रेमका नैतिक 10 आज्ञाहरू सुखी जीवनको शान्तताले भरिएको जीवनको मार्ग निर्देशक पनि हुन्। मानिसको परमेश्वरसँग र एक अर्का बीचको स्वस्थकर प्रेमिलो आत्मीय सम्बन्ध सदैव हुनु पर्दछ भनेर बुझ्न परमेश्वरको प्रेमिलो नैतिक 10 आज्ञाको व्यवस्थाले हामीलाई बुझ्न मदत गर्दछ। आत्मिक रूपमा सत्यतामा बढ्न यसले हामीलाई सघाउ पुर्याउँदछ। परमेश्वरको वचनमा रहनाले शान्ति र आत्मिक सुखको अनुभवमा हिँड्न हामीलाई यसले प्रेरित गर्दछ। त्यसको विपरीत यदि हामी संसारिक छलछाम युक्त व्यवहारमा हामी रहन्छौं, यो क्षणिक बितिजाने रमाइलोमा हामी रहन्छौं भने केही क्षण त हामीलाई यसले आनन्द देला तर त्यो दिगो आनन्द हुँदैन। अगमवक्ता एसैयाले एसैयाको पुस्तकको 48:18 परमप्रभुको यो वचन भन्दछन्। परमप्रभु भन्नुहुन्छ, यदि तैले जीवन सम्मत मेरा प्रेमका आज्ञाहरू र वचनमा ध्यान दिएको भए वा तिनलाई ध्यानसित पालना गरेको भए तेरो शान्ति नदी झैं र तेरो धार्मिकता समुद्रका छालहरू झैं हुने थियो। मित्रहरू, आफ्नै सुरमा कलकल बग्ने शान्त नदी र विशाल निष्फिक्र समुद्रीय छालहरू झैं परमप्रभु आफ्नो शान्तिले र पवित्रताको पोशाकले तपाईँ र मलाई पहिराउन चाहनुहुन्छ। परमप्रभुको वचनमा हामी रह्यौं भने आज यो संसारमा जुन समस्याहरू जुन कहिले हामीले लिएर आउँछौ कोही कहिले कोही अरूले लिएर आउँछन्, जुन खिचातानी जुन लोभ लालचको समस्या छ त्यसबाट धेरै माथि उठेर शान्तिमा रहन सक्थ्यो होला यो संसार। आज यो संसारमा अशान्तिको बाढी छ अनैतिकताको पहिरो गएको छ। त्यस्तो बेलामा पनि परमप्रभु हामीलाई ढाडस दिनुहुन्छ र त्यो ढाडस जुन उहाँले दिनुहुन्छ त्यो क्षणिक होइन तर अनन्तीय छ। यो संसारमा जीवन जिउने क्रममा हामीले दिन प्रतिदिन क्षण प्रतिक्षण हाम्रो हृदयमा नैतिकता र अनैतिकताको बीच सङ्घर्ष वा खिचातानीलाई कहीँ न कहीँ महसुस गरिरहेका हुन्छौँ। त्यस्तो बेला हामी कैयौं पटक म कसरी असल मानिस बन्ने होला भनेर चिन्तित वा ध्यानमग्न पनि हुन पुग्दछ। तर परमेश्वरले त जवाब दिइसक्नु भएको छ र अझै पनि दिइरहनु भएको छ। जब उहाँले भन्नुहुन्छ ती वचन जो उहाँले दिनुभयो बोल्नुभयो ती नै अनन्त जीवन हुन्, यदि ती असल वचनलाई सही रूपमा बुझेको खण्डमा र ती अनुसार सही तौरले हामी चलेको खण्डमा साँच्चै परमेश्वरले समाजलाई पनि माफ गर्ने शान्तिले हामीलाई हाम्रो जीवन भरिभराउ बनाइदिन सक्नुहुन्छ। तपाईँ र मेरो नजिकै आज पनि परमप्रभु उपस्थित हुनुहुन्छ होला कैयौं पटक हामीले महसुस नगरौं, अनि हाम्रो कामको लेखा पनि उहाँले लिनुहुन्छ। हामी कस्तो चालचलनमा छौँ, हाम्रो बानी व्यवहार कस्तो छ, हाम्रो हृदय कति सफा छ वा कति फोहोर छ सबै उहाँलाई थाहा छ। त्यसैले उहाँलाई सर्वज्ञानी भन्छौँ हामी, र हामी आफू केन्द्रित स्वार्थी जीवनले गर्दाखेरि परमेश्वरको त्यो उपस्थितिलाई महसुस गर्न सकिरहेका हुँदैन। तसर्थ हाम्रो लागि जरुरी यो छ कि हाम्रो व्यक्तिगत सांसारिक स्वार्थी जीवनबाट माथि उठ्ने प्रयासमा लागि जगत भलाइमा वचनसम्मत तवरले क्रियाशील बन्नु हाम्रो र हामी सबैको हितमा यो रहेको छ। प्रेम गरौं, सत्यतामा रहौं, शान्तिमा रहौं, मिलापमा रहौं। अवस्था जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर क्रिस्टीय वचनबाट।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 मा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज नै आवाज।
2: हृदयको ढोका खोली हेर, बुझ्नेछौ तिमीले मायाको प्यास, यसुले नै गर्नेछन् वास्ता तिम्रो, पाउनेछौ अब प्रेमको आवाज। गुड न्यूज एफएम 105.1 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम प्रेमको आवाजमा म कार्यक्रम प्रस्तोता आरएस आइजकको तर्फबाट स्वीकार गर्नुहोस् न्यानो अभिवादन, जय मसीह, साथै नमस्कार। कार्यक्रम प्रेमको आवाजलाई सुन्नको निम्ति तयार हुनुभएका सम्पूर्णलाई अबको एक घण्टा म साथ दिनेछु र तपाईहरूले पनि जहाँ जे गर्दै हुनुहुन्छ त्यही अवस्थामा सुनेर साथ दिनुहुनेछ भन्ने पक्का आशा लिएको छु। प्रेमको आवाज कार्यक्रममा आज हामी प्रेमको गहिराई, यसको परिभाषा र हाम्रो जीवनमा यसको आवश्यकताको बारेमा चर्चा गर्नेछौ। कार्यक्रमलाई शुरूआत गरौं यो सुमधुर क्रिस्टियन गीतबाट, आर्डिन देवानको शब्द संगीत र आर्डिन देवान र मिलिन राईको आवाजमा।

यो अर्थपूर्ण र सान्दर्भिक गीत पछि पुनः स्वागत छ कार्यक्रम प्रेमको आवाजमा। श्रोता, वास्तवमा प्रेम के हो? कहिले काहीँ विचार गर्नुभएको छ कि प्रेम के हो भनेर? प्रेम केवल एउटा शब्द मात्र होइन, यो त एउटा महसुस हो, एउटा समर्पण हो। प्रेम वास्ता गर्नु, हेरचाह गर्नु हो, एक अर्काप्रति सम्मान र कदर हो। जब हामी यी कुराहरूलाई महसुस गर्छौ तब हामीलाई प्रेमको आभास हुन्छ। बाइबलमा प्रेमको बारेमा धेरै ठाउँहरूमा उदाहरण दिएको हामी पाउन सक्छौ। मानव जीवनमा संसारमा विश्वास, आशा, प्रेमको आवश्यक छ, तर यिनमा सर्वोत्तम प्रेम नै हो भनेर पवित्र बाइबल पहिलो कोरन्थी 13:13 लेखिएको छ। साँच्चै नै प्रेम सर्वोत्तम छ। पवित्र बाइबल 2 योहन्नाको पुस्तक 6 उहाँको आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो भनी बताएको छ। बाइबलको अझै उत्कृष्ट कुराहरू पहिलो कोरन्थी 13:4 माथि हामी हेर्छौ भने त्यहाँ लेखिएको छ, प्रेम सहनशील हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले सबै कुरा सहन्छ, स्थिर रहन्छ। हामीले कस्तो प्रेम प्रकट गर्दैछौ? प्रेमको विषयमा मदर टेरेसाको भनाइ छ, यदि तपाईँ मानिसहरूलाई जाँच्न वा मूल्याङ्कन गर्न थाल्नुभयो भने तपाईँलाई उनीहरूलाई प्रेम गर्ने समय नै पुग्दैन। यसैले मानिसलाई जस्तो छ उसलाई त्यस्तै रूपमा स्वीकार गर्नु नै प्रेम हो। श्रोता मित्र, मदर टेरेसाले भन्नुभए चाहिँ यदि हामीले मानिसहरूलाई जाँच्न थाल्यौं भने हामीले प्रेमको कुरा गर्न सक्दैनौ र प्रेम पूरा पनि हुँदैन। जब हामी एक अर्काको पुराना कुराहरू, कमजोरीहरू बिर्सिएर क्षमा दिन्छौ र सहकार्य गर्छौ तब मात्र साँचो प्रेमको आभास सुरु हुन्छ। त्यस्तै प्रेमको सम्बन्धमा एक महान राजा सोलोमनले प्रेमको परिभाषा दिँदै भन्नुभयो, कुनै पानीले पनि प्रेमलाई निभाउन सक्दैन, ज्वाला भन्दा प्रेम शक्तिशाली हुन्छ। साँच्चै नै जब हामी प्रेमको आभास लिएर एक अर्कामा प्रेम गर्छौ, प्रेमले जीवन बदलिदिन्छ र प्रेमले संसार बदलिदिन्छ। श्रोता मित्र, जब हामी सत्य र निस्वार्थ प्रेमको कुरा गर्छौ तब हामीलाई परमेश्वरको अगाप्य प्रेमको सम्झना आउँछ। परमेश्वरले आफ्ना प्रिय पुत्रलाई पठाएर हाम्रो निम्ति बलिदान हुनको निम्ति कतिको गाह्रो कुरा थियो। परमेश्वरले आफ्नो प्रिय पुत्र हाम्रो निम्ति संसारमा पठाउनु भयो, यो भन्दा ठूलो प्रेम अरू कुनै हुन सक्छ।

श्रोता मित्र, कहिले यो कल्पना गर्नु भएको छ कि एउटा आमा बुवाले आफ्नो छोराछोरी कसैको निम्ति बलिदान दिन सहजै सक्छ र? साँच्चै यो जस्तो ठूलो र अगापे प्रेम कुनै पनि होइन। प्रेम एउटा सुन्दर बगैँचा हो जहाँ धेरै प्रकारका फूलहरू मिलेर फुल्छन्। त्यहाँ कुनै भेदभाव हुन्न। जति धेरै फूलहरू हुन्छन् बगैँचा त्यति नै सुन्दर देखिन्छ र ती फूलहरूको सुन्दरताले संसारलाई जगमगाउँछ र सुवासना दिन्छ। प्रेम पनि त्यस्तै हो जसले संसारमा सुवासनाले ढाक्छ। यीशुले त्यही प्रेम गर्नुभयो र सारा संसारलाई उहाँको प्रेम प्रकट गर्नुभयो। सारा संसारमा उहाँको प्रेम बाँधिएको छ। श्रोता मित्र, जब हामी लुका 15 अध्यायमा हेर्छौं एउटा निकै मार्मिक कथा छ जसलाई उडन्ते पुत्रको कथा द प्रोडिगल सन भनेर चिनिन्छ। कुनै मानिसको दुई छोरा थिए। एक दिन कान्छो छोराले भन्यो, पिताज्यू मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनको बुवाले आफ्नो सबै धन सम्पत्तिको हिस्सा दुई भाइलाई पारिदिए। केही दिनमा नै आफ्नो हिस्साको सबै धन सम्पत्ति लिएर कान्छो छोराले टाढा देशमा जान्छ र त्यहाँ मौज मस्ती गर्छ। आफ्नो हिस्साको सबै धन सम्पत्ति मौज मस्तीमै उडाउँछ। जब ऊ कंगाल हुन्छ कुनै चिज बाँकी रहँदैन। तब भोक भोकै पर्छ र भौतारिँदै सुँगरको दाना खाने अवस्थामा पुग्छ। तब उसले आफ्नो गल्तीको आभास गर्छ। ऊ मनमा निकै डर र ग्लानी बोकेर बुवाको घर फर्किने निर्णय गर्छ र भन्छ, म बुवाको घरमा छोरा बन्न लायकको छैन तर एउटा नोकर भएर बस्छु। यो भन्दै ऊ घर फर्कन्छ। तर कथाको सबैभन्दा सुन्दर मोड त्यति बेला आउँछ जब बुवाले उसलाई टाढैबाट देखेर चिन्नुहुन्छ। बुवाले उसलाई गाली गर्नु भएन, न त सदाय नै दिनुभयो। बरु बुवाले हृदयमा दयाले भरिएर दौड़दै जानुभयो र छोरालाई अंगालो हालेर मोही खानुभयो। बुवाको त्यो अंगालोमा छोराले परमेश्वरको जस्तै क्षमा र साँचो प्रेमको आभास पायो। हामी जतिसुकै पापी र असफल भए पनि परमेश्वरले हामीलाई यसरी नै निस्वार्थ प्रेम र क्षमा दिनुहुन्छ। उहाँले अनन्त प्रेम गर्नुभएको कारण उहाँले हामीलाई जति टाढा भए पनि उहाँले आफ्नो घरमा सधैँ बोलाइरहनुहुन्छ, किनकि परमेश्वरले हामीलाई पहिलो प्रेम गर्नुभएको छ।

आदरणीय श्रोताबिन, जब हामी परमेश्वरबाट यति ठूलो प्रेम पाएका छौ भने हामीले एकले अर्कालाई पनि क्षमा दिएर प्रेम गर्नु निकै नै आवश्यक छ। हामीले आफ्नो परिवारमा त्यो प्रेमलाई बाँड्नु आवश्यक छ कि हामीले आफ्नो परिवारमा यो प्रेम बाँड्नु पर्दैन र धेरै पटक हाम्रो आफ्नै परिवारका सदस्यहरू, आमा बुवा, जीवन साथी, छोरा छोरी र दाजुभाइ यीबाट हामीलाई चोट पुग्न सक्छ र हामी चित्त दुखाएर टाढिएका हुन सक्छौ। तर साँचो प्रेमले गुनासो गर्दैन, यसले क्षमा दिन्छ। परिवारमा कसैलाई क्षमा दिनुको अर्थ केवल गल्ती बिर्सनु मात्र होइन, तर उनीहरूलाई सधैँ साथ दिने, सहायता गर्ने र कुनै स्वार्थ बिना निरन्तर प्रेम गरिरहने वाचा गर्नु हो। धेरै पटक हामीले प्रेम गर्नुपर्ने मानिसहरूलाई घृणा गरिरहेका हुन्छौँ। साना साना कुराहरूमा पनि हामीले घृणा गरिरहेका हुन्छौँ, तर हामीले परमेश्वरले जस्तै अगाप्य प्रेम गर्नु, क्षमाको प्रेम गर्नु आवश्यक छ। के तपाईँले प्रेमको आभास गर्नुभयो? आज नै आफ्नो परिवार साथीभाइसँग भएका असमझदारीहरूलाई क्षमाद्वारा सच्याउँ र सुन्दर बनाऊ। आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। यतिको समयसम्म धैर्यतापूर्वक सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धन्यवाद छ। श्रोता, आजको कार्यक्रम प्रति तपाईँहरूको सल्लाह, सुझाव वा यस्तै प्रेमको आभासको क्षण छ भने हामीलाई सम्झनुहोस्। हामीलाई सम्पर्क गर्नको निम्ति गुड न्युज एफएम 105.1 MHz को कार्यालय अनामनगर वा सम्पर्क नम्बर 01477075401477075 वा फेसबुक पेजमा पनि हामीलाई मेसेज गर्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धेरै धन्यवाद दिँदै अर्को भागमा भेट्ने वाचा गर्दै म आरएस आइजक बिदा हुन्छु। तपाईँको समय प्रेममय रहोस्। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 10 यहाँलाई स्वागत छ। आज म तपाईसँग मनको बारेमा कुरा गर्न चाहन्छु। तपाईँले आफ्नो मनमा कुन विचारहरू भन्न दिनुहुन्छ भन्ने कुराले तपाईँको जीवन कसरी बिताउनुहुनेछ भन्ने कुरा निर्धारण गर्नेछ र तपाईँको हृदयमा कति आनन्द हुनेछ भन्ने कुरा पनि निर्धारण गर्नेछ। हितोपदेशको पुस्तक 4:23 सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हामी हाम्रो दिमागमा के कुराहरूमा ध्यान केन्द्रित गर्छौं त्यसले हामीलाई कस्तो लाग्छ र साथै हामीले गर्ने कार्यहरू पनि निर्धारण गर्दछ। जब हामी हाम्रो दिमागलाई यी संसारका नकारात्मक कुराहरू खुवाउन दिन्छौ, हामी शंकालु र निराश हुनेछौ। जब हामी हाम्रो दिमागलाई वा मनलाई परमेश्वरका प्रतिज्ञाहरू खुवाउने छनौट गर्छौ, हाम्रो हृदयमा आशा, सान्त्वना र आनन्द भरिन्छ। दोस्रो कुरन्तीको पुस्तक 10:4-5 किनकि हाम्रो युद्ध अस्त्र सांसारिक होइन तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौ र हरेक विचारलाई क्रिस्टको आज्ञा पालन गर्नलाई वशमा पार्छौ। प्रिय श्रोता, हामीले हाम्रो मनमा के सोच्ने भन्ने बारेमा परमेश्वरले हामीलाई यहाँ आत्मिक नियन्त्रणमा बस्न भनिराख्नु भएको छ। तपाईँले सायद ती मानिसहरूलाई याद गर्नुभएको होला जो सधैँ नकारात्मक कुराहरू स्वीकार गर्छन्। तिनीहरू सधैँ हाम्रो जीवनमा चिन्ता र डर ल्याउने बारेमा कुरा गरिरहेका हुन्छन्। तिनीहरूको कुराकानी किन यति नकारात्मक छ? यो प्रश्नको जवाफ येशूले हामीलाई वचनमा दिनुभएको छ। मत्तीको पुस्तक 12:34 यी सर्पका बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। जब मानिसहरूले आफ्नो मनलाई यी संसारका नकारात्मक विचारहरूले भरिपूर्ण हुन दिन्छ, तब तिमीहरूको जिब्रोबाट त्यही कुरा निस्कन्छ। मत्तीको पुस्तक 12:35 असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्न रोज्नुहोस्। तपाईँले आफूलाई ध्यान केन्द्रित गर्न अनुमति दिनुभएका विचारहरूलाई जानी जानी नियन्त्रण गरेर यो गर्नुहुनेछ। तपाईँले त्यसो गर्ने तरिका भनेको परमेश्वरको वचनबाट आउने प्रतिज्ञाहरूले आफ्नो मन र दिमागलाई सन्तुष्ट पार्नु हो। दोस्रो कोरन्थीको पुस्तक 9:8 परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। शैतानले तपाईँको दिमागमा त्यस्ता विचारहरू भर्न खोज्नेछन् जसले तपाईँलाई लाग्छ कि तपाईँमा केही कमी छ र तपाईँलाई केही चाहिन्छ। उसले तपाईँलाई भन्नेछ कि तपाईँमा आवश्यक पर्ने कुरा पर्याप्त छैन। यदि तपाईँले आफ्नो दिमागलाई ती सुझावहरूमा ध्यान केन्द्रित गर्न दिनुभयो भने तपाईँ दुखी र निराश महसुस गर्न थाल्नुहुन्छ। जब तपाईँलाई यस्तो लाग्छ कि तपाईँसँग केही कुरा पर्याप्त छैन र तपाईँको जीवनमा केही हराइरहेको छ, त्यति बेला तपाईँले त्यो विचारलाई परमेश्वरको वचनबाट प्रतिज्ञाले बदल्नुपर्छ। ठूलो स्वरमा दावी गर्नुहोस्, परमेश्वरले मलाई आशिष दिनुहुनेछ ताकि मलाई सधैँ आवश्यक पर्ने कुराहरू प्राप्त होस्। स्वीकार गर्नुहोस्, परमेश्वरले मलाई आवश्यक पर्ने सबै स्रोतहरू प्रदान गर्नुहुनेछ ताकि म उहाँले मलाई गर्न चाहनुभएका सबै कुरा गर्न सक्षम हुन सकौं। प्रिय श्रोता, हरेक दिन बाइबल पढ्ने छनौट गर्नुहोस् अनि जब तपाईँले दोस्रो कोरिन्थीहरूमा उल्लेख गरिएको जस्तो बाइबलका कुनै प्रतिज्ञा पाउनुहुन्छ त्यसलाई कण्ठ गर्नुहोस्, त्यसलाई ठूलो स्वरमा स्वीकार गर्नुहोस् दिनभरि यसको बारेमा सोच्नुहोस् अनि पक्कै पनि बाहिर अन्धकारले खेरेको बेलामा पनि तपाईँको जीवन भित्री रूपमा आनन्दले भरिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रिचार्ड सी ट्रेन्च प्रधान विषव भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। रोमीको पुस्तक 12 अध्यायको 6 पदले भन्छ, हामीलाई दिएको अनुग्रह अनुसार हामी अलग अलग वरदानहरू प्रयोग गरौं। एकजना पास्टर लेख्छन्, एक हिसाबले सामान्य देखिने सिपलाई प्रयोग गरेर परमेश्वरले दाउदलाई रणनीति स्थान दिनुभयो। घुइत्रो हान्ने सिप मात्र उदाहरण होइन, दाउदले भीणा बजाउँदा यसै साउलको आत्मालाई शान्त पार्थ्यो। यसरी दाउदले राजा साउलको छोरा जोनाथनलाई भेटे, यसरी नै उनले राजाको दरबारको चाल चलन सिके। आफ्नो सांगीतिक सिप बिना दाउदले दरबारको ढोकामा खुट्टा समेत राख्न पाउने थिएनन्। परमेश्वरले आफ्नो उद्देश्यको लागि कुन सिप प्रयोग गर्नुहुनेछ भनेर तपाईँलाई कहिल्यै थाहा हुँदैन, त्यसैले अनौठो सिपलाई तुच्छ नठान्नुहोस्। यदि हामीले आफूलाई उहाँद्वारा प्रयोग गर्न दियौं भने परमेश्वरले आफ्नो उद्देश्यको लागि जे पनि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले नोआको जहाज बनाउने सिप, सपनाको व्याख्या गर्ने योसेफको क्षमता र ज्योतिषीहरूको खगोल सम्बन्धी खुबीको प्रयोग गर्नुभयो। परमेश्वरको भव्य योजनामा कुनै पनि सिप अपूरणीय वा प्रयोग गर्न नसकिने छैन। तर यहाँ तपाईँले हेर्न आवश्यक छ, सबैभन्दा महान भजनहरू सबैभन्दा खराब परिस्थितिहरूबाट उत्पन्न भए। सबैभन्दा असहज परिस्थितिहरूमा सबैभन्दा सान्त्वनादायी भजनहरू लेखिएका थिए। दाउद मृत्युको अन्धकारमय घाटीमा हिँडिरहेका छन्। दाउद

बेत्सेबासँग भएको आफ्नो व्यभिचार सम्बन्धको बारेमा पीड़ामा छन्। दाउद अदुलामको ओडारमा लुकेर बसेका एक भगुवा हुन्। दाउद ती कुनै पनि परिस्थितिमा पर्न चाहँदैनथे, तर तिनै परिस्थितिले भजन संग्रहको पुस्तक 23 अध्याय, भजन संग्रहको पुस्तक 51 र भजन संग्रह 142 पाइने गीतका गहन शब्दहरू उत्पादन गरे। सायद तपाईँ डिप्रेसनसँग संघर्ष गर्दै हुनुहुन्छ, वा अक्षमाशील लाग्ने गल्तीबाट पीड़ित हुनुहुन्छ, वा बिरामी र थकित हुनुहुन्छ। त्यसैले तपाईँलाई आफ्नो वर्तमान परिस्थितिहरू मन नपर्न सक्छ, तर तिनै कुराहरू तपाईँको चरित्र विकासको लागि साँचो हुन सक्छन्। चरित्र विकास तपाईँको भविष्यको साँचो हो। परमेश्वरले तपाईँको जीवनमा भएको जुनसुकै वरदानलाई पनि प्रयोग गर्न सक्नुहुन्छ भनेर बुझ्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनम बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु हजार छ टर्च बालेर जाऊ।
1: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।